0: because actually no one is doing anything in this direction.
1: बेलायत र अमेरिकाले हर्मुजको जलोरम रूप फेरि खोल्नेबारे छलफल गर्न अर्को हप्ता लन्डनमा रक्षा सम्मेलन गर्ने तयारी गरेका छन्। राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै अझै पनि आफू इरानसँग सम्झौता गर्न खुला रहेको बताउनु भएको छ। उहाँले फेब्रुअरीमा अपरेसन एपिक फ्योरीभन्दा ठूलो मात्रामा आक्रमणहरू बढाउने चेतावनी पनि दिनुभएको छ।
2: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: आज हरिशयनी एकादशी। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज सार्ने गरिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीको एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बुढाने लगन छ। उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भिड लागेको छ। चितवनको इच्छा कामना गाउँपालिका सात बालुवाङ सुन्दर बस्तीको संगम टोलका 34 घर परिवारलाई लाल पूर्जा वितरण गरिएको छ।
1: भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र पास्तुलाले लाल पूर्जा वितरण गर्नु भएको हो। उहाँले 500 दिनभित्र लाल पूर्जा वितरण गरिसक्ने बताउनु भएको छ। सुकुम्बासीका लागि लाल पूर्जा वितरण गरिएको यो दोस्रो जिल्ला भएको उहाँको भनाइ छ। सबै पालिकामा नाप नक्सा दर्ता प्रमाणीकरण लगायतका काम भइरहेको उहाँले बताउनु भएको छ। जिल्लामा 42,000 जनाको निवेदन परेको उहाँले बताउनु भयो। गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जग्गा धनी प्रमाण पत्र पाउनेमा 4 घर भूमि विहीन दलित र 30 घर भूमिहीन सुकुम्बासी रहेको बताउनु भएको छ। सोही टोलका 38 घरको लाल पूर्जा तयार भएकोमा फोटो टाँच्नु पर्ने जग्गा धनी बाहिर भएकाले उनीहरू आएपछि लाल पूर्जा वितरण गरिने बताउनु भएको छ। गाउँपालिकामा अझै 80 घर भूमिहीन दलित, 771 घर भूमिहीन सुकुम्बासी र 2,930 अव्यवस्थित बसोबासी छन्।
0: दाङ प्रहरीले गत आर्थिक वर्षमा 1,50,00,000 भन्दा बढी राजस्व संकलन गरेको छ।
1: ट्राफिक प्रहरी कार्यालय दाङले बितेको आर्थिक वर्ष 2082-83 ट्राफिक नियम पालना नगर्ने 14,000 भन्दा बढी सवारी साधनलाई कारवाही गरेको छ। एक वर्षको अवधिमा 14,563 सवारी साधनलाई कारवाही गर्दा 1,52,60,000 राजस्व संकलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक छन्। सो अवधिमा 6,000 भन्दा बढी मोटरसाइकल चालकलाई कारवाही गरिएको छ। जिल्लामा बितेको आर्थिक वर्षमा 347 सवारी दुर्घटना हुँदा 72 जनाको मृत्यु भएको छ। ज्यान जानेमा 50 पुरुष, 19 महिला र 3 बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।
0: पछिल्लो समय बर्ड फ्लू संक्रमण नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन्।
1: नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले 99% रोग नियन्त्रण भएको बताउनु भएको छ। व्यवसायका अनुसार साउन 1 गते यता नेपालमा बर्ड फ्लू देखिएको छैन। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यस वर्ष नेपालभरि 8,35,563 पंक्षी नष्ट गरिएको छ। 11,65,663 अण्डा, 2,45,035 किलो दाना नष्ट गरिएको जनाउँदै काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र 3,67,535 पंक्षी नष्ट गरिएको उहाँले बताउनु भएको छ। महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई सरकारले राहत उपलब्ध पनि गराएको छ। 50 करोड रुपियाँ बजेट रकमान्तर भई 52 करोड व्यवस्थापन भएकामा हालसम्म 104 जना कृषक र फार्म को खातामा 50,71,15,704 रुपियाँ राहत रकम निकासा गरिएको छ। संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत पनि बढ्न थालेको छ भने किसानले उचित मूल्य पाउन थालेका छन्। यसअघि संक्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए। चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यता समेत आएको थियो।
0: गैराती मुलुकका सबैजसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा मध्यम वर्षा भएको छ। आज पनि मुलुकभर पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशको तराईका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बेलायत र अमेरिकाले हर्मुजको जलजमरू फेरि खोल्ने बारे छलफल गर्न अर्को हप्ता लन्डनमा रक्षा सम्मेलन गर्ने तयारी गरेका छन्। राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै अझै पनि आफू इरानसँग सम्झौता गर्न खुल्ला रहेको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

साडी लाउने उमेरमा प्यान्ट लाउन खोज्छे, म बुढालाई छोड्छु भन्दै केटाहरू रोज्छे। चिलाउनेको हलो जुवा भक्युम्लाको सोइला, चिलाउनेको हलो जुवा भक्युम्लाको सोइला, आधी उमेर ढल्किसक्यो जान्छु भन्छे पहिला।

0: नेपाली स्काउटका मुलुकभरका सबै तहका परिषद तथा कार्यकारी समितिहरू विघटन गरिएको छ। नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले सूचना जारी गर्दै सरकारको निर्णय अनुसार राष्ट्रिय परिषद, प्रदेश परिषद र स्थानीय परिषदका सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको जानकारी दिएको हो। नेपाल स्काउटको संरचनालाई नयाँ ढंगले अगाडि बढाउन र संगठनलाई थप सुदृढ बनाउन यो कदम चालिएको भनिएको छ। गैराती मुलुकका सबैजसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा मध्यम वर्षा भएको छ। आज पनि मुलुकभर पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
1: संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनीतिक प्रभुत्व बढाएको ती संस्थाको ठहर छ। यसै गरी बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्ट प्राप्त भएको उनीहरूले जनाएका छन्। संवैधानिक परिषद ऐनमा गरिएको संशोधनले न्यायिक नियुक्तिमा अनुचित राजनीतिक प्रभावको जोखिमलाई अझ बढाउने र विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड कमजोर बनाउने ती संस्थाको भनाइ छ।
0: मुलुकै प्रमुख स्थल नागका वीरगंज भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा आयात, निर्यात र राजस्व संकलन तीनै सूचकमा वृद्धि भएको छ। तर आयातको वृद्धि दर निर्यातभन्दा धेरै रहेकाले मुलुकको व्यापार घाटा भने अझै उच्च रहेको तथ्याङ्क आएको छ। वीरगंजबाट शंकर आचार्य।
2: वीरगंज भन्सार कार्यालयको वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै 9,86,43 करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 8,50,84 करोड रुपियाँ बराबरको आयात भएको थियो। निर्याततर्फ पनि वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा 1,14,83 करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक वर्ष 1,08,00,000 रुपियाँ बराबरको निर्यात भएको थियो। निर्यात बढे पनि आयातको तुलनामा यसको हिस्सा निकै कम रहेको छ। तथ्याङ्कले आयात निर्यात अनुपातमा सामान्य सुधार देखाएको छ, तर निर्यातको वृद्धि दर कमजोर रहेकाले व्यापार सन्तुलनमा उल्लेखनीय सुधार आउन सकेको छैन।
0: बेलायत र अमेरिकाले हर्मुजको जलडमरू फेरि खोल्ने बारे छलफल गर्न अर्को हप्ता लन्डनमा रक्षा सम्मेलन गर्ने तयारी गरेका छन्। राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अझै पनि आफू इरानसँग सम्झौता गर्न खुल्ला रहेको बताउनु भएको छ। उहाँले फेब्रुअरीमा अपरेसन एपिक फ्युरी भन्दा ठूलो मात्रामा आक्रमणहरू बढाउने चेतावनी पनि दिनुभएको छ।
3: I think they're getting more and more serious as the days go by, for maybe the obvious reason. But we are talking to them right now. Look, there are two ways. I consider that the smarter way, but the other is probably the easier way, doing what we're doing. And we can take that to a much higher level if we want to. You know, we're prepared to do that, as you know. We're locked and loaded.
0: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भयो। पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको हो। पाकिस्तानले यसअघि पनि 2-3 सोझो सेटमा नै जितेको थियो। नेपाल भने श्रीलंका र कजाकिस्तानसँग पराजित भएको थियो। अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपालले बाँकी 2 खेलमा जित निकाल्नुपर्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोलीले सेमी फाइनल खेल्नेछ। आज हरिशयनी एकादशी। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरमा तुलसीको बोटमा राखिएको बिरुवा आज
4: बोटमा स्थापित गरिन्छ। यो बीएफबीएस गोर्खा रेडियो हो। movie, and more.

नेपाली सिनेमा संसारको अपडेट्सको साथमा मुभी एन्ड मोर फेरि पनि आज आइसकेको छ र साथमा म संगीता श्रेष्ठ तपाईँहरूको लागि आजको मेरो कलेक्सनहरूको साथमा आइसकेको छु। आजको मेरो कलेक्सनमा पनि मैले के गर्नेछु भने तपाईँहरूलाई नेपाली सिनेमासँग जोडेका कुराहरूको जानकारी दिनेछु। कतिपय अवस्थामा नेपाली मात्र होइन, भाषा नेपाली मात्र नभए पनि सिनेमा त सिनेमा नै हो भन्छौँ नि त हामी, होइन? सो कहिलेकाहीँ हामीले कुनै अन्य भाषाको सिनेमा या सिनेमासँग जोडेका कुराहरू पनि तपाईँहरूसँग सेयर गर्ने गर्छौँ अनि साथमा गीत सङ्गीत त हामी सुन्छौँ। गीत सङ्गीतमा पनि प्रायःजसो नेपाली सिनेमाका गीतहरू हामी सुन्छौँ र आजको एपिसोडमा पनि यही कलेक्सनहरूको साथमा आइसकेको छु भने तपाईँहरूको लागि मेरो यो कलेक्सन म बिस्तारै राख्दै जानेछु। आज भने यति बेला भने कार्यक्रमको सुरुवात भइसकेको छ, सो हामी के गरौँ, गीत सुनौँ र गीतबाट सुरुवात गरौँ कार्यक्रमको र त्यसपछि बाँकीको कुराहरू म तपाईँहरूसँग सेयर गर्दै जानेछु अफकोर्स।

आउनुहोस् आजको कार्यक्रमको सुरुवात हामी गरौँ चाँडै नै एकदमै लामो लिस्ट बनाएर यो यो यो यो सिनेमाहरू रिलिज हुँदैछ भनेर मैले तपाईँलाई केही अगाडि इन्फर्म गरेको थिएँ. भदौको फर्स्ट विकको कुरा गर्ने हो भने या पहिलो हप्ताको या दोस्रो हप्ताको कुरा गर्ने हो भने, किनकि धेरै कुराहरू सोचेर नै हुनुपर्छ यो समयलाई रोजेर, होइन बल्ल बल्ल बल्ल, किनभने सिनेमा रिलिज गर्नको लागि एउटा डेट तोक्नु आफैमा पनि च्यालेन्ज हुन्छ कि धेरै कुराहरू चाहिँ विचार गर्नुपर्छ यसरी कुनै पनि सिनेमालाई चाहिँ रिलिज गर्नुभन्दा अगाडि. र यसरी जुन एउटा लिस्ट मैले तपाईँलाई बताएको थिएँ कि कुन कुन सिनेमाहरू चाहिँ भदौ महिनामा, होइन त्यो पनि पहिलो हप्ता पारेर रिलिज हुँदैछ भनेर जुन एउटा डेटमा, होइन जुन सिनेमाहरूको लिस्ट मैले बताएको थिएँ, त्यो सिनेमाहरू थुप्रै थियो नेपाली सिनेमाहरूको. त्यो मैले भने किन त्यो पनि भन्नेछु, तर मैले अहिले यति मात्रै बताउन चाहेँ कि योभन्दा अगाडिको एपिसोडमा मैले तपाईँसँग सेयर गरेको थिएँ कि यही दिन यही समय पारेर नेपाली लामो लाइन लगाएर सिनेमाहरू रिलिज हुँदैछ, जस्तै पार्वती, जस्तै मास्टरनी, जस्तै जदौ, त्यस्तै गरी बेहुली, त्यस्तै गरी ग्रेट, थुप्रै सिनेमाहरू लिस्ट चाहिँ लामै थियो भनौँ न नेपाली सिनेमाको लागि. तर यही कार्यक्रममा मैले एउटा अर्को कुरा पनि के भनेको थियो भने, भदौको यस्तै यस्तै ताका पारेर, या भनौँ भाद्र 10 गते अगस्त 26 डेट एउटै हो, यो दिनलाई पारेर एउटा बहुचर्चित अनि साध्यै प्रतीक्षामा रहेको सिनेमा पनि रिलिज हुँदैछ भनेर. यो सिनेमा नेपाली होइन, यो साउथको एउटा सिनेमा हो जुन सिनेमालाई नाम दिएको छ टक्सिक भनेर. टक्सिक त्यही सिनेमा हो जुन सिनेमामा चाहिँ हामीले केजिएफका यशलाई देख्नेछौँ. भनिरहनु पर्दैन हामीले, स्पेसली केजिएफ पछि उनका फ्यानहरू जुन लेभलमा बढेका छन्, उनलाई फलो गर्नेहरूको जुन लेभल बढेको छ, त्यो भनेर साध्यै छैन. उनीलाई लिएर बनेको र उनीलाई लिएर रिलिज हुन लागेको सिनेमालाई असाध्यै पर्खाइरहेको छ, यो सिनेमाको निकै नै पर्खाइरहेको छ. र आजभोलि भन्नै पर्दैन नेपालमा पनि साउथ इन्डियन सिनेमाहरूको एकदम धेरै पर्खाइ हुन थालेको छ. साउथ इन्डियन कुनै सिनेमा, त्यो पनि एकदमै आफूलाई मनपर्ने कलाकारको सिनेमा रिलिज हुँदैछ भने सबै कुरा बिर्सेर दर्शकहरू सिनेमा हल पुग्न थालेका छन्. र यति बेला पनि यो सिनेमा नै टाउको दुखाइ बनेको छ अधिकांश सिनेमाहरूको लागि, विशेष गरी ती सिनेमाहरूको लागि जो रिलिज हुने तयारीमा रहेको छ. यो सिनेमाभन्दा दुई चार दिन अगाडि आउनेलाई पनि त्यतिकै टेन्सन छ, किनभने धेरै दिन त होइन आफ्नो सिनेमालाई चाहिँ थिएटरमा राख्न पोसिबल नहोला भनेर. रिलिज यो सिनेमा भइसकेपछि आफ्नो फिल्म ल्याउने हो भने पनि यो फिल्म अझै कति लामो समयसम्म जाने हो त्यो पनि थाहा छैन, किनभने हामीले देखेका छौँ साउथ इन्डियन सिनेमाहरू 2-3-4 weeks चाहिँ कन्टिन्यू जाने गरेको हामीसँग रेकर्ड पनि छ. सो टक्सिकलाई लिएर जुन यति बेला टाउको दुखाइ बनेको छ थुप्रै सिनेमाहरूको लागि, तीमध्ये धेरै सिनेमाहरूले चाहिँ के गर्यो भने आफ्नो सिनेमाको डेट नै चेन्ज गरिएको देखियो. सबभन्दा पहिला कुरा गर्ने हो भने मास्टरनीको कुरा गर्न मन लाग्यो मलाई. हुन त यति बेला मास्टरनी भन्ने बित्तिकै यो सिनेमाको प्रमोसनल टुल्सको नाममा जुन गीत बाहिर लिएर आयो, त्यो गीत सहन नसक्ने, सुन्न नसक्ने, सेयर गर्न नसक्ने, फ्यामिलीसँग बसेर सुन्न नमिल्ने भन्ने जस्तो किसिमको

कुराहरू आइसकेपछि यो सिनेमाको यो गीत यो प्रमोसनल टुललाई लिएर धेरै कुराहरू चल्यो पनि हामी पछि कुरा गरौँला त्यो बारेमा. तर अहिले यति बेला पनि मलाई के भन्न मन लाग्यो भने सबभन्दा पहिला त यो सिनेमा मास्टर नै जुन सिनेमाले चाहिँ आफ्नो एउटा तोकिसकेको रिलिज डेटभन्दा एक हप्ता अगाडि नै यो सरेर अगाडि आयो सिनेमा. किनभने यो सिनेमाले बरु के सोच्यो होला भने 5 गतेलाई डिसाइड गर्यो अहिले होइन, 5 गते रिलिज भयो भने अर्को सिनेमा चाहिँ 10 गते भनेपछि लगभग 5 दिन आफूसँग टाइम हुन्छ र 5 दिनसम्ममा सिनेमाले कमाइ गर्यो भने राम्रै कमाइ हुनसक्छ भन्ने सोच बनाएर पनि हुनसक्छ यो सिनेमा अगाडि सर्यो. अर्को सिनेमा बेहुली जसले आफ्नो डेट सारेर पुर्यायो 26 गते, यानि 10 गते टक्सिक रिलिज हुन्छ भने एटलिस्ट 2-3 विक्स भए पनि आफूसँग सेफसाइड भयो भने रिलिज गर्यो भने पनि ठिकै हुनसक्छ कि भनेर अनुमान गरेर बेहुली पनि त्यता सर्यो होइन. जदौको कुरा गर्ने हो भने जदौले चाहिँ अझै महिनालाई नै जम्प गरेर भनौँ न भदौबाट सरेर एकैचोटि असोजमा पुगेको छ यो सिनेमा. र जदौलाई तपाईँहरूले अब हेर्न चाहनुहुन्छ भने यसलाई हेर्नको लागि तपाईँले असोजको 9 गतेसम्म पर्खिनुपर्ने हुन्छ. त्यस्तै गरी ग्रेट सिनेमाको जुन मैले कुरा गरेँ, यो सिनेमाले पनि अब आफ्नो डेट चाहिँ अन्त सारेको छ, यानि डेट चाहिँ पहिलाको जुन छ भदौमा रिलिज गर्ने त्यो चाहिँ अब नहुने भएको छ. सो यसरी एकपछि अर्को गर्दै धेरैले आफ्नो सिनेमाहरूलाई चाहिँ नै हटाउँदै गएको देखियो नेपाली सिनेमाहरूको कुरा गर्दैछु म. र पार्वतीको कुरा गर्ने हो भने पार्वती चाहिँ अहिलेसम्म अडिक रूपमा बसेको देखिन्छ. नीता ढुङ्गानाद्वारा निर्देशन गरिएको उनीको होम प्रडक्सनमा बनेको सिनेमा हो यो पार्वती, जसमा चाहिँ नीता ढुङ्गानालाई अलिकति डिफ्रेन्ट किसिमको लुक्समा हामीले देख्यौँ र क्यारेक्टर पनि एकदमै डिफ्रेन्ट नै हो. सायद त्यो भएर पनि उनको पोस्टर बाहिर आउने बित्तिकै धेरैले अप्रिसिएट गरे उनलाई यो सिनेमाको लागि. त्यो कारणले पनि हुनसक्छ उनले चाहिँ आफ्नो यो जुन आफ्नो डेट छ होइन, आफ्नो सिनेमा रिलिज गर्ने डेट भदौको 12 गते, आफ्नो यही भदौको 12 गतेको डेटमा नै आफू रिलिज हुने भन्ने अडान छ अहिलेसम्म पार्वती टिमले चाहिँ लिएको छ. सो 10 चाहिँ टक्सिक रिलिज हुने, 12 पार्वती, तर आफूहरूले यो डेट चाहिँ नसार्ने यही डेटमा नै आउने भनेर कुरा यति बेला चलेको छ. सो हामी हेर्दै जाउँ के हुन्छ, टक्सिक आइसकेपछि यसको कमाल कस्तो हुन्छ होइन, आफूले सोचेको जस्तो हुन्छ कि हुँदैन, त्यसपछि पार्वती आउला, पार्वतीको सिचुएसन कस्तो होला, यो बारेमा हामी कुराकानी गर्नेछौँ तपाईँहरूसँग आगामी दिनमा. तर अहिलेलाई भने मैले जुन भदौको रिलिज गर्ने सिनेमाहरूको सिनारियो थियो त्यो तपाईँहरूसँग सेयर गरेँ, किनकि मुभी इन मोडमा हामी कुराकानी गर्ने गर्छौँ विशेष गरी नेपाली सिनेमाको बारेमा. र यो जुन इन्फर्मेसन तपाईँहरूमा जुन मैले राखेँ, यसपछि अब भने म तपाईँहरूलाई एउटा गीत नै सुनाउँछु.

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS Gorkha Radio. Gorkha Radio. Movie and more.
2: नायिका सुरक्षा पन्त, जसलाई हामी असाध्यै राम्रो अभिनय गर्ने कलाकारको रूपमा चिन्छौँ होइन, अनि कतिपय गीतहरू पनि हामीले देख्यौँ जसमा चाहिँ उनलाई डान्स गर्दै गरेको देख्यौँ, अनि मन पराइयो उनको डान्सलाई पनि होइन, उनको पर्फर्मेन्सलाई पनि मन पराइयो। यति बेला उनको एउटा अर्को सिनेमा चमेलीको पोई, टाइटल आफैमा पनि एकदमै रमाइलो छ होइन, चमेलीको पोई। अब कस्तो हुन्छ होला, के हुन्छ होला, त्यो त थुप्रै कुराहरू बाँकी नै छ होइन तपाईँहरूसँग सेयर गर्नको लागि पनि। तर अहिले यति बेला भने सिनेमाको एउटा गीत ओइ ओइ चमेली भन्ने जुन एउटा गीत छ, त्यो गीत चाहिँ सार्वजनिक भएको छ। र यो गीत सार्वजनिक भएको बेलादेखि नै भनौँ न धेरै दिनदेखि अलिकति ग्याप भइरहेको, कुनै नयाँ कुरा नआइरहेको जस्तो अवस्थामा चाहिँ यो गीतलाई मन पराइएको छ। यो गीतको भिडियो जसको हामीले कुरा गऱ्यौँ, यो भिडियोमा चाहिँ हामीले सुरक्षा पन्तलाई देख्छौँ, विल्सन विक्रम राईलाई देख्छौँ, जो एकदमै रमाइलोसँग नाच्दै गरेको देख्छौँ। र एउटा अर्को इन्ट्रेस्टिङ र रमाइलो कुरा चाहिँ के भने, हामीले धेरै समयको अन्तरालपछि नारायण त्रिपाठीलाई पनि देख्यौँ यो गीतको भिडियोमा। नारायण त्रिपाठी तिनै कलाकार हुन् जसलाई हामीले हास्य कलाकार भनेर कुनै बेला असाध्यै माया गरेका थियौँ। बिचमा सायद उनी विदेशिए, उनको आफ्नो पारिवारिक कुराहरू होलान्, हामीले यसरी सिनेमामा उनलाई फ्रिक्वेन्टली देखिरहेको थिएनौँ। तर यो सिनेमा चमेलीको पोईमा चाहिँ हामीले नारायण त्रिपाठीलाई पनि देख्नेछौँ। सो एभरेस्ट सूर्य बोहराद्वारा निर्देशन गरिएको यो सिनेमा चमेलीको पोई तपाईँहरूमा आज आउने तयारीमा त रहेको छ। यो सिनेमामा हामीले केवल तपाईँहरूको लागि, अघि मैले कुरा गरेको जस्तै सुरक्षा पन्त मात्रै हुने होइन कि, चमेलीको पोईमा हामीले कलाकारको रूपमा मुकुन भूषाललाई देख्नेछौँ, जो आफैमा एकदमै राम्रो कलाकारको रूपमा चिन्दछौँ हामी होइन। उमेश राई, रविन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन जस्ता कलाकारहरूलाई हामीले यस सिनेमामा देख्न पाउनेछौँ। र एभरेश्वरी बोराको निर्देशनमा रहेको सिनेमा, जुन यसको टाइटलले गर्दाखेरि पनि कुरा भइरहेको छ यति बेला, अलिकति फरक किसिमको भएको कारणले पनि होला, र गीतको जुन मैले कुरा गरेँ, यो गीत आफैले पनि एउटा राम्रो रेस्पोन्स पाइरहेको कारणले पनि आई होप चमेलीको पोईले पनि यत्तिकै रेस्पोन्स पाउँछ कि यो सिनेमा रिलिज भइसकेपछि। अल द बेस्ट टिम चमेलीको पोईलाई।

मुभी एन्ड मोरमा हामी प्राय जसो नेपाली सिनेमा, नेपाली कलाकार या नेपाली सिनेमासँग जोडेका कुराहरू गर्छौँ, नेपाली गीतहरू सुन्छौँ, तर कहिलेकाहीँ अलिकति फरक किसिमको विषयवस्तु रह्यो भने चाहिँ हामी त्यो बारेमा पनि कुरा गर्छौँ। यति बेला मलाई कुरा गर्न मन लाग्यो बलिउडमा तयार भएको एउटा सिनेमा जसको असाध्यै प्रतीक्षा रहेको छ। फिल्मको टाइटल रामायण। रामायण भन्ने बित्तिकै तपाईँहरूको माइन्डमा के आउँछ? फर्स्टमा आई थिङ्क वर्षौँ अगाडि हामीले टेलिभिजनमा हेरेको रामायण सिरियल याद आउँछ होला, होइन? किनभने यो चाहिँ कुनै बेलाको वास्तविकतासँग जोडेर बनाइएको कथाहरू हो भनेर हामी विश्वास गर्छौँ, होइन? त्यही कथाहरूलाई लिएर बनाइएको रामायण थियो र यो रामायणलाई यति बेला सिनेमाको लुक्स पनि दिएको छ। यो रामायणलाई यसरी पर्खिनुको पछाडि कारण सायद यो पनि होला कि एक त धेरैलाई रामायणको कथा थाहा छ, होइन? सिरियलको रूपमा हामीले धेरै कुराहरू हेरिसकेका छौँ, तर सिनेमा बनाएर ल्याउँदाखेरि यसलाई कसरी प्रस्तुत गर्ने हो, एकदमै भव्य रूपमा प्रस्तुत गर्छ कि के हो भन्ने पनि छँदैछ। त्यो बाहेक पनि यो सिनेमाको कुरा यस कारणले पनि भयो किनभने यस सिनेमामा रामायणमा रामको भूमिका निभाउनको लागि रणवीर कपूरलाई छानियो, जो बलिउडमा असाध्यै मन पराएको एक्टर हुन्। रणवीर कपूर मात्रै होइन, यो सिनेमामा हामीले सनी देवललाई देख्नेछौँ, त्यस्तै गरी साई पल्लवीलाई पनि देख्नेछौँ, काजल अग्रवाललाई देख्नेछौँ, विवेक ओबेरोयलाई देख्नेछौँ, रकुल प्रीत सिंहलाई देख्नेछौँ, रणवीर कपूर आफै त भइहाल्यो। र यो सिनेमाको कुरा यति धेरै किन पनि भइरहेको होला भने सिनेमाको दुई भाग बनाइएको छ र यो सिनेमा चाहिँ बलिउड सिनेमाको हिस्ट्रीमा सबैभन्दा बढी पैसा कमाउने सिनेमा बन्नेछ भनेर पनि आशा गरिएको छ व्यापारिक रूपमा भन्ने हो भने। र दुईवटा एपिसोड या भनौँ दुईवटा पार्ट वान पार्ट टू गरेर जुन यो बनाइएको सिनेमा छ, यो दुईवटा पार्टको लागि मात्रै यो सिनेमामा इन्भेस्ट भारतीय रुपियाँ 4,000 करोड इन्भेस्ट गरिएको छ। भनेपछि प्रतीक्षा त हुनै नै भयो, यत्रो ठुलो रकम इन्भेस्ट गरिसकेपछि होइन प्रतीक्षा त हुनै नै भयो सिनेमा कस्तो बनेको छ होला भनेर। त्योभन्दा पनि अर्को कुरा चाहिँ के भने, यो सिनेमाको काम गर्ने क्रममा, बनाउने क्रममा चाहिँ यस्तो कुनै पनि फोटो, कुनै पनि भिडियो, कुनै पनि सुटिङ स्पटको कुराहरू, कुनै पनि चिजहरू लिक नहोस् र ट्रेलर जब रिलिज हुन्छ तब मात्रै दर्शकहरूले धेरै कुराहरू चाहिँ सिनेमाको बारेमा थाहा पाओस् भनेर प्रयास चाहिँ गरियो। भारतमा मात्र होइन, नेपालमा पनि जब सिनेमा रिलिज हुन्छ, होइन, सिनेमा रिलिज हुनुभन्दा अगाडि कतिपय कुराहरूलाई जोगाउन हम्मे हम्मे हुन्छ, त्यो सिनेमाको सेट अनि ड्रेसअप अनि गेटअप अनि ट्रेलर अनि अरू कुनै पनि कुराहरू चाहिँ लिक नहोस् भन्नलाई हम्मे हम्मे पर्छ प्रोडक्सनलाई यो कुराहरू जोगाउनलाई। सायद यही चिजहरू रामायणको टिमले पनि गर्यो किनकि सिनेमालाई रिलिज गर्नलाई तिहार रोजिएको छ, तिहारमा मात्रै फिल्म रिलिज हुने भनेर गरियो अनि ट्रेलर चाहिँ बाहिर ल्याउने तयारी गर्दै नै थियो। गर्दा गर्दै यो सिनेमाको ट्रेलरको केही क्लिप्सहरू बाहिर आयो, जुन बाहिर आएको क्लिप्समा हामी के देख्न सक्छौँ भने रणवीर कपूरलाई भगवान रामको अवतारमा देख्न सक्छौँ किनकि मैले अघि नै भने रामको क्यारेक्टर चाहिँ रणवीर कपूरले निभाउँदैछन् भनेर। त्यो ट्रेलरमा के देखिन्छ भने रणवीर कपूरलाई जसरी एन्ट्री गराइएको छ, इन्ट्रोड्युस गराइएको छ, होइन, घोडामा चढेका छन्, आँखामा पट्टी बाँधेका छन्, होइन, अनि त्यसपछि धनुष बाण जुन चलाइरहेका छन्, सो यो सबै चिजहरू चाहिँ ट्रेलरमा आउनुपर्ने कुराहरू थियो। त्यसै गरी यही जुन लिक भएको भिडियोमा चाहिँ साई पल्लवी जो माता सीताको रूप उनले लिएकी छिन् भने यशले चाहिँ रावणको भूमिका निभाएका छन्। सनी देवललाई हनुमानको रूपमा उतारिएको छ र रमाइलो कुरा त के भने कुनै बेला रामको भूमिका निभाएकै कारणले जिन्दगीभर राम भनेर चिनिएका अरुण गोविल उनलाई पनि यो सिनेमामा कास्ट गरेको छ, तर यसपल्ट भने उनले राम होइन राजा दशरथको भूमिका निभाएका छन्। त्यस्तै गरी लारा दत्ता बलिउडको कुनै बेलाको चर्चित नायिका भनौँ, उनलाई चाहिँ कैकेयीको भूमिकामा हामीले देख्न सक्छौँ। यो ट्रेलरको सुरुवातमा चाहिँ नै यस्तै यस्तै किसिमको कुराहरू देखियो, यो लिक भयो भनौँ न, कसैबाट लिक भयो। कुरा गर्नुपर्दा यो टिमले 4,000 करोड भारू भारतीय रुपियाँ जुन इन्भेस्ट गर्यो, उनीहरूले सुरक्षाको लागि यो चिजहरू लिक नहोस् भन्नुलाई कति धेरै सजगता अप्नायो होला, कति धेरै अवेर भयो होला, व्यवस्थापनलाई टाइट बनाउनलाई कति धेरै कोसिस गरे होला, तर त्यो हुँदा हुँदै पनि कुनै पनि कारणवश यो सिनेमाको केही क्लिप्सहरू बाहिर आयो भनौँ न। सो मैले के कुरा जोड्न खोजेको भने यहाँ हाम्रो नेपालमा पनि सिनेमा हलमा फिल्म हेर्न जाँदा कति रिक्वेस्ट गरिन्छ, प्लिज तपाईँहरूको हात हातमा मोबाइल छ, क्लिप्सहरू नखिचिदिनुहोस्, तपाईँहरूले खिचिएको क्लिप्सलाई भोलि सार्वजनिक गरिसकेपछि दर्शकहरूले बाँकीको सिनेमा हेर्न नआउलान्,
उनीहरूले रिजेक्ट गर्देलान् या के कुरा आउला, कन्ट्रोभर्सी होला, सिनेमा नचल्देला भन्ने त्रास त प्रड्युसरलाई जहिले पनि हुन्छ नि त, होइन? आफूले बनाएको सिनेमालाई कसरी प्लान गरेर बाहिर ल्याउने, कसरी इन्ट्रोड्युस गर्ने, त्यो प्लान त उनीहरूले गरिरहेको हुन्छ। तर यस्तै यस्तै कारणले गर्दाखेरि कहिलेकाहीँ त्यो सफलता पाउन सकिँदैन। सो रामायणको पनि केही क्लिप्सहरू, टिजरको केही क्लिप्सहरू लिक भएको छ र जस्ता लिएर सबैजना अचम्ममा परेको छ, यो भयो कसरी भनेर। सो यो कुराहरू तपाईँहरूसँग मलाई सेयर गर्न मन लाग्यो मुभी एन्ड मोरमा, किनकि मैले बताइहालेँ भारतमा यति स्ट्रिक्ट होइन व्यवस्थापन हुँदा हुँदै पनि यस्तो भयो, हाम्रो नेपालमा पनि यस्तो कुराहरू छ्यापछ्याप्ती हुने गरेको छ। कतिचोटि साइबर क्राइमको कुरा भयो, साइबर ब्युरोसम्म पुग्यो, केस भयो, धेरै कुराहरू भयो। सो हामी आशा गरौँ यस्तो चिजहरू आगामी दिनबाट सायद बन्द हुन सक्छ कि। सो यो रामायणको जानकारी मैले तपाईँलाई गराएँ मुभी एन्ड मोरमा, मसँग अझै इन्फर्मेसनहरू बाँकी नै छ।

नेपाली सिनेमा इन्डस्ट्रीमा भीष्म पितामहको रूप दिएको छ, नाम दिएको छ, यही नामबाट पनि चिनिनुहुन्छ उहाँ। फेरि एकपल्ट भन्छु, म नेपाली फिल्मका भीष्म पितामहको रूपमा चिनिनुहुन्छ उहाँ। कुरा गर्दैछु म, सायद अनुमान तपाईँले लगाइसक्नु भएको छ, म कसको बारेमा कुरा गर्दैछु। म कुरा गर्दैछु कलाकार, म सायद अनुमान तपाईँले लगाइसक्नु भएको छ कि म कुरा गर्दैछु वरिष्ठ चलचित्र निर्देशक कलाकारको रूपमा हामी उहाँलाई चिन्दछौँ, निर शाहज्यू, जसलाई चाहिँ हामीले वर्षौँदेखि होइन नेपाली सिनेमामा जुड्दै आएको रूपमा देखेका छौँ, अभिभावकको रूपमा देखेका छौँ, कलाकारको रूपमा उहाँले धेरै कुराहरू दिइसक्नु भएको छ, निर्देशकको रूपमा पनि। र नेपाली सिनेमाहरूलाई यसो फर्केर हेर्दाखेरि, यदि ऐतिहासिक विषयहरूमा कुनै सिनेमाहरू बनेका छन्, बनाइएको छ भने ती सिनेमाहरूमा पनि उहाँको प्रष्ट योगदान छ, कलाकारको रूपमा कहिले कहिले निर्देशकको रूपमा, होइन। हामीले बसन्तीको कुरा गर्न सक्छौँ, जसमा नेपालको थुप्रो इतिहासलाई समावेश गरेको छ। प्रेमपिण्डको कुरा गर्न सक्छौँ हामी, होइन, मसानको कुरा गर्न सक्छौँ, थुप्रै छन् यस्ता कथाहरू जुन चाहिँ नेपालमा कुनै बेलाको नेपाल झल्काउने, नेपालको इतिहास झल्काउने जस्ता कथाहरूमा चाहिँ विशेष गरी उहाँको योगदान रह्यो। यति बेला म भीष्म पितामहको रूपमा चिनिएका निर शाहको कुरा यस कारणले गर्दैछु किनकि 10 वर्षको अन्तरालपछि उहाँले एउटा सिनेमा निर्देशन गर्नुभएको छ, कमला मिस, जुन श्रावणको 22 गते प्रदर्शन हुँदैछ। त्यो त छुट्टै कुरा भइहाल्यो, तर यो सिनेमा जब रिलिज हुनलाई धेरै समय बाँकी छैन, अब यो हुँदै गर्दाखेरि उहाँ एउटा अर्को सिनेमा बनाउने तयारीमा लाग्नु भएको छ, जुन सिनेमाको नाम दिएको छ प्रिन्स भनेर। प्रिन्स होइन, नेपालीमा भन्नुपर्दा यसलाई राजकुमार भन्नु पर्यो, इङ्ग्लिसमा प्रिन्स भनेर नाम दिएको छ। अब यो नेपाली सिनेमासँग यो प्रिन्स कसरी, के कारणले र के भएर जुडेको छ त्यो त छुट्टै कुरा भयो, तर प्रिन्स नाम गरेको सिनेमा निर्देशन गर्ने तयारीमा लागिसक्नु भएको छ उहाँ। र हालै मात्र यो सिनेमाको एउटा गीतको रेकर्डिङ पनि भएको छ, होइन, जुन गीतमा चाहिँ समुजित बास्कोटाले सङ्गीत दिनुभएको छ, निशा स्वयंले दिनुभएको छ शब्द, लिरिक्स उहाँको नै हो, र यो गीतमा आवाज चाहिँ शिव परियारले दिएका छन्। सो हामी के बुझ्न सक्छौँ भने यो सिनेमाको कथा जुन निशा आफैले लेख्नुभएका हुन्, होइन, पटकथा अनि संवादको कुरा गर्ने हो भने त्यो चाहिँ शिवम अधिकारीले तयार पारेका छन् र सौरभ लामाले सिनेमालाई खिच्ने तयारी गरिरहेका छन्। सो यति बेला हामी के भन्न सक्छौँ भने 10 वर्षको अन्तरालपछि फिल्म निर्देशन गरेर उहाँको सिनेमा कमला मिस आउने तयारी रहेको छ। योभन्दा अगाडिको कुरा गर्ने हो भने परान सिनेमा, जुन परान सिनेमामा एउटा बुवाको भूमिका निभाएर त्यसै उहाँ चर्चामा आउनुभयो, असाध्यै नै, किनकि उहाँले असाध्यै राम्रो काम गर्नुभएको थियो त्यो सिनेमामा, होइन। एउटा अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ उहाँको जीवनको हेर्ने हो भने, दशकौँदेखि नेपाली सिनेमामा जुडेको भए तापनि उहाँले पहिलोपल्ट उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड पनि जित्नुभयो यसै वर्ष। र सेतो बाघ जस्तो सिनेमा पछिल्लोपल्ट उहाँले निर्देशन गर्नुभएको थियो, त्यसपछि सायद अलिकति लामै ब्रेक लिनुभयो र यति बेला अब उहाँले कमला मिस त्यसपछि प्रिन्स लिएर तपाईँहरू माझ आउने तयारी गराउनु भएको छ। सो हामी आशा गरौँ कि उहाँको निर्देशनमा बनेको सिनेमाहरूको लिस्ट हेर्ने हो भने सेतो बाघको कुरा गर्ने हो, वासुदेवको कुरा गर्ने हो, 25 वसन्तको या वसन्तीको या मसानको भने कालजयी सिनेमाहरू भन्न मिल्छ यी सिनेमाहरूलाई। त्यही मध्येको एउटा सिनेमा बन्नेछ अबको कमला मिस या प्रिन्स पनि भनेर आशा गरौँ।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यति बेला कार्यक्रमको यो बिचमा तपाईँहरूसँग मलाई कुरा गर्नु मन लाग्यो। अघिको सुरुवातमा मैले कुरा गरेको मास्टरनी सिनेमाको गीतको बारेमा। मास्टरनी भन्ने बित्तिकै यति बेला त सबैको मुखमुखमा झुन्डिसकेको छ यो सिनेमा। प्रियङ्का कार्कीद्वारा बनाइएको सिनेमा हो, उनीको होम प्रडक्सनमा बनाइएको सिनेमा हो यो मास्टरनी। र यति बेला सबैलाई थाहा भइसकेको छ, सबैको मुखमुखमा यो सिनेमाको नाम चाहिँ मास्टरनी भनेर बुझिसकेको छ, भनिसकेको छ। त्यो सायद यस कारणले पनि किनकि जुन यो सिनेमाको प्रमोसनल टुलको रूपमा भनेर एउटा गीत सार्वजनिक गर्यो, त्यो सार्वजनिक गरिएको गीत यसरी कन्ट्रोभर्सीमा आयो, गीतको लिरिक्सले गरेर बोल्ने तरिकाले गाइने शैलीले गर्दा, होइन? जसरी दुर्गेश थापाले यो सिनेमाको प्रमोसनल गीतको लागि भनेर यो गीत तयार पारे, शब्द सङ्गीत सबै कुराले, जुन कन्ट्रोभर्सीले यति बेला मास्टरनीलाई चाहिँ सबैको मन मस्तिष्कमा हालिदिएको छ। सिनेमा एकदम बवाल बनेको छ भनेर होइन कि, यो गीतको कारणले गर्दाखेरि। अनि धेरैले भनिरहेका छन् सायद उनीहरूको इन्टेन्सन यति मात्रै थियो यस्तै लेभलमा एउटा गीत बनाउने, सार्वजनिक गर्ने, यसरी हल्ला हुन्छ, कन्ट्रोभर्सी हुन्छ, चर्चा हुन्छ, त्यसपछि सबैको मन मस्तिष्कमा मास्टर नै चाहिँ छापिएको जस्तै गरेर छापिन्छ। अनि जब मेरो सिनेमा रिलिज हुन्छ, त्यो रिलिज हुने बेलामा भने दर्शकको हामीलाई कमी हुँदैन, सायद यो नै थियो कन्सेप्ट। किनभने मैले योभन्दा अगाडि पनि बताएको थिएँ कि प्रियङ्का कार्की, जसलाई नेपाली सिनेमाको मास्टरनी नै भनेर चिन्दछौँ, किनकि उनलाई कुनै कुरा सिक्न पनि बेर लाग्दैन, कुनै कुरा सिकाउन पनि बेर लाग्दैन, किनभने उनले गर्ने प्लान, उनले गर्ने कुराहरू त्यो लेभलको हुन्छ। त्यो किसिमको प्लान गरेर कसरी चाहिँ आफ्नो कुराहरू दर्शकमा आज राख्ने भन्ने कुरामा चाहिँ पोख्त भनेर चिनिन्छन् प्रियङ्का कार्की। तर यो पछिल्लोपल्ट जे भयो भनौँ न, गीत बाहिर आइसकेपछि जसरी कन्ट्रोभर्सी भयो, चारैतिरबाट चाहिँ दुर्गेश थापा र प्रियङ्का कार्कीलाई खास गरी गाली गलौज गरियो, गाली गरियो, कस्तो गीत बनाएको, किन बनाएको, के कारणले बनाएको, माफी माग्नुपर्छ भनेर विभिन्न सङ्घ संस्थाहरूले समेत, यो चाहिँ एउटा शिक्षा पेसालाई लिएर बेइज्जती हो, शिक्षिकाहरूको लागि बेइज्जती हो भन्ने किसिमको कुराहरू भइसकेपछि फाइनली दुवैजनाले चाहिँ माफी पनि मागे र गीत युट्युबबाट हटाए पनि। तर सायद सबैले भने जस्तै इन्टेन्सन हल्ला गराउनु नै थियो। 4 दिन 5 दिनको हिसाबले मात्रै नै गीतलाई सार्वजनिक गरौँ, 4-5 दिनमा यसरी तातिन्छ, त्यसपछि हटाइदिउँ अनि फिल्मलाई हेल्प हुन्छ भन्ने नै कन्सेप्ट थियो होला। त्यो कन्सेप्ट अनुसार नै यो सिनेमा पनि बनाइएको हो र त्यही कन्सेप्ट अनुसार नै यो गीत पनि बनाइएको हो भनेर कुरा गर्नेहरूको कमी छैन नि यति बेला। सो यो कुराले के पनि बताउँछ भने, कुनै एउटा लेभलमा पुगिसकेका कलाकारहरू जसलाई माया गर्ने दर्शकहरू असाध्यै छन् भने सायद उनीहरूको जिम्मेवारी ती दर्शकहरूप्रति पनि हुनुपर्छ कि, आफूले बोल्ने कुरा, आफूले राख्ने कुरा, के राख्दैछु, के पस्किँदैछु, के भन्दैछु भन्ने कुरा चाहिँ होस पुर्याउनु पर्छ कि भनेर पनि कुराहरू यति बेला चलिरहेको छ। वेल, मुभी एन्ड मोरमा मैले तपाईँहरू माझ यस्तै किसिमको जानकारी, कन्ट्रोभर्सिज, होइन, सिनेमा रिलिज भएको कुरा, हिट भएको कुरा, फ्लप भएको कुरा, रिलिज भएको कुरा, होइन, रिलिज हुन नसकेको कुरा, सबै कुराहरू नै सेयर गर्ने गर्दछौँ। सो आजको लागि यो मैले भर्खरै तपाईँहरूसँग जुन अपडेट दिएँ, जानकारी दिएँ तपाईँहरूलाई, यो पछि अब म फेरि पनि तपाईँलाई गीत नै सुनाउँछु, गीतपछि म तपाईँहरूसँग फेरि पनि कुराकानी गर्ने नै छु।

आजको मुभी एन्ड मोरको मेरो कलेक्सन क्रमीसँग तपाईँहरू माझ मैले राखेँ, तपाईँलाई बताएँ कि आजको मेरो कार्यक्रममा के छ भन्ने कुरा. सो अब पनि फाइनली मैले बिदा माग्नुपर्ने समय भइसकेको छ यति बेला कार्यक्रमबाट. तर जाँदा जाँदै मुभी एन्ड मोरमा म तपाईँहरूमा चाहिँ फेरि एउटा गीत छोड्दै जाँदैछु. यो गीत सुन्नुहोस् तपाईँहरू र रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो. तपाईँहरूको समय शुभ रहोस्. नमस्ते.

0: Belayan Bhari. उद्योग विरुद्ध मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखेपछि मध्य प्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसायी विरूद्ध मुद्दा दायर गरिएको छ। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसायी विरूद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। नमूना परीक्षण गर्दा स्वास्थ्य का लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानूनी कार्यवाही प्रक्रिया अघि बढाइएको हो। आर्थिक वर्ष 2082-83 मध्य प्रदेशबाट कानून बमोजिम 578, उत्पादकको आग्रहमा 1228, सरकारी निकायबाट प्राप्त 204,559 खाद्य नमूना संकलन गरिएको थियो। तीमध्ये 35 नमूनामा प्रतिकूल नतिजा देखेको र 10 नमूनामा कानूनी कार्यवाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत कालीकोटको गोगने खोलामा लेदो सहित पहिरो कस्ता कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटले आज बिहानदेखि पहिरो हटाउने काम शुरू भएको जनाएको छ। पहिरोले यात्रु तथा सवारी चालकलाई सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। नेपाल स्काउटका मुलुकभरका सबै तहका परिषद तथा कार्यकारी समितिहरू विघटन गरिएको छ। नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले सूचना जारी गर्दै सरकारको निर्णय अनुसार राष्ट्रिय परिषद, प्रदेश परिषद र स्थानीय परिषदका साथै सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको जानकारी दिएको हो। नेपाल स्काउटको संरचनालाई नयाँ ढंगले अगाडि बढाउन र संगठनलाई थप सुदृढ बनाउन यो कदम चालिएको भनिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले संविधानमा जथाभावी संशोधनको प्रस्ताव ल्याएको भन्दै वर्तमान संविधान निर्माताहरू झस्किएका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रदीप गेवालीले संविधान संशोधनका क्रममा हुन सक्ने प्रतिगामी प्रावधान रोक्न अब आम नागरिक नै जाग्नुपर्ने बताउनु भएको छ। बीएफपीएस काठमाडौँसँगको कुराकानीमा नेता गेवाली,
1: संविधान बनाउने सबै शक्ति मिल्दा पनि प्रतिगामी संविधान रोक्न सक्ने अवस्था छैन, जनता नै सजग हुनुपर्छ भनेर यहाँले जे बोल्नुभयो आज, पहिलो कुरा संविधान संशोधन हुने नै भयो भन्ने यहाँलाई लाइसक्या हो?
2: अब सरकारले त्यो प्रयत्न गरेको देखिन्छ, तर मैले तिनवटा प्रश्न मैले उठाएको थिएँ। पहिलो, संविधान संशोधन जस्तो विषयलाई सत्तारूढ दलले जति हल्का ढङ्गले लियो, न कुनै संविधानविद, न कुनै कानुनका ज्ञाता, न हिजो संविधान निर्माणको प्रक्रियामा कतै संलग्न रहेका व्यक्तिको, अर्कै विधाका व्यक्तिको संयोजकत्वमा कार्यदल बनायो जसको स्वीकार्यता स्थापित भएन र सबै दलहरूले आफ्नो प्रतिनिधि फिर्ता गरे। संविधान संशोधन जस्तो विषयलाई यति हल्का ढङ्गले लिएको विषय आफैमा एउटा गम्भीर हो। दोस्रो, संविधानका केही आधारभूत संरचनाहरू छन्, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, सामाजिक न्याय र अधिकार, समाजवाद उन्मुख चरित्र, यो स्वयं संविधानका विशेषताहरू हुन्। अहिले उहाँहरूले 307 धारा मध्ये 245 धारा चलाउनु पर्छ भनिरहँदाखेरि चाहिँ ती फन्डामेन्टल कुरामै कैची चलाउनु पर्ने आशय व्यक्त गर्नुभएको छ। त्यसो भयो भने यो संविधानको मर्म बाँकी रहँदैन, मैले त्यो दोस्रो उठाएँ। र तेस्रो, अहिलेको चुनौती के हो भनेदेखि, हिजो जो जो दलहरू मिलेर हामीले संविधान बनायौँ, नेकपा एमाले, नेपाली कङ्ग्रेस, तत्कालीन माओवादी केन्द्र जो अहिले नेकपा भएको छ, सबै मिल्दाखेरि पनि प्रतिनिधि सभाको हकमा, राष्ट्रिय सभाको संरचना बेग्लै छ तर प्रतिनिधि सभामा चाहिँ हाम्रो बल पुग्दैन, त्यस कारणले चाहिँ जनता सजग हुनुपर्छ है आफ्नो उपलब्धिको रक्षाका लागि भनेर मैले भन्न खोजेको हुँ।
1: जनताले हामीलाई अझै पत्याइसकेका छैनन् भन्ने डर चाहिँ हो कि होइन संविधान बनाउने डरलाई?
2: निर्वाचनको परिणाम हामी सबैका अगाडि छ। अब जनता एउटा न्यारेटिभमा विश्वस्त भएर झन्डै 2/3 बहुमत एउटा दललाई दिएको, त्यो त एउटा सच्चाइ हो, उनीहरूले विश्वास गरे। अब अहिले त्यो मोह भङ्ग
0: यो BFBS गोर्खा रेडियो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, कार्यक्रम आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा। विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो यो। श्रोताहरू, एक घन्टासम्म रहनेछौँ तपाईँ हामीसँगै भनौँ। र आजको नारीमा आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना पनि आइपुग्नु भएको छ स्टुडियोमा, र उहाँसँगको हाम्रो एक घन्टाको भन्नाले लगभग एक घन्टाको बसाइ रहनेछ श्रोताहरू। र आजको नारीमा आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजाल हुनुहुन्छ श्रोताहरू। उहाँ रेकी ग्रान्ड मास्टर हुनुहुन्छ र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ, महागुरु क्वान्टम हिलर हुनुहुन्छ, साउन्ड थेरापिस्ट हुनुहुन्छ र पास्ट लाइफ थेरापिस्ट पनि हुनुहुन्छ, र उहाँ ट्यारोट कार्ड रिडर पनि हुनुहुन्छ। आज हामी यी सबै विषयहरूमा चाहिँ बनाउने यी विषयहरू वरिपरि नै बसेर कुराकानी गर्नेछौँ उहाँसँग। र आज हाम्रो सौभाग्य हो, आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजालजी हुनुहुन्छ। सबै कुराहरूको भरसक हामी जानकारी लिनेछौँ आज श्रोताहरू। र उहाँ एउटा समाजसेवी हुनुहुन्छ, यी सबै कार्यहरूबाट उहाँले विशेष गरेर समाजमा एउटा ठुलो सेवा गरिराख्नु भएको छ भनौँ। र आउनुहोस् अब हामी अवेर नगरौँ हाम्रो हिलर लीला रिजाललाई स्वागत गरिहालौँ। नमस्ते लीलाजी।
1: नमस्ते म्याम। पहिले पनि हजुरले बोलाउनु भएको छ यो स्टुडियोमा, त म पहिले पनि आइसकेको छु। थ्याङ्क यू सो मच सेकेन्ड टाइम पनि हजुरले बोलाइदिएर दर्शकहरूको माझमा मेरो स्वरहरू, मेरो सबै कुराहरू राख्न पाएकोमा हजुरलाई थ्याङ्क यू सो मच।
0: हजुर, हामी पनि तपाईँलाई दोस्रो चोटि यो स्टुडियोमा पाउँदाखेरि साह्रै नै खुसी छौँ होइन। र यस्ता कुराहरूको ज्ञान हामी सबैलाई जरुरी छ भनौँ होइन।
1: हजुर,
0: र तपाईँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ, रेकी ग्रान्ड मास्टर हुनुहुन्छ, थुप्रै थुप्रै कामहरू गर्नुहुन्छ, हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ होइन। यो विशेष गरी यो क्षेत्रमा चाहिँ तपाईँ कति वर्षदेखि हुनुहुन्छ साँच्ची?
1: म यो क्षेत्रमा टोटली अब लागि नै परेको छु, अब 7 इयर्स लागिसक्यो। योभन्दा अगाडि चाहिँ म यत्तिकै आफूले आफ्नै घरको बच्चाहरूलाई, मेरो फ्यामिली परिवारलाई, अरू अरूलाई चाहिँ गर्थेँ, आफूलाई पनि गर्थेँ। तर अब जसरी मेरो अफिस खोलेर म जब गर्न स्टार्ट गरेँ, त्यो चाहिँ अब छ्याक्क हजुरको चाहिँ 6 इयर कम्प्लिट भएर 7 लाग्दैछ।
0: जे होस्, 6-7 वर्षको तपाईँको यात्रा भएछ यो क्षेत्रमा होइन।
1: हजुर,
0: अनि सुरुमा चाहिँ यो स्पिरिचुअल हिलिङमा होइन कसरी आउनुभयो? एउटा संयोग भयो कि यसमा इच्छाइ थियो कि एउटा होइन, यसपछि कुनै स्टोरी केही छ?
1: यसमा चाहिँ एकदमै राम्रो स्टोरी नै छ भन्नु पर्यो हजुर। जहाँ जाँदा पनि, जे गर्दा पनि, जुन काम गर्दा पनि सक्सेस नहुने, अनि जसो गर्दा पनि आफ्नो मनमा चाहिँ सेटिस्फाई चाहिँ कहिले पनि नहुने, यही कुरामा अरू मान्छे चाहिँ खुसी हुन सक्ने, तर त्यही कुरामा म चाहिँ खुसी हुनै नसक्ने, भनेपछि पक्कै पनि मेरो डेस्टिनी चाहिँ अलगै छ भन्ने मलाई चाहिँ फिल चाहिँ हुन्थ्यो। अनि मनैदेखि मलाई चाहिँ मान्छेहरूलाई चाहिँ कसो गर्दा चाहिँ हिल गर्न सक्छु, यो व्यक्तिलाई वास्तवमा के चाहिएको छ भने जस्तो मलाई फिल हुन्थ्यो। र मान्छेको पछाडिको जुन दुःख हुन्छ नि, छोपेर सबै आएको हुन्छौँ, हामी पनि छोप्छौँ, मान्छेहरूले बाहिर सबैले देखाउने एउटा चेहरा हुन्छ, भित्रको अर्कै हुन्छ। मान्छेको भित्रको जुन एकदमै उनीहरूलाई पीडा भएको, दुःख भएको, कष्ट भएको चाहिँ म परैबाट कसरी कसरी फिल गरिसक्थेँ कि, ओहो यसलाई चाहिँ मायाको जरुरी रहेछ, यसलाई किन फ्यामिलीले एक्लो बनाएछन्, यसलाई किन कसैले केयर नगरेको, यसलाई अलिकति माया दियो भने यसलाई यस्तो हुन्छ, यसलाई चाहिँ यसको प्रब्लम छ, यसलाई पैसाको प्रब्लम, धेरै कुराहरू चाहिँ मैले मान्छेलाई भेटेर एकछिन कुरा गर्दै बुझिसक्थेँ कि उसको भित्रको भाव चाहिँ। त्यो भएर मलाई त्यो भयो, फेरि हजुरको सबै कुरासँग चाहिँ मलाई एकदमै अट्याच के, लाइक जङ्गल भयो, वन भयो, रुख बिरुवा, सबै हजुरको नेचर, प्रकृति, हामीले पालेको जनावरहरू, सबै के बाहिर कुकुरहरू बाटोमा कसैले अब गाडीले किच्याइदिएको छ, बाइकले किचेको छ, या उसलाई यसै पनि लुतो आएको छ, घाउ भएको छ, खटिरा भएको छ, लन्ठाङ लन्ठाङ दौडिरहेको छ, म त्यस्तो देख्दाखेरि बसेर यसलाई हिल गरिदिन पाएदेखि, यसलाई बिचरा अलिकति राम्रो गर, सबैप्रति चाहिँ मलाई चाहिँ एकदमै करुणा भाव आउने, कसैको पनि दुःख चाहिँ देख्न नसक्ने। अब यो म यता साइडमा लागेर कुनै पनि बिजनेस व्यापार गरेर मेरो लाइफलाई अगाडि बढाउनु भन्दा म चाहिँ किन समाजसेवा नगर्ने, एउटा कुनै कुरालाई म चाहिँ लिएर अगाडि बढेर मान्छेलाई हिल गर्न थालेँ भने म सबै कुराहरू गर्न सक्छु भन्ने एउटा मलाई पहिल्यैदेखि नै एउटा ट्रस्ट थियो, बिलिभ थियो। अनि यस्तै यस्तै घटनामा चाहिँ एकजना कस्तो भने, पढ लेखेको हुनुहुन्थ्यो उहाँ चाहिँ डक्टरै हो डेन्टिस्ट अनि मेरो हस्बेन्डको साथी हुनुहुन्थ्यो उहाँलाई चाहिँ हामीले एउटा मिठाई सपमा भेट्यौँ भेटिसकेपछि उहाँलाई देखेँ उहाँले यस्तो यस्तो उडेका कुराहरू गर्नुभयो अनि मेरो हस्बेन्ड

एकछिन उसँग बोल्न खोजेँ, 10 मिनट जस्तो बोल्ने क्रममा उसले धेरै कुराहरू हुने नहुने, लाइक हुन्छ नि हजुरको माइन्डले चाहिँ एउटा कुरा सोचिरहेछ, भनिरहेछ अर्को, त्यो एउटा अब हजुरलाई कसरी भन्ने, एउटा लाइक सपनामा बोलिरहे जस्तो टाइपको के, मेरो हिजो ठुलो बुवाको डेथ भयो, म सडनली अनि गाडीले हानिदियो, आजभोलि यस्तो छ, मेरो यस्तो भइरहेछ, म यो म त्यो, अब उसले त्यो चाहिने भन्दा नि नचाहिने बकवासहरू, अनि मेरो हस्बेन्डले तिमी उसको कुरा नसुन, अब उसले चाहिँ मुखले एउटा कुरा भनिरहेको थियो, म उसको कुरा त्यो सुन्नु भन्दा नि पछाडि बियोन्ड सिन चाहिँ म चाहिँ उसलाई हेरिरहेको थिएँ कि, उसको सबै प्रब्लमहरू चाहिँ म देखि नै रहेको थिएँ कि उसलाई के भइरहेको थियो भने, त्यहाँनिर कसैले चाहिँ पास्टमा मेबी हुनसक्छ 10 इयर्स 15 इयर्स या त चाइल्डहुड ट्रमा पनि हुनसक्छ, उसलाई चाहिँ एकदमै केयर नगरेको, कसैले उसलाई चाहिँ बिट्रेल धोकाहरू दिएको, माया धेरै उसले खोज्दा खोज्दै माया चाहिँ उसले नपाएको, इमोसनली चाहिँ ऊ एकदमै टुटेको, उसलाई चाहिँ मान्छेहरूले इमोसनली ब्रेक गरेको, मैले चाहिँ उसको भित्रको भावना बुझेँ, बुझिसकेपछि ओहो यो मान्छे मेरो लाइफमा आयो भनेर मैले यसलाई हिल गरेँ भने म यसलाई हिल गर्न सक्छु भन्ने चाहिँ मैले त्यसलाई देखेर एकदमै फिल भयो। म अनि फर्केर आएँ, आएपछि ओहो हुँदैन मलाई त यो रेकी यस्तो मलाई अलिअलि पहिले नै आउँथ्यो, म मान्छेहरूलाई यसो टच गरेर अलिकति हिल गरिदिन सक्ने, मसँग मान्छेहरू बस्यो भने मेरो कुराहरू मेरो औरामा आएर मान्छेहरूलाई राम्रो फिल भयो, कस्तो टेन्सन ल्याएको थिएँ तिमीसँग आएपछि कस्तो हल्का फिल भयो, यस्तो चाहिँ मसँग सबैले पहिलेदेखि नै भन्थ्यो, झन् त्यो पछि मलाई यति धेरै यतैतिर मात्रै मेरो चाहिँ माइन्डले चाहिँ डोर्याउन थाल्यो। त्यसपछि म रेकीको फर्स्ट डिग्री लिन गएँ, त्यो पछि मलाई कहिले सकिन्छ र सेकेन्ड डिग्री लिउँ जस्तो भयो, त्यसपछि मैले सेकेन्ड डिग्री मास्टर डिग्री गर्दै गर्दै म अर्को पनि म केही सिक्छु भने थेरापी हजुरको यो सिङ्गिङ बलबाट पनि धेरै कुराहरू बिमारीहरू ठिक गर्न सक्छ, यसले चाहिँ हजुरको चाहिँ कसैलाई कानहरू कराउने, कसैको चाहिँ क्राउन चक्रहरू बन्द भएको छ, टाउकोहरू दुखिराख्ने, झम्म हुने, चक्कर आउने, यस्तो यस्तो प्रब्लम छ भने ठिक हुन्छ, हजुरको सबै चक्राजहरू ब्लकेज छ भने पनि ठिक हुन्छ। अब यो साउन्ड थेरापी धेरैभन्दा धेरै राम्रो छ, यो किन नसिकौँ, यसबाट पनि धेरै कुराहरू चाहिँ लाभ उठाउन सकिन्छ भने फेरि म त्यो सिक्न गएँ। त्यो पछि फेरि आजकल त हजुरको यो हिप्नोसिस धेरै नै ट्रेन्डमा आएको छ, मार्केटमा धेरैले सिकेका छन् होइन, अब यसको चाहिँ के रहेछ त बेनिफिट चाहिँ भनेर यसो हेर्दाखेरि चाहिँ यसको पछाडि मैले के देखेँ भन्नुहुन्छ भने, मान्छेहरूलाई एउटै कुराले चाहिँ बार बार माइन्डमा एउटै कुरा आइराख्ने, एउटै ख्याल आइराख्ने, पास्टको कुरा घरिघरि चाहिँ ओभर थिङ्किङ हुने, त्यही ट्रिगर गरिराख्ने, अब त्यसलाई चाहिँ हामीले चाहिँ हिप्नोसिसको माध्यमबाट चाहिँ उसको चाहिँ हटाइदिन सक्छौँ के, उसलाई डिपमा लगेर, डिप स्लिपमा लगेर, उसलाई चाहिँ जिरो थट्समा लगेर, जिरो माइन्डमा लगेर, भन्छ नि नो माइन्ड जिरो माइन्डमा लगेर उसलाई चाहिँ पुरै सबै पुरानो पास्टको कुराहरू चाहिँ पुरै हामीले डिलिट गरेर उडाइदिएर फेरि उसलाई चाहिँ नयाँ कुराहरू राखिदियो भने उसले त्यो कुरा फेरि बार बार सम्झिँदैन। अब यो हिप्नोटाइजले एक थोकमा त होइन धेरै कुराहरू गर्न सक्छ, जस्तै पास्ट लाइफमा हजुरले लिएर जान सक्नुहुन्छ, मान्छेलाई डिप स्लिपतिर लान सक्नुहुन्छ, मान्छेहरूलाई हिल गर्न सक्नुहुन्छ। फेरि म यतातिर लागेँ, फेरि मैले हिप्नोसिस पनि गर्दै गएँ। अब यस्तै क्रममा अझ अब मलाई चाहिँ अलिकति मान्छेहरू देख्दाखेरि चाहिँ यसको एनर्जी यस्तो छ, यो व्यक्ति यस्तो हो, यसको भित्रको मनोभाव यस्तो छ भन्ने कुरा चाहिँ सबै म चाहिँ बुझ्ने, तर पनि म चाहिँ फेस रिडर पनि अलिकति जान्दथेँ, पाम रिडिङ पनि म हल्का गर्ने हो, पाम रिडर पनि हो, फेस रिडर हो, तर त्योभन्दा पनि अझै बेटर केही जाने भने मान्छेहरूलाई यो पनि मैले दिन सक्छु, यो नि पस्किन सक्छु, एउटा प्रब्लम ल्याएको धेरैवटा प्रब्लमहरू चाहिँ एकैचोटि उसले चाहिँ मसँगै आएर सेयर गर्न सक्छ, मैले सबै कुराहरू चाहिँ एकै ठाउँबाट चाहिँ उसलाई सिकाइदिन सक्छु, किन नसिक्नु, वाइ नट भनेर फेरि म ट्यारट पनि सिक्न गएँ। ट्यारट कार्डबाट चाहिँ हजुरको पास्ट प्रेजेन्ट फ्युचर हुँदै पास्ट लाइफ पनि हेर्न सकिन्छ, सँगसँगै हजुरको बच्चा फ्यामिली परिवार म्यारिज हजुरको अब बिजनेस एजुकेसन सबै कुरा हेल्थ वेल्थ सबै कुराहरू चाहिँ यो ट्यारटबाट चाहिँ देखिन्छ। त्यो भएर यो पनि म हजुरको सिक्न गएँ, गर्दै गर्दै अब मैले यो सबै कुराहरू चाहिँ लिएर गर्न स्टार्ट गरेको चाहिँ 3 इयर्स पुरा भयो, अहिले चाहिँ धेरै राम्रो भइरहेको छ। मसँग आउनुभएको धेरै म्यामहरूको चाहिँ हस्बेन्डहरूले छोडेर अर्को केटीसँग जानुभयो, म्याम के गर्ने भन्नुहुन्छ, फेरि पनि मैले तपाईँहरू आउनुहोस् उहाँहरूको म हिल गरिदिन्छु भन्छु, फोटोबाट पनि मैले हिल गरिदिन्छु, एनर्जी पास औरा क्लिन मान्छेको नाम र एड्रेस दियो भने मैले त्यो मान्छेको एउटा फोटोबाट पनि गरेर अर्को केटीसँग गएको व्यक्ति पनि फेरि फर्केर आफ्नै वाइफसँग आएको पनि धेरैवटा मैले रिजल्ट पाएँ।
पाएको छु होइन।

0: हजुरहरूलाई त्यस्तो कसैलाई पनि प्रब्लमहरू छ भने मलाई सम्झिन सक्नुहुन्छ, एक त एउटै ठाउँमा सबै कुरा गरिदिने भयो, अर्को कुरा मेरो एकदमै चार्ज पनि रिजनेबल छ, किनभने मान्छेहरू सबैसँग पैसा छ भन्ने छैन, कतिलाई प्रब्लम भएको हुन्छ तर धेरै ठाउँमा चाहिँ पैसा नभएको गरिबै छ भने पनि लुटेर एकदमै निचारेर पैसा लिइरहेको पनि सुनिएको छ होइन। अब हिलिङ गर्न गएको मान्छेलाई 25,000, 50,000, 60,000 भने धेरै हो, म एक हप्ता 10 दिनको जम्मा 5,000, 7,000 हेरेर अझ हजुरको धेरै नै गाह्रो छ भने 3,000, 4,000 मान्छेहरूलाई सेवा गरिदिइरहेको छु होइन। छ भने ठिक छ, उहाँहरूसँग छ भने आफै म्याम पर्दैन हजुर किन घटाउनुहुन्छ हामी दिन सक्छौँ भन्नुहुन्छ होइन, तर छैन भने त त्यो व्यक्तिलाई त मैले अभियसली सितै पनि गरिदिन्छु होइन। त्यो भएर मैले चाहिँ जे गरिरहेको छु म आइएम भेरी भेरी सेटिस्फाई है अहिलेको मेरो यो कामबाट, र मेरोमा आउनुहुने व्यक्तिहरू म 100% त भन्न सक्दिनँ, कति पर्सेन्टलाई त मन पनि पर्दैन होला सायद मेबी, तर 1% छोडेर 99% अहिलेसम्म मसँग आउनुभएको सबै ठोकिनु भएको एकदमै खुसी हुनुहुन्छ, उहाँहरूको लाइफ मसँग आएर धेरै चेन्ज भएको छ भन्नुपर्छ हजुर, यो पनि भगवान्को कृपा हो, म त के सक्छु र होइन हजुर हामी सेम हो हजुर
1: हजुर। श्रोताहरू यो आफ्नो आफ्नो डेस्टिनी हो, हामी सबैको सेवाको लागि उहाँको जन्म भएको छ भनौँ न होइन, किनभने उहाँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ। अनि यति धेरै तपाईँले कोर्सहरू गर्नुभयो, अघि भन्नुभयो रेकी ग्रान्ड मास्टर तपाईँले कम्प्लिट गर्नुभएको छ, हिप्नोटिजम पनि कम्प्लिट गर्नुभएको छ होइन, ट्यारो कार्ड रिडिङहरू भयो होइन, पास्ट लाइफ थेरापिस्टहरू भयो, यो कोर्सहरू चाहिँ कहाँ गर्नुभएको?
0: अब धेरै चाहिँ मैले नेपालमा पनि गरेको छु, तर यो जुन चाहिँ महागुरु चाहिँ हजुरको क्वान्टमवाला चाहिँ मैले इन्डोनेसियाको गुरुसँग गरेँ, ग्रान्ड मास्टर चाहिँ मैले इन्डियामा गरेँ, र ट्यारो चाहिँ मैले नेपालमा चाहिँ बेसिक गरेर अरू हजुरको चाहिँ इन्डियनहरूसँगै सिकेको हो, अनलाइनबाटै सिकेँ त्यो चाहिँ।
1: हजुर हजुर। अनि यो महागुरु क्वान्टम हिलर भने चाहिँ के हो?
0: अब यसमा चाहिँ कस्तो भने धेरै कुराहरू चाहिँ हामीले बुझ्न सक्छौँ म्याम, हामी वरिपरिको वातावरणलाई कस्तो छ भनेर हेर्न सक्छौँ, हामीसँग भएको कुराहरू चाहिँ एकदम सिम्पल कुरा पनि धेरै नै ठुलो हुनसक्छ हामीले नबुझ्या हुन्छ। अब जस्तै एउटा हजुरको अगाडि गइराख्नु भएको छ, एउटा हजुरले स्टोन भेट्नुभयो, त्यो स्टोन हजुरले यस्तो समाएर नर्मल सम्झिनु भएको छ, तर त्यही स्टोनभित्र नै के हजुरले चाहिँ पाउन सक्नुहुन्छ क्या। अब एउटा स्टोनकै कुरा गर्दाखेरि मेरो गुरुले भन्नुहुन्थ्यो, उहाँलाई पनि एकदमै दुःख भएको थियो अरे, अनि त्यसपछि उहाँले एउटा स्टोन लिएर आउनुभएछ र उहाँले चाहिँ यो चाहिँ मेरो बिक्रीमा छ भनेर यतिकै $3,000 चाहिँ प्राइस राखेर राख्नुभएछ अरे। त्यसपछि अमेरिकाबाट उहाँलाई चाहिँ सोध्यो अरे, यो तिम्रो $3,000 भनेको यो जुन स्टोन छ त्यो चाहिँ म लिन चाहन्छु भनेर, अनि 3,000 त्यसले किन्यो, त्यसपछि त्यही स्टोन चाहिँ हजुरको 50,000 त्यसले चाहिँ सेल गरेछ अरे, फेरि अर्कोले त्यसलाई 1,00,000 गर्यो अरे, गर्दै गर्दै हजुरको चाहिँ बढ्दै बढ्दै गइरहेको थियो अरे। भनेपछि हामीसँग वरिपरि भएको वातावरणमा भएका सामानहरू, चिजबिजहरू, रुखहरू, बिरुवाहरू हरेकको चाहिँ एकदमै बहुमूल्य छन्, तर हामीलाई केही पनि थाहा छैन क्या। यस्तो कुराहरू चाहिँ हजुरले बुझ्नुहुन्छ, कुन प्लान्ट कस्तो छ, कुन प्लान्टले हजुरलाई पोजिटिभ भाइब्स दिन्छ, कुन प्लान्ट नेगेटिभ छ, कुन प्लान्टको के युज गर्न सक्नुहुन्छ, कुन स्टोन के हुन्छ, कहाँ कस्तो वातावरणमा चाहिँ कसरी गर्ने, कसरी हजुरले आफ्नो वातावरणलाई चेन्ज गर्न सक्नुहुन्छ, धेरै गइरहेका कुराहरू सँगसँगै हजुरको आफ्नो औराले अरू पनि व्यक्तिहरू बनाउन सक्नुहुन्छ जुन चाहिँ हजुरले कल्पना पनि गर्नुभएको छैन होइन। आफ्नै औराबाट 2-3 मै जस्तो एनर्जीको व्यक्ति मिलाएर उसलाई केही कामहरू गर्न दिन सक्नुहुन्छ। अब जस्तै पृथ्वी जस्तै हजुरको चाहिँ प्यारालाल दुनियाँ छ, प्यारालाल वर्ल्डमा चाहिँ हजुर र म जस्ता धेरै व्यक्तिहरू हरेक वर्ल्डमा चाहिँ छन्, अब तिनीहरूसँग हामी कन्ट्याक्ट कसरी गर्न सक्छौँ, यो एकदमै भित्रको कुरा, धेरै गहिरो कुरा चाहिँ यसमा आउँछ। अब यो कुरा चाहिँ हजुरको चाहिँ अब नर्मल व्यक्तिहरूलाई त अलिक साइको जस्तो पनि लाग्छ होइन तर हजुर अब अलिकति कोही कोही व्यक्ति चाहिँ अलिकति साइकिक पावरको पनि हुन्छ, म चाहिँ बच्चादेखि नै अलिकति साइकिक पनि थिएँ, अनि त्यो साइकिक व्यक्तिलाई यस्तो कुराहरू सिक्दा मजा पनि लाग्ने, ए मैले चाहिँ एउटा काल्पनिक संसार बनाउँथेँ तर साँच्चीकै यस्तो पनि रहेछ है भने जस्तो अलिकति अब आफूलाई चाहिँ अझै मलाई चाहिँ मोटिभेसन भयो जस्तो, अलिकति मलाई चाहिँ यसमा चाहिँ केही न केही आत्मबल बढे जस्तो होइन त्यस्तो फिल भयो, त्यस्तो कुराहरू आउँछ हजुर। यो चाहिँ यताभन्दा नि यता हाम्रो चाहिँ जुन हजुरको ज्योतिषी गुरु अब हाम्रो भनौँ न पुराण यताका कुराहरू भन्दा नि त्यो चाहिँ अलिकति डिफ्रेन्ट टाइपको भन्नु पर्यो. हजुर
1: जे होस् थुप्रै तरिकाले भनौँ न तपाईँले हिल गर्नुपर्छ मान्छेहरूलाई होइन, तरिका बेग्लै बेग्लै रहेछ तपाईँको साउन्ड थेरापी.
0: स्टोनबाट चाहिँ हजुरलाई हिल गर्यो भने धेरै राम्रो. अब अहिले त हजुरको स्टोनबाट हिल हुन्छ, वाटरबाट हिल हुन्छ, वाटर थेरापिस्ट भन्छ होइन, वाटरबाट पनि हिल गर्न सकिन्छ, स्टोनबाट हिल गर्न सकिन्छ, हजुरहरूलाई चाहिँ नेचरबाट हिल गर्न सकिन्छ. धेरै कुराहरू छन् कि एउटा मात्रै होइन, सँगसँगै म चाहिँ चक्र साधनाहरू पनि गराइदिन्छु होइन. मान्छेहरूको चक्र डिसब्यालेन्स छ भने धेरै कुराहरू चाहिँ प्रब्लम हुन्छ, लाइफमा प्रब्लम आउँछ. चक्र ब्यालेन्स भएपछि पनि मान्छेलाई धेरै कुराहरू चाहिँ सहज हुन्छ, त्योहरू पनि मैले गराइदिन्छु.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु.
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्. तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ.
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
1: अब तपाईँ बोल्दै गर्दा मैले के सम्झेँ भने, पहिला प्राचीन युगमा होइन डक्टरहरू नहुँदाखेरि ऋषि मुनिहरूको यही त होला नि तरिका जस्तो लाग्यो क्या मलाई, होइन? त्यति बेला डक्टरहरू थिएन, अब भनौँ न जडीबुटी भनौँ, यस्तै थेरापीहरू भनौँ होइन, वाटर थेरापी, नेचर थेरापी भनौँ होइन, रेकी थेरापी भनौँ होइन, त्यति बेलाको यस्तै थियो होला भनेर तपाईँ बोल्दै गर्दा मैले कल्पना म यता गर्दैछु. अनि अब यति धेरै काम गर्दै हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा भनौँ न अघि भनिहाल्नु भयो म धेरै महँगो पनि छुइनँ भनेर, नत्र भने अरू धेरै महँगाहरू स्पिरिचुअल हिलरहरू हुनुहुन्छ भन्ने सुनिन्छ होइन. अर्को कुरा, उहाँलाई मैले अस्ति लगभग 2 वर्ष बादमा मैले कल गरेँ, एकैपल्टमा उठाउनु भयो, म्याम गरेर चिच्याउनु भयो है. मजा लाग्यो मलाई, अरे यस्तो फेमस भएर पनि, यस्तो स्पिरिचुअल हिलर भएर पनि एकैपल्टमा फोन उठाउनु भयो भनेर, नत्र हतपत्ता उठ्दैन नि होइन.
0: मैले अहिले पनि मेरो धेरै क्लाइन्टहरूले त्यही भन्नुहुन्छ, हजुर कति छिटो दिनुहुँदो रहेछ रिप्लाई, कस्तो खुसी लाग्यो हो, अरूलाई त कति दिनसम्म वेट गर्नुपर्छ भन्नुहुन्छ, मलाई त कसैले वेट गराउनै मन लाग्दैन.
1: त्यही त मलाई अचम्म लाग्यो, चिच्याउनु भयो म्याम गरेर तपाईँ होइन, अनि अरे फोन नम्बर पनि रहेछ मेरो भनेर. नत्र त अरूसँग गर्दाखेरि हतपत्ता विचाराहरू हुन्छ, सेसनमा हुन्छ है, म सेसनमा थिएँ भन्नुहुन्छ, भरे भरे के थियो होला हजुरको भनेर म्यासेज आउँछ है. तर तपाईँले एकैपल्ट म उठाउनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच होइन. सेवा यसैबाट बुझिन्छ क्या, सेवा गर्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ होइन. र अब अहिलेको भनौँ न लीलाजी, अहिलेको मान्छेहरू कति साह्रो दुःखी, कति धेरै समस्यामा होइन, मन्दिरमा गए त्यत्तिकै भिड, यता ज्योतिषीकोमा गए त्यत्तिकै भिड होइन हुन्छ, हस्पिटलतिर पनि त्यत्तिकै भिड हुन्छ, रोगले भनौँ अनि मेन्टल्ली डिस्टर्ब त्यस्तै होइन, तपाईँहरू जस्तोकोमा आउनुहुन्छ त्यत्तिकै. कस्तो लाग्छ तपाईँलाई अब यसरी हिल, मान्छेलाई हिल गर्दा गर्दा चाहिँ अहिलेको समयमा
0: यस्तो एक्चुअलमा यस्तो म्याम, हामीले पनि यस्तो कुरा बुझेको थिएनौँ. अब धेरै मान्छेहरूलाई यो कुरा को बिचरा जानकारी नै छैन. वास्तवमा कस्तो भने, हजुरको औराबाट नै नेगेटिभ छिर्ने हो, हजुरको औरा एउटा चाहिँ मजबुत भयो भने नेगेटिभिटीहरूले हजुरलाई चाहिँ छुँदैन. मेन नेगेटिभ एनर्जीले नै गरेर हजुरलाई पीडा प्रब्लम आउने हो, हजुरको बन्न बन्न लागेको कामहरू बिग्रिने, घरमा हस्बेन्ड वाइफको झगडा हुने, बच्चाहरूले आमा बाउले भनेको नमान्ने, प्यारेन्ट्सहरूले भनेको नमान्ने, घरमा अब लडाइँ झगडा जहिले पनि कल कलेज डाङडाङ डोनु, सबै प्रब्लम चाहिँ हजुरको नेगेटिभ एनर्जीले हो. अब एनर्जी भनेको हजुरको चारैतिर नेगेटिभ नै छ, पोजिटिभ पनि छ, तर अहिले चाहिँ हजुरको वातावरणमा यति धेरै हेप्पी डार्क एनर्जी छ कि यसलाई चाहिँ चाहिँ हामीले चाहिँ कसरी बियर गर्ने, अब सबै तपाईँको खानपानदेखि लिएर मान्छेहरूको सोच विचारदेखि लिएर सबै कुरा चाहिँ नेगेटिभै नेगेटिभ भयो। परिवारमा एउटा व्यक्ति राम्रो पोजिटिभ छ भने धेरै मान्छेहरूको सोच विचारहरू छिटो राम्रो गरौँ, छिटो माथि जाउँ, छिटो कमाऊ, यसलाई तल पारेर भए पनि आफू माथि जाउँ, मान्छेको सोच विचारै अहिले यस्तो भइसक्यो। त्यो भएर चाहिँ हजुरको राम्रो वातावरण खासै कसैकोमा हुँदैन। अब यस्तो टाइममा हजुरले अरूलाई मैले बनाउन सक्छु भनेर पछि लाग्नुभन्दा नि आफूलाई चाहिँ म बनाउन सक्छु, केही मैले चाहिँ आफूलाई गर्न सक्छु भनेर हजुरले सोच्नुभयो भने चाहिँ मेरो हिसाबले मैले हजुरलाई सिकाउँदा चाहिँ पहिले चाहिँ हजुरले आफ्नो औरालाई एकदम स्ट्रङ गर्नुहोस्। धेरै बार बार अर्काकोमा जाने, धेरै मान्छेहरूसँग चाहिँ उठबस गर्ने, ज्यादा हजुरको अरूको कुराहरू चाहिँ सुन्ने होइन, अर्काको कुरा पनि नसुन्ने, धेरै नचाहिने कुराहरू नहेर्ने, नचाहिने कुराहरू नबोल्ने, यसरी चाहिँ हजुरलाई अलिकति आफू अलिकति चाहिँ हजुरलाई आफूलाई नै टाइम दिन स्टार्ट गर्नुभयो भने के अलिकति चाहिँ मान्छेहरूबाट चाहिँ अलिकति टाढा राखेर आफूलाई टाइम दिन स्टार्ट गर्नुभयो, अनि त्यसपछि आफ्नो औरालाई बलियो बनाउनलाई हजुरले हरेक दिन चाहिँ नुहाउँदाखेरि कि कहिले नुन राखेर थोरै नुन राखेर हजुरले आफ्नो बडीलाई मजाले पहिले वास गर्ने, त्यसपछि सावर लिने, कहिले हजुरले चाहिँ थोरै खाने हाम्रो कफी राखेर गर्न सक्नुहुन्छ, कहिले सिनामन पाउडर भनेर दालचिनीको धुलो, कहिले हजुरले काँचो दुध राखेर गर्न सक्नुहुन्छ, कहिले दही राखेर गर्न सक्नुहुन्छ, कहिले कालो तिल राखेर हरेक दिन हजुरले चेन्ज गर्न सक्नुहुन्छ। हजुरको औरा यसै पनि 24 आवर त यति धेरै मजबुत हुन्छ होइन, नेगेटिभिटीहरू कहीँ हजुरको औराबाट चाहिँ छिरिरहेको छ, हजुरलाई हार्म गर्दैछ भने पनि हजुरको चाहिँ त्यो टोटली जान्छ के। त्यो 24 घन्टासम्म हजुर फ्रेस हुनु नै धेरै ठुलो कुरा हो। अर्को 24 घन्टा फेरि हजुरले त्यसरी नै गर्न सक्नुहुन्छ। घरमा हजुरले चाहिँ बिहान कपुर, एउटा दुइटा ल्वाङ, सुकमेल हजुरले यसरी नै दालचिनीको स्टिकहरू या त दालचिनी त्यो हजुरले चाहिँ तेजपत्ता, अनि त्यसपछि छ भने हजुरले तोरी या त सर्स्यौँ यसरी सबै राखेर बालेर चाहिँ धुनी लगाइदिनुभयो, घरतिर घुमाइदिनु भयो भने पुरै नेगेटिभ एनर्जीहरू चाहिँ निस्किएर जान्छ। बिहान बिहान त्यसरी घरलाई क्लिन्जिङ गर्न सक्नुहुन्छ, आफैलाई पनि एकदमै हेप्पी फिल भयो भने दुई तिनवटा मरिच, दुई तिनवटा ल्वाङ राखेर यसरी आफ्नो शिरमा घुमाएर त्यसलाई चाहिँ कपुरको सहायताले बाहिर लगेर बालिदिनु भयो हुन्छ। घरलाई कहिलेकाहीँ क्लिन चाहिँ हजुरले चाहिँ नुनले गर्ने, कहिले बेसारले गर्ने, कहिले गङ्गाजलले गर्ने गर्नुभयो भने नि हुन्छ। धेरै कुराहरू छन् होइन, यस्ता यस्ता हजुरले अप्नाउनु भयो भने, अनि हजुरले चाहिँ हेर्ने के हेरिराख्नु भएको छ दैनिक, हजुरले कस्तो कस्तो टिभीमा, कस्तो कस्तो हजुरले चाहिँ मोबाइलमा हेर्नुहुन्छ, कस्तो प्रोग्रामहरू हेर्नुहुन्छ, यसमा थोरै चेन्जेसहरू ल्याइदिनु पर्यो कि हजुरले। पोजिटिभ कुरा हेर्नु पर्यो, पोजिटिभै हजुरले चाहिँ सुन्नु पर्यो, बुझ्नु पर्यो, सिक्नु पर्यो। सबै कुरा धेरै कुराहरू छन्, जस्तै हजुरलाई सानो सानो टिप्स भन्दाखेरि पुरानो कपडाहरू हामीले राख्छौँ क्या, पहिलेको मान्छेहरूले त अझ कहिले कहिलेको पनि राख्छ, त्यसरी हजुरले घरमा राख्नु भएन। सुजहरू पनि पछि लाउँछु, मस्लिम भएर यो लुगा लाउँछु, म अलिकति मोटो हुँदा यो लाउँछु, मलाई यो एकदमै मनपर्छ, यसरी हामीले धेरै कुराहरू पुरानो कुराहरू राख्छौँ दराजभरि, त्यसले पनि नेगेटिभ एनर्जीहरू धेरै ल्याएको हुन्छ। सामानहरू पनि चाहिने नचाहिने हामीले धेरै राखेका हुन्छौँ, त्यो सानो सानो थिङमा पनि हजुरको नेगेटिभ एनर्जी आएर बसेको हुन्छ। त्यो भएर घरलाई नै चिटिक्क सफा राख्ने, नचाहिने कुराहरू सबै फालिदिने, पुरानो कुराहरूलाई फालिदिने, पुरानो लुगाहरूलाई हटाइदिने, बरु ब्रान्डेड नखोज्ने, अलिक सिम्पल सस्तो नै होस् बरु होइन, दुई चारवटा चाहिँ नयाँ लुगाहरू लिएर नयाँ नयाँ लुगाहरू लाउने, अलिक सफा हुने आफूलाई चाहिँ, अलिकति हजुरले ग्रुमिङ गर्ने, अब नुहाई धुवाई गर्ने, सफा हुने, यस्तरी हजुरले आफूलाई चाहिँ अगाडि बढाउँदै जानुभयो भने, औराहरू चाहिँ हजुरको मजबुत हुँदै गयो भने हजुरको के हुन्छ भन्दा चारैतिर चाहिँ पोजिटिभै पोजिटिभ चाहिँ हजुरले चाहिँ एनर्जीलाई तान्न थाल्नुहुन्छ है। अब हजुरको औराले पोजिटिभ कुराहरूलाई मात्रै खोज्न थाल्छ, हेर्नुहोस् है, भाइब्रेसनै पोजिटिभ भयो हजुरले, अनि त्यस्तै त्यस्तै फलो गर्दै गर्दै गर्दै हजुरको चाहिँ सबकन्सियस माइन्डमा पोजिटिभ, हजुरको ब्रह्माण्डमा नि पोजिटिभ, सबै कुरा पोजिटिभ हुँदै गएपछि हजुरको लाइफ पुरै 360 degree चाहिँ चेन्ज हुन्छ। मान्छेले कल्पनै गर्न सक्दैन यो व्यक्ति 1 year अगाडि यस्तो थियो, 1 year पछाडि कसरी यस्तो भयो। अचम्म लाग्छ मान्छेलाई देख्दाखेरि होइन, तर उसले त्यो सानो सानो थिङ एकैचोटि हजुरले बिग कुराहरू गर्नु पर्दैन कि, सानो सानो बस्ने ठाउँ सफा, सुत्ने ठाउँ सफा, नचाहिने कुराहरू राख्नु भएन, पुरानो पुरानो कुराहरू, मैलो लुगाहरू आज लायो भोलि नधोयो त्यत्तिकै, बरु यसो वास गर्ने सुकाइदिने पानीले मात्रै भए पनि होइन, धेरै कुराहरू चाहिँ हजुरले ख्याल गर्नुपर्ने हुन्छ। अब यसरी गर्न थाल्नु भने चाहिँ नेगेटिभिटीहरूले चाहिँ हजुरलाई त्यति छिटो हार्म गर्दैन, अनि हजुरको मुड एकदम स्विङ भइरहेको छ भने चाहिँ त्यो स्टेबल हुन थाल्छ। हजुरलाई नचाहिने कुराहरू गर्नै मन लाग्दैन, नचाहिने कुरा सुन्नै मन लाग्दैन, नचाहिने कुराहरू हेर्नै मन लाग्दैन, अब हजुर एकदमै प्योर हुँदै जानुहुन्छ। प्योर हुनासाथ औरा हजुरको क्लिन हुँदै प्योर हुन थाल्यो, हजुरको औरा चाहिँ एकदमै ब्राइट मजबुत हुन थालेपछि त हजुरले त अट्र्याक्टै सबै पोजिटिभ गर्नुहुने भयो। त्यो भएर हजुरहरूले पनि यस्तो सानो सानो टिप्सबाट नै स्टार्ट गर्दै ठुल्ठुलो कुराहरू गर्न पाउनुहुन्छ, ठुलो कुराहरू ग्राप गर्न सक्नुहुन्छ। त्यो भएर मेरो हजुरहरूले टिकटकमा गएर भिडियो पनि हेर्न सक्नुहुन्छ, धेरै कुराहरू मैले सिकाइदिएको छु, त्यसलाई नि फलो गर्न सक्नुहुन्छ। थ्याङ्क यू।
1: हजुर श्रोताहरू, उहाँ टिकटकमा हुनुहुन्छ हिलर लीला, होइन तपाईँको टिकटकको नाम हिलर लीला नामले उहाँ हुनुहुन्छ। त्यहाँ धेरै कुराहरू उहाँले राख्नु भएको छ सबैलाई राम्रो होस् भनेर। जे होस् अब यो खेल चाहिँ एनर्जीकै रहेछ श्रोताहरू, नेगेटिभ एनर्जी र पोजिटिभ एनर्जी जुन चाहिँ हामी ऊर्जा भन्छौँ होइन, खेल चाहिँ त्यसैको रहेछ। आफ्नो ऊर्जालाई, आफ्नो औरालाई चाहिँ भनौँ क्लेन्ज गर्ने बेला बेलामा हुनुपर्ने रहेछ, यस्तो कुराहरू पनि सिक्ने पर्ने सिक्नुपर्ने रहेछ हामीले। जे होस् आफू वरिपरि जति आफूले पोजिटिभ एनर्जी बनाउन सक्यो त्यति नै आफूलाई पनि राम्रो हुने अनि परिवारमा पनि राम्रो हुने होइन। अहिलेको समस्याहरू चाहिँ मेरो यो क्वेसन थियो नि होइन, किन चाहिँ अहिले यस्तो हुन्छ धेरै जस्तो मान्छेहरू पीडित भन्ने होइन, त्यसमा चाहिँ यहाँ विशेष गरेर यो औरा, हाम्रो औरालाई क्लिन राख्नुपर्छ भन्ने कुराहरू आयो, पोजिटिभ एनर्जी क्रिएट गर्नु सक्नुपर्छ भन्ने कुराहरू आयो श्रोता र हिलर लीला भनेर उहाँ हुनुहुन्छ टिकटकमा र फेसबुकमा, उहाँसँग जोडिनु होला। अनि अब अहिले पास्ट लाइफ थेरापिस्ट भन्नुभएको छ तपाईँले, पास्ट लाइफ थेरापिस्टको पनि तपाईँले यो सबै तपाईँ सबै कुरामा भनौँ न होइन, स्पिरिचुअल हिलर, रेकी ग्रान्ड मास्टर, हिप्नोटिजम ग्रान्ड मास्टर, महागुरु, क्वान्टम हिलर, साउन्ड थेरापिस्ट, पास्ट लाइफ थेरापिस्ट, यो सबै तपाईँ सर्टिफाइड हुनुहुन्छ है सबै कुरा, सबैको सर्टिफिकेट छ भने अनि भ्याउनु पनि भ्याउनै भएको है। अब यो पास्ट लाइफ थेरापिस्ट, अब आजकल त धेरै मान्छेहरू पास्ट लाइफमा जाने चलन छ होइन, पास्ट लाइफ हेर्ने छ। मलाई कसैले सोध्यो भने चाहिँ अहिलेको लाइफमा त कस्तो यहाँ सही नसक्नु छटपटी भएर चाहिँ के पास्ट लाइफ जानु भन्छु म चाहिँ मान्छेहरूलाई होइन, किन जान्छ मान्छेहरू पास्ट लाइफमा अहिले
0: यस्तो। म्याम अब सबैलाई हजुरले भने जस्तै छटपटि छ, पीडा छ होइन, कतिलाई चाहिँ मेरो मैले के चाहिँ गरेर रहेछु, मेरो कर्म के चाहिँ रहेछ र मलाई यति दुःख भएको भन्ने सोचेर पनि उनीहरूलाई पास्ट लाइफ हेर्न मनपर्छ। कतिलाई चाहिँ पास्ट लाइफबाटै उनीहरू चाहिँ अलिकति ध्यान साधना योगहरू गरेर आएको हुन्छ, उनीहरूलाई दैविक कुराहरू चाहिँ उनीहरूलाई धेरै नै आइरहेको हुन्छ कि, लाइक हुन्छ नि मलाई यो गर्न सक्छु, मलाई चाहिँ भगवान्ले दर्शन दिनुहुन्छ, म चाहिँ सपनामा मन्दिरहरू गइरहेको हुन्छु, म सपनामा यस्तो हुन्छु त्यस्तो हुन्छु, भोलि हुन लागेको कुरा आजै जस्तो चाहिँ मलाई सिक्स सेन्सले भनिदिन्छ, मलाई थाहा हुन्छ यो हुन्छ त्यो हुन्छ सबै कुराहरू चाहिँ हामीलाई, तर म को हुँ भन्ने चाहिँ मलाई थाहा छैन, मलाई धेरै बुझ्न मन छ। त्यति मात्रै होइन, मेरो फ्यामिलीले मलाई एक्लै बनायो, मेरो हस्बेन्डले मलाई छोडिदियो, मेरो बच्चाहरूले पनि मेरा कुरा सुनेनन्, मेरो सबैतिर चाहिँ यस्तो यस्तो छ लाइफ, किन यति साह्रो दुखी भएको, म के रहेछ कसो रहेछ, मान्छेलाई यी सबै कुराहरू बुझ्न मनपर्छ। पास्ट लाइफ वास्तवमा एक्चुअलमा भन्यो भने पास्ट लाइफ चाहिँ हजुर आफै जान सक्नुहुन्छ, ध्यान साधना मेडिटेसन गर्दै जानुभयो भने हजुर एकदमै शान्त चित्त भएर यति डिपमा पुगेपछि हजुरले पास्ट लाइफ देख्न थाल्नुहुन्छ। त्यो अलिकति ढिला प्रोसेस भयो, किनभने सबैलाई ध्यान गर्न मन लाग् नलाग्ला, सबै साधनातिर नजाला सबैलाई, अब यो अहिले चाहिँ हजुरको हिप्नोटाइज गरेर या त हजुरलाई चाहिँ सबकन्सियससम्म लिएर गएर हजुर को सब कन्सियसमा पुऱ्याएर चाहिँ हजुरलाई आकाशिक रेकर्डबाट चाहिँ हजुर पास्ट लाइफमा को हुनु रहेछ, के गर्नुहुँदो रहेछ, कहाँ जन्मिनु भएको रहेछ, कुन जातिको हुनुहुँदो रहेछ, कुन धर्म मान्नुहुँदो रहेछ हामीले हेर्न सक्छौँ। यो हेर्नुको मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि सबैलाई त यो कुराले बेनिफिट होला भन्ने पनि छैन, तर कति कुराले चाहिँ बेनिफिट पनि छ। जस्तै कुनै व्यक्तिलाई डायबिटिज भएको छ भने पास्ट लाइफमा गएर हेर्दाखेरि उसको चाहिँ पेट सम्बन्धी केही न केही समस्याहरू, या त उसलाई एक्सिडेन्ट भएको, या त उसको प्यान्क्रियाज नै उसको चाहिँ ड्यामेज भएको, या त केही समथिङ देखिन्छ। त्यो प्यान्क्रियाजै ड्यामेज भएको छ भने त्यो चाहिँ हजुरको डिजिज अहिलेसम्म पनि यो लाइफमा नै आउँछ र उसलाई चाहिँ सुगरको पेसेन्ट भएर उसलाई चाहिँ सताइरहेको हुन्छ। हामीले पास्टमा गएर हेरेपछि उसको त्यो कुनै पनि त्यस्तो डिजिजहरू थियो, या त पास्ट लाइफमा पेन्क्रियाजमा केही प्रब्लम थियो, ऊ चाहिँ कहीँ एक्सिडेन्ट भएको थियो, उसको चाहिँ सबै त्यो पास्ट लाइफमा पेन्क्रियाज चाहिँ एकदमै फुटेर छताछुल्ल भएको थियो, र यही अहिले पनि क्यारियन उसले लिएर आयो, आएर चाहिँ ऊ चाहिँ अहिले सुगरको पेसेन्ट भएको छ भने उसले त्यो सबै देखेपछि त्यहाँ पुगेर फेरि हिल गऱ्यो भने ऊ त्यो हजुरको ट्रमाबाट निस्किन्छ। त्यस्तै ट्रमा अरूको पनि हुन्छन् है, हेर्नुहोस् है त, कसैले पास्ट लाइफमा माथि हाइटबाट ठेलेर झारिदिएर चाहिँ उसको त्यो डेथ भएको हुन्छ, कसैको आगोले पोलेर जलेर, या त आफैले पनि त्यसरी केही गरेर, या त एक्सिडेन्टली त्यसरी मरेको हुनसक्छ, कसैलाई एकदमै गाह्रो मरण के कहीँ एक्सिडेन्ट भएर बल्ल बल्ल छटपटाएर धेरै मान्छेहरूलाई आगोदेखि डराउने, पानीदेखि डराउने, हाइटदेखि डराउने, हरेक हुँदै हुँदै यस्तै फ्यामिली परिवार मेरो नगइदिए हुन्थ्यो, फ्यामिली परिवारले मलाई चाहिँ नछोडोस्, म सँगै हुन पाए हुन्थ्यो, किन मलाई सबैले छोड्छन्, किन एक्लो बनाउँछन्, किन म एक्लै हुने, त्यस्तो टाइपको हुन्छ। किनभने उसको पास्ट लाइफमा उसले केही न केही गरेको छ, फ्यामिलीहरू त्यो पास्ट लाइफमा पनि उसको चाहिँ लस्ट भएको छ, ऊ एक्लै परेको छ, त्यो भएर यो लाइफमा नि उसलाई चाहिँ फ्यामिली परिवार साथीभाइ चाहिन्छ। हेर्नुहोस् है, अब मैले हेरेको केसमा दुई चारवटा कस्तो आयो भने एउटा मान्छे एकदमै फ्यामिली फ्यामिली फ्यामिली फ्यामिली भन्ने, अहिले त उसको 100 जना फ्यामिली मेम्बरै हजुरको 100 जना जति छ। हेर्नुहोस् है त, मामा घर, काका घर, ठुलो बुवा, सानो बुवा, आफ्नो दाई भाउजू, आफ्नो सबै परिवार गरेर त्यसरी उसको रहेछ। पास्ट लाइफमा उसले के भनेको रहेछ भने अन्तिममा मर्ने बेलामा चाहिँ मलाई चाहिँ फ्यामिली चाहियो, किनभने ऊ चाहिँ एउटा बिचमा समुद्रमा गएर हराएछ र एउटा बिचमा घरि यता घरि उता गर्दै गर्दै त्यसरी उसको प्राण गएको देखियो। अब त्यहाँ पनि हजुरको 20 दिनसम्म ऊ हराएको, अनि फ्यामिलीसँग चाहिँ झगडा गरेर त्यसरी निस्केको, अब उसको चाहिँ त्यस्तो त्यस्तो हिस्ट्री चाहिँ देखियो। त्यसले अन्तिममा चाहिँ म चाहिँ फ्यामिलीसँग चाहिँ यसरी पाऊँ, यसरी यो जन्म जस्तो चाहिँ मेरो चाहिँ अर्को लाइफ भयो भने नहोस् उसले कल्पना गरेको थियो मनमा मात्रै, अहिले आएर त्यसरी सबै फ्यामिलीहरू पाए। त्यस्तै हामीले धेरै कुराहरू कल्पना गरेको, हामीले अन्तिम टाइममा सोचेको कुराहरू चाहिँ हामीले यो लाइफमा पाउँछौँ। त्यहाँ गएर हजुरलाई हेरेपछि धेरै कुराहरू चाहिँ बेनिफिट हुन्छ है त। त्यो भएर हजुरहरूले त्यति मात्रै होइन, एउटा साधारण व्यक्ति, एउटा सिम्पल हजुरको किसान खेती गर्ने, किसान खेती मात्रै गर्थ्यो, त्यो 50 वर्षको एजमा त्यसको डेथ भयो, र अहिले यो जन्ममा त्यो भर्खर 25 इयर्सको छ भने ऊ पास्ट लाइफमा गयो भने किसान खेती गर्ने व्यक्तिले कति ज्ञानहरू चाहिँ आर्जन गर्यो होला भन्नुहोस् न, 50 एजमा धेरै कुराहरू उसले सिक्यो नि, त्यो सिकेको सबै कुरा चाहिँ के हुन्छ यो 25 एजको मान्छेलाई आयो। अब प्लस गर्दाखेरि त उसले त धेरै नलेज पायो नि त, 25 इयर्सको मान्छेको उता प्लस 50 वर्षको अनुभव एक्सपिरियन्सले त उता 75 जस्तो एजको सबै ज्ञानहरू आयो नि। त्यस्तै हजुरको गुरुहरू लेभलका मान्छे हुन्छ, उनले चाहिँ पास्ट लाइफमा के चाहिँ हजुरको चाहिँ दीक्षाहरू लिएको, कति चाहिँ हजुरको चाहिँ तन्त्र साधनाहरू गरेको, कति चाहिँ उसले योग ध्यानहरू तपस्याहरू मेडिटेसनहरू हरेक कुराहरू मन्त्रहरू सबै कुरा चाहिँ स्वाच्चै यो लाइफमा थाहा हुन्छ र उसलाई प्लस हुन्छ त्यसले। त्यस्तै त्यस्तै धेरै कुराहरू छन्, कसैलाई अब हजुरको ज्ञानहरू लिन, कसैलाई चाहिँ मेरो लाइफमा के कस्तो थियो भनेर बुझ्न त मन लाग्छ, तर त्यसबाट हजुरले धेरै कुरा लर्न पनि गर्नुहुन्छ। यस्तैमा एउटा चाहिँ मन्दिरमा बस्ने रहेछ एकजना लेडिज, उसको चाहिँ एकदमै दुःखद कहानी फेरि, अनि त्यसलाई चाहिँ अरू मान्छेहरूले चाहिँ एकदमै युज गरेको, उसलाई चाहिँ एकदमै अब्युज गरेको, उसलाई चाहिँ हुन्छ नि 3-4 मान्छेहरूले चाहिँ पहरू गरेको हरेक कुराहरू, त्यो चाहिँ उसले पास्ट लाइफको देख्यो र धेरै स्याड भयो। अब यस्तो पनि हुन्छ, यहाँ धेरै कुराहरू हुन्छ हजुर, अब यो हजुरहरूलाई इन्ट्रेस्ट लाग्छ भने, कसैलाई अब मलाई एकदमै हेर्न मन छ भन्छ भने, मेरो हिसाबले चाहिँ हेर्नुभएको राम्रै हो, बुझ्नुभएको राम्रै हो।
1: हजुर, भनेपछि पास्ट लाइफ हेऱ्यो भने अलिकति बेनिफिट पनि रहेछ, त्यताको ज्ञानहरू ल्याउन पनि सकिने रहेछ, होइन त? अनि त्यही त अहिले धेरै चलन छ, यस्तै अचम्म अचम्मको कुराहरू हुन्छ है श्रोताहरू, तपाईँहरू पनि पास्ट लाइफ हेर्न चाहनुहुन्छ भने मलाई चाहिँ डर लाग्छ होइन। मलाई चाहिँ अहिले चाहिँ लीलाजी कस्तो भएको छ भने, तपाईँहरू जस्तो मान्छेहरूको धेरै सङ्गत गरेँ मैले, होइन, मैले सन्तहरूको सङ्गत पनि गरेँ, होइन, सन्तहरूको सङ्गत गर्नु भन्छ नि होइन, मैले सानैदेखि हाम्रो घरमा आउनुहुन्थ्यो सन्त, साधु सन्तहरू धेरै बास बस्नु आउने, अहिलेसम्म पनि म तानिन्छु सन्तहरूको बोली, तपाईँहरू जस्तोको बोलीले तानिन्छु, अनि मलाई जिज्ञासा हुन्छ के सोध्नु मन लाग्छ, के सोध्नु मन लाग्छ तपाईँहरू जस्तोको
0: पनि पास्ट लाइफमा,
1: त्यही त के सन्तहरूको सङ्गतले भनौँ, तपाईँहरू जस्तो पर्सनालिटीहरू भनौँ को सङ्गतले मलाई अहिले चाहिँ कस्तो हुन्छ भने, आहा साँच्चै नै त्यो शरीर मात्रै पो जान्छ, यो आत्मा त अर्कोमा पो जाने रहेछ त, अहिले चाहिँ मलाई मैले छर्लङ्ग भएछ भनौँ, यो शरीर मात्रै जाने रहेछ, यो यहाँसम्म चाहिँ म पुगेको छु है।
0: अब यो चाहिँ धेरै नै राम्रो कुरा हो, यति पुग्नु नै धेरै नै राम्रो कुरा हो हजुरलाई। तर कस्तो भने, मेन चाहिँ हामीले पाएको त अब यो आत्मालाई राख्नलाई नै यो शरीर पाएको हो म्याम, आत्मा बस्नेलाई यो शरीर पाएको हो, यो शरीर त मिट्टीको शरीर त हो के भनेर। मेन चाहिँ हजुरको चाहिँ आत्मा भनेको चाहिँ अब हामीले चाहिँ स्कुल आएको छौँ क्या, हामी अहिले विद्यालयमा छौँ, हामी सबैजना सिकिरहेछौँ क्या, यो आत्माले नै सिक्नलाई आएको हो नि त, अहिले विद्यालयमा छौँ सबैजना सिकिरहेछौँ, यो सिक्ने क्रममा कोही अलि बेसी सिक्छ, कोही अलि कम सिक्छ, कसले धेरै नै सिक्छ, स्टुडेन्टमा पनि हजुरको कोही फर्स्ट सेकेन्ड थर्ड कोही लास्ट हुन्छ, यस्तै हो क्या।
1: हजुर हजुर हजुर। अनि यो साउन्ड थेरापिस्ट सिङ्गिङ बोल हुन्छ होइन, सिङ्गिङ बोल त काठमाडौँमा प्रशस्तै पाइन्छ है, विदेशीहरूले धेरै लानुहुन्छ, यो चाहिँ विशेष गरेर यो साउन्ड थेरापिस्टकै लागि मात्रै हो, साउन्ड थेरापीकै लागि मात्रै,
0: यो साउन्ड थेरापी सँगसँगै यसले चाहिँ अरू पनि गर्छ म्याम, अब जस्तै हजुरलाई चाहिँ बडीहरू पेन भएको छ भने त्यो साउन्ड हिलिङ बललाई लिएर चाहिँ बजाउँदै बजाउँदै बडीहरूलाई हजुरको चाहिँ चारैतिर चाहिँ मसाज जस्तो गरिदिन सकिन्छ, हजुरको हेड एकदमै दुखिरहेछ भने हेडमा राखेर पनि बजाइदिइराख्यो भने हजुरलाई हेड एकदम हल्का हुन्छ, हजुरको अब खुट्टाहरू दुख्छ बडीहरू त्यस्तै हुन्छ भने भाइब्रेट गर्नलाई उभाएर हजुरलाई ट्याङ ट्याङ साइडबाट चारैतिरबाट बजाउन मिल्छ, सँगसँगै हजुरलाई सुताएर यो थेरापी पनि बिस्तारी गऱ्यो भने हजुर एकदमै डिपमा जानुहुन्छ, हजुरलाई एकदमै रिल्याक्स हुन्छ, कति मान्छे त एस्ट्रल ट्राभल पनि गर्छ, धेरै नै राम्रो हो कि बुझ्नु पनि, यति धेरै डिपमा जान्छ, यसले धेरै रिल्याक्सेसन दिन्छ, अब यो चाहिँ गर्नुभएको कुरा हाम्रो हिलिङ भनेको त एउटा मात्रै होइन, धेरै कुराहरू छन् होइन, अब हजुरलाई कुनै सुनेर आनन्द आउनेछ, कोही बोलेर सुनाउँदाखेरि मजा लाग्छ, हा हजुरले कति राम्रो कुरा त्यहाँ हिल हुन्छ, हिलिङ भनेको यस्तो हो, कहिले हातले यसरी टच गरेर हिल गर्दाखेरि आनन्द आएर आउँछ, धेरै कुराहरू छन्।
1: त्यही त नि, अब विशेष गरेर यो श्रोताहरू साउन्ड थेरापिस्ट तपाईँहरूले नेपाल आउँदाखेरि काठमाडौँमा बौद्धतिर देख्नुहुन्छ होला, बोल सिङ्गिङ बोल बेच्दै गरेको होइन, यसको पनि ठुलो काम रहेछ हाम्रो लाइफमा भनौँ, र धेरै विदेशीहरूले किनेर लान्छ, तपाईँहरू पनि यसो आउँदाखेरि चाहिँ हाम्रो लीलाजीसँग कन्ट्याक्ट गरेर यो साउन्ड थेरापीको चाहिँ अलिकति बेसिक नलेज लिएर जानुभयो भने, त्यो सिङ्गिङ बोल पनि लिएर जानुभयो भने तपाईँहरूलाई घरमा परिवारमा काम लाग्छ। अनि अर्को कुरा मैले देखेको, यो ट्यारोट कार्ड रिडिङ, यो पनि तपाईँले अलिकति बेसिक नलेज लिएर जानुभयो भने तपाईँहरूको परिवारलाई सबैको लागि हेर्नलाई राम्रो हुन्छ, अब पास्ट लाइफतिर त नजाऊँ होइन,
0: जानुभए पनि हुन्छ, अब त्यो चाहिँ हजुरको गुरु लेभलमै गएको व्यक्ति त अब ध्यानबाट नै जान्छ, अब नर्मल व्यक्तिलाई डर लाग्छ, एकदमै फियर छ, फोबियाहरू छ भने के रहेछ त, किन यस्तो भइरहेछ भनेर बुझ्न जान सकिन्छ, त्यस्तो कन्डिसनमा चाहिँ त्यहाँ पुगेर आफ्नो फियर फोबिया यो कारण रहेछ भनेर थाहा भएपछि हजुरलाई डर भनेको लाग्दैन, जस्तै पानीमा हजुरको मृत्यु भएको थियो, फेरि पास्ट लाइफमा गएर त्यो सिनहरू हजुरले देखेपछि त्यहीँ नै हजुरको चाहिँ पुरै हामीले डिस्ट्रोय गरिदिन्छ, त्यहीँ नै खतम गरिदिन्छ त्यो हजुरको ट्रमालाई, अब फेरि हजुरलाई त्यो ट्रमाले दुःख दिँदैन, त्यो
1: पास्ट लाइफको ट्रमाले।
4: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? The NHS Cervical Screening Program सन् 1988 मा सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नु होला यदि तपाईले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ
1: त्यता प्रारब्ध भन्छौँ हामी श्रोताहरू पूर्वजन्मको कमाइ भन्छौँ होइन भन्दै अहिले अब हिँडिरहेको छौँ भनौँ न होइन लीलाजी
0: हजुर
1: अब जे होस् जे हुँदैछ अब ठिकै छ भन्दै हामी हिँड्छौँ पूर्वजन्मको कमाइ प्रारब्ध मेरो प्रारब्ध भन्दै हिँड्छौँ प्रारब्धलाई पनि अलिकति सच्याउन चाहिँ मिल्ने रहेछ भन्ने कुरा बुझियो यो पास्ट लाइफ थेरापीबाट चाहिँ भन्ने कुरा बुझ्यो होइन अलिकति सच्याउनु मिल्ने रहेछ अलिकति क्लेन्ज गर्नु मिल्ने रहेछ क्लेन्जिङ गर्नु मिल्ने रहेछ भन्ने कुराहरू चाहिँ बुझियो यो अब स्पिरिचुअल हिलिङ भनेको त अब यही त हो नि सबै होइन रेकी भयो अब रेकी पनि त तपाईँको यो हातबाट अलिक हात टाढै राखेर यो सबै यसमा सबै मलाई लाग्छ साइन्टिफिक रिजन
0: म्याम अब जस्तै कस्मिक एनर्जी त हामी सबैले क्यारी गरेका छौँ अहिले हजुर म बोलिरहेछु यो बोली निक्लेर हामी यति बोल्नु पनि होइन यति बोल्नु पनि हजुरको चाहिँ के हो त भन्दाखेरि कस्मिक एनर्जी नै हो हजुर म यहाँ बोलिराख्दाखेरि हाम्रो बडीमा सबै खानेकुराहरू अघि खाएको पचिरहेछ होइन एनर्जी सबैतिर दौडिरहेछ काम सबै गरिरहेछ यो सबै कस्मिक एनर्जी तर त्योभन्दा पनि अझै बेसी बढाएर गर्नलाई चाहिँ हामीले ध्यान प्रार्थना मेडिटेसन गरेर तानेर हामीले चाहिँ आफ्नो हातमा राखेर कुनै पनि सेम्बलहरू बनाएर अरूलाई चाहिँ हामीले टच गरेर दिन सक्छौँ यत्तिकै पनि हजुरलाई हावाबाट पनि यसरी पठाउन सक्नुहुन्छ वायुबाट नै पठाउन सक्नुहुन्छ सेम्बलहरू नै पठाउन सक्नुहुन्छ
1: अब एनर्जी पठाउनुहुन्छ नि तपाईँहरू होइन यो विशेष गरेर आफ्नो क्लाइन्टहरूलाई आफ्नो रोगीहरूलाई एनर्जी पठाउनुहुन्छ त्यो चाहिँ ध्यान बसेर पठाउनुहुन्छ होला होइन
0: त्यो चाहिँ नर्मली पनि हामीले प्रेयर प्रार्थना गरेर तान्छौँ तानिसकेपछि हामीले चाहिँ अनि पठाइदिन्छौँ हाम्रो हातमा आएको हुन्छ पछि फेरि हामीले प्रेयर गरेर पठा फर्काइदिनुपर्छ त्यो एनर्जीलाई राखिराख्न चाहिँ मिल्दैन
1: हजुर अब पहिला अब केही नहुँदाखेरि भनौँ न प्राचीन युगमै जाउँ फेरि होइन टेलिप्याथी अब यो दिमाग कनेक्ट गरेर बात गर्ने होइन कुरा गर्ने सङ्केत गर्ने टेलिप्याथी हुन्थ्यो अरे भन्छ अहिले पनि कता कता चाहिँ हुन्छ नि फेरि मैले तिमीलाई सम्झेको मात्रै तिम्रो कला हौ भनेर त्यो पनि त टेलिप्याथी नै हो होइन
0: बढाउनु पर्छ म्याम अब त्यो बेला चाहिँ उनीहरू एउटा ऋषि मुनिको टाइममा धेरै हाइली उनीहरू चाहिँ
1: हाई लेभलको
0: अरू डाइमेन्सनसम्म नै कनेक्ट हुन्थ्यो हामी चाहिँ अहिले यतिमै छौँ कि त्यही भएर त्यही त त्यति नसके हो
1: हामीलाई चाहिँ अलिकति झसङ्ग सम्झेको बेला म कल आयो भने आहा टेलिप्याथी
0: अनि हायर डाइमेन्सनसम्म चाहिँ पुग्यो भने चाहिँ हामी पनि सक्छौँ
1: हजुर हजुर त्यही त है नसक्ने कुरा केही छैन यो सबै श्रोताहरू यो सबै प्राचीन समयको भनौँ ऋषि मुनिहरूले गरेको सबै यो अहिलेको जो उहाँहरूले गर्दै हुनुहुन्छ जुन तरिकाले उहाँले सेवा गर्दै हुनुहुन्छ त्यो सबै मैले चाहिँ त्यसरी बुझेको छु लीलाजी होइन तपाईँ बोल्दै गर्दाखेरि म कल्पना पनि गर्दैछु म कल्पना गर्नु छिट्टो छु नि
0: अब सानो चाहिँ मलाई श्रोताहरूलाई भनिदिनु मन लाग्ने कुरा चाहिँ धेरै कुराहरू चाहिँ आफूले बोकेर हिँड्नुभन्दा पनि हजुर चाहिँ कनेक्ट चाहिँ युनिभर्स र डिभाइनसँग चाहिँ जहिले नै हुनुहोस् अनि युनिभर्सलाई चाहिँ आफ्ना सबै प्रब्लमहरू सेयर गरिदिने गर्नुहोस् र सानो कुरामा चाहिँ ग्रेटिट्युड पनि दिनुहोस् है ग्रेटिट्युडकै कुरा गर्दा एउटा मान्छेले यस्तो ग्रेटिट्युड गर्थ्यो अरे ऊ कहाँबाट कहाँ धन सम्पत्ति फ्यामिली परिवार सबै उसको चाहिँ एकदमै मौलाउँदै गयो एकदमै राम्रो भयो अर्को व्यक्ति चाहिँ खालि आफैलाई कोचिराख्थ्यो अरे कि मेरो चाहिँ यस्तो थोत्रे लुगा मेरो चाहिँ घर पनि थोत्रे मेरो चाहिँ फ्यामिली पनि राम्रो छैन मसँग चाहिँ पैसा पनि छैन अब यहाँनिर के भयो भनेर भन्नुहुन्छ नि बिचमा एउटा गुरु हुनुहुन्थ्यो अरे गुरुलाई चाहिँ एकजना मान्छेले के भनेछ अरे भन्नुहुन्छ भने यो धनी मान्छेलाई चाहिँ तपाईँले भगवान् ध्यान मेडिटेसन गर्दा भगवान्लाई भेट्नुभयो भने यो धनी भएको व्यक्तिलाई चाहिँ पैसा कम दे यो जो गरिब छ यसलाई चाहिँ टन्न दे भनेर भनिदिनुहोस् है भनेर चाहिँ उसलाई चाहिँ भनेछ अरे र अनि उसले ओके भन्यो तर भगवान् आउनुभयो आएपछि किन फलानु व्यक्तिलाई चाहिँ हजुरले पटक्कै दिनुहुन्न र त्यो दुखीको दुखी छ प्रभु र यो चाहिँ झनभन्दा झन मौलाको मौला छ अब भगवान्ले भन्नुभयो अरे म जे दिन्छु उसले थ्याङ्क यू भन्छ सानो कुराको लागि नै उसले ग्रेटिच्युड दिन्छ मलाई मलाई थ्याङ्क्यूको थ्याङ्क्यू भन्छ, म कसरी उसलाई नदिनु, मलाई त अझै दिन मन लाग्छ नि त। अर्को जहिले पनि उसले कोचेको कोचे गर्छ, मलाई भगवान्ले दिनस्, मेरो जिन्दगी यस्तो बनाइदिस्, मलाई यो भयो, मलाई त्यो भयो, एटलिस्ट उसँग भएको कुराको त थ्याङ्क्यू भन्दै हुन्थ्यो नि त। राम्रो दुइटा आँखा देख्ने भएको छ, दुइटा आँखा छ, दुइटा खुट्टा छ, यति राम्रो बडी छ, सबै कुराहरू छ, होइन, ब्रेन द्याएको छ, हातहरू दिएको छ, कमाएर खान सक्छ, सबै कुरा छ, उसलाई स्वस्थ छ, राम्रो छ, केहीमा थ्याङ्क्यू भन्दैन। यो नि त प्रभुले दिनुभयो नि, हजुर मैले बनाए, होइन। त्यो भएर हजुरहरूले चाहिँ थ्याङ्क यू चाहिँ हरेक कुरामा भन्दै जानुहोस्, अनि चेन्ज हुन्छ लाइफ। खाना पाए नि थ्याङ्क यू, लाउन पाए नि थ्याङ्क यू, एकछिन रमाइलो गर्न पाए नि थ्याङ्क यू, सबै कुराको लागि थ्याङ्क यू, ग्रेटिट्युड चाहिँ दिनुहोस्।
1: हजुर हजुर, थ्याङ्क यू गड फर द वर्ड सो स्विट, थ्याङ्क यू गड फर द फुड वी इट भनेर, थ्याङ्क यू गड फर एभ्रिथिङ गरेर नानीहरूको प्रार्थना याद आयो मलाई। हजुर होस्, अब हामी आजको नारीलाई भिट मार्ने बेला भयो, तर तपाईँको कुरा त जति सुन्यो तपाईँ आँखा चाहिँ गरेर बोल्नुहुन्छ है, सुनिरहँ जस्तो के गर्नु, अब छेउमा आएर घरैमा आएर सुन्नु पर्ला कुरा चाहिँ, होइन। हजुर होस्, हामीले सबै कुराहरू चाहिँ राख्यौँ, होइन लीलाजी, प्राय जे होस् श्रोताहरू, जे होस् हिलिङको जरुरी महसुस भयो भने तपाईँहरू नेपाल आएको बेलामा हाम्रो हिलर लीलासँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। टिकटकमा उहाँ हिलर लीला गरेर हुनुहुन्छ, उहाँलाई फलो गर्नुहोला। फेसबुकमा पनि हुनुहुन्छ हिलर लीला, उहाँलाई फलो गर्नुहोला, यसो रिक्वेस्ट पठाउनुहोला। हुन त तपाईँहरूको त भरि हुन्छ है, तर फलो गर्नुहोला, म्यासेज गर्नुहोला, म्यासेज पनि हेर्नु भ्याएन भने मलाई भन्नुहोला म उहाँसम्म पुर्याइदिन्छु। जे होस्, स्पिरिचुअल हिलर हुनुहुन्छ, रेकी ग्रान्ड मास्टर हुनुहुन्छ, र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ, महागुरु क्वान्टम हिलर हुनुहुन्छ, साउन्ड थेरापिस्ट हुनुहुन्छ, पास्ट लाइफ थेरापिस्ट हुनुहुन्छ, र ट्यारोट कार्ड रिडर हुनुहुन्छ उहाँ। श्रोताहरू अहिले धेरै मान्छेहरू ट्यारोट कार्ड रिडरकोमा जान्छ, विशेष गरेर यो तासको जोखाना चाहिँ एकदम करेक्ट हुन्छ भन्छ है।
0: हजुर, एकदमै एकदमै, किनभने यो चाहिँ डिभाइनसँगै कनेक्ट हुन्छ, युनिभर्ससँग डाइरेक्ट कनेक्ट हुन्छ। हजुर,
1: कस्तो, हामी तास खे तास नखेल्नु है भन्छौँ, होइन, अब हेर्नु खोज तासको कुरा आयो है, पहिला न्युमरोलोजीको मात्रै चाहिँ हामीले जोखाना करेक्ट हुन्छ अरे भनेर सुन्थ्यौँ, अहिले त ट्यारोट कार्ड भनौँ तासै हो, होइन, तास रिडिङकोबाट पनि हुने रहेछ। र तपाईँहरू कोर्सहरू गर्नु चाहनुहुन्छ भने आएर उहाँलाई सम्पर्क गर्नुहोला, बेसिक कोर्स गरेर बेसिक नलेज लिएर चाहिँ आफ्नो परिवारको लागि तपाईँले हेरचाह गर्न सक्नुहुन्छ भन्दै, अब हामी के गर्नु लीलाजी, समय थोरै छ है, अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्नुहुन्छ जाँदा जाँदै?
0: त्यही हो, अहिले सबैलाई दुःख लाग्छ, धेरै मान्छेहरू दुःखी छन्, पैसा भएर दुःखी छन्, फ्यामिली सम्बन्ध राम्रो नभएर दुःखी छन्, कोही अरू नै कुराले दुःखी छन्, के कुराको दुःख छ, के कुराको, सबै जे दुःख भए पनि हजुरले एउटै बाटो छ, भगवान् युनिभर्स डिभाइन जसलाई मान्नुहुन्छ हजुरले सबै कुराहरूलाई सरेन्डर गरिदिनुहोस्। एकदमै धेरै प्रब्लम भएको बेलामा हजुरको हातबाट सिचुएसन हजुरले अब थाम्न नसक्ने स्थितिमा, हजुरको बिजनेस पनि राम्रो भइरहेको छैन, हजुरको फ्यामिली परिवारसँग राम्रो छैन, हजुरलाई आफ्नो कस्तो भने हेल्थ पनि एकदमै बिग्रिरहेको छ, चारैतिर डामाडोल स्थिति छ भने हजुरले बसेर एकछिन प्रेयर प्रार्थना गरेर प्रभु आजको दिनसम्म मैले मेरो जिन्दगीको डोर चाहिँ समाउँदै लिएर अगाडि हिँडेको थिएँ, यो डोरीलाई आज हजुरलाई मैले सबै सुम्पेको छु, जे गर्नु छ अगाडि हजुरले गरिदिनुहोस्, म हजुरले जुन मार्ग भन्नुहुन्छ त्यहीमा हिँड्छु भनेर सरेन्डर मोडमा, सरेन्डर भावमा भएर सरेन्डर गरेको दिनदेखि हजुरको जिन्दगी पुरै चेन्ज हुन्छ, म यति नै भन्दै आजलाई बिदा माग्छु। थ्याङ्क यू सो मच म्याम, हजुरलाई हजुरले बोलाएर यति कुरा राखिदिनु भएकोमा, र सबै श्रोताहरूलाई नि थ्याङ्क यू।
1: हजुर लीलाजी, तपाईँलाई पनि धेरै धन्यवाद, फेरि पनि तपाईँसँग भेट गर्ने नै छु म, थ्याङ्क यू सो मच। हजुर श्रोता, र हाम्रो लीलाजीलाई धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई भेट मार्ने बेला भइसकेको छ, म सुजन बालालाई आज्ञा दिनुहोस्, नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बेलाय मोहाको मुगुन कारबारौ गाउँपालिका पाँच फुल बछानमा पहिलोमा परि 3 वर्षीय बालकको मृत्यु भएको छ। उनका आमा बुबा सामान्य घाइते भएका छन्। पहिरोका कारण पुलु बजारका थप 8 घर जोखिममा परेका छन्। प्रहरीका अनुसार आज बिहान करिब 4 बजे पुलु बजारमाथिबाट ढुङ्गा सहितको पहिरो खस्ता स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरिएको हो। घर भाडामा लिएर होटेल सञ्चालन गर्दै आएका छायानाथ रारा नगरपालिका 13 तिर्पका 32 वर्षीय जगन्नाथ बडुवाल र उनकी 27 वर्षीय श्रीमती सृजना बडुवाल र 3 वर्षीय छोरा रमेश बडुवाल पहिरोमा परेका थिए। पुलु बजारका थप 8 घर जोखिममा परेपछि त्यहाँ बस्ने परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। गुल्मीमा अरिङ्गालको टुकाइबाट 22 वर्षीय युवकको ज्यान गएको छ। सत्यवती गाउँपालिका 5 हंसराका पूर्ण सिंह थामी मगरको घर नजिकै कदमको रूपमा अरिङ्गाल पोल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। साउन 2 गते अरिङ्गालले टुकेपछि थामीलाई लुम्बिनी प्रादेशिक अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो। दुवै खुट्टा र हात दायाँ हातमा अरिङ्गालले ठुकेर घाइते भएका थामीको उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योग विरुद्ध मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखेपछि मध्य प्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरुद्ध मुद्दा दायर गरिएको छ। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसाय विरुद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। नमुना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानूनी कार्यवाही प्रक्रिया अघि बढाइएको हो। आर्थिक वर्ष 2082-83 मध्य प्रदेशबाट कानून बमोजिम 578, उत्पादकको आग्रहमा 1228, सरकारी निकायबाट प्राप्त 204,559 खाद्य नमुना संकलन गरिएको थियो। तीमध्ये 35 नमुनामा प्रतिकूल नतिजा देखेको र 10 नमुनामा कानूनी कार्यवाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत एकिन गरी वालेट गर्नुपर्नेछ। त्यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधि गर्नुपर्नेछ। राष्ट्रिय परिचय पत्र नलिएका प्रयोगकर्तालाई भने परिचय पत्र लिएपछि विवरण अध्यावधि गर्न प्रत्येक महिना समेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विदेशबाटै अनलाइन मार्फत आवश्यक कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्ने व्यवस्था यथावत राखिएको छ। यस्ता प्रयोगकर्ताले नेपाल फर्किएको 6 महिनाभित्र राष्ट्रिय परिचय पत्रको विवरण सम्बन्धित संस्थामा अध्यावधि गर्नुपर्ने केन्द्रीय बैंकको भनाइ छ। सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत कालीकोटको गुगने खोलामा लेदो सहितको पहिरो खस्ता कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटले आज बिहानदेखि पहिरो हटाउने काम शुरू भइसकेको जनाएको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ। पछिल्लो समय बर्ड फ्लू संक्रमण नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन्।
2: नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले 99% रोग नियन्त्रण

भए पनि यति बेला मन्दिराले तपाईँलाई सम्झना गरे है. यो हो मनको आवाज रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि मनको आवाज लिएर मन्दिरा हाजिर छु BFBS गोर्खा रेडियोमा. र मनको आवाजमा तपाईँ सम्पूर्णलाई थुप्रै थुप्रै माया थुप्रै थुप्रै अभिवादन गर्दछु, किनकि तपाईँ नेपालमा मात्र होइन संसारका विभिन्न देशहरूमा छरिएर बस्नु भएको छ. कोही आफ्नो कर्मका लागि, कोही केका लागि, कोही केका लागि, कोही केका लागि, सबैजना व्यस्त हुनुहुन्छ किनकि संसारै व्यस्त छ नि त अहिले, होइन. कोही आफ्नो पढाइमा व्यस्त छन्, कोही रोजगारीमा, कोही रोजगारीको खोजीमा, कोही परिवारमा, कोही परिवारको जिम्मेवारीमा, कोही आफ्नो लागि, कोही आफ्ना सपनाहरूलाई पुरा गर्ने यात्रामा, सबैजना कतै न कतै केही न केहीमा व्यस्त व्यस्त हुनुहुन्छ. तपाईँ जहाँ जस्तो सुकै रूपमा व्यस्त भए तापनि तपाईँको त्यो मनलाई, तपाईँको त्यो भावनालाई, तपाईँको त्यो कर्मलाई, तपाईँको त्यो मेहनतलाई सलाम गर्दै तपाईँलाई स्वागत गर्दछु मनको आवाजमा. र यो गीत पनि तपाईँको नाममा समर्पित गर्दछु.

0: यति बेला विश्वकपको रोमाञ्चक फुटबल सबैले हेर्नुभयो होला, त्यसको एउटा अनुभव सबैको मनमा छ। कसैको मनमा तिक्तता होला, कसैको मनमा रिक्तता होला, कसैको मन गदगद भइरहेको होला आफ्नो टिमले जित्यो भनेर, होइन? जित्ने टिमले खुसी मनाउँछन्, हार्नेले दुःख मनाउ गर्छन्। कसैले नाम कमाए, कसैले दाम कमाए, कसैले आफ्नो देशको इज्जत राखे, विभिन्न चिज छन् यो वर्ल्ड कपमा पनि, होइन? अनि कसैले नयाँ सपना बाँधे होला, म पनि एक दिन त्यो मैदानमा पुग्छु भनेर। जे होस्, करोडौँ मानिसहरूले यो विश्वकपको रोमाञ्चक खेलको आनन्द लिए। कोही रातभर जागा बसेर हेरे, कोही के गरे, कोही के गरे, कोही के गरे, होइन? हाम्रो घरको छेउमा त पुरै भोज जस्तै हुन्थ्यो कि, राति सबैजनाले कोही मासु पकाउने, कोही सोयाबिनको अचार बनाउने, कोही पुरी बनाउने, कोही के राति फुटबल हेर्दाखेरि उहाँहरू खाने के, सबैजना उहाँहरूको आफन्त छिमेकीहरू बस्ने एकै ठाउँमा एउटै घरमा, अनि यी सबै खानेकुरा बनाएर राति खेल हेर्दै खाने के, कस्तो रमाइलो कि उहाँहरूको चाहिँ। अब कतै घरका सबै सदस्यहरू एउटै टेलिभिजनको अगाडि बसेर पनि हेर्नुभयो होला, अनि आफूले भनेको जस्तो नहुँदाखेरि खुट्टा बाङ्गो बाङ्गो गएर जिउ पनि बाङ्गो बाङ्गो भयो होला, आफैले हार्न लागे जस्तो, होइन? अनि आफूले भनेको टिमले नजित्दाखेरि चित्त दुखेर त्यही टिम बिच पनि झगडा भयो होला, कतिजनाले त त्यो बाजी पनि राख्नु भएको थियो कि, मैले आज यति कमाएँ, मैले भनेको टिमले जित्यो अथवा यति गोल हान्यो, विभिन्न आफ्नै आफ्नै रोमाञ्चक खेल पनि के। फुटबलको खेल त एकातिर छँदैछ, तर अर्कोतिर यस्ता साना साना आआफै बिच पनि खुब रमाइलो खेलहरू पनि हुने रहेछ। जे होस्, मानिसहरूको फुटबलप्रतिको यो सच्चा माया, यो प्रेम चाहिँ अद्भुतै छ।
1: Yes.

अघि मैले भन्दै थिएँ नि होइन, फुटबललाई मानिसहरूले यति धेरै मन पराउँछन्, यति धेरै माया गर्छन्, त्यो फुटबलको साथसाथै राम्रो खेल्ने खेलाडीहरूप्रति पनि मानिसहरू भुतुक्क हुने गर्दछन्। केही खेलाडीहरूले नाम कमाएका छन्, संसारमा उनीहरूको ख्याति छ र धेरै व्यक्तिहरूले उनीहरूलाई मन पनि पराउँछन्, आफ्नो आइडल पनि मान्छन्। खासमा भन्यो भने फुटबलमा एउटा खेलाडीले एक्लै त्यो खेल जिताउन सक्दैन, त्यसलाई टिम चाहिन्छ। जीवन पनि ठ्याक्कै त्यस्तै हो, हामीलाई पनि परिवार चलाउनको लागि हाम्रा परिवारहरू हुन्छन्, त्यो परिवार चलाउनको लागि टिम चाहिन्छ, साथी चाहिन्छ। र कहिलेकाहीँ कसैले तिमीले सक्छौ भनेर आत्मविश्वास दियो भने हाम्रो त्यो आवाज एउटी आवाज बन्न पुग्छ, हो म सक्छु। त्यसैले कहिले पनि आफूलाई एक्लो चाहिँ ठान्नु भएन, फुटबल टिम नै सोच्नु पर्यो। त्यसैले कहिले पनि आफूलाई एक्लो नठान्नु होला, हाम्रो परिवारको टिमको, हाम्रो परिवारको साथीको, हाम्रो साथीभाइहरूको, हामी सबै कसै न कसैको जीवनको एउटा महत्त्वपूर्ण खेलाडी हौँ। त्यसैले आफूलाई कमजोर पनि नठानौँ र म गर्न सक्दिनँ भनेर आफूलाई तल खसाउने काम पनि नगरौँ। जीवनले हामीलाई एउटा अवसर दिइरहन्छ, जित्ने कि हार्ने त्यसपछि त्यो अवसर फेरि आउला भन्नु पर्दैन। त्यसैले आएका अवसरहरूलाई सचेत भएर सोच पुर्याएर पाइला चाल्नु हो।

0: ಹೌಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio.
3: BFBS Gorkha Radio ma Man ko aawaz.

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मान्दिरा छु। कहिलेकाहीँ कस्तो हुन्छ भने जे बोल्यो ट्याक्क ट्याक्क त्यो भइरहन्छ, होइन? दुई चार दिन अगाडि के भयो भन्दाखेरि हामी गेम हेरिरहेका थियौँ, ल ल गोल हानिहाल्यो भन्दा भन्दै ठ्याक्क हानिहाल्यो, होइन? यस्तै कुरा कुरामा हानिहाल्यो, अब हानिहाल्छ नि। यत्रो विश्व प्रसिद्ध खेलाडीहरू भएको र जहिले पनि वर्ल्ड कपमा चाहिँ नाम कमाएर एउटा सफलता हासिल गरेको, विजयी हासिल गरेको देश हो, जितिहाल्छ नि भनेको मात्रै के थियो, गोल हानिहाल्यो, होइन? अनि त्यो दिन चाहिँ दुई तिनचोटि भन्दाखेरि भन्न पासेन, गोल हान्यो के, अनि ओहो आज त के हो, जे बोल्यो त्यही पुगिरहेछ भन्ने कुरो भयो, हाँसी मजाक गऱ्यौँ, कुरो सिद्धियो। त्यसको भोलिपल्ट फेरि के भयो भन्दाखेरि चाहिँ जब मान्छेमा इच्छा हुन्छ, बाँच्ने इच्छा हुन्छ, त्यति बेला बाँच्दाखेरिको चाहिँ त्यो जीवन यापन गरेको त्यो बचाइ चाहिँ कति आनन्दको, कति राम्रो हुन्छ है। फलानु फलानु व्यक्ति चाहिँ यति लामो बाँचिरहेछन्, यत्रो वर्ष भइसक्यो, उहिले नै बित्लान बित्लान भनेको व्यक्ति आजसम्म पनि बाँचिरहेछन्। अब लामो समय बाँच्नु राम्रो हो, तर होस गुमाएर पैसा पनि छ, काम गर्ने मान्छे पनि राखिदिएको छ, तिन टाइम खुवाएको पनि छ, औषधि पनि दिएको छ, सबै कुरा सम्पन्न छ, तर म को हुँ भनेर नचिन्ने, कोही आएको व्यक्तिलाई पनि नचिन्ने, अनि म के गर्दैछु भनेर पनि होस छैन, कहाँ छु भनेर पनि होस छैन, अनि त्यसरी बाँच्दाखेरि के फाइदा, जबकि रहरै छैन, चिन्जानै छैन, म यहाँ किन छु भन्ने कुराको पनि होस नभई बाँच्दाखेरि त रमाइलो हुँदो रहेनछ नि है भनेर हामीले कुरा गऱ्यौँ। किनकि हामीले जो व्यक्तिको बारेमा कुरा गरिरहेका थियौँ उहाँ 95 पनि क्रस गरिसक्नु भएको थियो। लामो समय बाँच्नु राम्रो हो, तर रहरै नभइकन बाँच्दाखेरि त के फाइदा, बाँचेको ओहो म यो संसारमा छु, म कति भाग्यमानी, म कति कृतज्ञ छु, म जीवित छु भन्ने एउटा होस पनि नभइकन बाँच्दाखेरि परिवारका लागि चाहिँ ल मेरो व्यक्ति छ फलानु, मेरो हजुरबा, मेरो बा, मेरो जिजुबुवा हुनुहुन्छ भनेर त्यो परिवारका व्यक्तिहरूको लागि उहाँ प्रिय हुनु होला, तर व्यक्तिका लागि त कुनै खुसीको, कुनै रमाइलो कुरा भएन नि। त्यसकारणले बाँच्दाखेरि पनि आफ्नो होस छौन्जेल चाहिँ बाँच्दा राम्रो हुँदो रहेछ है भनेर हामीले कुरा गऱ्यौँ। कि कुरा गरेको दुई तिन घन्टा मात्रै भएको थियो, खबर आयो उहाँ त आजै बित्नुभयो भनेर। अनि यस्ता यस्ता कुराहरू भइरहे कि, अनि हामी आफै छक्क पऱ्यौँ, ओहो हामीले त जे पाए त्यही बोल्नु हुँदैन, सरस्वती मुखमा आएर बस्छ भन्छन् मान्छेहरूले, होइन, शुभ शुभ बोल भन्छन् मान्छेहरूले, कति बेला कुन बोली के हुन्छ भन्ने कुरा थाहा हुँदो रहेनछ। त्यही भएर आफ्ना मनमा आएका नकारात्मक कुराहरू, आफ्नो ओठमा आएका ती शब्दहरू चाहिँ नकारात्मक छन् भने पनि त्यसलाई चाहिँ पानी पिएर भए पनि मुखबाट बाहिर निकाल्नु हुँदो रहेनछ जस्तो लाग्यो। कि यो एक दुई दिन अगाडिको घटनाहरू मात्रै हुन् मैले तपाईँलाई जुन बताएँ, दिन दिनै केही न केही बोलियो, केही न केही भइहाल्यो, अनि डर पनि लाग्यो कि मलाई। अनि यो मैले किन भनेको भन्दाखेरि चाहिँ हरेक व्यक्ति यस संसारमा जो छन् उनीहरू वरदानका कारण यस संसारमा आएका छन्, हरेकसँग केही न केही क्षमता छ। त्यसकारणले मनमा सकारात्मक विचार ल्याउँ, मनबाट कुरा निकाल्दाखेरि सचेत भएर बोलौँ, ताकि हामीले बोलेका शब्दहरू अर्थपूर्ण हुन्, राम्रा हुन्, हामीमा त्यो भावना छ, हामीमा त्यो मन छ, त्यही भएर शुद्ध विचार ल्याउँ, शुद्ध बोलौँ र राम्रा राम्रा कुराहरू मात्रै बोलौँ।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो. तपाईँको छेउमा मान्दिरा छु. अहिले साउन महिना होइन, झरी परेको परे गर्छ, कति बेला कता पर्छ थाहा पनि हुँदैन होइन. अब नेपालको कुरा गर्दैछु. चाहे जुनसुकै ठाउँमा गए पनि अब पानी पर्ने सिजन छ भने त पानी पर्छ पर्छ, खण्ड वृष्टि पनि हुन्छ आजकलको संसारमा होइन. यति पल्युसन, यति ग्लोबल वार्मिङले गर्दाखेरि मौसमको पनि केही ठेगान छैन. त्यसले गर्दाखेरि एउटा सानो रेनकोट हुन्छ कि छाता सानो हुन्छ कि आफ्नो ब्यागमा चाहिँ बोकेर हिँड्ने गरौँ, ताकि रुज्नु नपरोस्. तर एउटा कुरा थाहा छ तपाईँलाई, साउन महिनाको पहिलो झरी, यस्तो असारको पहिलो झरीमा चाहिँ रुज्नु भन्छन् कि. त्यो पहिलो झरीमा रुजेको चाहिँ त्यो चाहिँ एक हिसाबले रोमान्टिक हिसाबले पनि राम्रो रे, स्वास्थ्यको हिसाबले पनि राम्रो रे. कति कुराहरू छन् कि हाम्रो यो परम्परामा आउने कुराहरू होइन, त्यस्ता कुराहरू मान्दा पनि रमाइलो हुन्छ कि कहिलेकाहीँ. र कहिलेकाहीँ भिज्नु राम्रो, तर अब सधैँ भिज्यौँ, बेमौसममा भिज्यौँ भने अब स्वास्थ्य पनि बिग्रिन सक्छ. त्यस कारणले सोच्नुहोला, विचार गर्नुहोला. शरीरको क्षमता अनुसार, उमेर अनुसार पनि धेरै कुराहरू फरक पर्ने गर्दछन्. यो साउनको झरीको कुरा गरिसकेपछि अब एउटा झरीको गीत नसुनिकन कसरी हुन्छ र हुन्छ र हुँदैन त आउनुहोस्. यति बेला म तपाईँको लागि सुनाउँछु पहिला नवीन के भट्टराईले गाउनु भएको यो गीत. यति बेला अमृता लिम्बूले पनि गाउनु भएको छ. यसको सङ्गीतकार शम्भुजित बास्कोटा हुनुहुन्छ. पहिला नवीन के भट्टराईले गाएका थिए भने अहिले यो गीतलाई पुनः रिअरेन्जमेन्ट गरेर अमृता लिम्बूले गाउनु भएको छ. यो फिमेल भर्जनलाई सुनिहाल्नु.

धेरै पुराना चिजहरूले पनि हामीलाई दुःख दिन्छ, दरिद्र बनाउँछ। कति हाम्रो पुरानो लुगाहरू हुन्छ नि, यस्ता लुगाहरू, यस्ता कुइनी, यस्ता ढोसिका, पोछा लगाउन मिल्छ, के गर्न मिल्छ भनेर राखेका लुगाहरूले हाम्रो जीवनमा समृद्धि ल्याउने होइन, समृद्धि गुमाउँछन्। यस्ता चिजहरू चाहिँ फ्याँक्दा, जलाउँदा, घरबाट निकाल्दा फाइदा हुन्छ, राम्रो हुन्छ। र कैयौँ यस्ता लुगाहरू हुन्छन् जुन हामी लगाउँदैनौँ, नयाँ नयाँ लुगा हुन्छन्, फ्याँक्न पनि माया लाग्ने, लगाउँदाखेरि पनि निकाल्यो आ भने फ्याँक्यो त्यत्तिकै छोड्ने, त्यस्ता लुगाहरू चाहिँ के हामीले दानमा दिन सक्छौँ, जसलाई आवश्यकता छ उनीहरूले लाउन सक्छन्, कि चाहिँ त्यस्ता लुगाहरूलाई काटेर त्यो लुगाहरूको कुन चाहिँ पार्ट राम्रो छ, कुसनको चकटीको खोल बनाउन मिल्छ कि, अथवा पर्दाको झल्लर बनाउन मिल्छ कि, सानसाना सानसाना टुक्राहरूलाई जोड्दै जोड्दै जोड्दै तन्ना बनाउन सकिन्छ, धेरै कपडाहरू छ भने टेबल पोस बनाउन सकिन्छ, झोला बनाउन सकिन्छ, यस्ता चिजहरूबाट चाहिँ त्यो दराजमा वर्षौँ वर्ष राख्दाखेरि पनि काम नलाग्ने चिजहरूलाई राखेर सञ्चित गरेर के पाइन्छ त, बरु यस्तो युज हुने चिजहरू बनायौँ भने त्यो प्रयोगमा पनि आउँछ अनि एक दिन फाटेपछि फ्याँकिन्छ पनि। नयाँ चिजहरू आइरहेका हुन्छन्, नयाँ चिजहरू लगायो, त्यसलाई फाट्छ, फ्याँक्यो, त्यो ठाउँ पनि खाली हुन्छ, अनि घरमा हामीले लगाउन मिल्ने, युज गर्न मिल्ने चिजहरूको स्टक पनि भइरहेको हुन्छ। अब वर्षौँ वर्ष राख्दाखेरि गनाउने चिजहरू छन् भने समृद्धि गुमाउँछ, राम्रा चिजहरू छन् प्रयोगमा आउँदैनन् भने यसरी चाहिँ ती चिजहरूको पनि कुनै अर्को ढङ्गबाट प्रयोग गऱ्यौँ भने सायद काम लाग्छ कि। यस्तो धेरै घरमा हुन्छ के, पोकोपुन्तर बनायो, चाहिन्छ भन्यो राख्यो, चाहिन्छ भन्यो राख्यो, स्टोरमा राख्यो, दराजको कुनामा राख्यो, दराज माथि राख्यो, आखिर कहिले पनि चाहिने होइन के, लोभ मात्रै हो, आँखाले देख्यो, लोभ लाग्यो, अब छैन फ्याँकिदियो भने चाहिँ सिद्धियो नि त, अनि त्यो ठाउँ त खाली भयो नि जस्तो लाग्छ के मलाई। मैले पनि पहिला दराजमा धेरै चिजहरू राख्थेँ कि, यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ, हेर्दा राम्रो छ, दिन पनि माया लाग्ने, लगाउन पनि आ कति लाउनु भने जस्तो गर्दाखेरि यति धेरै लुगा के झोलाका झोला भयो, आ यो चाहिँ पनि यस्तै भनेर एकचोटि फ्याँकेपछि सिनित त घर पनि सफा भयो, ऱ्याग पनि सफा भयो, दराज पनि खाली भयो, अनि लाउँदाखेरि ए यो लाउँदिनँ भनेर झिकेर फ्याँक्नु पनि परेन। कैयौँ चिजहरू बन्दैनन् राख्नुभन्दा फ्याँक्नु नै बेस जस्तो लागेर मैले तपाईँलाई यो कुरा बताएको हुँ। तपाईँको घरमा पनि होला नि कति चिजहरू हो, तपाईँले भनेको ठिकै हो, मेरोमा पनि त्यस्तै बिजोग छ भन्नुहुन्छ भने आँखा चिम्मा गरेर युज हुने चिजहरू युज गर्नुहोस्, युज नहुने कुरा फ्याँक्दिनुहोस्, त्यही हो कुरो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, BFPS. Gorkha Radio.

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियोमा. तपाईँको छेउमा मन्दिरा छु र जहिले पनि जहाँ पनि के यो कक्रोचले झिङ्गाले लामखुट्टेले कहिले नछोड्ने कि कमिलाले होइन कतै न कतैबाट घरको कुनै न कुनै कुनामा यो आइरहेकै हुन्छ. झन् यो पानी पर्ने मौसममा त ओहो के भनौँ है, लामखुट्टे पनि आएको छ, कमिला पनि आएको छ होइन. यो गर्मी महिना भएपछि साङ्लाहरू कहाँबाट उत्पत्ति भएका होलान्, दिनभरि त गायब हुन्छन्. जब राति तपाईँले हेर्नुहुन्छ जताततै साङ्ला देखिन्छ. अब खानेकुरा छोपेर राखेन भने पनि थाहा हुँदैन, खायो भने त्यहीँबाट खराबी भयो, पेट दुख्न सुरु गर्यो होइन. यस्ता सानसाना कुराहरू हुन्छन् जसले हामीलाई बिरामी पनि गराउँदछन्. यदि तपाईँको भान्सामा भनौँ अथवा यत्तिकै भैँतिर साङ्लाहरू हिँडिरहन्छन्, साङ्लाले दुःख दिन्छन्, कमिलाले दुःख दिन्छन् भने तपाईँले अरू धेरै केही गर्न नसके पनि यसका धेरै उपायहरू होला नि होइन. तर एकदमै साधारण डेली गर्न सक्यो भने चाहिँ यीबाट कक्रोच, साङ्लाहरू, लामखुट्टेहरू, झिङ्गाहरू चाहिँ भाग्छन्, त्यहाँ टिक्न सक्दैनन्. सबैभन्दा पहिला तपाईँले निर्मूल पारेर एकचोटि ओखती सोखती हालेर त्यसलाई मार्नु पर्यो. त्यसपछि चाहिँ जुन हामीले लुगामा हाल्ने कपुर छ नि, हो त्यो लुगामा हाल्ने कपुरको दानालाई पिस्ने, त्यसमा 1.5 चम्चा जति डिटोल हालिदिने अनि 1 मख पानीमा चाहिँ यो राखेर रा, एउटा कपडाले चाहिँ यो पानीमा चोपेर झ्याल ग्रिलहरू टेबलहरू यताउता सबै पुछेर अनि त्यो बचेको पानीले चाहिँ भान्साको स्ल्याब अनि त्यसपछि भैँ किचनको भैँहरू अनि बरन्डाहरू सबै पुस्नु भयो भने चाहिँ यसरी पुस्नाले चाहिँ कक्रोच, झिङ्गा, कमिलाहरू चाहिँ आउँदैन.

अहिले तपाईँले सोसियल मिडियाहरूमा जस्तो टिकटकमा युट्युबमा रिल्समा तपाईँले देख्न सक्नुहुन्छ कैयौँ व्यक्तिहरूले चाहिँ आफ्नो कला देखाइरहेका हुन्छन्। जस्तो कि अब अहिले आँपको सिजन छ होइन, आँपको सिजनको बेलामा ती आँपहरूलाई चाहिँ तासेर काटेर जिपलक भएको पोलिथिन ब्यागहरूमा राखेर रा चाहिँ डिप फ्रिजमा राखेर रा, अनि पछि पछि आँप खान मन लाग्दाखेरि केही महिना पछि खान मिल्ने भनेर पनि तपाईँले देख्नु भएको होला। कैयौँले अमलाको सिजनमा अमलाको तितोरा बनाएर राख्नुहुन्छ पछि खानुहुन्छ भनेर, कैयौँले के कैयौँले के होइन। साँच्ची नै यस्ता चिजहरूले चाहिँ जीवनमा हामीलाई खान मन लागेको बेलामा त्यो सिजन नभएको बेलामा पनि यी चिजहरू हामीले खान सक्छौँ। र मैले यो दुई तिनवटा कुरा चाहिँ गरेर हेरेँ कि खुब फाइदा भयो, त्यही भएर म तपाईँलाई बताउँदैछु। एउटा चाहिँ मैले अमलाको सिजनमा अमला किनेर लिएर आएँ, अलि धेरै नै अमला किनेर लिएर आएँ होलसेलबाट, अनि त्यो अमलालाई मैले अलिअलि मात्रै बफाएँ थोरै पानी हालेर, किनकि त्यसको रस खेर नजाओस् भनेर। अनि मैले त्यसलाई स्टिलको कुकरमा चाहिँ अलिकति बफ्याएँ, एक दुई सिटी मात्रै लागेको थियो, अनि त्यसपछि मैले त्यसलाई त्यस्तिकै राखेँ। अनि त्यसपछि मैले त्यसलाई चाहिँ चिसो भएपछि त्यसको गेडा निकालेर केही नगरिकन शुद्ध अमलालाई मात्रै मैले मिचेँ। मिचिसकेपछि त्यसको गेडा निकालेर तितोरा बनाएँ, सुकाएर एउटा एयर टाइट कन्टेनरमा राखेँ। अब अहिले हेर्नुहोस् त म हरेक दिन एउटा दुईटा सुपारी खाए जस्तो गरेर चुसिरहन्छु। त्यस्तै लप्सीको बेलामा पनि मैले लप्सीलाई लिएर आएर त्यस्तै गरी मिचेर त्यसै गरी तितोरा बनाएर राखेको छु, कहिलेकाहीँ अचारमा कहिलेकाहीँ यताउतामा खान काम लाग्यो। अनि अर्को कुरा चाहिँ यो सिजनमा मैले के गरेँ भन्दाखेरि बेल किनेर लिएर आएँ र बेलको भित्रको गेडा फ्याँकिदिएँ, अनि त्यो गोदीलाई मैले त्यसै गरी मिचेर पेडा जस्तै गरी सानसानो सानसानो मैले नाङ्लाभरि बनाएँ अनि सुकाएर राखेको छु। यो पनि जब सुक्छ त्यसै गरी राख्यो, अनि राखिसकेपछि दिनमा एउटा दुईवटा चाहिँ धुलो बनाएर पानीसँग घोलेर शरबत बनाएर खान मिल्यो। भन्दा जुन सिजन छ त्यसको चाहिँ बनाएर राख्न मिल्नेसम्म चिजहरू हामीले बनाएर राख्यौँ भने वर्षभरि खान सक्छौँ, शुद्ध पनि फाइदा पनि भयो। अनि आफ्नो घरमा कहिले के खाँदाखेरि शरीरले पौष्टिक पनि पायो। यस्ता धेरै चिजहरू छन् जुन चाहिँ हामीले सजिलोसँग पाउन सक्छौँ, सजिलोसँग बनाउन सक्छौँ र सजिलोसँग खान र खुवाउन सक्छौँ। यो सजिलो उपाय तपाईँले पनि यदि जाँगर चलाउन मन छ भने जाँगर चलाउँदाखेरि फाइदै हुन्छ। अर्को साता फेरि यस्तै केही राम्रा केही उपयोगी जानकारीहरू, मैले जानेका कुराहरू अथवा मैले सुनेका कुराहरू, व्यवहारमा भोगेका कुराहरू, जनजीवनमा भइरहने कुराहरूका साथमा तपाईँको मनको लागि थुप्रै खुराक लिएर मनको आवाजमा तपाईँलाई भेट्न आउने नै छु। केही होला नि तपाईँका पनि अनुभूतिहरू, तपाईँले जानेका कुराहरू, तपाईँको जीवनको भगाईहरू, साना साना कथाहरू, सानो सानो घटनाहरू जे छन् हामीसँग तपाईँले साट्न सक्नुहुन्छ, बाँड्न सक्नुहुन्छ। तपाईँको मनको आवाज पोख्ने ठाउँ हो यो। अब म छुट्टिन्छु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्नुहोला। हवस् त, नमस्कार।

0: Pilain Bhari
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bhandu Hos
2: Play VFBS Mugupu Murgam Karmaran Gaupalika 5 Kolo Bajar Ma Gaur Maathe Dunga Sait Pairu Khosta Ek Jana Balakam Riti Bhai Kosa Dui Jana Gaiti Bhai Kosa Aaj Bihan 4 Baji Tera Pairu Jarda Chayanath Rara Nagarpalika 13 Tirpaka 3 Barse Ramesh Badwal Kam Riti Bhai Ko Praharale Jankari Diye Kosa Pairu Ma Parera Wahan Ka 32 Barse Baba Jagannath Badwal Ra 27 Barse Ki Ama Sri Jana Badwal Gaiti Aunu Bhai Kosa उहाँहरू पोलुमा स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आउनु भएको थियो। बडवाल परिवार सुतिरहेको बेला घरमाथि पहिरो खसेको हो। घाइते जगन्नाथ र सृजनाको पोलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय स्तरलाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई 821,000 रुपियाँ घुस रकमसहित पक्राउ गरिएको छ। हिजो कार्यालय प्रमुख ढकालकै कार्यालयबाट दुवैजनालाई पक्राउ गरिएको हो। 750,000 घुस लिइसकेको अवस्थामा र 71,115 रुपियाँ स्रोत नखोलेको अवस्थामा उनीहरूको साथबाट अख्तियार दुरुपयोग गर्न सत्ता नआएको कार्यालय बर्दिवासले बरामद गरेको छ। बोरिङ र मोटर जडान गर्ने काम सम्पन्नपछि रकम भुक्तानी गर्ने क्रममा दुःख दिएर सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियार बर्दिवासको टोलीले निगरानी बढाएको थियो। 24 औं सत्याग्रहमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको खबर आएको छ। धनगढी 1 कृष्ण मन्दिर धर्मशालामा अनसनरत केसीको आज बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर गजेन्द्र दुवालले परीक्षण गर्नुभएको थियो। परीक्षणका क्रममा डाक्टर केसीको रक्तचाप 110/90 र रगतमा सुगरको मात्रा 50 रहेको पाइएको छ। सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकको भनाइ छ। चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आइसियूमा भर्ना गरेर उपचार गर्न सुझाव दिएका छन्। तर डाक्टर केसीले सुझावबारे आफू विचार गर्ने प्रतिक्रिया दिनुभएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफूले समस्याको सामना गर्नुपर्ने स्वीकार्नु भएको छ। यसअघि उहाँले प्रधानमन्त्री कार्यालय प्रवेश आफ्नो जीवनकै सबभन्दा उत्कृष्ट दिन भन्नुभएको थियो। उहाँले पहिलो हप्ता म्यान्चेस्टरकै काममा बिताउनु भएको छ। सत्तामा आएपछि उहाँले इङ्ल्यान्डको बस भाडा घटाउने, पब कर कटौती गर्ने र बिजुलीको शुल्क घटाउने घोषणा गर्नुभएको छ। दैनिक खर्च कम गराउने विषय उहाँले प्राथमिकतामा राख्नु भएको छ।
3: How much longer are we going to talk about these things without actually doing something to help people? And already in the space of a few days, I've made a number of moves that will deal with some of these challenges, although I appreciate there's a lot more to do.
2: नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ।
4: भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत एकिन गरी वालेट गर्नुपर्नेछ। त्यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधि गर्नुपर्नेछ। राष्ट्रिय परिचय पत्र नलिएका प्रयोगकर्तालाई भने परिचय पत्र लिएपछि विवरण अध्यावधि गर्न प्रत्येक महिना समेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। विदेशमा बसोबास गर्ने नेपाली नागरिकले देशपछि अनलाइन मार्फत आवश्यक कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्ने व्यवस्था यथावत राखिएको छ। यस्ता प्रयोगकर्ताले नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचय पत्रको विवरण सम्बन्धित संस्थामा अध्यावधि गर्नुपर्ने केन्द्रीय बैंकको भनाइ छ।
2: कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको देखिएको छ। हुलाक निर्देशनालय कैलालीका अनुसार गएको आर्थिक वर्षमा 127,620 चिठीपत्र हुलाक सामग्री आयात निर्यात भएको छ। तथ्याङ्क अनुसार हुलाक निर्देशनालय मार्फत आयात निर्याततर्फ समान 63,810 हुलाक सामग्री ओसार पसार गरिएको छ। तीमध्ये सबभन्दा धेरै रजिस्ट्री चिठीको कारोबार भएको छ। आयात निर्याततर्फ सामान 52,679 रजिस्ट्री चिठी दर्ता भएर सेवा प्रवाह गरिएको सूचना अधिकारी अनिस तामाङले जानकारी दिनुभएको छ। विदेशबाट आउने तथा विदेश पठाइने पत्र सेवा पनि जारी छ। यसमा समान 40 पत्र आयात निर्यात गरिएको छ। कार्यालयले 24 घण्टाभित्र प्रदान गर्ने द्रुत डाङ्क सेवा पनि सञ्चालन गरिरहेको छ। यो सेवाबाट वर्षभर 2723 सामग्री आदान प्रदान गरिएको कार्यालयले जानकारी दिएको छ।

हामीले एफपिएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आदरणीय श्रोता, आज शनिबार हो। शनिबार हामी भगवान् शिवका विविध स्वरूप हरूको उपासना गर्ने गर्दछौँ, समग्रमा पनि गर्ने गर्दछौँ। अर्थात् शिव पार्वतीको रूपमा पनि, भैरवादी देवताको रूपमा पनि, शक्ति स्वरूप पनि देवीको रूपमा पनि, र भक्तहरूका राजाको रूपमा रहनुभएका हनुमानजीको स्वरूपमा पनि हामी भगवान् शिवकै उपासना गर्ने गर्दछौँ। आशुतोष औडर दानी भगवान् शिव नीलकण्ठ हुनुहुन्छ। त्यस्ता भक्तहरूका प्रिय गर्ने भगवान् शिवको उपासनाबाट हामी सदैव सन्तुष्ट रहन सकौँ, सदैव भगवान् शिवको उपासना गर्न सकौँ, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहार गोर्खा रेडियो मार्फत शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा विविध विषयहरूको चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आजको यो पवित्र दिन हरिशयनी एकादशीको दिनमा आइपुगेका छौँ। यो एकादशी आषाढ शुक्ल पक्षको यस एकादशी तिथि हो र यसलाई एकादशीहरूमध्ये जो दुईटा एकादशी हरिशयनी र हरिबोधनीलाई विशेष रूपमा मान्ने चलन छ, त्यो मध्येको यो एउटा एकादशी हो। एकादशीको महिमा अपरम्पार छ, हामीले एकादशीको चर्चा गर्ने गर्छौँ। एकादशीलाई सम्पूर्ण धर्मावलम्बीहरूमा जो हिन्दू वैदिक सनातन परम्परालाई मान्नेहरू छन् उनीहरूले अत्यन्तै श्रद्धा र भक्तिका साथ एक रूपमा मान्ने गर्दछन्। वैष्णव शैव स्मार्तहरू भनेर जो एकादशीलाई मान्ने गरिन्छ, फरक फरक नाममा मानिए पनि एकादशीको महिमा धेरै ठुलो बताइएको छ। यस दिनलाई हरिवासर पर्व पनि भनेर भन्ने गरिएको छ। यस पर्वको बारेमा पुराण तथा स्मृति ग्रन्थहरूमा अति विस्तारपूर्वक उल्लेख गरिएको छ। अन्य व्रतहरू अर्थात् अन्य शुभ दिनहरूको पुराण तथा स्मृति ग्रन्थहरूमा जति चर्चा गरिएको छ त्यसभन्दा सबैभन्दा अधिक चर्चा गरिएको एउटै मात्र पर्व यो एकादशी पर्व हो र एकादशीमा पनि यो हरिशयन एकादशी अत्यन्तै पवित्र र विशिष्ट मानिएको छ, किनभने आजकै दिनबाट चतुर्मास व्रतको प्रारम्भ पनि हुने गर्दछ र तुलसी रोपेर जो भगवान्लाई अत्यन्तै प्रिय हुनुहुन्छ भगवान्लाई प्रसन्नता प्रदान गर्नका लागि दिनका लागि तुलसीको सेवा गर्ने गरिन्छ र आज तुलसी रोपणको विशेष दिन पनि हो। तिथिहरूमा एकादशीको महत्त्व धेरै छ, एकादशीहरूमा पनि चातुर्मासको एकादशीको अझ महत्त्व छ। आजको एकादशी चतुर्मास व्रत सुरु हुने दिन भएकाले यसको अधिक महत्त्व उल्लेख गरिएको छ। अभिष्ट कर्ममा प्रवृत्त हुने सङ्कल्पलाई व्रत भनिएको छ। सरल भाषामा भन्दा व्रत र नियम पर्यायवाची शब्द हुन् भनिएको छ आदरणीय श्रोता, किनभने व्रत भनेको एउटा नियम हो। नियममा रहेर निश्चित समयमा आफ्नो कर्महरूको जो सङ्कल्प छ तिनीहरूको साधना गर्नु नै व्रत हो भनेर उल्लेख गरिएको छ। व्रतले दृष्ट र अदृष्ट दुवै पक्षमा सम्बन्ध राख्ने गर्दछ। दृष्ट रूपमा अरुचि अजीर्ण उदरसुल जस्ता साधारण तथा जटिल किसिमका शारीरिक व्याधिलाई शमन गर्छ भने अदृष्ट रूपमा पारमार्थिक मार्ग प्रशस्त गर्न सहयोग गर्दछ। त्यसमा पनि एकादशीले त भगवान विष्णुको प्रसन्नता प्राप्त हुन्छ जुन ठुलो साधनाबाट पनि प्राप्त नहुन सक्छ। त्यसैले जीवनको एउटै मात्र लक्ष्य साधकहरूले राखेका हुन्छन्, व्रतीहरूले राखेका हुन्छन् भगवान विष्णुको प्रसन्नता, भगवान विष्णुकै रूपमा भगवान श्रीराम भगवान श्रीकृष्ण यस धरतीमा अवतरित भएर विभिन्न लीलाहरू गर्नुभएको छ र तिनै लीलाहरूको श्रवण कथन र चिन्तनबाट भक्तहरूले भगवान विष्णु जो मुक्तिदाता हुनुहुन्छ उहाँ जो आनन्दको सागर हुनुहुन्छ करुणाको सागर हुनुहुन्छ उहाँलाई प्रसन्न गर्ने प्रयास गर्छन्। त्यसै अन्तर्गत यो एकादशीको पनि महिमा बताइएको छ। अन्य व्रतभन्दा एकादशीको प्रसङ्ग फरक छ। अन्य व्रत काम्य हुन् भने एकादशी अनिवार्य रूपमा लिनुपर्ने व्रत हो भनिएको छ। लिन्छु लिन्न भनेर पाइँदैन, एकादशी लिनै पर्छ। त्यो धार्मिक होस् अधार्मिक होस् जस्तो सुकै अवस्थामा रहेको व्यक्ति भए पनि उसले एकादशीको व्रत लिन्न भन्न पाउँदैन, किनभने एकादशी अनिवार्य रूपमा मनुष्यले मात्र लिनुपर्ने यो व्रत हो। यसमा

स्त्री पुरुषको भेद पनि छैन भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियो मार्फत शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यो हरि शयन एकादशीको बारेमा चर्चा गरिरहेका छौँ। आजकै दिनबाट भगवान् विष्णु शयन गर्नुहुन्छ 4 महिनाका लागि भन्ने विश्वास गरिएको छ र हरि शयनी, हरि भनेको भगवान् विष्णु, शयन भनेको सुत्ने भएको हुनाले यसको नाम हरि शयनी र भदौमा पर्छ अर्को एउटा एकादशी हरि परिवर्तिनी, भगवान्ले कोल्टे फेर्नुहुन्छ र कार्तिकमा जो ठुलो एकादशी भनेर भनिन्छ हरि बोधनी एकादशी, त्यस दिन भगवान् बिहोजन हुन्छ अर्थात् उठ्नुहुन्छ भन्ने मान्यता छ। त्यसैले आजको दिन भगवान् शयन गर्ने हुनाले क्षीरसागरमा शेष नागको रूपी भगवान्को शय्यामा शयन गर्नुहुने हुनाले यसलाई हरि शयन एकादशी भनिएको हो र हामी एकादशीको महिमाको चर्चा गर्दैछौँ। एकादशीको दिन अन्न नखाने निर्देश पाइन्छ शास्त्रले। भक्ति मार्गी साधकले त प्रायः एकादशीको व्रत निर्जला गर्ने गर्छन् भनिन्छ, तर नसक्नेले आफ्नो सामर्थ्य अनुसार फलफुल, दुध आदि र अझ नसक्नेले जौ, गहुँ आदि लिने गर्छन्। नेपाली परम्परामा मकैलाई अन्न नमानेर फलाहारको रूपमा लिने पनि चलन तपाईँ हाम्रा बिचमा छँदैछ, हामीले जानेकै विषय हो। एकादशीको दिन सम्पूर्ण पापहरू आएर अन्नमा बस्ने गर्दछन्, अन्नमा पनि विशेष गरेर चामलमा। त्यसैले एकादशीको दिनमा केटाकेटी, रोगी, वृद्ध र आतुरले बाहेक चामल नखानु भनिएको छ, किनभने सम्पूर्ण पापहरू यस दिन चामलमा आएर बस्ने गर्दछन्। सत्यम सर्वाणि पापानि ब्रह्महत्याधिकानि च सन्ते बौद्धनमा श्रित्य श्रीकृष्ण व्रतवासरे भनेर शास्त्रले उल्लेख गरेको छ। त्यसैले यस दिन अन्न भनेर अन्नको विशेष प्रकार जो चामल छ त्यो चाहिँ लिनै हुँदैन र अरू अन्नहरू पनि लिँदैनन्, लिनुहुन्छ भनेर भन्न मिल्दैन, तर पनि आफ्नो सहिष्णुताको जो अवस्था छ, शारीरिक अवस्था छ, मानसिक एउटा दृढताको स्थिति छ, त्यसै अन्तर्गत क्रमशः लिने गरिन्छ भनेर पनि उल्लेख गरिएको छ। र यसै सन्दर्भमा भारतको उडिसामा अवस्थित भगवान् जगन्नाथको मन्दिरमा एकादशीलाई बाँधेर राखिएको छ भनिन्छ। त्यहाँ भगवान् जगन्नाथ एकादशीको दिन पनि खिचडी र भातकै भोग लगाउनुहुन्छ। यसको कारणको बारेमा उल्लेख गर्दै भनिएको छ, भगवान्लाई कुनै पनि व्रतले छुँदैन, भगवान् सबैभन्दा माथि हुनुहुन्छ भनेर भक्तहरूले भगवान्लाई भोग लगाउने गर्दछन् र भगवान्ले त्यसलाई स्वीकार गर्नुभएको कुरा उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी हरिशयन एकादशीको विषयमा चर्चा गरिरहेका छौँ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीको चार महिना भगवान विष्णु शेष शय्यामा सुत्नुहुन्छ भनिएको छ। यसै चार महिनालाई चतुर्मास पनि भनिएको हो। यो चार महिना भक्तहरूले विशेष व्रतको अनुष्ठान गरेर भगवान्लाई प्रसन्न गराउने प्रयास गर्छन्। यसै दिनमा तुलसी रोपण गरिन्छ र चार महिनापछि उद्यापन गरिन्छ र यो तुलसीको महिमा भगवान विष्णुसँग सिधै जोडिएको भनेर बताइएको छ र बिना तुलसी भगवानले भोग लिनुहुन्न, बिना तुलसी भगवानको मन्त्र जप गरिँदैन, बिना तुलसी भक्तहरूले केही पनि गर्दैनन्, किनभने तुलसी भगवानलाई यति प्रिय हुनुहुन्छ कि अब त्यसको कुनै बताएर बताउने सीमा नै छैन, किनभने भगवान बिना तुलसीको कुनै पनि भक्तहरूले गरेको कार्यलाई स्वीकारै गर्नुहुन्न। त्यसैले यो दिन तुलसी रोपिन्छ र भगवान जागृत हुने जो दिन छ त्यस दिन भगवानसँग तुलसीको विवाह गराउने पनि चलन छ। त्यसैले यो एउटा ठुलो अवसर हो भगवान्लाई प्रसन्न गराउनका लागि, किनभने एकादशीको महिमा बताएर बताउन सकिँदैन, हामीले अनुमान गरेर त्यो अनुमानमा आउन पनि सक्दैन, केवल हामीले त्यसको मर्यादा राख्ने चेष्टा गर्यौँ भने अवश्य पनि भगवान्ले हामीलाई त्यो सामर्थ्य प्रदान गर्नुहुनेछ जुन सामर्थ्यले हामी एकादशीको व्रत लिन समर्थ हुन्छौँ। त्यसैले भगवान्मा विश्वास गरेर एकादशीको महिमालाई हृदयमा धारण गर्ने चेष्टा गरौँ, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। नमस्कार।

0: अख्तियारमा पर्ने उजुरी मध्ये आधाभन्दा बढी स्थानीय तहसँग सम्बन्धित हुने गरेको पाइएको छ। गएको आर्थिक वर्षमा आयोगमा 33,328 उजुरी परेका थिए। अघिल्लो वर्ष छिनोफानो हुन नसकेका 7,323 उजुरी समेत जोड्दा गएको आर्थिक वर्षमा अख्तियारमा 40,651 उजुरी थुप्रिएका थिए। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आयोगमा गएको वर्षसम्म आएका उजुरीमध्ये 48.96% स्थानीय तह, 38% संघीय निकाय र 13.04% प्रदेश सरकारसँग सम्बन्धित उजुरी छन्। आयोगमा आएका 40,651 उजुरीमध्ये 32,799 अर्थात् 80.68% उजुरीको छिनोफानो भएको पनि आयोगले जनाएको छ। अब बाँकी 7,800 उजुरी भने यो आर्थिक वर्षका लागि सरेको छ। यो अवधिमा विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी 4 सहित 175 भ्रष्टाचारका मुद्दा दायर गरिएको छ। ती मुद्दाका प्रतिवादी विरुद्ध 25,31 करोड भन्दा बढीको बिगो दावी गरिएको आयोगले जनाएको छ। विशेष अदालतमा हालेका मुद्दा मध्ये आधा जति मुद्दा मात्रै अख्तियारले जितेको छ। गएको आर्थिक वर्षमा अख्तियारले हालेका मुद्दा मध्ये विशेष अदालतबाट 156 फैसला हुँदा 81 मात्रै कसुर ठहर भएको हो। विशेष अदालतबाट पूर्ण पाठ आएका फैसला मध्ये 104 मुद्दामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। मुगुको मुगुम कर्मारोङ 5 पुलो बजारमा पहिरोले घर पुर्दा एकजना बालकको मृत्यु भएको छ। बालकका आमा बाबु घाइते भएका छन्। आज बिहान 4 बजेतिर पहिरोले घर पुर्दा छायानाथ रारा 13 तिर्पका 3 वर्षीय रमेश बडुवालको मृत्यु भएको हो। बालकका बाबु जगन्नाथ र आमा सूर्यजना घाइते भएको प्रहरीले जनाएको छ। बडुवाल परिवारले पुलोमा स्थानीय पेमा लामाको घर भाडामा लिएर होटल चलाएको थियो। बडुवाल परिवार सुतिरहेको बेला पहिरो झरेको हो। घाइते जगन्नाथ र सूर्यजनाको पुलो स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रहरीले दुवैजनाको अवस्था सामान्य छ भनेको छ। बडुवालको होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको र छेउछाउका 8 घर पनि पहिरोको उच्च जोखिममा देखिएपछि परिवारका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहट 4 निर्वाचित सांसद गणेश पौडेलमाथिको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। राजसपा मुख्य सचेतक कवेन्द्र बुदलाकोटीले आज विज्ञप्ति जारी गर्दै अस्ति राति सांसद पौडेलमाथि कालो मसी छ्यापेर दुर्व्यवहार भएको भन्दै आपत्ति जनाउनु भएको हो। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा विरोधको अधिकार भए पनि जनप्रतिनिधिमाथिको हिंसा स्वीकार्य नहुने चेतावनी सहित घटनामा संलग्नमाथि कार्यवाहीको माग गरिएको छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न पनि राजसपाले सरकारसँग माग गरेको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफूले थुप्रै चुनौती सामना गर्नुपर्ने स्वीकार्नु भएको छ। यसअघि उहाँले प्रधानमन्त्री कार्यालय प्रवेश आफ्नो जीवनकै सबभन्दा उत्कृष्ट दिन भन्नुभएको थियो। उहाँले पहिलो हप्ता म्यान्चेस्टरकै काममा बिताउनु भएको छ। सत्तामा आएपछि उहाँले इङ्ल्यान्डको बस भाडा घटाउने, पब कर कटौती गर्ने र बिजुलीको शुल्क घटाउने घोषणा गर्नुभएको छ। दैनिक खर्च कम गराउने विषय उहाँले प्राथमिकतामा राख्नु भएको छ।
1: How much longer are we going to talk about these things without actually doing something to help people? And already in the space of a few days, I've made a number of moves that will deal with some of these challenges, although I appreciate there's a lot more to do.
0: गुणस्तरीय खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योग विरुद्ध मुद्दा दर्ता भएको छ।
2: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखेपछि मध्य प्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको छ। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसायी विरुद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। नमूना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानूनी कार्यवाही प्रक्रिया अघि बढाइएको हो। आर्थिक वर्ष 2082-83 मध्य प्रदेशबाट कानून बमोजिम 578, उत्पादकको आग्रहमा 1228, सरकारी निकायबाट प्राप्त 204,559 खाद्य नमूना संकलन गरिएको थियो। तीमध्ये 35 नमूनामा प्रतिकूल नतिजा देखेको र 10 नमूनामा कानूनी कार्यवाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
0: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हेलो नमस्ते वेरी गुड मर्निङ अनि यहाँहरू सबै सबैलाई शुभ प्रभातम पनि भन्न चाहन्छु। बिएबिएस गोर्खा रेडियोबाट शनिबारको बिहानीमा यस विकेन्डमा सुनौलो बिहानी कार्यक्रम शुभारम्भ भइसकेको छ। तपाईँको साथमा आज पनि म रूपा राणा उपस्थित भइरहेको छु। तपाईँलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन टक्र्याउन चाहन्छु र आजको दिन पक्कै पनि तपाईँहरूको धेरैभन्दा धेरै कार्यक्रमहरू रहेका छन् बेलायतमा, त्यस्तै गरी विश्वको विभिन्न स्थानमा तपाईँहरू हुनुहुन्छ र विशेष गरेर यो समर सिजन अनि विकेन्डमा तपाईँहरूका धेरैभन्दा धेरै कार्यक्रमहरूमा पक्कै पनि रमाइलो गर्दै हुनुहुन्छ होला। आजको दिन पनि एकदमै रमाइलो रहोस् हामी यही कामना गर्दछौँ। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 9 गते, तदनुसार आज शनिबार 25 जुलाई सन् 2026 हो।

हजुर, हामी हरेक दिन कुनै न कुनै अवेरनेस अथवा कुनै पनि चाडपर्व रीतिरिवाजहरू पढ्ने गर्छन् श्रोता। आज यो साउनको 9 गते हो, यानि कि शनिबार 25 जुलाईको दिनमा पनि आज भने तुलसी रोप्ने दिन परेको छ। चतुर्मासको व्रत सुरु भइसकेको छ अनि आज हरिशयनी एकादशी व्रत पनि हो। ज जसले हरिशयनी एकादशीको व्रत राख्नुहुन्छ तपाईँहरू सबै सबैलाई ह्याप्पी एकादशी भन्न चाहन्छु। र यो असाढ मासको शुक्ल पक्षको एकादशी तिथिलाई हरिशयनी एकादशी भनिन्छ। र यहाँहरूमध्ये धेरैले व्रत राख्नुहुन्छ होला आजको दिनमा, र कतिले राख्नुहुन्छ कतिले राख्नुहुन्न त्यो आफ्नो ठाउँमा छँदैछ। हरि भन्नाले पनि भगवान् विष्णुलाई बुझिन्छ र शयनको अर्थ हो हरि अथवा भगवान् विष्णु। विष्णु भगवान्को पिक्चर यहाँहरूले देखिराख्नु भएको छ होइन। र यो अषाढ शुक्ल पक्षको एकादशी तिथिमा भगवान् श्री हरिको यो शेष नागमाथि शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिन्छ। र यसमा थुप्रै कथाहरू तपाईँहरूले सुन्दै आइरहनु भएको छ र त्यो कथाहरू सायद यहाँहरूले सुनिसक्नु भएको छ, अथवा आजको दिनमा हरिपरिवर्तिनी अथवा हरिबोधनी एकादशी

हामी द क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा भएको क्युजिई मेला साथै फ्यामिलीज डेको रिपोर्ट हामी कार्यक्रमको दोस्रो घण्टामा सुन्नेछौँ र कार्यक्रमको थर्ड आउनुमा भने तपाईँले सुन्दै आइरहनु भएको युथ ड्रिम्स त छँदैछ, युवाहरू यङ सोल्जर्सहरूसँग कुराकानी हुनेछ। आज भने म तपाईँहरूलाई लैजानेछु गर्खा कम्पनी आइटिसी क्याट्रिक तर्फ रेक्रुट इन्टेक 2026का भाइहरूसँग हामी कुराकानी गर्नेछौँ। उहाँहरूले अहिलेसम्म सोफार नेपालदेखि आएदेखि अब यो बेसिक आर्मी बेसिक स्किल ट्रेनिङ गर्दै हुनुहुन्छ अनि उहाँहरूको ट्रेनिङ के कस्तो भइरहेको छ हामी आज दुईजना भाइहरूसँग कुरा गर्ने मैले विचार गरेको छु। आशा छ तपाईँहरूले सुन्न सक्नुहुनेछ। भन्दै अब हामी कार्यक्रमलाई अघि बढाउँ यो गीतबाट। मनोज मगरको स्वरमा रहेको गीत स्वीकार्नुहोस्।

समय बिहानको 7:19 गयो। नेपालमा पनि दिनको 12:04 गएको छ भने ब्रुनाईमा दिनको 2:20 जान लागिरहेको छ। बीएबीएस गर्का रेडियोबाट तपाईँ हुनुहुन्छ सुनौलो बिहानी कार्यक्रममा। आज बेलायतको मौसमको बारेमा जानकारी लिनुपर्दा श्रोता, आज प्राय गरेर धेरैजसो स्थानहरूमा भने मौसम एकदमै घमाइलो रहनेछ र बिहानदेखि उत्तरी क्षेत्रतिर भने बादल लागि हल्का वर्षा भएको थियो। अब वर्षा हटेर भने बिस्तारै घाम देखा परिसकेको छ अनि सेन्ट्रल भूभाग लगायत अन्य केही स्थानहरूमा पनि बादल लागि हल्का रूपमा वर्षा हुन सक्ने अनुमान गरिएको छ र दक्षिणी भूभागतिर भने आज एकदमै सनसाइन रहनेछ र उत्तरी क्षेत्रतिर पनि जोडसँग चिसो हावा चले तापनि मौसम भने घमाइलो हुने अनुमान गरिएको छ। आजको लागि अधिकतम तापक्रम 29°C हो। आज युकेमा सूर्योदय बिहानको 5:13 भयो र सूर्यास्त भने बेलुकी ठिक 9 हुनेछ। आज रातको समयमा पनि प्राय गरेर धेरै जसो स्थानहरूमा बादल लाग्ने र पूर्वीय क्षेत्रमा पनि रातभर नै बादल देखा पर्नेछ अनि त्यस्तै गरी बाँकी स्थानहरूमा पनि हल्का रूपमा बादल देखा पर्ने र विशेष गरेर आज इङ्ल्यान्डको उत्तरी तथा पश्चिमी क्षेत्रतिर भने बादल लागि रातको समयमा पानी पर्ने सम्भावना रहेको छ अनि बाँकी स्थानहरूमा विशेष गरेर दक्षिणी भूभागतिर भने रातभर मौसम सुक्खा रहनेछ अनि भोलि आइतबारको बिहानीमा पनि विशेष गरेर दक्षिणी भूभागतिर भने कुनै समयमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसको प्रभाव बिस्तारै उत्तरी क्षेत्रतिर पनि देखा पर्नेछ र केही स्थानहरूमा केही एक दुई स्थानहरूमा भने भोलिको दिनमा वर्षा हुने अनुमान गरिएको छ। भोलिको लागि अधिकतम तापक्रम 25°C पुग्नेछ। अब हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। थुप्देन भोटिया र लरेटो सिंहले गाउनुभएको यो गीत सुनौँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

हेमन्त राणाले गाउनु भएको मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। आउनुहोस् आजको वैदेशिक विनिमय दरतर्फ लागौँ। आज शनिबार 25 जुलाई 2026 हो। आजको दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर एकको खरिद दर 154 रुपियाँ 21 पैसा र बिक्री दर 154 रुपियाँ 81 पैसा। युरोपियन युरो एकको खरिद दर 175 रुपियाँ 64 पैसा र बिक्री दर 176 रुपियाँ 32 पैसा। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 205 रुपियाँ 38 पैसा र बिक्री दर 206 रुपियाँ 18 पैसा। स्विस फ्रैंक एक को खरीद दर 188 रुपया 87 पैसा र बिक्री दर 189 रुपया 60 पैसा। ऑस्ट्रेलियन डॉलर एक को खरीद दर 107 रुपया 82 पैसा र बिक्री दर 108 रुपया 24 पैसा। कनेडियन डॉलर एक को खरीद दर 109 रुपया 53 पैसा र बिक्री दर 109 रुपया 95 पैसा। सिंगापुर डॉलर एक को खरीद दर 119 रुपया 45 पैसा र बिक्री दर 119 रुपया 92 पैसा। जापानीज येन 10 को खरीद दर 9 रुपया 42 पैसा र बिक्री दर 9 रुपया 46 पैसा। साउदी अरेबियन रियाल एक को खरीद दर 41 रुपया 8 पैसा र बिक्री दर 41 रुपया 24 पैसा। कटारी रियाल एक को खरीद दर 42 रुपया 30 पैसा र बिक्री दर 42 रुपया 46 पैसा। साउथ कोरियन वन 100 को खरीद दर 10 रुपया 54 पैसा र बिक्री दर 10 रुपया 59 पैसा। र हङकङ डलर एक को खरिद दर 19 रुपियाँ 67 पैसा र बिक्री दर 19 रुपियाँ 74 पैसा।

हजुर, त्यसै गरी आजको दिनमा यो फाइन गोल्ड 49 गोल्ड रहेको छ श्रोता, यो 10 ग्राममा पर 10 ग्रामको मात्रै दिइएको छ आजको दिनमा, तोलामा दिइएको छैन रहेछ। एनिवे आज 10 ग्रामको 2,44,770 रुपियाँ रहेको छ भने चाँदी यो पनि 10 ग्रामको हो 3,729 रुपियाँ रहेको छ। अब हामी एकैछिन साङ्गीतिक विश्राम लियौँ। रविन बर्तौला र साथीहरूले स्वर भरेका छन्।

हजुर, आज शनिबार हो श्रोता। शनिबारको दिनमा तपाईँहरू कार्यक्रमको पहिलो घण्टामा हुनुहुन्छ। यो सुनौलो बिहानी कार्यक्रम हो। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। अनि तपाईँ कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ त, होइन? र यस विकेन्डमा पक्कै पनि तपाईँहरूको धेरैभन्दा धेरै कार्यक्रमहरू छन्। आज पनि तपाईँहरूको धेरै कार्यक्रमहरू छ जसमा तपाईँहरूले आज नेपाली ओपन कन्सर्टमा पनि जाँदै हुनुहुन्छ होला। नेपाली ओपन कन्सर्ट यो एउटा अति नै रमणीय प्रोग्राम हो। यसपटक भने तपाईँहरूले मन्त्र ब्यान्डको प्रस्तुति, वाओ। अनि त्यस्तै गरी नीता कुमारी थापा हुनुहुन्छ, उहाँ भोइस अफ नेपाल सिजन 7 की विनर पनि हो, र उहाँको प्रस्तुति दमदार प्रस्तुतिहरू। अनि त्यस्तै गरी यहाँका लोकल आर्टिस्टहरू, नेपालदेखि आउनुभएका कलाकारहरूको प्रस्तुति पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। र यो साङ्गीतिक मेला भनौँ न, आजको दिनमा तपाईँहरूले रसमुर एरेनामा हेर्न सक्नुहुनेछ। ओल्ड सर्टमा यदि तपाईँ जाँदै हुनुहुन्छ भने पोस्ट कोड टिप्नुहोस् GU112EF। GU112EFमा थप जानकारीको लागि अथवा तपाईँहरूले यो कार्यक्रम दिनको 1 बजेदेखि रातको 10 बजेसम्म हुनेछ, इन्जोय गर्नुहोला। र तपाईँहरू सबै सबैलाई एकदमै हार्दिक निमन्त्रणा पनि गरिएको छ नेपाली ओपन कन्सर्ट। यसमा थुप्रै तपाईँहरूको आफन्तजन इष्टमित्रहरूलाई पनि नजिकबाट भेटेर रमाइलो गर्न सक्नुहुनेछ। एकातिर म्युजिकको आनन्द त छँदैछ, होइन, यो अति नै रमणीय वातावरण अनि ओपन फिल्डमा यो नेपाली ओपन कन्सर्ट पक्कै पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ आजको दिनमा। आउनुहोस् अहिलेको लागि भने अन्य कार्यक्रम सम्बन्धी आजको दिनमा हुने अन्य थुप्रै कार्यक्रमहरू पनि छन्, म क्रमैसँग तपाईँहरूको साथमा राख्दै जानेछु। अहिलेको लागि भने एउटा गीत छ, यो गीतलाई धेरै कलाकारहरूले गाउनु भएको छ, यसमा स्वर भर्ने कलाकारहरू धेरै छन्। अहिलेको लागि भने म मार्मिक लामाले गाउनुभएको यो गीत सुनाउन चाहन्छु, फुल बुट्टे सारी। अब सुनौ, उहाँको स्वरमा कस्तो सुन्दर रहेछ त, स्वीकार्नुहोस्।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: यो BFB

समय बिहानको 8 बज्नको लागि अब 9 मिनेट मात्र बाँकी रहेको छ। 9 बजे समाचार सुन्दै हामी कार्यक्रमको सेकेन्ड आवरमा भने तपाईँहरूले हरेक विकेन्डमा यानि कि शनिबारको बिहानीमा सुन्दै आइरहनु भएको कार्यक्रम हो आयु गोर्खाली। तर आज आयु गोर्खाली हामीसँग पर्याप्त नभएको हुनाले हामी जानेछौँ श्रोता द क्विन्स गोर्खा इन्जिनियर्सतर्फ इन्भिक्टा पार्क ब्यारेक्स मेस्टनतर्फ लाग्नेछौँ। र मेस्टनमा गत शनिबार भने त्यहाँ भएको थियो क्युजिई मेला, र क्युजी मेलामा यति धेरै स्टलहरू थिए, यति धेरै मानिसहरूको त्यहाँ भिड हुँदो रहेछ है, मलाई गजब लाग्यो। र त्यहाँ म्युजिक थियो, लाइभ म्युजिक, विभिन्न ब्यान्डहरू, विभिन्न स्टलहरू, होइन मानिसहरू यो समर सिजनमा त्यो गर्मीमा खानापिना, होइन बडो गजब थियो। अनि म्युजिकको माहौल है, यो एउटा म्युजिक फेस्टिभ थियो भन्दा पनि फरक पर्ने थिएन। र धेरै आउटसाइड भनौँ न इन्टर्नल एन्ड एक्सटर्नल एजेन्सिसहरूको स्टलहरू थियो। र यो कार्यक्रम दिनको 1 बजेदेखि सुरु भएर बेलुकीको 10 बजेसम्म मानिसहरू त्यही फिल्डमै हामी रमाइलो गरिरहेका थियौँ। अब यो सम्बन्धी तयार पारिएको रिपोर्ट भने तपाईँहरूले कार्यक्रमको दोस्रो घन्टामा सुन्न सक्नुहुनेछ। अनि कार्यक्रमको थर्ड आवरमा त छँदैछ के छ प्रतीक्षा साँझ्नु होला, होइन ओके आउनुहोस् आजको राशिफलतर्फ लागौँ। आजको राशिफल यानि कि तपाईँको आजको भाग्य कस्तो छ त, होइन हो, कतिपय मानिसहरूले यसलाई विश्वास गर्नुहुन्छ, कतिले गर्नुहुन्न, हरेकको आफ्नो आफ्नो सोचाइ हो, विचार हो, भावना हो, होइन सबैको मन सबैसँग मेल खान्छ भन्ने पनि छैन, तर तपाईँले जे गर्नुहुन्छ त्यो एकदमै सही कुरा हो। आउनुहोस् अब यसलाई सबैले मान्नै पर्छ भन्ने पनि छैन, मान्न हुँदैन भन्ने पनि होइन, हरेक मान्छेको एउटा विश्वास हुन्छ नि, वास्तवमा तपाईँले आफ्नो मनमा के सोच्नुहुन्छ अनि त्यो विश्वासलाई कसरी क्यारी गर्नुहुन्छ त्यसैमा भर पर्छ सबै कुरा, होइन युनिभर्सले पनि तपाईँको कुरा सुन्छ। ओके आउनुहोस् अब भने आजको राशिफलमा सबैभन्दा पहिला त मेष राशि हुने श्रोता तपाईँको लागि सबैलाई समेटेर काम लिन सकिने प्रयास गर्नुहुन्छ तर यो सकिँदैन, सही कुरा हो, सबैलाई खुसी बनाउन सकिँदैन। अनि आजको दिनमा कामको राम्रै मूल्याङ्कन भने हुनेछ अनि प्रतिफल पनि तपाईँको हात लागि हुनेछ र दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने समय आएको छ मेष राशिको लागि। मेष राशिपछि वृष राशिको लागि पनि आजको दिनमा मिष्टान्न भोजन, साथीहरूसँगको रमाइलो भेटघाट, अतिथिको रूपमा सत्कार प्राप्त गर्न सकिनेछ। अनि मिथुन राशि, चुनौतीपूर्ण कामको दायित्व लिनाले पनि अलि दुःख पाइनेछ, कहिलेकाहीँ त्यस्तो पनि हुन्छ। अनि सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। अनि आजको दिनमा समय पर्खर्दा भने राम्रो हुनेछ, अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ, सजग रहनुहोला। कर्कट राशिको लागि पनि आजको दिन भने प्रयत्न गर्दा गर्दै पनि केही कमजोरीहरू देखा पर्न सक्छ, मौकामा प्रयत्न गर्दा भने काम बन्नेछ। र आजको दिनमा विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। यो थियो कर्कट राशिको लागि। अब सिंह राशि, काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या भने सुल्झाउन सकिनेछ, पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ, साझेदारीमा देखिएका कामहरूलाई अगाडि बढाउन सकिनेछ, भौतिक सुख सुविधा प्राप्त हुने योग रहेको छ सिंह राशिको लागि। कन्या राशिको लागि पनि आजको दिनमा परिश्रम गर्नु परे पनि प्रतिफल भने राम्रो हुनेछ, काम बन्ने योग रहेको छ, सजग रहँदा अझ श्रमबाट आफैलाई फाइदा हुने योग रहेको छ कन्या राशिको लागि। तुला राशि, प्रतिष्ठित काम पुरा गर्ने मौका छ, बौद्धिक प्रतिस्पर्धामा पनि विजयी भइनेछ, अनि प्रत्येक गरेका काम सजिलै पुरा हुने र सेवामूलक कामबाट पनि तपाईँलाई धन प्राप्त हुन सक्छ।
वृश्चिक राशि, आँटले काम लिन नसक्दा भने व्यवहारमा पछि परिनेछ। अरूको मुख ताक्ने बानीले भने काम अधुरो रहन सक्छ। आगन्तुकहरूले पनि आज तपाईँलाई केही समय लिनेछन् र विगतका कमजोरीहरूलाई सुधार्ने मौका मिल्नेछ। धनुराशि, खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला र केही पाउनको लागि केही गुमाउनु पनि पर्नेछ। अनि आजको दिनमा टाढाका साथीभाइले भने केही साथ दिन सक्छन्। मकर राशि, नयाँ अवसरको साथै आम्दानीका स्रोत फेला पर्नेछ। आवश्यक भौतिक साधन जुट्नाले पनि नयाँ काम थालनी हुनेछ। कामले पनि धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय त छँदैछ। यो थियो मकर राशिको लागि भने। अब कुम्भ राशि, कुम्भ राशिको लागि पनि आजको दिनमा आफ्नो मेहनतबाट आफैलाई आत्मसन्तुष्टि प्राप्त हुनेछ। अनि आजको दिनमा एकदमै राम्रो छ र विशेष गरेर आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। अनि विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी पनि तपाईँको हातमा परेको छ कुम्भ राशिको लागि। मेन राशि, अब मेन राशि हुने श्रोताको लागि मेहनतले भविष्यको नाम, भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ र योजना कार्यान्वयन गर्न पनि सकिनेछ। सामाजिक दायित्व बढ्दै जानेछ। तपाईँको सानो प्रयत्नले पनि समाजको लागि धेरै फाइदा हुने काम बन्न सक्छ। यो थियो मेन राशिको लागि। हजुर, आजको राशिफल यहीँ आएर पुरा भएको छ। आउनुहोस् अब भने कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्नको लागि हामी यो गीत सुनौँ।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: चौबिसौं सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीलाई धनगढी उपमहानगर एकको कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगिएको छ। केसीको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पताल लगिएको हो। धनगढी एकको कृष्ण मन्दिर धर्मशालामा अनशनरत केसीको आज बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर गजेन्द्र दुवालले परीक्षण गर्नुभएको थियो। परीक्षणका क्रममा डाक्टर केसीको रक्तचाप 110/90 र रगतमा सुगरको मात्रा 50 पाइएको थियो। सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन्। चिकित्सकले तत्काल अस्पतालको आइसियूमा भर्ना गरेर उपचार गर्न सुझाव दिएका थिए। सोही अनुसार उहाँलाई अस्पताल लगिएको हो। आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आरोपमा मोरङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्राउ गरेको छ। विराटनगर 7 46 वर्ष कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र हाटखोलाको संयुक्त टोलीले आज घरबाटै नियन्त्रणमा लिएको हो। कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। कार्की लामो समयदेखि गिरीसँग सम्बन्धमा रहेको खुलेपछि नियन्त्रणमा लिइएको मोरङका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। मोरङ प्रहरीले कार्कीमाथि गिरीसँगको सम्बन्ध, आर्थिक गतिविधि र सम्भावित आपराधिक संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले गिरीसँग जोडिएका अरू व्यक्तिमाथि पनि निगरानी बढाएको बताएको छ। विराटनगरका गिरीमाथि कैदीबन्दीको रकम दुरुपयोग, ठगी र आपराधिक विश्वासघात लगायतका आरोपमा अनुसन्धान गरिँदैछ। अख्तियारमा पर्ने उजुरीमध्ये आधाभन्दा बढी स्थानीय तहसँग सम्बन्धित हुने गरेको पाइएको छ। गएको आर्थिक वर्षमा आयोगमा 33,328 उजुरी परेका थिए। अघिल्लो आर्थिक वर्षमा छिनोफानो हुन नसकेका 7,323 उजुरी समेत जोड्दा यो वर्ष आयोगमा 40,651 उजुरी थुप्रिएका थिए। आयोगका प्रवक्ता सुरेश नेउपानीका अनुसार आयोगमा गएको वर्षसम्म आएका उजुरीमध्ये 48.96% स्थानीय तह, 38% सङ्घीय निकाय र 13.04% प्रदेश सरकारसँग सम्बन्धित उजुरी छन्। आयोगमा आएका 40,651 उजुरीमध्ये 32,799 अर्थात् 80.68% उजुरीको छिनोफानो भएको पनि आयोगले जनाएको छ। मुगुको मुगुम कर्मारुङ 5 पुलो बजारमा पहिरोले घर पुर्दा एकजना बालकको मृत्यु भएको छ। बालकका बाबुआमा घाइते भएका छन्। आज बिहान 4 बजीतिर पहिरोले घर पुर्दा छायानाथ रारा 13 तेर्पाका 3 वर्षीय बालक रमेश बडुवालको मृत्यु भएको हो। बालकका बाबु जगन्नाथ र आमा सृजना घाइते भएको प्रहरीले जनाएको छ। बडुवाल परिवारले पुलोमा स्थानीय पेमा लामाको घर भाडामा लिएर होटल चलाएको थियो। बडुवाल परिवार सुत्रिएको बेला पहिरो झरेको हो। घाइते जगन्नाथ र सृजनाको पुलो स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बडुवालको होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको र छेउछाउका 8 घर पनि पहिरोको उच्च जोखिममा परेपछि परिवारका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहट 4 निर्वाचित गणेश पौडेलमाथिको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। रासपा मुख्य सचेतक कविन्द्र बुर्लकाउटीले आज विज्ञप्ति जारी गर्दै अस्ति राति सांसद पौडेलमाथि कालो मसी छापेर दुर्व्यवहार भएको भन्दै आपत्ति जनाउनु भएको हो। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा विरोधको अधिकार भए पनि जनप्रतिनिधिमाथिको हिंसा स्वीकार नहुने चेतावनी सहित घटनामा संलग्नमाथि कार्यवाहीको माग गरिएको छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न पनि रासपाले सरकारसँग माग गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले भुक्तानी प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिकामा संशोधन गरेको छ।
4: भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत एकिन गरी वालेट गर्नुपर्नेछ। त्यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधि गर्नुपर्नेछ। राष्ट्रिय परिचय पत्र नलिएका प्रयोगकर्तालाई भने परिचय पत्र लिएपछि विवरण अध्यावधि गर्न प्रत्येक महिना समेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। विदेशमा बसोबास गर्ने नेपाली नागरिकले निर्देशपछि अनलाइन मार्फत आवश्यक कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्ने व्यवस्था यथावत राखिएको छ। यस्ता प्रयोगकर्ताले नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचय पत्रको विवरण सम्बन्धित संस्थामा अध्यावधि गर्नुपर्ने केन्द्रीय बैंकको भनाइ छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन वा रुस इरान युद्धमा जोडिएमा परिणाम गम्भीर हुने चेतावनी दिनुभएको छ।
1: अहिलेसम्म खबर यति नै। नमस्कार।

0: रेडियो
1: हजुर आदरणीय श्रोताहरू, म अहिले द क्विन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा आइपुगेको छु। शनिबार 18 जुलाईमा क्विन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा आयोजना गरिएको क्युजी मेला साथै फ्यामिलीज डेको रमाइलो माहौल छँदैछ र यहाँ विभिन्न इन्टरनल एन्ड एक्सटर्नल स्टलहरू छन् र धेरै मानिसहरूको भिड पनि छ र मेला हो यो प्रोग्रामको थिम नै र मेला भन्न बित्तिकै म्युजिक, फुड्स अनि गेम्स, बिजनेस, रमाइलो। यो क्षणमा मैले द क्विन्स गोर्खा इन्जिनियर्सका गोर्खा मेजर खड्क बहादुर गुरुङ साहबलाई भेटेको छु। सबैभन्दा पहिला त यहाँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
2: दिदी नमस्कार हजुर, थ्याङ्क यू सो मच फर यर टाइम।
1: हजुर, आज मौसम पनि एकदमै रमाइलो भइरहेको छ, घमाइलो भइरहेको छ। मौसम पनि त्यति घाम होइन र बादल लागिरहेको छ, पानी पर्ने सङ्केत भने त्यति छैन र यहाँहरूले एभ्री इयर क्विन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा यो क्युजिई मेला साथै फ्यामिली डे मनाउने गर्नुहुन्छ। यो मेला साथै फ्यामिली डेको मेन उद्देश्यको बारेमा प्रकाश पारिदिनुहोस् न।
2: हजुर, छोटकरीमा भन्दाखेरि यो रेजिमेन्टल फ्यामिलीज डे हो, हिस्टोरिकल्ली नोन एज। त्यसलाई अलिकति हाइब्रिड र ट्विस्ट ल्याउनलाई हामीले चाहिँ क्युजी मेला पनि थपिएको हो र सिग्निफिकेन्ट एलिमेन्ट चाहिँ त्यहाँबाट आउने हुनाले रेजिमेन्टले जहिले पनि क्युजी मेला चाहिँ अट्याच गरिएको हुन्छ यसमा। र हजुरले ट्र्याक गर्नुभएको छैन, अहिले रेजिमेन्ट हाम्रो हाइब्रिड युके पर्सनलसँग भए पनि मेजोरिटी अहिले चाहिँ क्युजी पर्सनल भएको हुनाले, ओ गोर्खाली भएको हुनाले अहिले हामी प्रोपोर्सनेटली धेरैजना छ। विदिन द रेजिमेन्टमा 16 डिफ्रेन्ट नेसनालिटिज, त्यसैले वान अफ द डाइभर्स युनिट हो। त्यसैले हाम्रो अहिले हजुरले स्ट्यान्डहरूतिर जानुमा चाहिँ वाइड रेन्ज अफ डिफ्रेन्ट कल्चर, देशको खानापिना, वेशभूषा देख्नुहुन्छ। अनि यो दिनको महत्त्व नै हामीले हाम्रो परिवारको लागि फ्यामिलीज डे अनि मेलाको मार्फत हाम्रो डाइभर्सिटी चाहिँ सेलिब्रेट गर्ने, अनि अघि मैले छोटकरीमा टच गरेको थिएँ युनिटी इन डाइभर्सिटी अनि डाइभर्सिटी इज आवर स्ट्रेन्थ, त्यो त्यसको फाउन्डेसनलाई जेनेरेट गर्दै अनि यो मेसेज चाहिँ हाम्रो परिवारमा अनि यङ्गर जेनेरेसनमा चाहिँ पुगोस् भनेर अर्गनाइज गरिएको हो। एन्ड देन होल हार्टेडली फ्रम अन बिहाफ अफ द रेजिमेन्ट थ्याङ्क यू फर यर कन्टिन्युस सपोर्ट फ्रम द बिएबिएस। अहिलेको लागि त्यति छ दिदी।
1: गरेर यो हरेक वर्ष एउटै थिम, एउटै प्याटर्न, एउटै स्टाइलमा हुन्छ कि डिफ्रेन्ट इयर केही चेन्जेस पनि गर्नुहुन्छ यहाँहरूले?
2: हामीले हरेक इभेन्टलाई रिभ्यू गरिन्छ, गुड प्र्याक्टिस, गुड स्ट्यान्ड, गुड स्टलहरू चाहिँ कन्टिन्यू गर्छ र वाट इज नेक्स्ट, वाट क्यान वी डु बेटर, त्यो चाहिँ एभ्री इयर चाहिँ थपिँदै आएको हुन्छ। त्यसैले हजुरले चाहिँ स्लाइटली डिफ्रेन्ट देख्नुहुन्छ इन भेरियस वेजमा, त्यो चाहिँ कन्टिन्युस डेभलपमेन्टको कुरा हो। नट नेसेसरली इन्डिभिजुअल मात्रै, अर्गनाइजेसनल्ली, इन्स्टिट्युसनल्ली हामीले केमा इम्प्रुभ गर्न सक्छ भन्ने कुरालाई मध्यनजर राखेर, एट द सेम टाइम हाम्रो अडियन्सलाई हेरेर, हाम्रो यङ्गर जेनेरेसन आउँदैछ, उहाँहरूको डिमान्ड के छ, निड के छ र हामीले के अन्डरस्ट्यान्ड गर्नुपर्छ भन्ने चाहिँ यो एउटा हामीलाई मौका पनि हो।
1: क्युजीको अन्य अपकमिङ इभेन्टहरू अथवा विभिन्न एक्सर्साइजको बारेमा केही हाइलाइट गर्न चाहनुहुन्छ?
2: हजुर, अब अहिले एज वी स्पिक हाम्रो स्क्वाडन प्लस, द्याट इज 130+ इन्डिभिजुअल्स दाजुभाइहरू चाहिँ डिप्लोइड छ। आज लास्ट इयरभन्दा अलिक कमी देख्नुहुन्छ ग्राउन्डमा, त्यति इक्विभेलेन्ट मान्छे बाहिर भएको हुनाले, र अब उहाँहरू आएपछि समरलीमा जानुहुन्छ अनि बाँकी यहाँ भएको युनिटहरू चाहिँ उहाँहरूको ट्रेनिङ र रेडिनेस साइकलमा हुनुहुन्छ, काहीँ कतै केही भइहाल्नु भने उहाँ चाहिँ जानुहुन्छ। हामी लुकिङ फोर टु समर लिभ कम सेप्टेम्बर, स्याटरडे 26 सेप्टेम्बर 2026 विल बी द क्विन्स गोर्खा इन्जिनियर्स 78th बर्थडे। अल्दो हामीले चाहिँ फर्मल मिन्समा थ्रु डिफ्रेन्ट च्यानल्समा चाहिँ मेसेज आउट गरिएको हुन्छ, थ्रु एसोसिएसन पनि हाम्रो भेटरन्सहरू, परिवारहरू जहाँ जहाँ देशभरि हुनुहुन्छ, ओ नेपालबाट पनि ट्राभल गर्नुहुन्छ कहिलेकाहीँ, उहाँहरूलाई चाहिँ वार्म वेलकम छ। यो इभेन्ट चाहिँ यहाँ इन्भिक्टा पार्क ब्यारेक्समा हुन्छ, शनिबार परेको हुनाले चाहिँ होपफुल्ली सबैलाई चाहिँ त्यो सहुलियत हुन्छ होला। अनि निमन्त्रण यहाँ मार्फत दिन चाहन्छु नेक्स्ट इयरको लागि हजुरलाई। छोटकरीमा भन्दाखेरि चाहिँ हाम्रो अहिलेको नयाँ ट्रेनिङ पार्टी क्याट्रिकमा क्याप ब्याजिङ हुँदैछ यो 30th अनि 4th अफ नोभेम्बर।

0: समय इन्जोय गर्नुहोला. थ्याङ्क यू सो मच.
1: हजुर, धेरै धन्यवाद सर.
0: अब यसै क्रममा 36 इन्जिनियर रेजिमेन्ट एन्ड द क्विन्स गर्खा इन्जिनियर्सका कमान्डिङ अफिसर हुनुहुन्छ लेफ्टिनेन्ट कर्नल सिएन पार साहबले दिनुभएको स्पीच सुनौ.
2: थ्याङ्क यू टु स्टार्ट विथ. So if I may offer three thank yous. Firstly, as GM Sutton said, to 6-7 Gurkha Field Squadron and some of the other people for establishing today, for planning it and executing it in such a fantastic fashion. Lots of work goes on behind the scenes. So for those who can, could you please just join me in a very light round of applause for 6-7 Gurkha Field Squadron, please. Thank you for that. My second thanks goes to those of you who are taking part. Okay, throughout the day, we will have people playing in the band on the stage. We will have people taking part in a talent contest. Some of the children will be performing. There are people selling ice poles and ice creams all around. Thank you to all of you who've got involved, because again, these days don't make themselves. And the final thank you is to absolutely everyone here. There are many more people to turn up today, I have no doubt, and the day will run on late into the evening. For those who have bothered to travel, for those who have taken time to be here, thank you. Thank you so much indeed. It's very easy to let these things go by without doing things. We're all very busy. So thank you to all of you and those who have travelled. And we have some special friends here today that I'll speak to later. The only other point that I will make is, of course, why we do these things. And GM Saab has already touched on it. We do these things so that we can come together as a family, as a parawa, and be closer together, meet new friends, speak to old friends, and enjoy ourselves. And that makes the Pultan, that makes the regiment a stronger force, a stronger warfighting force in the future. So there is a very strong meaning behind what we do here today, but ultimately we're here to enjoy ourselves. And before I then hand over finally, I would just end with that. There's lots of good food, there's lots of good drink today. Please enjoy yourselves. Almost all of the stalls around the outside, they're raising money for charity, so okay, dig deep into those pockets, okay? Give healthy to charity. It all comes back to us, the Gurkha Welfare Trust, and the wider family. So thank you very much indeed. Have a great day.
0: लेफ्टिनेन्ट कर्नल सिएन पार्ट साहब सिओ साहेब हुनुहुन्छ द क्विन्स गर्खा इन्जिनियर साथै 36 इन्जिनियर रेजिमेन्टबाट. उहाँलाई धेरै धेरै धन्यवाद.
3: त्यसै गरी अहिले भने यो क्युजी मेलाको विषयमा द क्विन्स गर्खा इन्जिनियर्सको वेलफेयर अफिसर हुनुहुन्छ डब्ल्युएटीओ आशिष मल्ल. भाइ हजुरलाई बिएबिएस गर्खा रेडियोमा वेलकम छ.
4: हजुर, थ्याङ्क यू दिदी. हजुर,
3: आजको यो ओभरअल मेला यहाँले कतिको इन्जोय गर्नुभएको छ?
4: मैले चाहिँ निकै इन्जोय गर्दैछु दिदी. अब यहाँ चाहिँ हाम्रो आज चाहिँ क्युजी मेला प्लस रेजिमेन्टल फ्यामिलीज डे भएको भएर हाम्रो चाहिँ सब रेजिमेन्टको चाहिँ नट ओन्ली नेपाली गोर्खाली मात्र नभएर सबै हाम्रो अब फ्यामिलीज अनि सर्भिस पर्सन सबै आएको छ. एकछिनमा धेरै मान्छे आउनेवाला छ. हाम्रो लाइभ ब्यान्ड पनि छ अहिले पछि, होइन, मान्छे आएर जस रमाइलो हुनेछ एकछिनमा.
3: अघिल्ला वर्षहरूमा पनि यहाँले यो क्युजी मेला एकदमै रमाइलोसँग मनाउनु भयो, र अघिल्लो वर्ष र यो वर्षमा केही डिफ्रेन्ट पाउनु भयो?
4: हजुर, हाम्रो अलमोस्ट एउटै हुन्छ के अरे जहिले पनि हाम्रो, तर योपालि चाहिँ अब हाम्रो चाहिँ लास्ट इयर चाहिँ हाम्रो चाहिँ दुईवटा मात्र गोर्खाली स्क्वाडन थियो, दुईवटा चाहिँ हाम्रो चाहिँ युके ट्याप स्क्वाडन थियो. तर यो वर्षदेखि चाहिँ अब हाम्रो चाहिँ तिनवटा गोर्खाली स्क्वाडन र एउटा मात्र युके ट्याप सोल्जर भएर चाहिँ अलि धेरै चाहिँ हाम्रो गोर्खालीको चाहिँ इन्भल्भमेन्ट हुन्छ भनौँ न अहिले चाहिँ. हजुर,
3: दिदी बहिनीहरू एकदमै धेरै आउनुपर्ने, आज जति आउनुपर्ने आउनु भएको छैन.
4: अब हाम्रो दिदी बहिनीहरू अब बिस्तारै आउँदै हुनुहुन्छ होला होपफुली. हजुर दिदी, हजुर.
3: ओके, दिन एकदमै गर्मी पनि छ, यो गर्मीलाई छलेर उहाँहरू बिस्तारै आउँदै.
4: हजुर,
3: बाँकी समय पनि इन्जोय गर्नु होला. थ्याङ्क यू भेरी मच.
4: हस् दिदी, हुन्छ, थ्याङ्क यू दिदी.
3: र आदरणीय श्रोताहरू, यो क्युजी मेलामा नेपाल र नेपालीलाई चाउनको लागि हाम्रो विशेष गरेर हाम्रै आफ्नो कल्चरल छ, आफ्नै संस्कार र संस्कृतिमा यति धनी छौँ कि हाम्रो पूर्व मेचीदेखि पश्चिम महाकालीको आफ्नै वेशभूषादेखि लिएर हाम्रो रहनसहन रीतिरिवाजका थुप्रै इक्विपमेन्टहरू छँदैछन्, र यो सम्बन्धी पनि यहाँ एउटा स्टलमा म आइपुगेको छु. क्विन्स गर्खा इन्जिनियर्सका हाम्रो एकजना भाइ हुनुहुन्छ. भाइ, यहाँको पुरा नाम के पर्यो?
5: मेरो नाम चाहिँ सदीप सन्तामाङ.
3: ओके भाइ, तपाईँको स्टलमा के के छन् अहिले? मैले यहाँ देखिरहेको छु कि हाम्रो नेपालीहरूले प्रयोग गर्ने रीतिरिवाज अनुसारका सामग्रीहरू छन्, यो क्रमैसँग बताइदिनुहोस् न के के छ ओभरअल.
5: हजुर दिदी, अब हाम्रो नेपालमा चाहिँ विभिन्न वेशभूषाहरू, विभिन्न मान्छेहरू, विभिन्न जातहरू छ, तर हामीले चाहिँ अब सबै त इन्क्लुड गर्न सकेको छैनौँ यहाँ. त्यही पनि अलिअलि सकेसम्म चाहिँ इन्क्लुड गर्न खोजेछौँ. अब हाम्रो मेन भनेको चाहिँ हामीले अब युज गर्ने यो खुकुरीहरू, जुन चाहिँ हाम्रो अब पुर्खौदेखिको अब बाजेहरूदेखि युज गर्दै आएको खुकुरीहरू, जस हाम्रो ब्रिटिस काउन्टर पार्टहरूलाई चाहिँ यसको बारेहरू भन्नको लागि खुकुरीहरू छ हामीसँग डिफ्रेन्ट साइजको. अनि यो विभिन्न थरीको इन्स्ट्रुमेन्टहरू, मादलहरू, यो डम्फोहरू, विभिन्न यो जातको कुराहरू देखाउन खोजेका छौँ। अनि यो अर्नामेन्ट्सहरू भयो, हाम्रो दिदी दिदीबहिनीहरूले लाउने अर्नामेन्ट्सहरू।

0: अनि हामीले टिपिकल्ली युज गर्ने जाँतोहरू गाउँमा कसरी उयो युज गर्ने सामानहरू प्लस
1: तपाईँले जाँतो युज गर्नुभयो नेपालमा?
0: मैले चाहिँ गरेको छैन दिदी, त गरेको चाहिँ देखेको छु दिदी, मैले चाहिँ गरेको छैन। अनि अर्को हाम्रो लास्ट भएको भनेको चाहिँ यो विभिन्न कपडाहरू शेर्पादेखि लिएर हाम्रो सबै विभिन्न किसिमको कल्चरको ड्रेसहरू चाहिँ यहाँ छ दिदी, त्यति नै हो। अरू चाहिँ लास्टमा चाहिँ अलिकति फुड सेक्सन थियो दिदी, अब त्यो चाहिँ सबैले अलिकति फुड टेस्ट गर्नको लागि राखिदिएको थियो, अहिले अलिकति बाँकी छ अब। हजुर हजुर, प्लस अनि यो नेपालको फ्ल्याग, फ्ल्याग भन्दा पनि नेपालको म्याप, अनि हाम्रो यो एकदमै मेन स्पोर्टहरू जस्तो कि बौद्धहरू, स्वयम्भूहरू, माउन्ट एभरेस्ट, लुम्बिनीहरू अलिकति डिस्क्रिप्सन दिएर अरूहरूलाई यो थाहा होस् भनेर त्यतिको लाग्यो दिदी।
1: है, तपाईँको स्टलमा एकदमै धेरै ग्राहकहरू आउनुभएको जस्तो मलाई लाग्यो, र बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच।
0: हजुर हुन्छ, धन्यवाद दिदी तपाईँलाई पनि।
1: हजुर, अब भने हामी साङ्गीतिक विश्राम लियौँ र त्यसपछि नेक्स्ट पार्टमा अन्य विषयमा चर्चा गर्नेछौँ। रेडियो छोडेर कहीँ टाढा नजानु होला।
2: BFBS, BFBS, गोर्खा रेडियो।

0: SBS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: गोर्खा रेडियो
1: पीएफबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। द क्वीन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्समा क्युजी मेला साथै फ्यामिलीज डेको अवसरमा यहाँ एकदमै रमाइलो भइरहेको छ। ब्याकग्राउन्डमा तपाईँहरूले म्युजिक पनि सुन्दै हुनुहुन्छ र यसै क्रममा क्वीन्स गोर्खा इन्जिनियर्सका क्युजी मेलाको इभेन्ट ओवाइसी हुनुहुन्छ स्टाफ सर्जन भीम लिम्बु भाइ, एकदमै खुसी लाग्यो भाइ। यो क्युजी मेला हरेक वर्ष एकदमै रमाइलोसँग तपाईँहरूले मनाउनु हुँदो रहेछ, विशेष गरेर फ्यामिलीज डे साथै क्युजी मेला, यो प्रोग्रामको सिक्वेन्स अफ इभेन्टको बारेमा बताइदिनुहोस् न।
2: हुन्छ दिदी, पहिला चाहिँ क्युजी मेला र फ्यामिलीज डे चाहिँ डिफ्रेन्ट सेपरेटली गर्थ्यो, तर आज चाहिँ अब हामीले दुइटै इभेन्ट चाहिँ एकैछिन एकैदिन एकैचोटि गर्दैछौँ। त्यही भएर चाहिँ यसमा चाहिँ सुरुमा चाहिँ अब यो एन्टरटेन्मेन्ट प्याकेजबाटै सुरु हुन्छ दिदी, अनि हाम्रो आज अर्बिट ब्यान्ड छ, लाइभ ब्यान्ड होइन, अनि उहाँले चाहिँ त्यही अब नेपाली अनि इङ्ग्लिस मिक्स गरेर गाउँदै हुन्छ। अर्बिट ब्यान्डको सुरको पर्फर्मेन्स सकेपछि चाहिँ अब हाम्रो त्यसपछि चाहिँ हाम्रो हाम्रै इन्भिक्टाको दिदी बहिनी अनि नानीहरूको डान्सेस पर्फर्मेन्सहरू छ, अनि हाम्रो सर्भिस पर्सनल भाइहरूको इन्टेकहरूको ट्यालेन्ट सो पाँचवटा जस्तो उयो पर्फर्मेन्सहरू छ। अर्को सेम विदिन द इन्टरटेन्मेन्ट प्याकेजमै सिक्युसी हाम्रो खुकुरी प्याटर्न डिस्प्ले छ, अनि हाम्रै क्युजी पाइप एन्ड ड्रमहरूको पनि डिस्प्ले छ 15 मिनट जतिको दिदी। अनि त्यसपछि चाहिँ प्रिटी मच हाम्रो त्यो सकेपछि चाहिँ हामीहरूको राइफल ड्रहरू हुन्छ दिदी, अनि राइफल ड्र सकेपछि चाहिँ मोस्ट अफ द टाइम हाम्रो आजको दिन चाहिँ त्यही ब्यान्ड र डिजे म्युजिकहरूले नै अकुपाई हुन्छ दिदी। हजुर,
1: तपाईँहरूको यो बिग फुटबल पिच भन्दा पनि ठुलो छ यो ग्राउन्ड, अहिले कतिवटा स्टलहरू छन् भाइ?
2: दिदी अहिले चाहिँ टोटल चाहिँ नर्मल यो हाम्रो इन्फर्मेसन होइन, अनि यो इन्फर्मेसन अनि अरू एन्टरटेन अरू स्ट्यान्डहरू चाहिँ 22 छ, फुड स्टल्सहरू चाहिँ टोटल 10 छ दिदी।
1: यो 22 स्टल एभ्री इयर सेम प्याटर्नमा सेम स्टाइलमा इन्टरनल अथवा एक्सटर्नल आउटसाइड एसेन्सेसहरू पनि देखिरहेको छु, लास्ट इयर पनि उहाँहरू नै हुनुहुन्थ्यो कि अथवा एभ्री इयर चेन्जेस हुन्छ?
2: लास्ट इयर एक दुईवटा त हुनुहुन्थ्यो, तर एभ्री इयर चाहिँ चेन्जेस चाहिँ हुन्छ दिदी, किनकि सम इयर्स चाहिँ कुनैले भ्याउँछ कुनै एजेन्सिसहरूले चाहिँ भ्याउँदैन, त्यही भएर यो इयर चाहिँ एक दुईवटा चाहिँ जस्तो हाम्रो नयाँ नै छ, जस्तो पिनेकलहरू बुद्ध मोर्गेजहरू हुन थियो लास्ट इयर, त्यस्तै गरी। हजुर दिदी,
1: विशेष गरेर फ्यामिलीज डे हो, दिदी बहिनीहरूको लागि पनि स्पेसल केही छ?
2: दिदी बहिनीहरूको लागि त आज खास यो स्पेसल भन्नाले त्यही हाम्रो आई थिङ्क यो लाइभ म्युजिकै हुन्छ होला, किनकि अब यस्तो यो रिल्याक्स इन्भाइरोमेन्टमा एक अर्का यसो फ्रेन्ड्सहरूसँग यसो कुराकानी गर्ने होइन, अरू त त्यही इन्टरटेन्मेन्टहरू नै हो हाम्रो आजको आई थिङ्क मेन एट्र्याक्सन। यो एजेन्सिसहरू भयो भने चाहिँ अलिकति इन्फर्मेसन यो मेसन फ्यामिली हबहरू होइन विदिन यो हाम्रै क्लोज कम्युनिटीमा चाहिँ के प्रोभाइड छ सर्भिस फ्यामिलीजहरूलाई भनेर त्यस्तो इन्फर्मेसनहरू पनि आई थिङ्क उहाँहरूको लागि बेनिफिट हुन्छ होला दिदी।
1: यति धेरै अर्गनाइज गर्न डेफिनेटली गाह्रो त छँदैछ र कतिको गाह्रो भयो, हुन त अब तपाईँहरूको मेन पावर त छँदैछ होइन, जस्ट टास्क मात्रै दिनुपर्छ सजिलो हुन्छ
2: दिदी, होइन गाह्रो त गाह्रै गाह्रै हुन्छ, तर तपाईँले भने जस्तै अब हामीले पनि हाम्रो सेकेन्ड इन्चार्जहरू राखेको हुन्छौँ, अनि त्यसरी नै टास्कहरू चाहिँ अब अगाडि प्लान गरेर डेलिगेट गरेर आई थिङ्क मोस्ट च्यालेन्जिङ चाहिँ त्यही अब इन्फर्मेसन र मान्छेहरूबाट अब त्यही कमब्याक आउने होइन कन्फर्मेसन आउने हो त्योहरू चाहिँ आई थिङ्क च्यालेन्जिङ।
1: भीम भाइ बाँकी समय पनि इन्जोय गर्नु होला, थ्याङ्क यू भेरी मच।
2: हजुर थ्याङ्क यू दिदी, तपाईँ पनि इन्जोय गर्नुहोस् दिदी। हजुर थ्याङ्क यू।
1: द क्वीन्स गोर्खा इन्जिनियर्सको क्युजिई मेला प्लस फ्यामिलीज डेको अवसरमा हामीले अहिले अर्बिट ब्यान्डबाट एकदमै मिठा मिठा गीतहरू सुन्यौँ र यस अर्बिट ब्यान्डको ब्यान्ड म्यानेजर हुनुहुन्छ हाम्रो विष्णु मगर भाइ। भाइ तपाईँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
3: धेरै धेरै धन्यवाद दिदी, जोस आएर फेरि म पहिले पनि बोलिरहेको बिएफबिएसमा, तर पनि आज हजुरसँग स्पेसियली बोल्नु पाउँदा धेरै खुसी लागेको छ दिदी, धन्यवाद।
1: तपाईँहरूको ब्यान्डको यस्तो मजाको पर्फर्मेन्स है, दर्शकहरू नजिकबाट उहाँहरूले अझ झुम्मिएर सुन्दा तपाईँहरूलाई अझ भिन्दै मजा आउँथ्यो होला, तर विभिन्न स्टलमा अहिले एकदमै व्यस्त हुँदाहुँदै पनि तपाईँहरूको ब्यान्डको यो म्युजिकले एकदमै आकर्षण गरिरहेको थियो। यो अर्बिट ब्यान्ड कहिले स्थापना गर्नुभएको
3: हो? अर्बिट ब्यान्ड चाहिँ दिदी आजभन्दा जे 6 अगाडि इस्टाब्लिस भएको हो। म अनि स्पेसली त्यतिखेर चाहिँ मेरो मिसेस नै हुनुहुन्थ्यो भोकलिस्ट, सो युकेको लोकल ब्यान्डहरूमा चाहिँ अर्बिट ब्यान्ड चाहिँ फिमेल लिड भोकलिस्ट भनेर चिनिन्थ्यो, तर अहिले अब बेबी भएछ त्यही भएर हाम्रो सजग भाइ इन हुनुभएको छ हजुर दिदी, त्यही भएर 5-6 वर्ष भयो भनौँ न हजुर।
1: भाइ तपाईँलाई एकदमै ह्युज कङ्ग्रेचुलेसन। अनि बहिनीको नाम के पर्यो?
3: बुढीको नाम नितु गुरुङ दिदी हजुर।
1: ओके, अहिले चाहिँ तपाईँ क्युजीबाट फेरि केजिएमा प्रवेश गर्नुभएको छ?
3: हजुर दिदी, अब त्यो कहिलेकाहीँ समयले त्यस्तै भन्दो रहेछ, त्यसले गर्दा म 22 वर्ष जस्तै क्युजीमा बसेँ, अब त्यही जागिरको दौरानमा अहिले चाहिँ फेरि केजिए गएको छु, तर इन एन्ड आउट यस्तै बेलामा भेटघाट भइहाल्छ दिदी हजुर।
1: अनि तपाईँको ब्यान्ड मेम्बरमा कतिजना हुनुहुन्छ?
3: हामी चाहिँ टोटल 5 छौँ दिदी अहिले चाहिँ हजुर, एउटा ड्रमर, 3 गिटारिस्ट अनि एउटा भोकलिस्ट गरेर 5 छौँ हजुर।
1: अनि उहाँहरू सबैजना भनौँ न तपाईँको सबै ब्यान्ड मेम्बर्सहरू एउटै युनिटको हुनुहुन्छ कि अथवा गोर्खा ब्रिगेडको विभिन्न युनिटबाट?
3: हामी चाहिँ डिफ्रेन्ट युनिटबाट छौँ दिदी, तर एक्सेप्ट मेरो लिड भोकलिस्ट अहिले सजग भाइ चाहिँ, उहाँ चाहिँ सिभिल हुनुहुन्छ भाइ चाहिँ, मेरो ड्रमर 2RGRबाट छ, अनि 2 लिड गिटारिस्ट र रिदम प्लस 2 लिड पनि खेल्छ, उनीहरू GLRबाट हो, अनि म माइसेल्फ केजिएबाट भइहालेँ, अनि भाइ चाहिँ सिभिल भन्नु पऱ्यो। सो मिक्सअप एभ्रिथिङ हजुर, मिक्सअप अफ एभ्रिथिङ भन्नु पर्ला दिदी हजुर।
1: पक्कै पनि। अनि हामीले यो फर्स्ट फेजको तपाईँहरूको पर्फर्मेन्स एकदमै इन्जोय गऱ्यौँ, अब सेकेन्ड र थर्ड पनि छ भनेको मैले सुनेको छु, अब त्यसपछि कस्तो कस्तो गीतहरू गाउनुहुन्छ?
3: हजुर दिदी, अब हामीले चाहिँ प्रायः प्रोग्राम गर्दा यस्तो प्रोग्रामहरू गर्दा त्यही प्लान गरेर आउँछ, त्यसले गर्दा अब पछिको लिस्टमा चाहिँ अझ उफ्रिने खालको हजुरहरूलाई होइन, टक्क यहाँनिर चाहिँ खानासाना खाइसकेपछि अलिकति इनर्जी बिल्टअप, अलि हल्का बियर खाएर उफ्रिने खालको गानाहरू छ, त्यसले गर्दा आएर हामीसँगै साथ दिनुहोला भनेर भन्न चाहन्छु दिदी हजुर।
1: डेफिनेटली तपाईँले भने जस्तै हामी इन्जोय गर्नेछौँ भाइ, एकदमै खुसी लाग्यो, बाँकी समय पनि इन्जोय गर्नुहोला, धेरै धेरै धन्यवाद।
3: हजुर दिदी, हजुरलाई पनि एकदमै धेरै धेरै धन्यवाद आएर यसो हामीलाई बिएफबिएसमा बोल्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अपकमिङ डेजहरूमा पनि तपाईँहरूसँग फेरि यसरी नै कोलाब गर्ने आशा राख्छु दिदी, धन्यवाद हजुरलाई।
1: अवश्य भाइ, यो त हाम्रो खुसीको कुरा हो, थ्याङ्क यू।
3: हजुर हुन्छ दिदी, हजुरलाई पनि धेरै धेरै धन्यवाद हजुर, थ्याङ्क यू।
1: हजुर आदरणीय श्रोताहरू, अहिले अर्बिट ब्यान्डको ब्यान्ड म्यानेजरसँग हामीले कुराकानी गरेका थियौँ, अब भने भोकलिस्ट हुनुहुन्छ भाइ, तपाईँको पुरा नाम के पर्यो होला?
0: मेरो नाम सजक मगर।
1: ओके सजक भाइ, तपाईँ कुन गोर्खा युनिटबाट हुनुहुन्छ?
0: म होइन, मेरो हजुरबा म गोर्खा होइन, म सिभिल हजुर।
1: तपाईँ चाहिँ भान्जा
0: हजुर।
1: सजक तपाईँ कहाँ बस्नुहुन्छ?
0: अहिले हन्सलोमा, लन्डन, वेस्ट लन्डन।
1: अनि तपाईँले यति मिठो गीत गाउनुभयो, तपाईँको आवाज सुनेर रियल सिङ्गरले भन्दा पनि राम्रो गाउनुभयो, गीत गाउन कहिलेदेखि सिक्नु भएको?
0: त्यस्तो राम्रो छैन, म सिक्दैछु स्टिल। म पहिला नेपालमा हुँदाखेरि मेरो म दाइहरूसँग कजन्सहरूसँग बजाउँथेँ, उहाँहरू पनि म्युजिसियन हुन्छ, अनि त्यसरी नै सुरु भएको यो। अहिले पनि म हेजको कलेजमा मैले डिप्लोमा म्युजिकमै गर्दै थिएँ, अहिले सकियो, अहिले अब युनि जान्छु होला म नेक्स्ट इयर, त्यही म्युजिक पढ्नलाई नै, त्यसरी सिक्दैछु भर्खर म अहिले।
1: तपाईँ भर्सटाइल सिङ्गर, आज एकदमै विभिन्न किसिमको गीतहरू हामीले सुन्यौँ, तपाईँले अन्य जनरका गीतहरू पनि गाउनुहुन्छ, विशेष गरेर कुन जनरका गीत गाउनुहुन्छ?
0: मैले अहिले यो ब्यान्डमा जोइन गरेपछि चाहिँ मैले नेपाली नै लाइक अलिक प्रायोरिटी गर्छौँ, किनभने हामी नेप्लिज इभेन्टहरूमै बजाउँछ धेरै जस्तो, मलाई अल्टरनेटिभ रक अनि पपहरू पनि चाहिँ सबै खालको मनपर्छ मलाई, क्लासिकल रक त्यस्तो खालको, अनि इङ्ग्लिस सङहरू, अरू प्रड्युसिङहरू सिक्दैछु, म्युजिक प्रड्युसिङहरू, गीत चाहिँ म नेपाली नै गाउँछु धेरै जस्तो हजुर।
1: यसको स्कोप कस्तो देख्नु भएको छ?
0: राम्रै छ, जे छ रमाइलो लाग्छ मलाई बजाउन चाहिँ, अब सबै दाइहरूसँग भेट हुन्छ अनि रमाइलो लाग्छ जे मलाई बजाउन।
1: म्युजिक स्टडी गरिराख्नु भएको छ, म्युजिकमा यहाँको बेसको गीतहरू सिकाउनुहुन्छ होला होइन, विशेष गरेर युनिमा कलेजमा होइन, यो नेपाली गीत सङ्गीतको जुन त्यो रिदम छ मिल्छ?
0: अलिक मिल्दैन, यो चाहिँ मैले ओन स्टडी गरेर लाइक युट्युब सबैतिर गरेर हेरेर सिक्ने हो, यतातिर कलेजमा त त्यही अलिक प्रड्युसिङतिर मात्र त्यस्तो अलिक मिल्दैन भनौँ न, तर मैले चाहिँ यताको पनि मिक्स गरेर लाइक नेप्लिज पनि मिक्स गरेर लाइक आफ्नै केही क्रिएट गर्न खोज्छु आफ्नै ओन टाइपको।
1: भाइ अब तपाईँहरूको यो फर्स्ट फेजको हामीले सुन्यौँ, अब सेकेन्ड फेजमा कस्तो गीत गाउने प्लानमा हुनुहुन्छ?
0: अब बिस्तारै बिस्तारै हाम्रो अलिकति इन्टेन्स जान्छ, लाइक अलिकति रक टाइपको गीतहरू आउँछ बिस्तारै, अब नाच्ने खालको गीतहरू पनि आउँछ, सो एक्साइटेड छु म हजुर।
1: डेफिनेटली तपाईँको जुन अलि रक टाइपको, रक बिट टाइपको होइन, सबै दर्शकहरू जति पनि अहिले मेलामा हुनु ग्राउन्डभरि, उहाँहरू आएर तपाईँहरूको स्टेजमा पक्का झुमिने हुनेछ। थ्याङ्क यू भेरी मच।
0: हुन्छ, धन्यवाद, थ्याङ्क यू।
4: Yes, Gorkha Radio.

0: यो BFBS गोरखा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: गोर्खा रेडियो
1: पीएफबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। द क्वीन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्समा क्यूजी मेला साथै फ्यामिलीज डेको अवसरमा यहाँ एकदमै रमाइलो भइरहेको छ। ब्याकग्राउन्डमा तपाईँहरूले म्युजिक पनि सुन्दै हुनुहुन्छ। क्यूजी मेलाको अवसरमा विशेष अतिथिको रूपमा यहाँ क्यूजी मेलामा वेलकम गरिएको थियो सम्राटज्यूलाई, र सम्राट भन्न बित्तिकै यहाँलाई हामीले धेरै कुरा भनिराख्नु पर्दैन। यहाँहरूले विभिन्न सोसल मिडियामा पनि उहाँलाई देखिराख्नु भएको छ, र अहिले भने युकेमा हामीले भेट्ने मौका पायौँ, र यसै क्रममा बिएफबिएस गोर्खा रेडियोमा पनि यहाँलाई वेलकम छ।
2: हस्, थ्याङ्क यू सो मच। म चाहिँ भिडियोमा काम गरिराख्ने मान्छे, र रेडियोमा चाहिँ म कोहीसँग नि इन्टरेक्ट हुन पाएको थिइनँ नेपालमा पनि, र यहाँ चाहिँ अब नेपालीहरूले चाहिँ यस्तो रेडियो कार्यक्रम चलाउनु हुँदो रहेछ भन्ने मैले बल्ल थाहा पाएँ। बुढीलाई चाहिँ थाहा रहेछ, मलाई चाहिँ थाहा थिएन, र खुसी लाग्यो। जुन हामी भिडियोमा बोलिरहेको छौँ, तपाईँ बोलेको फ्लुएन्ट सुन्दा झन् कस्तो आहा, रेडियो सुन्दा कति रमाइलो लाग्यो। हजुर,
1: वास्तवमा यो रेडियो चाहिँ हाम्रो बिएफबिएस गोर्खा रेडियो हो। गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूसँग हामी कुराकानी गर्छौँ, विशेष गरेर साधारण भाषामा भन्नुपर्दा लाउरेहरूको रेडियो भन्दा पनि फरक पर्दैन है। तर यो धेरै पहिलादेखि नै हो, यो ब्रिटिस आर्मीमा यो रेडियो जो तपाईँलाई आज यहाँ भेट्न पाउँदा एकदमै खुसी लाग्यो। र तपाईँको कन्टेन्ट क्रिएटरको रूपमादेखि लिएर अब तपाईँको आफ्नो धेरै कुराहरू सधैँसम्म होइन, त्यो विषयमा हामी डेफिनेटली हाम्रो स्टुडियोमा तपाईँसँग बसेर कुराकानी गर्नेछौँ। तर आजको लागि क्यूजी मेला कस्तो लाग्यो यहाँलाई?
2: क्यूजी मेला म यसरी युके आएर धेरै ठाउँमा इन्भिटेसन भइराखेको थियो, तर यसरी अफिसियल हामी जुन गोर्खाली भनेर चिन्छौँ नि नेपालबाट, होइन, गोर्खालीहरू ब्रिटिस आर्मीमा जान्छन् भनेको सुनिराखेको देखिराखेको, र स्वयं आज चाहिँ आएर गोर्खाली परिवारहरूसँग यसरी यो ठुलो इभेन्टमा सहभागिता जनाउन पाउँदा चाहिँ एकदम खुसी लागेको छ, र एकदम राम्रो वेलकम पनि गर्नुभयो मामा लगायत सबै टिमले, एकदम खुसी लागेको छ। भर्खर भर्खर सुरु गर्दैछ स्टलहरू भिजिट गर्न, मैले धेरै स्टलहरू देखेँ, र विकेन्डमा चाहिँ अब यो समर लागेपछि धेरै कार्यक्रमहरू जोड्ने रहेछ, र बिस्तारै मैले धेरैजना इन्ट्री भइरहेको देख्दैछु। अहिले पछि अझै धेरैजना आउनुहुन्छ होला, र सहभागिता जनाउनुहुन्छ होला। धेरै फ्यामिलीजहरू भेट्न म एकदम इच्छुक छु। धेरैजनाले मलाई भिडियोमा फलो गरिराख्नु भएको, मैले भेट्न पाइराखेको हुन्थेन। एकदम धेरै युकेबाट मलाई फलो गर्नुहुन्छ, मैले नेपालकै कन्टेन्टहरू बनाइराखेको हुन्छु, क्रिएट गरिराखेको हुन्छु, र धेरै विदेशमा बस्नेहरूले चाहिँ नेपालमा भएका गतिविधिहरू, आफ्नो ठाउँ, खानेकुराहरू एकदम मिस गर्नुहुन्छ। र युकेबाट चाहिँ एकदम मेरो हाइएस्ट भ्युअर अभियसली नेपालबाट हुनुहुन्छ भने सेकेन्ड हाइएस्ट चाहिँ युकेबाट हुनुहुन्छ। सो विदेश बस्नेहरूमध्येबाट चाहिँ युकेबाट एकदमै धेरै भ्युअर्सहरू हुनुहुन्छ, र सबैजनालाई यसरी लाइभ भेट्न पाउँदा उहाँले भन्नुहुन्छ मलाई भेट्दा खुसी लाग्यो भनेर, तर मलाई मनबाट एकदम खुसी लागिरहेको हुन्छ, उहाँलाई भन्दा धेरै खुसी लागेको हुन्छ मलाई चाहिँ।
1: पक्कै पनि हामीले तपाईँलाई युट्युबमा मात्रै हेर्थ्यौँ होइन, अब पनि हामी प्रत्यक्ष देख्न पाउँदा हाम्रा जति पनि यहाँ उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरू, विशेष गरेर पल्टने भाषामा मामा माइजीहरू, उहाँहरूले तपाईँलाई प्रत्यक्ष देख्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ होला। र अर्को कुरा, अब जस्तो कि यहाँले अब नेपालको विभिन्न विषयमा कन्टेन्टहरू तयार पार्नुहुन्थ्यो होइन, अब यहाँको युकेको पनि केही बनाउने त डेफिनेटली तपाईँको सोचमा छँदैछ होला, र के बनाउने प्लानमा हुनुहुन्छ?
2: हजुर, अहिले मेरो फर्स्ट भिजिट भएको कारण चाहिँ अहिले नेपालमा मैले डेली भ्लग गरिराख्दा राख्दा 365 दिनै मैले एभ्री डे भ्लग निकालिराखेको, लगभग 2 वर्ष हुन लाग्यो। बिरामी भएको बेला, एकदम इम्पोर्टेन्ट फ्यामिली इभेन्ट भएको बेला मात्रै मिस भएको थियो, नत्र भ्युअर्सहरूले चाहिँ एभ्री डे नै चाहियो भनेर चाहिँ डिमान्डमा आएको हिसाबले चाहिँ मैले एकदम पुस गरिराखेको थिएँ आफैलाई। र युके चाहिँ मेरो लागि अहिले रेस्ट गर्नको लागि एउटा गन्तव्य, आफ्नो यो हलिडे जस्तो भइरहेको छ, तर पनि एज अ कन्टेन्ट क्रिएटर मैले चाहिँ यहाँ के छ त नि पोसिबिलिटिजहरू नेपाली कम्युनिटीमा भिजेर, जस्तै नेपाली कम्युनिटिजहरूले धेरै कुरा गरिराख्नु भएको छ, अल्डरसर्ट फान्ब्रो लगायत अब नेपाली समाज जहाँ एकदम पपुलर धेरै मेजोरिटी हुनुहुन्छ नि, त्यहाँ धेरै बिजनेसहरू देखेँ, नेपालीहरू विदेश आएर के गरिराख्नु भएको छ, के दुःख पाउनु भएको छ, स्टुडेन्टहरू पनि त हुनुहुन्छ लाउरे समाज बाहेक भन्दा, धेरै कुराहरू देखिरहेको छु, र माइन्डमा छ कन्टेन्टहरू, पछि आएर अवश्य पनि गर्नेछु।
1: हजुर, र विशेष गरेर तपाईँको मिसेस रिनालाई धन्यवाद दिनुहुन्छ होला?
2: अवश्य पनि, उसलाई एभ्री डे नै धन्यवाद दिइराखेको हुन्छु, किन भन्दाखेरि यो कन्टेन्ट क्रिएसनको लागि धेरै ठाउँ ट्राभल गर्नुपर्ने हुन्छ, उसलाई कहिले घर छोडेर कहिले सँगसँगै कति अप्ठ्यारा गाउँठाउँहरूमा पनि ट्राभल गर्नु परेको हुन्छ उसलाई चाहिँ सधैँ नै सबैभन्दा ठुलो धन्यवाद परिवार र मेरो वाइफ रिनालाई चाहिँ दिइराखेकै हुन्छ
1: अवश्य र हामी कुनै दिन हाम्रो बिएबिएस गोर्खा रेडियोको स्टेसनमा हामी भेट्नेछौँ अहिलेको लागि यो मेलामा क्युजिईको मेलामा भेट्ने मौका मिल्यो यहाँको समयको लागि थ्याङ्क यू भेरी मच
2: अवश्य पनि आजको यो कार्यक्रममा पनि तपाईँको यो रेडियो कार्यक्रममा मलाई चाहिँ सामेल गराउनु भयो एकदम धेरै धन्यवाद औपचारिक रूपमा पछि पनि अझै अफिसियल रूपमा हजुरको रेडियोमा पनि सामेल भएर धेरै विषयमा कुराकानी गर्ने नै छौँ आजलाई मलाई यहाँ इन्भाइट गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुरको दिन पनि शुभ रहोस्
1: बाँकी समय इन्जोय गर्नुहोला थ्याङ्क यू
2: हस् थ्याङ्क यू
1: यहाँहरूले सुनिराख्नु भएको थियो कन्टेन्ट क्रिएटर ब्लगर साथै युट्युबर सम्राट थापासँगको कुराकानी र उहाँकी श्रीमती लगायत उहाँलाई स्टेजमा सम्मान गरिएको थियो अहिलेका जेन्जीहरू उहाँलाई नजिकबाट झुम्मिरहेको अथवा जेन्जी मात्रै होइन सबै यहाँ उपस्थित हुनुभएका दर्शक दीर्घामा रहनुभएका सबै मानिसहरूले आजको यस कार्यक्रमका गेस्ट सम्राट थापाजीसँग फोटो खिचिराख्नु भएको थियो र त्यो फोटो खिच्नका लागि उहाँकी श्रीमती रिना थापाले पनि निकै मद्दत गरिराख्नु भएको थियो उहाँहरू दुवैजनालाई हाम्रो धेरै धेरै शुभकामना भन्दै अब कार्यक्रमलाई हामी अघि बढाउँ त्यसै गरी हाम्रो जिएमनी बहिनी हुनुहुन्छ ओम माया गुरुङ तपाईँलाई बिएबिएस गर्का रेडियोमा वेलकम छ
0: नमस्ते दिदी सबैजनालाई नमस्ते धन्यवाद दिदी
1: एकदमै खुसी लाग्यो बहिनी यो क्युजी मेलामा तपाईँहरूको लागि लेडिजहरूको पनि होइन यो फ्यामिली बिग डे हो फ्यामिलीज बिग डे प्लस क्युजी मेला कतिको इन्जोय गर्नुभएको छ
0: जस दिदी इन्जोय गर्दैछौँ अब अझै इन्जोय गर्ने मौका पाउँछ होला भन्ने आशा छ दिदी
1: यहाँले एउटा टोकन अफ लभ भनौँ अथवा फ्यामिली वेलफेयर अफिसरलाई यहाँले हस्तान्तरण गर्नुभएको थियो कति रकम थियो बहिनी
0: टोटल 400 पाउन्ड दिदी त्यो चाहिँ दिदी हाम्रो एउटा यहाँ के अरे इन्भिक्टा च्यारिटी एसोसिएसनको लागि हाम्रो दिदी बहिनीहरूले क्युजी फ्यामिलीको दिदी बहिनीले हाम्रो लेडिज भलिबल टिमको बहिनीहरू नै हुनुहुन्छ उहाँहरू प्लस अनि फेरि क्युजी दिदी बहिनीहरूले चाहिँ हाम्रो नेपाल कप भएको बेलामा चाहिँ अलिअलि मोमोहरू बेचेर हामीले अलिअलि पैसा जस कलेक्ट गर्ने मौका पाएको थियो त्यसैमा हामीले चाहिँ अलिअलि चाहिँ आइसिएको पैसाले चाहिँ हाम्रो यहीँकै फ्यामिलीजहरूलाई हेल्प गर्ने हो सक्षम भयौँ दिदी त्यसले चाहिँ जस हाम्रो यहाँ फ्यामिलीजहरूको लागि केही हेल्प हुन्छ होला भन्ने आशाले चाहिँ हामीले चाहिँ त्यो त्यो गरेको दिदी भलिबल टिम दिदी बहिनीहरू र हाम्रो दिदी बहिनीहरूलाई पनि थ्याङ्क यू भेरी मच भन्न चाहन्छु
1: अवश्य तपाईँले भन्नुभयो जस्तै हाम्रै फ्यामिलीजहरूको लागि हो र 400 pounds भनेको एकदमै बिग अमाउन्ट पनि हो तपाईँहरूले एकदमै दुःख गर्नुभयो रमाइलो पनि गर्नुभयो अब दिदी बहिनीहरूको लागि अपकमिङ इभेन्टहरूको बारेमा केही हाइलाइट गर्न चाहनुहुन्छ
0: अब मेन त अब हजुरलाई पनि थाहा छँदैछ अब तिज छिटै नेपालीहरूको दिदी बहिनीको चाड तिज चाहिँ आउँदैछ पार्टी चाहिँ हाम्रो चाहिँ जस्ट 5 September चाहिँ अहिले गरिरहेको छौँ किनभने पक्कै 30 बेलामा चाहिँ ट्रेन वर्कर पर्ने रहेछ अनि त्यसलाई हामीले चाहिँ विचार गरेर किनभने कति अब हेल्प गर्न पनि जानुहुन्छ नि त सपोर्टर भाइहरू हुनुहुन्छ भाइहरूको फ्यामिलीजहरू चाहिँ आउनु पाउनुहुन्न होला भनेर हामीलाई चाहिँ अलि अगाडि गर्ने प्लान गरेको छौँ दिदी अनि अरू त खासै केही छैन दिदी नर्मल हाम्रो चाहिँ फेरि एभ्री मन्थ हुँदैन हाम्रो चाहिँ 2-3 महिनामा कफी मिटिङ जस्तो हुन्छ अनि अस्ति भर्खरै यही महिनामा चाहिँ हामीले चाहिँ पिकनिक टाइपको आउटडोर टाइपको कफी मिटिङ जस्तो गरेको थियो दिदी बहिनीहरूको लागि डिफ्रेन्ट टाइपको फ्लेभर दिउँ भनेर 1 August चाहिँ साँच्चै भाइहरूको यो राइजिङ कप फुटबल हुँदैछ त्यसमा चाहिँ दिदी बहिनीको चाहिँ भलिबल पनि गराउनुहुन्छ मैले त्यो चाहिँ बिर्सेछु त्यस बहिनीहरू आउन सक्नुहुन्छ
1: बहिनी एकदमै खुसी लाग्यो र अहिले यहाँ विभिन्न किसिमको स्टलहरू अनि मानिसहरूको पनि एकदमै भिड भइरहेको छ आजको यो ओभरअल प्रोग्राम पनि तपाईँले इन्जोय गर्नुहोला थ्याङ्क यू भेरी मच
0: तपाईँलाई एकदम धेरै धन्यवाद दुई शब्द बोल्नु मौका पाउनु दिनुभयो थ्याङ्क यू दिदी
1: थ्याङ्क यू बहिनी बाबाई क्युजिई मेला प्लस फ्यामिलीज डेको अवसरमा यहाँ विभिन्न किसिमको स्टलहरू रहेको छ र यसै क्रममा 36 इन्जिनियर रेजिमेन्ट एन्ड द क्विन्स गर्खा इन्जिनियरको एउटा टेन्ट छ अब क्युजी पिआरआई सपमा म अहिले आइपुगेको छु यो टेन्टमा हाम्रो डिपिन भाइ हुनुहुन्छ भाइ विशेष गरेर तपाईँको स्टलमा के छ
3: हाम्रो यो पिआरआई स्टलहरूमा चाहिँ अब क्युजीमा चाहिने अब बेसिकली पर्सनल सर्भिस पर्सनलहरूलाई डेली डेली भन्दा नि अब कतै कतै फङ्सनहरूमा जाँदाखेरि चाहिने सामानहरू हुन्छ नि डेली युजमा हुने अब हजुरले देख्न सक्नुहुन्छ यसमा बोटाईहरू छ है अब हाम्रो दिदीबहिनीहरूको लागि ब्रुसहरू छ साडीमा लाउनुलाई क्लिपहरू भनौँ हजुरहरूले अब कसैलाई गिफ्ट दिन चाहन्छ भने ल्यापल पिनहरू पनि छ
1: क्युजी पिआरआई सपमा क्युजी छाता पनि देखिरहेको छु, यसको प्राइस कति छ?
3: यसको 36 pounds
1: सर। जस्ट 36 होइन? दिपिन भाई थ्याङ्क यू। त्यसै गरी क्युजी मेलामा विभिन्न स्टलहरू छन् र यसै क्रममा मैले बुद्ध मोगेशलाई पनि देखिरहेको छु। बुद्ध मोगेशबाट हामीसँग किशोर राणा हुनुहुन्छ, बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
4: हजुर नमस्ते, बिएबिएस रेडियो सुनेर बस्नुभएको सम्पूर्ण दर्शकमा म किशोर राणा बुद्ध मोर्गेश तर्फबाट थ्याङ्क यू सो मच।
1: र यो बुद्ध मोर्गेश मैले यहाँ यति बेला देखिरहेको छु, तपाईँहरूको यो इस्टाब्लिस भएको कति लामो भयो?
4: हजुर इस्टाब्लिस भएको चाहिँ अस्ति हामी नोभेम्बरबाट हो हजुर, अब चाहिँ अहिले चाहिँ जस अब 7 महिना 8 महिना जस्तो भइसकेको छ। एक्सपिरियन्स वाइज चाहिँ म झन्डै अब 10 वर्ष भइसक्यो यो मोगेज इन्डस्ट्रीमा लागेको। हजुर
1: र 10 वर्ष लामो भयो मोगेजमा लागेको मात्रै, र यति लामो अनुभव यहाँसँग छ होइन? हाउसिङ प्राइसको विषयमा अनि रेन्टल दिने कुराहरू पनि थुप्रै थुप्रै छन्। छोटकरीमा घर किन्ने जुन हाम्रो गोर्खा ब्रिगेडका यङ सोल्जर्सहरू हुनुहुन्छ, उहाँहरूको लागि केही बताइदिनुहोस् न।
4: हजुर हाम्रो ब्रिगेड अफ गोर्खासमा जति पनि हुनुहुन्छ अहिले गोर्खा सोल्जरको लागि उहाँहरूलाई एउटा सानो सूचना पनि भन्न चाहन्छु। म चाहिँ अब यो सेप्टेम्बरमा चाहिँ ब्रुनाई जाँदैछु, एउटा सानो प्रेजेन्टेसन नै हुँदैछ त्यो क्याम्पभित्र। त्यही भएर ब्रुनाईबाट सुन्नुभएको छ भने हाम्रो सम्पूर्ण गोर्खा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ नि म बुद्ध मोर्गेजको किशोर राणाको तर्फबाट चाहिँ नि हामीले चाहिँ तपाईँहरूलाई चाहिँ निम्तो भन्न चाहन्छौँ। होपफुली तपाईँहरूलाई चाहिँ सानो मेसेज पनि आउँछ होला। अनि साथसाथै अब अर्को कुरा हजुरले सोध्नुभयो चाहिँ नि कसरी हाम्रो अब गोर्खाजहरूले चाहिँ नि अब यो प्रपर्टी किन्ने भनेर चाहिँ नि विशेष गरी अहिले हामीले यो 5-6 वर्षमा चाहिँ नि हाम्रो गोर्खाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ धेरै नै अहिले प्रपर्टीमा लागेको देखिएको छ, जुन चाहिँ एकदम राम्रो पनि हो। किनभने उहाँले चाहिँ जस्तै अब फोर्सेस हेल्प टु बाईदेखि ल्याएर उहाँहरू आर्मी क्वार्टरमा बस्नेदेखि ल्याएर उहाँले चाहिँ प्रपर्टी चाहिँ अब युकेको हरेक कुनामा किन्न सक्नुहुन्छ। त्यही कुरा अब हामी अब सिभिलमा मान्छेहरूलाई चाहिँ उहाँलाई सोध्छ ब्याङ्कले, तिमी बस्छौ लन्डनमा घर किन्न गएछौ केयरमा एक्जाम्पलको लागि त्यस्तो हो भने, तर गोर्खाली दाजुभाइहरूले चाहिँ अब युकेमा जता पनि किन्न सक्नुहुन्छ। समुदायमा

0: बनडडेलो फैलिँदै गएपछि फ्रान्समा 2 लाख भन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको छ। मध्य स्पेन सबभन्दा बढी डडेलोको चपेटामा परेको छ। म्याड्रिडमा 2 वटा डडेलो जोडिएपछि आपतकाल घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्रीले डडेलो नियन्त्रणका लागि दक्षिण पश्चिम क्षेत्रमा 1,000 सैनिक परिचालन गरिने बताउनु भएको छ। बोर्डोक्सको पश्चिममा डडेलोका कारण फ्रेन्च एटलान्टिक तटका हजारौंको भागाभाग भएको छ। घर छाडिहाल्न भनिएकी स्थानीय जुलियन रोदो,
1: We were evacuated. I think it was around 2 a.m. The flames were behind the house. Then they receded. And now, I don't know. I just don't know. We're just waiting for news.
0: अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग आणविक हतियार थियो भने प्रयोग गरिसक्ने दावी गर्नुभएको छ, तर युद्ध रोक्न कूटनीतिक वार्ता जारी राखिएको उहाँको भनाइ छ। उहाँले व्हाइट हाउस संवाददाताहरूसँग सायंकालीन भोजको आयोजना पनि गर्नुभएको छ। केही महिना अघिको यस्तै भोजको बेला ट्रम्पमाथि जाय लाग्न खोजेका एकजनालाई गोली हानेर मारिएको थियो। गैराती उहाँले वासिङटन डिसीमा बोल्नु भएको छ।
2: So we've hit Iran very hard. And by the way, they are talking to us right now. They'd love to make a deal. I don't think they're ready to. I don't think it's time yet, but I'm willing to listen. But they cannot have a nuclear weapon. So this is all about we will not let them have a nuclear weapon.
0: इरानले मध्यपूर्वका अमेरिकी अखडामा आक्रमण गरिएको दावी गरिरहँदा ट्रम्पको भनाइ आएको हो। 24 पटक आमरण अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य अवस्था जटिल बनेपछि डाक्टर केसीलाई धनगढी 1 को कृष्ण मन्दिरबाट सेती अस्पताल लगिएको हो। आज बिहान सेती अस्पतालका डाक्टर गजेन्द्र दुवालले परीक्षण गर्दा केसीको रक्तचाप 110/90 र रगतमा सुगरको मात्रा 50 मात्रै पाइएपछि आइसियूमा भर्ना गर्न सुझाव दिनुभएको थियो। 5 बुधे माग राख्दै डाक्टर केसी अस्ति बिहिबारदेखि आमरण अनसन बस्नुभएको हो। हिजो शिक्षा मन्त्री सस्मित पोखरेलले फोनमा कुरा गर्दै डाक्टर केसीका माग पुरा गर्ने वचन दिनुभएको थियो। आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आरोपमा मोरङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्राउ गरेको छ। विराटनगर 7 का 46 वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र 8 खोलाको संयुक्त टोलीले आज घरबाट नियन्त्रणमा लिएको हो। कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। कार्की लामो समयदेखि गिरीसँग सम्बन्धमा रहेको खोलेपछि नियन्त्रणमा लिइएको मोरङका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। मोरङ प्रहरीले कार्कीमाथि गिरीसँगको सम्बन्ध, आर्थिक गतिविधि र सम्भावित आपराधिक संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले गिरीसँग जोडिएका अरू व्यक्तिमाथि पनि निगरानी बढाइएको बताएको छ। कार्कीले गिरीको आर्थिक हिसाब किताब मिलाउने, व्यवस्थापन गर्ने र विभिन्न गतिविधिमा सहयोग गर्ने भूमिका निर्वाह गर्दै आएको पाइएको छ। कार्कीले विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै आएको पनि प्रहरीले जनाएको छ। प्रहरीले गिरीको प्रभावमा रहेर असुली मिटर ब्याज ठेक्कापट्टामा दबाव सिर्जना गर्ने, धाव धम्की दिने र समाजमा आतंक फैलाउने गतिविधिमा संलग्न केही व्यक्ति फरार छन् भनेको छ। गिरीसँग केही दलका नेता कार्यकर्ताको समेत लामो समयदेखि सम्पर्क देखिएको प्रहरीले जनाएको छ। मोरङ कारागारका कैदीबन्दीको राशन भत्ता र पारिश्रमिक सहित 13,60,000 लिएको आरोपमा गिरीलाई असार 13 गते विराटनगर 8 को घरैबाट पक्राउ गरिएको थियो। असार 22 गते जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाडे पनि लगत्तै सिआइबीले ठगी र आपराधिक विश्वासघात मुद्दामा पक्राउ गरेको थियो। हाल गिरीमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा 9 वर्ष कैद सजाय भोगेर 2079 चैत 5 गते रिहा भएका गिरीमाथि कारागारभित्रै आर्थिक शोषण गर्ने, राशन तथा लत्ता कपडाको भत्ता हडप्ने र बाहिर समूह परिचालन गरेर मिटर ब्याजको कारोबार सञ्चालन गर्ने गरेको आरोप लाग्दै आएको थियो। सर्लाहीको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय करमैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई 8,21,000 घुससहित अख्तियारले पक्रेको छ। गएको साँझ बागमती नगरपालिका 12 डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रुपियाँ फेला परेको थियो। खान तलासीका क्रममा स्रोत नखोलेको थप 71,000 पनि बरामद भएको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभएको छ। विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ र मोटर जडानको काम सकिएपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेको र मेकानिकल अधिकृत चौधरीले सेवाग्राहीबाट 7,50,000 रुपियाँ लिएर प्रमुखको क्वार्टरमा पुर्याएको अख्तियारको दावी छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहट 4 निर्वाचित सांसद गणेश पौडेलमाथिको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। रासपा मुख्य सचेतक कविन्द्र बोर्ला काउटीले आज विज्ञप्ति जारी गर्दै अस्ति राति सांसद पौडेलमाथि कालो मसी छ्यापेर दुर्व्यवहार भएको भन्दै आपत्ति जनाउनु भएको हो। घटनामा संलग्नमाथि कारवाहीको माग गर्नुभएको छ।

हजुर, सुस्तरी सुस्तरी प्रशान्त केरुङले गाउनुभएको यो मिठो गीत हामीले सुनिरहेका थियौँ। अब कार्यक्रमको थर्ड आवरमा भने तपाईँहरूले युथ ड्रिम सुन्न सक्नुहुनेछ। श्रोता आउनुहोस्, आज धेरैभन्दा धेरै कार्यक्रमहरू छन्। आजको दिनमा नेपाली ओपन कन्सर्ट हुँदैछ र मन्त्र बिहान अनि नेपालदेखि आउनुभएको भोइस अफ नेपाल सिजन 7 विनर हुनुहुन्छ निता थापा, अनि त्यस्तै गरी अन्य थुप्रै लोकल आर्टिस्टहरू पनि, अनि यहाँ एकदमै रमाइलो हुनेछ रसमुर एरेना ओल्ड सर्टमा। र यो कार्यक्रम दिनको 1 बजेदेखि रातको 10 बजेसम्म हुँदैछ, इन्जोय गर्नुहोला। हरेक वर्ष मगर एसोसिएसन युकेले आयोजना गर्ने कार्यक्रम हो नेपाली ओपन कन्सर्ट, र आजको दिनमा हुँदैछ। श्रोता तपाईँहरू पनि आउनुहुनेछ, इन्जोय गर्नुहोला। अनि त्यसै गरी आजकै दिनमा अर्को कार्यक्रम छ, एङ्जाकोट परिवार युकेको वार्षिक भेटघाट कार्यक्रम हो। आज शनिबार 25 जुलाईको दिनमा क्रान्डफोर्ड कलेज कम्युनिटी हल हन्सलोमा हुँदैछ, दिनको 11 बजेदेखि, भनौँ न अबको केही घन्टापछि हुँदैछ तपाईँहरूको। अनि त्यस्तै गरी आजकै दिनमा बारपाकी समाज युकेको पनि वार्षिक भेटघाट कार्यक्रम हो। यो कार्यक्रम पनि आज शनिबारको दिनमा हुँदैछ श्रोता, 10:30 बजेदेखि रातको 10 बजेसम्म तपाईँहरूले स्यामुएल कौडी स्कुल फानबरोमा इन्जोय गर्न सक्नुहुनेछ। अनि राप्ती समाज युकेको पनि वार्षिक भेटघाट कार्यक्रम आजकै दिनमा परेको छ, दिनको 12 बजेदेखि रातको 10 बजेसम्म मेस्टर्न ग्रामर स्कुलमा हुँदैछ, इन्जोय गर्नुहोला। यसमा नेपालदेखि आउनुभएका थुप्रै कलाकारहरूको प्रस्तुति, अस्मिता राणा हुनुहुन्छ, सिङ्गर कामना ओली, सबिना बुढा, अनि त्यस्तै गरी चन्द्र शर्मा, र अर्को गायिका हुनुहुन्छ बिमला घरती मगर। ओके, त्यस्तै गरी आजकै दिनमा 85 समाज युकेको पनि वार्षिक भेटघाट कार्यक्रम छ। यो कार्यक्रममा एल्डरवुड लेजर सेन्टर टङ्गाम रोड ओल्डसर्टमा हुँदैछ, र यो कार्यक्रममा जानको लागि हामीलाई स्विन्डन निवासी दुर्गा गुरुङ दाईले पनि सम्पर्क गर्नुभएको थियो टेलिफोन मार्फत। यो कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै फोन गर्नुभएको थियो र हिजो नै उहाँले टेक्स्ट मेसेज पनि पठाउनु भएको रहेछ। 85 समाज युकेको वार्षिक भेटघाट कार्यक्रममा आज चेलीबेटी, ज्वाइँ, भान्जा भान्जी सबैलाई निमन्त्रणा गरिएको छ, र उहाँ लगायत उहाँको श्रीमती पनि आज जाँदै हुनुहुन्छ, र उहाँले भन्दै हुनुहुन्थ्यो हामीलाई इन्भाइट गर्नुभएकोमा हामी धेरै धेरै खुसी छौँ र धन्यवाद भन्नुभएको छ। आजको योग प्रोग्राम उहाँहरूले इन्जोय गर्नुहोला। यी सबै प्रोग्रामको लागि अनि त्यस्तै गरी दुर्गा गुरुङ दाईले एउटा गीत सुनाइदिनको लागि पनि अनुरोध गर्नुभएको छ, र अन्य कार्यक्रममा जानुहुने सबै सबैको लागि हामी अहिलेको रमाइलो गीत सुनौँ तपाईँहरू सबैको लागि, इन्जोय गर्नुहोला। आज जजसको पार्टी छ, उहाँहरू सबैले इन्जोय गर्न सक्नुहुनेछ। पार्टीमा यस्तै हो, रमाइलो गीत गाउने हो, नाच्ने हो, होइन? ओके, इन्जोय गर्नुहोला।

युवाहरूको संसार युथ ड्रिम्स. यस कार्यक्रममा युवाहरूको चिन्तन मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ. विश्वमा सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ. युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष सफलता चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ. युवा समय भनेको जोश जाँगर र सृजनात्मक रचनात्मक नलेज एबिलिटिज एन्ड स्किल्सबाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो. आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ.

0: आजको युथ ड्रिम्समा मेरो गेस्ट हुनुहुन्छ रेक्रुट इन्टेक 2026का भाइहरू ट्रेनी राइफलम्यान तेन्जिङ शेर्पा अनि ट्रेनी राइफलम्यान पारुहाङ साम्पाङ राई र दुवैजना भाइहरू तपाईँहरूलाई बिएबिएस गरकारी एडियोमा वेलकम छ। रेक्रुट इन्टेक 2026का भाइहरू गोर्खा कम्पनी आइटी सिकेट्रिकबाट क्विन्स एभेन्यू ओल्ड सर्टमा आउनुभएको थियो नेपाल कपको बेलामा। ट्रेनी राइफलम्यान तेन्जिङ शेर्पा भाइ तपाईँले के पर्फर्मेन्स गर्नुभएको थियो?
1: दिदी मैले चाहिँ यो खास गरी पर्फर्मेन्समा चाहिँ हाम्रो सिकेसी टोलीमा चाहिँ एउटा टेकन्डो टोली र खुकुरी ड्रिल देखाउने टोलीहरू थियो दिदी,
0: र
1: मैले चाहिँ त्यसमा खुकुरी ड्रिल देखाउने टोलीमा थिएँ दिदी।
0: तपाईँहरूको खुकुरी ड्रिल्स होइन यो एकदमै राम्रो पनि थियो। अनि त्यस्तै गरी हाम्रो पारुवाङ साम्पाङ भाइ।
2: हजुर दिदी, म पनि सिकेसी टोलीको खुकुरी ड्रिल प्रस्तुत गर्नेमै थिएँ दिदी।
0: यो एकदमै राम्रो प्याटर्न डिस्प्ले गर्नुभएको थियो, तपाईँहरूले ट्रेनिङ कति लामो गर्ने मौका पाउनुभयो?
2: यसको लागि चाहिँ दिदी हामीले लगभग 2 हप्ता जति चाहिँ हामीले प्र्याक्टिस गरेको थियौँ दिदी। हामीलाई चाहिँ अब हाम्रो सेक्सन कमान्डर गुरुजी मनोज तामाङ गुरुजीले चाहिँ हामीलाई चाहिँ यो सबै प्याटर्नहरू चाहिँ बेसिकदेखि एकदमै मजाले सिकाउनु भएको थियो दिदी।
0: एभ्री इयर नेपाल कपको समयमा न्यू ट्रेनिसहरूको खुकुरी ड्रिल्स हामी हेर्ने मौका पाउँछौँ, र यसपटक भने अलिकति डिफ्रेन्ट हो भाइहरू।
1: दिदी प्याटर्न चाहिँ सेम नै हो दिदी, तर मैले पनि पहिला इन्टेकोहरू चाहिँ हामीले नै हेरेको छैनौँ दिदी, त्यही भएर हामीलाई त्यस्तो प्रपर नलेज चाहिँ छैन।
0: तर
1: यो खुकुरी ड्रिलको यो प्याटर्न चाहिँ सेमै हो दिदी।
0: ओके, तर यस पटक भने उहाँहरूले एकदमै सिक्वेन्समा मिलाएर राख्दा अलिकति नौलो देखेको थियो। अब सोफार अहिलेसम्म गोर्खा कम्पनी आइटी सिकेट्रिकमा तपाईँहरू नेपालदेखि आएपछि ट्रेनिङ गरेको पनि धेरै लामो भइसक्यो, अब छिट्टै नै क्याप ब्याजिङ पनि हुनेछ तपाईँहरूको, अहिलेसम्म सोफार तपाईँहरूको ट्रेनिङ कस्तो भइरहेको छ?
1: दिदी अहिलेसम्म चाहिँ सोफार सबै स्मुथली राम्रै नै भइरहेको छ दिदी, टाइमहरू बितेको पनि चाल पाइरहेको छैनौँ दिदी, भर्खरै आएको जस्तो लाग्छ, तर निकै 5 महिना नै हुन लागिसकेको छ।

0: ओके
1: हजुर
0: तेन्जिङ शेर्पा भाइ, तपाईँ नेपालको कुन ठाउँबाट आउनुभएको?
1: दिदी, म चाहिँ जन्मेको चाहिँ काठमाडौँमा हो, तर मेरो गाउँ चाहिँ शङ्खुवासभा हो दिदी।
0: तपाईँ काठमाडौँमा जन्मिनु भयो तर तपाईँको गाउँ चाहिँ शङ्खुवा
1: सोलुखुम्बुको
0: सभा,
1: साइडमा नेबरिङ डिस्ट्रिक्टबाट हो दिदी।
0: अनि तपाईँको नाम चाहिँ बडो गजबको रहेछ नि त, होइन? तेन्जिङ शेर्पा
1: हजुर दिदी, गजबको भन्नु।
0: पहिलो हिमाल चढ्ने व्यक्तिको नाम हो नि तेन्जिङ शेर्पा, होइन?
1: हजुर दिदी,
0: तपाईँ हिमालतिर जाने मौका त पाउनु भयो कि पाउनु भएको छैन?
1: हिमाल चढ्ने मौका चाहिँ पाएको छैन दिदी, तर पछि अब फ्युचरमा मन चाहिँ छ दिदी।
0: ओके, मन चाहिँ छ, होइन? राम्रो कुरा हो।
1: हजुर,
0: तपाईँको यो नाम कसले राखिदिनु भएको?
1: मेरो नाम चाहिँ मेरो ड्याडीले राखिदिनु भएको हो दिदी। मेरो ड्याडी चाहिँ पहिला सानैमा गाइड, माउन्टेनियरिङ गाइड पनि हुनुहुन्थ्यो, र उहाँ ट्रेकिङ सम्बन्धीमा नलेज भएको कारण, र उहाँले त्यस्तै सम्बन्धीले नै उहाँले राखिदिनु भएको।
0: मेरो छोरा पनि टेन्जिङ नै होस् भन्ने होइन हिसाबले। ओके, एकदमै खुसी। अनि नेपालमा के गर्नुहुन्थ्यो भाइ तपाईँ ब्रिटिस आर्मी जोइन गर्नुभन्दा अगाडि?
1: दिदी म चाहिँ प्लस टू दिएर बसिरहेको थिएँ दिदी, र ब्याचलर्स पढ्दै थिएँ, र त्यो पढ्ने क्रममा नै म ट्रेनिङहरू पनि गरिरहन्थेँ, र स्पोर्ट्समा एक्टिभ थिएँ, र त्यसै गरी मैले चाहिँ ब्रिटिस आर्मीको लागि फर्म पनि फिलअप गरेको थिएँ, र फेज वान सेलेक्सन राम्रै भयो, र त्यसले एउटा कन्फिडेन्स बिल्डअप भयो, त्यसैले नै ट्राई गर्दा गर्दा नै सफल भए भनौँ दिदी।
0: भनेपछि तपाईँ फर्स्ट एटेम्प नै सफल हुनुभएको
1: हो? हजुर दिदी।
0: गुड, अनि तपाईँको स्टडी नेपालमा के थियो? प्लस टू?
1: प्लस टूमा चाहिँ मैले म्यानेजमेन्ट पढेको दिदी, बिजनेस म्यानेजमेन्ट।
0: अनि तपाईँको हबिजहरू के के छ?
1: मेरो हबिज भन्नुपर्दा चाहिँ म चाहिँ बास्केटबल खेल्न रुचाउँछु दिदी, अरू त खासै त्यस्तो छैन दिदी।
0: ओके, अनि पारुहाङ भाइ, तपाईँको सोफार ट्रेनिङ कस्तो भइरहेको छ?
2: मेरो पनि एकदमै राम्रो भइरहेको छ दिदी, अब नेपालबाट आएदेखि एकदमै गुरुजीहरू पनि राम्रो हुन्छ, र सबै गाइडेन्सहरूले चाहिँ एकदमै राम्रो भइरहेको छ दिदी, अनि सोचेको भन्दा चाहिँ धेरै राम्रो भइरहेको छ दिदी।
0: सोचेको भन्दा धेरै राम्रो, होइन? जस्तो कि तपाईँहरू जस्तो अब एकदमै र पर्सन, हामी जस्तै होइन, अर्डिनरी पिपुल भनौँ न, एउटा सिपाही हुनुको लागि तपाईँहरूले भर मगदुर रूपमा ट्रेनिङ गरिराख्नु भएको छ नि, होइन? जब तपाईँ भर्ती हुनुभयो त्यसपछि ट्रेनिङ गर्दा कस्तो फिल भयो? तपाईँले सोचेको जस्तै भइरहेको छ, अलिकता डिफरेन्ट?
2: सुरु सुरुमा चाहिँ अब सोचेको भन्दा अलिक डिफ्रेन्ट भएको थियो दिदी, अब सुरुमा अब उताबाट बेग्लै ट्रेनिङ हुन्छ सोचेको थिएँ दिदी, तर अब दिनदिनै आएर अब डेली आफ्नो एडमिनहरू गर्नदेखि लिएर बेड बनाउने त्यो सबै चाहिँ एकदमै त्यो चाहिँ ट्रेनिङ भन्दा नि बढी चाहिँ तिनीहरू चाहिँ गाह्रो लागेको थियो दिदी, अनि त्यो चाहिँ अलिकति सोचेको भन्दा फरक लागेको थियो तर दिदी, तर अब डेली बेसिसमा अब त्यही गर्दै गएपछि अहिले चाहिँ अब
0: हेबिट नै भयो
2: सजिलो भइरहेको छ दिदी।
0: अनि नेपालमा त बेड मिलाउनु पर्ने थिएन, भुट टल्काउनु पर्ने थिएन, ड्रेस पनि अप टु डेट बनाइराख्नु पर्ने थिएन, होइन? सबै मम्मी ड्याडीले गरिदिनु हुन्थ्यो होला नेपालमा, यहाँ त अब सबै गर्नु पर्यो, होइन भाइ? ओके, यही नै हो लाइफ भनेको, होइन? सधैँ सिक्दै अगाडि बढ्ने। पारुहाङ भाइ, कतिऔं पटकमा ब्रिटिस आर्मी जोइन गर्नुभएको? तपाईँको नम्बरी तेन्जिङ जस्तै फर्स्ट टाइममै तपाईँ भर्ती हुनुभएको कि?
2: हजुर दिदी, म पनि फर्स्ट टाइममै भर्ती लागेको।
0: भर्ती हुनुको लागि तपाईँहरू जस्तै अब हजारौँ हजार कति धेरै तपाईँका साथीहरू थिए तपाईँभन्दा पछाडि, ती सबै भर्ती हुन सकिँदैन, होइन? यहाँ पनि लिमिट छ, उहाँहरूको चाहना पनि थियो, कोसिस पनि त्यत्तिकै थियो, होइन? अनि पसिना बगाउनु भएको हो, सफल हुन सक्नु भएन, र तपाईँ सफल हुनुभयो, तपाईँको नाम अनाउन्स गरियो नि तपाईँ सफल हुनुभयो भनेर, त्यो समयमा कत्तिको खुसी हुनुभएको थियो तपाईँ?
2: हजुर दिदी, अब त्यो मोमेन्टमा चाहिँ अब एकदमै खुसी भएको थियो दिदी, ल आफ्नो अब सबै मेहनत चाहिँ अब एउटा त्यसले चाहिँ एउटा राम्रो प्रतिफल दिएको थियो जस्तो लागिरहेको थियो दिदी।
0: त्यस्तै गरी तेन्जिङ भाइ, तपाईँको पनि यही प्रश्नमा त्यो खुसियालीलाई कसरी व्यक्त गर्नुभएको थियो?
1: दिदी म चाहिँ फर्स्टमा जब म रुममा छिरेँ र तपाईँ सफल हुनुभयो भन्नुभयो, म चाहिँ एकछिन सक भएको थिएँ, म भएँ
0: है
1: भित्र एउटा कन्फिडेन्स चाहिँ थियो हुन्छु भन्ने, तर अब त्यो भइसकेपछिको रियाक्सन चाहिँ त्यस्तो, म चाहिँ एकछिन हल्का सकमै थिएँ दिदी, अनि भए है भनेर सोचमा दिदी।
0: सेलेक्सनमा पढ्दा कतिजना जति हुनुहुन्थ्यो तपाईँहरू?
1: फाइनल फेजमा मात्रै चाहिँ 500 समथिङ कति नम्बर थियो दिदी फाइनल फेजमा, तर ओभरअल फर्स्टको फर्म सेलेक्सनदेखि चाहिँ 14,000 जति
0: 14,000 है तपाईँहरू बडो लक्की होइन. तेन्जिङ भाइ ब्रिटिस आर्मी जोइन गर्नुभयो जब यहाँ आउनुभयो, पहिला त सोचेको थियो नि होइन लाइफ इजी हुन्छ, तर ट्रेनिङ गर्दा सोचेको भन्दा फरक धेरैले त्यही भन्नुहुन्छ. तपाईँले घरका कम्पनी आइटी सिक्याट्रिकमा गर्नुभएको ट्रेनिङको सबै फेज सजिलो हुन्छ भन्ने छैन, कुन चाहिँ फेज तपाईँलाई सजिलो लाग्यो, कुन चाहिँ बढी टफ लाग्यो?
1: दिदी फेजको कुरा गर्नुपर्दा चाहिँ मलाई फर्स्ट फेज जुन चाहिँ हामी भर्ती लाग्छौँ तब त हामी भर्खर सिभिल हुन्छौँ र सिभिलदेखि मिलिटरी आउँदाखेरि जुन त्यो डिसिप्लिन नयाँ कुरा सबै नयाँ कुरा हुन्छ. आइरन लुगामा आइरन लाउनु पर्ने, म्याक्सिटले बेडहरू मिलाउनु पर्ने, त्यो चाहिँ सबै कुराहरू नयाँ भएको कारणले र आफूले गर्न नजानेर चाहिँ त्यो फेज चाहिँ मलाई निकै नै गाह्रो लागेको थियो. र त्यसपछि जुन फेज अहिले नर्मली त्यो फेजको फेज कर बेसिक ट्रेनिङको फेजहरू हुन्छ नि दिदी, त्यो अहिले जुन अहिले भइरहेको छ अहिले चाहिँ मलाई त्यो इन्भाइरोमेन्टसँग अड्याप्ट भएर नि होला र गाह्रै भए पनि, तर जुन चाहिँ त्यो फर्स्टमा जुन फिलिङ थियो त्यो प्रेसर, टाइम प्रेसर जुन चाहिँ मलाई निकै नै गाह्रो लागेको थियो दिदी.
0: ओके, अनि त्यो ट्रेन्स खन्नुभन्दा पनि गाह्रो लाग्यो होइन तपाईँहरूलाई एकोमोडेसन मिलाउन, आइरनिङ गर्न होइन, बुट टल्काउन, अनि टाइमिङमा खानु पर्यो, टाइमिङमा सुत्नु पर्यो, टाइमिङमा उठ्नु पर्यो, यो चाहिँ गाह्रो लाग्यो होइन तेन्जिङ भाइ? ओके, फर्स्ट फर्स्टमा. ओके, अनि पारुहाङ भाइ तपाईँ नेपालमा के पढ्दै हुनुहुन्थ्यो? ब्याचलर थर्ड इयर. कुन युनिभर्सिटी?
2: त्रिभुवन युनिभर्सिटी जोइन गरेँ.
0: तपाईँको सब्जेक्ट?
2: मैले चाहिँ साइकोलोजी लिएको थिएँ.
0: साइकोलोजी, ओके. अनि फ्युचरमा के भन्ने प्लान थियो यदि ब्रिटिस आर्मी जोइन नभएको भए तपाईँको प्लान बी के थियो भाइ? अब यो कुराकानीलाई हामी एकैछिन यहीँ रोकौँ, रोकेर हामी साङ्गीतिक विश्राम लियौँ. हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो गोर्खा कम्पनी आइटी सिक्याट्रिकमा इन्टेक 2026 ट्रेनिङ गर्दै हुने ट्रेनी राइफलम्यान तेन्जिङ शेर्पा र त्यस्तै गरी ट्रेनी राइफलम्यान पारुहाङ साम्पाङ राईसँगको कुराकानी सुनिराख्नु भएको थियो. अझै रमाइलो कुराकानी छँदैछ, हामी अगाडि बढ्दै जानेछौँ. अहिलेको लागि भने छोटो विश्राम.
3: यो PFBS गोर्खा रेडियो हो.

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
0: यो PFBS गोर्खा रेडियो हो।

0: बीएबीएस गर्ग रेडियोबाट तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। म रूपा, तपाई हुनुहुन्छ कार्यक्रम युथ ड्रीम्समा। युथ ड्रीम्समा हामी गर्खा ब्रिगेडका विभिन्न युनिटबाट हाम्रा यङ सोल्जर्सहरू भनौ न युथहरूसँगको कुराकानी हामी गर्दैछौ।
1: आउनुहोस् आज भने गर्खा कम्पनी आइटीसी क्याड्रिकमा हुनुभएको यङ राइफलम्यान भाइहरूसँग हामी कुराकानी गरिरहेका छौँ। 9 महिनाको ट्रेनिङ पूरा गर्दै हुनुहुन्छ र अहिले सो फार 5 महिनाको ट्रेनिङ भइसकेको छ। ट्रेनी राइफलम्यान टेन्जिङ शेर्पा र त्यस्तै गरी ट्रेनी राइफलम्यान पारुहाङ साम्पाङ राई। अघि पारुहाङ भाइले भन्दै हुनुहुन्थ्यो, हाम्रो उद्देश्य यदि ब्रिटिस आर्मी जोइन नभएको भए विदेशतिर जाने, अरू प्लानहरू, पैसा कमाउने, होइन अब देश विदेश घुम्ने, यस्तै थुप्रै थुप्रै कुराहरू हुन्छ नि, विशेष गरेर तपाईँहरू जस्तो युथहरूको बिचमा। केही स्किल सिकेर विदेश जाने प्लान थियो कि, अथवा विदेशमा गइसकेपछि त्यही पढ्ने, त्यही स्किल सिक्ने भन्ने प्लानमा हुनुहुन्थ्यो?
2: हजुर, त्यो स्किल्सहरूको बारेमा त त्यस्तो केही प्लान बनाएको थिएन दिदी। अब म चाहिँ ट्रेनिङ पनि गर्दै थिएँ, अब साथै यता क्लासहरू पनि लिँदै थिएँ, अनि म चाहिँ ब्याचलर चाहिँ क्लियर गर्छु अनि मास्टर्स गर्नलाई चाहिँ बाहिर जान्छु भन्ने त्यही अनुसारको प्लान चाहिँ बनाएको थिएँ दिदी। स्किल्सहरू त त्यस्तो केही सिकेको थिएन दिदी।
1: अनि तपाईँहरूको बिचमा, तपाईँहरू जस्तो युथहरू जो स्कुलका, कलेजका, युनिका स्टुडेन्टहरू हुनुहुन्छ, तपाईँहरूको बिचमा विशेष गरेर फ्युचरको बारेमा कस्तो कुरा हुन्थ्यो?
2: नेपालमा अब राम्रोसँग अब राम्रो जब पाउन कि अब राम्रै खत्रै पढ्ने हुनुपर्छ दिदी, अब
1: खतरा पढ्ने हुनुपर्छ होइन, खतरा पढ्ने प्लस अनि आफ्नो चिनेको मान्छे जसको जुन कम्पनी छ नि त्यहाँ जागिर गर्नको लागि नातादार पनि हुनुपर्छ होला।
2: हजुर, त्यस्तै छ अब अवस्था नै दिदी, जसरी भए पनि अब आफ्नो पढाइलाई अगाडि बढाउँदै अब अब आफ्नो घर परिवारको आर्थिक स्थिति पनि हेर्नै पर्यो दिदी। त्यसको लागि चाहिँ अब धेरै जसोको चाहिँ अब प्लान चाहिँ अब विदेश जाने र पैसा कमाउने त्यही त्यस्तै नै कुरा हुन्थ्यो दिदी।
1: है, त्यान्जिङ भाइ, तपाईँको के थियो प्लान बी यदि ब्रिटिस आर्मी जोइन नगरेको भए?
3: हजुर, म नि मास्टर्स पढ्दै थिएँ दिदी, मैले चाहिँ बिआइटी पढिरहेको थिएँ र मेरो प्लान पनि मास्टर्सको लागि नै बाहिर जाने थियो दिदी। मलाई चाहिँ वेबसाइटहरूप्रति इन्ट्रेस्ट थियो र म चाहिँ त्यही स्किल्सहरू सिकेर बाहिर ट्राई गर्छु र फ्रिलान्सिङहरू गर्छु भनेर सोचेको थिएँ दिदी।
1: ओके,
3: साथीहरूसँग भेट्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ रमाइलो गफगाफहरू हुन्छ र कहिलेकाहीँ चाहिँ सिरियस टक अब लाइफको बारेमा, किनभने उमेर पनि त भइसक्यो नि त अब।
1: ए हो र,
3: इन्डिपेन्डेन्ट पनि त।
1: गुड गुड, अहिले कति वर्षको तपाईहरु?
3: म चाहिँ 20 इयर्स भयो दिदी।
1: 20 इयर्स। पारुहाङ भाइ कति वर्ष?
2: म चाहिँ 19 इयर्स।
1: एकदमै राम्रो, 20 वर्ष त पुगिसकियो नि होइन, अब यो भनेको त हामीले देशको लागि केही गर्नुपर्छ अनि आफ्नो घर परिवारको लागि भनेको पनि एकदमै राम्रो कुरा। तपाईँहरू दुवैजनाले मास्टर्स चाहिँ विदेशमै गर्ने प्लान थियो होइन? पारुहाङ भाइको फ्युचर प्लान के छ?
2: फ्युचर प्लान अब ट्रेनिङ 9 महिनाको ट्रेनिङ मजाले अब राम्रोसँग पास भएर जाने दिदी, आफ्नो रेस्पेक्टेड रेजिमेन्टमा दिदी, करियरको लागि चाहिँ फोकस हुँदै अब राम्रो गर्दै जाने नै प्लान त्यही नै छ दिदी अहिलेको लागि।
1: जिन्दगीमा कहिलेकाहीँ भनेको जस्तो हुँदैन होइन, कहिले जिन्दगी एकदमै सहज रूपले अघि बढ्छ, कहिले अघि बढ्दैन, यो सुख दुःख भन्ने कुरा हुन्छ नै होइन। मान्छेको पनि एउटा राम्रो नराम्रो पाटोहरू हुन्छ, कोही मान्छे पनि 100% पर्फेक्ट हुँदैन र तपाईँको राम्रो गुड पक्ष भनौँ न, स्ट्रेन्थ अथवा विक पोइन्टहरू तेन्जिङ भाइ तपाईँको के छ?
3: दिदी, मेरो राम्रो पक्ष चाहिँ मलाई कम्युनिकेसन र टिमवर्क नै हो जस्तो लाग्छ दिदी। सानैदेखि टिम स्पोर्ट पनि खेलेर आएको थिएँ, बास्केटबल, त्यसले गरेर बाहिरको अरू नयाँ नयाँ साथीहरूसँग हेर्दाखेरि बोल्ने, राम्रोसँग बोल्ने, त्यसले गरेर कम्युनिकेसनहरू पनि राम्रोसँग राम्रै छ जस्तो लाग्छ। नराम्रो पक्षको कुरा गर्नु पर्दा चाहिँ कहिले काहीँ चाहिँ मोटिभेसन अलि ल्याउन सक्दिनँ कि जस्तो लाग्छ दिदी, त्यसमा चाहिँ म वर्क अन गरिरहेको छु। सुरु सुरुमा त्यस्तो हुन्थ्यो र त्यसमा चाहिँ अहिले वर्क अन गरिरहेको छु, अहिले चाहिँ त्यस्तो अलि फिल हुँदैन।
1: अनि त्यस्तै गरी हाम्रो पारुहाङ भाइको,
2: मेरो अब राम्रो पक्ष हुन्थ्यो दिदी, अब म चाहिँ अब नयाँ मान्छेहरूसँग चाँडै घुल्दै ल्याउँछु जस्तो लाग्छ दिदी, अनि टिमवर्क, टिममा पनि अलिक काम गर्न चाहिँ अब अलिक म चाहिँ सक्छु, टिमवर्क गर्न चाहिँ अलिक मलाई राम्रो लाग्छ दिदी। मेरो त्यसै गरी नराम्रो पक्ष भन्दा चाहिँ म चाहिँ अब कहिलेकाहीँ चाहिँ अलिक ओभर थिङ्किङ चाहिँ मेरो अलिक नराम्रो पक्ष जस्तो लाग्छ दिदी, फ्री टाइम हुँदा चाहिँ अलिक ओभर थिङ्किङहरू गर्दै बसिन्छ मेरो नराम्रो पक्ष लाग्छ।
1: अब त किन ओभर थिङ्किङ गर्नु पर्यो र होइन, र थिङ्क नै नगर्ने भन्ने पनि होइन, गर्नुपर्छ होइन, तर अत्याधिक मात्र पनि गर्नु भएन. तपाईँहरू दुवैजनाको नाम, एकजनाको तेन्जिङ शेर्पा, अरूको पारुहाङ. पारुहाङ भनेको मिनिङ चाहिँ तपाईँहरूको कम्युनिटीको एउटा राजाको नाम हो क्यारे, राजकुमारको. ओके, बडो गजबको नाम, मलाई खुब मन पर्यो तपाईँहरू दुवैजनाको. अब हामी यो कार्यक्रममा एउटा सिम्पल रिडल पनि खेलौँ. तपाईँहरू अब नेपालदेखि आउनुभएको, तपाईँहरूलाई नेपाली कुरा त पर्फेक्ट छ होइन? राम्रो छ नि, तपाईँहरू नेपालमा एकदमै अभ्यस्त भइरहेको मान्छे होइन. तपाईँ हामी सबैले एकदमै धेरै मात्रामा प्रयोग गर्छौँ नि इङ्ग्लिस वर्डहरू होइन, हामी अक्सिजन, कम्प्युटर, मोबाइल, पेट्रोल भन्छौँ है, ब्याङ्क भन्छौँ होइन, यस्तो थुप्रै इङ्ग्लिस वर्डहरू है. अब यो इङ्ग्लिस वर्ड मध्ये एउटा म तपाईँहरूलाई सोध्छु, किबोर्डलाई नेपालीमा के भनिन्छ? के भयो?
3: मलाई चाहिँ थाहा भएन दिदी, थाहा छ दिदी?
1: पारुवाङ भाइ, ठिकै छ, ठ्याक्कै भएन होइन, अलिअलि के होला त, अब 100% नभए पनि होइन, यसको 50% अथवा 30% के हुनसक्छ?
3: यसलाई किबोर्ड नै भन्छ कि दिदी?
1: किबोर्ड होइन, हो किबोर्डलाई, यसको नेपाली वर्ड छ. अब तपाईँभन्दा पछिको दुईजना अब नेक्स्ट विक आउने हाम्रो तपाईँकै नम्बरीहरूलाई सोध्छु ल यो. ओके, तपाईँ हामी सबैले पैसा राख्ने भनेको ब्याङ्कमा हो होइन, ब्याङ्क भनेको हाम्रो हजुरबा हजुरआमाहरूले पनि त्यो ब्याङ्क शब्द परिचित हुनुहुन्थ्यो होइन. ब्याङ्कलाई नेपालीमा के भनिन्छ? नेपालमा बैङ्क भनिन्छ नि होइन, बैङ्क. ओके, यो नेपाली वर्ड होइन. ओके, ठिकै छ, होइन वरि छैन, तपाईँहरू मात्र होइन, यहाँ त सबैजना यस्तै हुन्छ भाइहरू, वरि छैन यसको लागि होइन. ओके, अब यो नेपाली शब्द हामी पछि सोध्दै गरौँला, तर तपाईँहरूलाई एउटा चाहिँ आउँछ होला, प्रेसर कुकरलाई नेपालीमा के भनिन्छ? प्रेसर कुकरमा तपाईँ हामीले भात पनि पकाइयो कहिलेकाहीँ होइन, अनि मासुको परिकारहरू पकाएर खाइन्छ, दाल पकाइन्छ है, अरू पनि पकाइन्छ यसमा. खाना पकाउन आउँछ हाम्रो तेन्जिङ भाइलाई? पारुवाङ भाइ, तपाईँलाई कतिको आउँछ? खाना तपाईँले मिठो पकाउनुहुन्छ होला, प्रेसर कुकरमा त पकाउनु भयो होला होइन? ओके, यो यतिकै राखौँ हुन्छ? ओके, नेक्स्ट टाइम पनि तपाईँहरूको नम्बरीबाट उत्तर आएन भने म भन्दैहाल्छु. अब नेपालीहरूको एकदमै प्रचलित उखानहरू छ, एकदमै लोकप्रिय नेपाली उखानहरू छ कि, यो नेपालीहरूको यस्तो राम्रो राम्रो उखान छ कि, जस्तो कि बाँदरको हातमा नरिवल भनेको, यसको मिनिङ के हुनसक्छ?
3: बाँदरको हातमा नरिवल भनेको चाहिँ दिदी, कुनै पनि नयाँ कुरा अथवा दुई कुरा पनि धेरै बेरसम्म नटिक्ने, कि त उसले समाजले कि त फुटिहाल्ने, कि त बिगारिहाल्ने.
1: यो चाहिँ तेन्जिङ भाइको एन्सर होइन? पारुवाङ भाइ, तपाईँको विचारमा के लाग्छ बाँदरको हातमा नरिवल?
2: मेरो विचारमा पनि दिदी त्यही नै हो, अब कुनै पनि केही चिज दियो भने चाहिँ त्यो जो जो मान्छेलाई दियो त्यो मान्छेको हातमा चाहिँ अब धेरै सम्म नरहने, फुटाइहाल्ने कि हराइहाल्ने.
1: हो, यो साधारण भाषामा होइन,
3: उनीहरूले जति नै पद पाए पनि त्यो पदको सही उपयोग.
1: गुड, बहुमूल्य वस्तुको महत्व नबुझ्ने होइन, सही कुरा. अब तपाईँहरूको एन्टरटेनमेन्ट प्याकेज पनि हुन्छ नि त्यहाँ होइन? ओके, यो समयमा तेन्जिङ भाइ तपाईँको एक्स्ट्रा स्किल के देखाउनुहुन्छ? गाउने, कविता भन्ने, अथवा भाषण गर्ने, अथवा कुनै क्यारिकेचर के छ भाइ तपाईँको, जोक सुनाउने?
3: म चाहिँ यस्तो यो भन्ने कुरामा भन्दाखेरि म यस्तो स्पेसिफिक चाहिँ छुइनँ दिदी, तर नम्बरहरूले अब गीत गाउनुहुन्छ, हाम्रो पिएसक्युजीहरूले नि कहिलेकाहीँ आएर हामीलाई पिएसपिसी सापहरूले आएर इन्टरटेन गर्नु र हामीले गरेको बेला चाहिँ दिदी म चाहिँ नम्बरहरूसँग डान्स गर्छु दिदी.
1: कस्तो प्रकारको डान्स गर्नुहुन्छ तेन्जिङ भाइ? कल्चरल टाइपको अथवा हेभी मेटल गीतहरूमा, अथवा हेड स्पिनिङ टाइपको डान्स हुनसक्छ होला होइन?
3: त्यस्तो स्पेसिफिक चाहिँ होइन दिदी, टिपिकल नेपाली अब हामीले जब गीत बज्छ त्यस्तो त्यो स्पेसिफिक त्यो नेपाली नै भनेर
1: हजुर
3: त्यो राम्रो चाहिँ त्यो दिदी तर मलाई त्यो स्पेसिफिक चाहिँ आउँदैन हामी चाहिँ म चाहिँ ग्रुपमा सबैजना नाचेको बेला सँगै नाच्नेवालामा चाहिँ परे दिदी
1: गुड त्यो त झन् राम्रो हो नि भाइ ग्रुपमा होइन हामी एकदमै राम्रो प्रोफेसनल होइन केही होइन होइन अलिकता म्युजिक आउन साथ खुट्टाहरू स्वत स्फूर्त रूपमा अघि बढ्छन् होइन त
3: हजुर दिदी
1: अनि हाम्रो पारिवाङ भाइ तपाईँको एक्स्ट्रा स्किल के छ
3: हजुर दिदी म पनि अब त्यस्तो केही स्किल त छैन दिदी तर म पनि त्यही डान्सहरू चाहिँ त्यही अगाडिको नम्बरले भन्नुभयो जस्तै ग्रुपमा डान्सहरू चाहिँ गर्छु कि अनि
1: भाइहरू तपाईँहरूसँग एकदमै मिठो कुराकानी भयो तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद
3: थ्याङ्क यू दिदी हजुरलाई नै हामीसँग यस्तो रमाइलो बसबास गर्नुभयो हामी दुवैजनाको कुराहरू सुनिदिनु भयो लागि थ्याङ्क यू
1: यो त हाम्रो खुसीको कुरा हो भाइहरू तपाईँहरू जस्तै अन्य भाइहरूसँग पनि हामी फ्युचरमा कुराकानी गर्दै जान्छौँ थ्याङ्क यू बाई
3: थ्याङ्क यू दिदी
1: बाई

0: हजुर, यो मिठो गीत हामीले सुनिरहेका थियौँ र अब भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौँ। हामीसँग धेरै साथीहरू हुनुहुन्छ, बिहानदेखि नै हामीलाई सम्पर्क गर्नुभएको छ। उहाँहरू हुनुहुन्छ विष्णु गुरुङ बाई ब्ल्यानफोर्डदेखि आउनुभएको छ, अनि त्यसै गरी हामीसँग रेशम खड्काज्यू हुनुहुन्छ, उहाँले पनि यो मिनल्यान्ड मेलाको लागि तयारी गर्दैछौँ है दिदी भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच भाइ, इन्जोय गर्नुहोला। उहाँहरूको यो कार्यक्रम पनि एकदमै रमाइलोसँग मनाउँदै हुनुहुन्छ। अनि शोभा गुरुङ हुनुहुन्छ ओल्डसेटबाट, थ्याङ्क यू सो मच। शिवकुमारी गुरुङ दिदी, उहाँ लन्डनबाट, हजुरको लभली आवाज सुनेर इन्जोय गरिरहेको छु है बहिनी, शुभ दिन भन्नुभएको छ। अह, यो बिएबिएस नै हो श्रोता, एकैछिन म यहीँ रोक्न चाहन्छु र हामीसँग अर्को श्रोता पनि हुनुहुन्छ, गङ्गा थापा आमा, उहाँ पनि फानबरदेखि आउनुभएको छ। लोक सुब्बा थेबेज्यू हुनुहुन्छ, लोक सुब्बा थेबेज्यू रेडिङदेखि, सेवारो नमस्कार रूपा बहिनी, सुनौलो बिहानीको मिठास र कफीको मिठास लिँदै आज पनि हाजिर जनाए भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच। अनि हाम्रो ज्ञानु गुरुङजी हुनुहुन्छ, उहाँले पनि एन्डोभरबाट यो कार्यक्रम सुन्नुभएको रहेछ। मेघ मल्लज्यू हुनुहुन्छ डन्स डबलबाट, नमस्कार रूपा बहिनी, तिन दिनको डे अफ पछि आज भने ड्युटीबाटै हाजिर जनाए भन्नुभएको रहेछ। ओके, आजको दिन पनि तपाईँको एकदमै रमाइलो रहोस् म यही कामना गर्दछु। हरिकला थापा हुनुहुन्छ, उहाँले पनि एन्डोभरबाट यो कार्यक्रम सुन्नुभएको रहेछ, अनि थ्याङ्क यू सो मच। अनि झुमबहादुर गुरुङ हुनुहुन्छ, उहाँ स्विन्डनबाट, झुमबहादुर गुरुङमा म थ्याङ्क यू सो मच, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनुभएको रहेछ। त्यसै गरी हामीसँग हुनुहुन्छ सुनिताजी, सुनिताजीले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ललित दाई र सती दिदी हुनुहुन्छ लन्डनदेखि, उहाँहरूले पनि यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ। दाई र दिदीमा पनि हाम्रो नमस्कार, कार्यक्रम साँच्ची नै रमाइलो भइरहेको छ, धन्यवाद भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। बहिनी, आज हामी पनि बिएबिएसको नियमित श्रोता मेरो आदरणीय खड्क दाईसँग भेट हुन जाँदैछौँ, उहाँ बिएबिएस सम्बन्धी केही आत्मीय भला कुसारी गर्ने अवसर पक्कै पनि मिल्नेछ भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच। आज माइतीहरूको भेटघाट कार्यक्रम रहेको हुँदा उहाँहरूलाई समर्पित गर्दै नारायण गोपालको ओहो यति चोखो यति मिठो यस्तो सुमधुर गीत माग्नु भएको रहेछ, समयले साथ दिएसम्म म सुनाउँछु दाई अनि दिदी, प्रतीक्षा गर्नुहोला। त्यस्तै गरी हामीसँग अर्को श्रोता पनि हुनुहुन्छ रिबन्ड मगर्जी, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अहिले हामीलाई फोन मार्फत सम्पर्क गर्नुहुने हाम्रो दीपक भाइ हुनुहुन्छ, दीपक भाइ, हेलो भाइ, नमस्ते।
1: हजुर दिदी नमस्ते। हजुर
0: नमस्ते भाइ, कहाँदेखि हुनुहुन्छ तपाईँ?
1: हजुर म यता लन्डन साइडतिर
0: ओके, सुनाउनुहोस्, हामीसँग केही समय बाकी छ भनौँ न, अझै 3 मिनट जति म तपाईँलाई दिन सक्छु, के गर्दै हुनुहुन्छ आज, के कस्तो छ तयारी, अनि तपाईँको पुरा परिचय पनि दिनुहोस्।
1: हजुर, सर्वप्रथम शुभ बिहानी सम्पूर्णमा जो जतिले आज बिएबिएस गोर्खा रेडियो लाइभ सुनिरहनु भएको छ तपाईँ सम्पूर्णलाई हृदयदेखि नै नमस्कार भन्न चाहन्छु, अनि साथसाथै हाम्रो सञ्चालिका दिदी रूपादीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। म चाहिँ दीपक थापा माइथाने मगर अनि मगर सङ्घ युके युथको अध्यक्ष बोलिरहेको छु, र आज चाहिँ बाहिरको मौसम एकदम रमाइलो घमाइलो छ, त्यसकारण हामी मगर सङ्घ युकेले आयोजना गरेको 18 नेपाली ओपन कन्सर्टमा पुग्न लागिसकेको छ भेनुमा, र जो जतिले लाइभ हेरिराख्नु भयो सुनिराख्नु भएको छ तपाईँहरूलाई पनि हार्दिक निमन्त्रणा दिन चाहन्छु। समय छ हामीसँग, सो हाम्रो कार्यक्रम 3 बजेदेखि सुरुवात हुँदैछ, 1 बजे गेट ओपन हुन्छ, सो हामीसँग धेरै समय छ, अझै पनि मिल्छ भने सबैजना आइदिनु होला, र हाम्रो आजको कार्यक्रमको मुख्य आकर्षण चाहिँ मन्त्र गायन हुनुहुन्छ, र साथमा भोइस अफ नेपालको विनर निता थापा मगर र अरू नेपालदेखि पाल्नुभएका धेरै चर्चित कलाकारहरू पनि हुनुहुन्छ, र यो वर्षमा एकचोटि गर्ने कार्यक्रम भएको कारणले गर्दाखेरि सबैजना अब हामी युकेमा एकदम व्यस्त हुन्छ, कामले थकित हुन्छ, आजको समय वर्षमा यति सबै आएर भेटघाट गर्ने रमाइलो गर्ने आजको दिनलाई चाहिँ युके नभएर नेपालको झलको मेटाउनको लागि हामीले आयोजना गरिरहेका छौँ। सबैजना आइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु दिदी।
0: थ्याङ्क यू भाइ, एकदमै खुसी लाग्यो। र तपाईँको पनि आजको दिनमा केही महत्त्वपूर्ण भूमिका छ कि दीपक भाइ?
1: हजुर, म चाहिँ मगर युथ भएको कारणले प्रेसिडेन्ट भएको कारणले गर्दाखेरि हाम्रो मगर युथको स्थल छ त्यहाँ, र त्यसमा चाहिँ हामीले सदा जस्तै हामी बालबच्चाहरूलाई विशेष गरेर उहाँहरूलाई आकर्षण गर्नको लागि हामीले फेस पेन्टिङ अनि बच्चाको लागि गेमहरू छ, र विशेष गरेर अहिले चाहिँ हामीले नयाँ केही गरौँ न भनेर नेपालको हाम्रो मगरहरू साथसाथै अरू मगरभन्दा बाहिरको जात जातिको लागि पनि हामीले थोरै हामीले नेपाली सामानहरू गरगहना र ड्रेसहरू बेच्ने प्रयास गरिरहेका छौँ। यदि तपाईँहरू आउँदै हुनुहुन्छ भने हाम्रो मगर युपी स्थलमा आइदिनु होला। यो मगर युपी स्थल चाहिँ ठ्याक्क मेन जहाँ तपाईँहरू प्रवेश हुनुहुन्छ, तपाईँले प्रोग्राम हेर्दै गर्दाखेरि लेफ्ट साइडमा छ। अहिले चाहिँ हामी बुद्ध मोर्गेजको टेन्टभित्र बसिरहेका छौँ दिदी आज।
0: ओके दीपक भाइ, थ्याङ्क यू सो मच। र तपाईँहरूको आजको यो कार्यक्रम एकदमै रमाइलो होस्। यो नेपाली ओपन कन्सर्ट एकदमै ओपन फिल्डमा हुँदैछ, र मन्त्र ब्यान्ड अनि भोइस अफ नेपाल सिजन सेभेनकी विनर निता थापाजी, त्यस्तै गरी तपाईँले भने जस्तै अन्य धेरै धेरै कलाकारको साथमा इन्जोय गर्नुहोला। थ्याङ्क यू भेरी मच।
1: हुन्छ दिदी, एउटा छोटो समय लिन चाहन्छु र अहिले यसरी लाइभमा बोल्दै गर्दाखेरि रूपा दिदीसँग मैले 2 वर्ष ओपन कन्सर्टकै स्टेजमा हामीले होस्ट गरेर सेयर गर्न पाएको थिएँ। एकदम म आभारी छु दिदीप्रति, धेरै कुराहरू सिक्ने अवसर पाएँ त्यो। यतिकैमा भन्दै गर्दाखेरि तपाईँलाई अहिले मैले सानो जानकारी दिन चाहन्छु, हामी मगर सङ्घ युके युथले चाहिँ हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेन्ट, यो वर्ष चाहिँ 9th मगर गट ट्यालेन्ट हो र लास्ट इयरकै जस्तै सेम ठाउँमा फेल्थाङमा हुँदैछ 19 सेप्टेम्बरमा। र जो जतिले सुन्दै हुनुहुन्छ, मगर चाहिँ हुनु पर्यो एकजना बाबा अथवा आमा, उहाँले चाहिँ पार्टिसिपेट हुन पाउनुहुनेछ र तपाईँहरूले चाहिँ हामीसँग फर्म भर्नु होला भन्न पनि चाहन्छु सानो जानकारी। जो जतिले सुन्नु भएको छ तपाईँहरू सम्पूर्णलाई फेरि पनि धेरै धेरै धन्यवाद दिँदै म बिदा हुन चाहन्छु दिदी। थ्याङ्क यू सो मच।
0: थ्याङ्क यू भाइ, थ्याङ्क यू। हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यो कुराकानी त सुन्नुभयो, अब भने यति चोखो यति मिठो देउला तिमीलाई माया। हवस् त म पनि बिदा चाहन्छु, नमस्ते, बाई।

0: वन डढेलो फैलदै गएपछि स्पेन र फ्रान्समा 2 लाख भन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको छ। मध्य स्पेन सबैभन्दा बढी डढेलोको चपेटामा परेको छ। मेड्रिडमा 2 वटा डढेलो जोडिएपछि आपतकाल घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्रीले डढेलो नियन्त्रणका लागि दक्षिण पश्चिम क्षेत्रमा 1,000 सैनिक परिचालन गरिने बताउनु भएको छ। पश्चिममा डढेलोका कारण फ्रेन्च एटलान्टिक तटका हजारौंको भागाभाग भएको छ। घर छाडिहाल्न भने कि स्थानीय जुलियन रोदो
1: We were evacuated, I think it was around 2 a.m. The flames were behind the house, then they receded, and now I just don't know. We're just waiting for news.
0: अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग आणविक हतियार थियो भने प्रयोग गरिसक्ने दावी गर्नुभएको छ। तर युद्ध रोक्न कूटनैतिक वार्ता जारी राखिएको पनि उहाँको भनाइ छ। उहाँले व्हाइट हाउस संवाददाताहरूसँग संयमकालीन भोजको आयोजना पनि गर्नुभएको छ। केही महिनाको यस्तै भोजका बेला ट्रम्पमाथि जाइलाग्न खोजेका एकजनालाई गोली हानेर मारिएको थियो। गैराती उहाँले वासिङटन डिसीमा बोल्नु भएको थियो।
2: So we've hit Iran very hard. And by the way, they are talking to us right now. They'd love to make a deal. I don't think they're ready to. I don't think it's time yet, but I'm willing to listen. But they cannot have a nuclear weapon. So this is all about we will not let them have a nuclear weapon.
0: इरानले मध्यपूर्वका अमेरिकी अखडामा आक्रमण गरिएको दावी गरिरहँदा ट्रम्पको भनाइ आएको हो। 24 पटक आमरण अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य अवस्था जटिल बनेपछि डाक्टर केसीलाई धनगढी 1 को कृष्ण मन्दिरबाट सेती अस्पताल लगिएको हो। आज बिहान सेती अस्पतालका डाक्टर गजेन्द्र दुवालले परीक्षण गर्दा केसीको रक्तचाप बढेको र रगतमा सुगरको मात्रा मात्रै पाइएपछि आइसियूमा भर्ना सुझाव दिनुभएको थियो। 5 बुधे माग राख्दै डाक्टर केसी अस्ति बिहिबारदेखि आमरण अनसन बस्नु भएको हो। हिजो शिक्षा मन्त्री सस्मित पोखरेल फोनमा कुरा गर्दै डाक्टर केसीका माग पूरा गर्ने वचन दिनुभएको थियो। आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आरोपमा मोरङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्राउ गरेको छ। विराटनगर 7 का 46 वर्षीय कार्कीलाई ओडा प्रहरी कार्यालय विराटनगर र हाटखोलाको संयुक्त टोलीले आज घरैबाट नियन्त्रणमा लिएको हो। कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। कार्की लामो समयदेखि गिरीसँग सम्बन्धमा रहेको खुलेपछि नियन्त्रणमा लिएको मोरङका डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। प्रहरीले कार्कीमाथि गिरीसँगको सम्बन्ध आर्थिक गतिविधि र सम्भावित आपराधिक संलग्नता बारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले गिरीसँग जोडिएका अरू व्यक्तिमाथि पनि निगरानी बढाएको बताएको छ। विराटनगरका गिरीमाथि कैदीबन्दीको रकम दुरूपयोग ठगी र आपराधिक विश्वासघात लगायतका आरोपमा अनुसन्धान हुँदैछ। सर्लाहीको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपाठकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई 8,21,000 घुस सहित अख्तियारले पक्रिएको छ। गएको साँझ बागमती नगरपालिका 12 डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा टकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रुपियाँ फेला परेको हो। खान तलासीका क्रममा स्रोत नखुलेको थप 71,000 पनि बरामद भएको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभएको छ। विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ र मोटर जडानको काम सकेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख टकालले अधिकृत मार्फत घुस मागेको र मेकानिकल अधिकृत चौधरीले सेवाग्राहीबाट 7,50,000 रुपियाँ लिएर प्रमुखको क्वार्टरमा पुर्याएको अख्तियारको दावी छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योग विरुद्ध मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखेपछि मध्य प्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51 महोत्तरीका 7 सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको छ। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसायी विरुद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। नमुना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानुनी कारवाही प्रक्रिया अघि बढाइएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: मोदी सरकार कक्रोस युवा आन्दोलन सामु झुकेको छ। युवा विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि आन्दोलनकारीको माग अनुसार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको बीबीसीले जनाएको छ। नीट प्रश्नपत्र बाहिरिएको घटनामा विद्यार्थीले शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै आन्दोलन चर्काएका थिए। भारतमा हुने राष्ट्रिय स्तरको प्रवेश परीक्षा नीटमा प्रश्नपत्र बाहिरिएपछि विद्यार्थी आक्रोशित थिए। भारतमा मेडिकल क्षेत्रमा लाग्न चाहने विद्यार्थीले नीट परीक्षा पास गर्नु अनिवार्य छ। नीट पेपर लिक मामिलामा विद्यार्थीले महिना दिन अघि दिल्ली केन्द्रित आन्दोलन थालेका थिए। यो आन्दोलन पटनामा समेत फैलिएको थियो। काभ्रे धुलीखेलको एउटा रिजोर्टमा एकजना युवा मृत फेला परेका छन्। हिमालय दृश्य रिसोर्टको पौडी पोखरीमा करेन्ट प्रवाह हुँदा काठमाडौँ चन्द्रागिरीका 29 वर्षीय डेनिस प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ। यो घटना हिजो भएको हो। रिजोर्टको लापरवाहीले घटना भएको मृतकका आफन्तको आरोप छ। पीडित र रिजोर्ट व्यवस्थापन बीच छलफल हुँदैछ। ब्रिटिस गोर्खा नेपालमा रोयल गोर्खा राइफल्स आरजीआरको 32 जन्मोत्सव मनाइएको छ।
4: बहालवाला र पूर्व गोर्खा सैनिक परिवार बिजिएनमा भेला भएर आरजीआरको जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा सहभागी गोर्खा सैनिकले आरजीआरको इतिहास, वीरता र विश्व शान्तिका लागि पुर्याएको योगदानको स्मरण गरेका छन्। बिजिएनका गोर्खा मेजर किरण पुन,
5: आज हाम्रो 32 आरजीआर बर्थडे धुमधाम साथ मनाइरहेका छौँ। आज हामीले हाम्रो कमान्डर बिजिएन साहबको उहाँको उपस्थितिमा हामीले अनि जति पनि भेटरन साहबहरू अनि गुरुजी भाइहरू अनि उहाँको फ्यामिलीहरूसँग चाहिँ बसेर हामीले चाहिँ आरजीआर बर्थडे ब्रिटिस गोर्खा नेपालको पारङ्गमा हामीले मनाइदिन्छ। हामीले सबै सम्पूर्ण भिभिआइपी गेस्टहरूलाई लिएर हाम्रो कर्नल आरजीआर ब्रिगेडियर प्याक साहब अनि वान आरजीआरको कमान्डिङ अफिसर अनि टू आरजीआर कमान्डिङ अफिसर साहबहरूले चाहिँ आरजीआर बर्थडेको भिडियो मेसेज पठाउनुहुन्छ। अनि हाम्रो चाहिँ बिजिएन कमान्डर साहबले उहाँले चाहिँ आरजीआर बर्थडेको भाषण, केक कटिङ, फलोड बाई लन्च अनि हाम्रो भान्जा भान्जीहरूको एकदम मजबुर प्रस्तुति इन्टरटेनमेन्ट सेगमेन्ट।
4: पल्टनको जन्मोत्सव कार्यक्रमका लागि रेजिमेन्टका वरिष्ठ अधिकारीले शुभकामना सन्देश पठाएका छन्। आरजीआरले विश्वका कुना कुनामा पुगेर शान्ति स्थापनाका लागि भूमिका खेल्दै आएको छ। आरजीआरको भूमिका बारे गोर्खा मेजर पुन,
5: हामी आरजीआर बटालियन चाहिँ इन्फेन्ट्री बटालियन हो। हामी ब्रिटिस आर्मीमा सर्भ भएपछि जति पनि जुनै ठाउँमा पिस अपरेसन होस् अथवा जति पनि एकदम क्यानेटिक अपरेसन होस् अथवा कुनै पनि क्लस्टर अथवा क्राइसिसहरूमा चाहिँ हामीले त्यहाँ म्यानेजमेन्ट गर्छौँ अनि हामी रेडिली डिप्लोएबल एनिवेयर अक्रस द होल।
4: आरजीआरको जन्मोत्सवमा मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो। आरजीआरसँग जोडिएका सेवारत पूर्व सैनिक र परिवारले आजको कार्यक्रममा अनुभव, सम्झना र गौरवका कथा पनि साटासाट गरेका छन्। सन् 1994 जुलाई 1 स्थापना भएको रोयल गोर्खा राइफल्सले बेलायती सेनामा गोर्खा सैनिकको परम्परालाई निरन्तरता दिँदै आएको छ।
3: गएको वर्ष दिनमा 12,09,000 बढी विदेशी पर्यटकले नेपाल घुमेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 311,500 जना, अमेरिकाबाट 111,300 र चीनबाट 109,900 पर्यटक नेपाल आएका हुन्। यो अवधिमा बङ्गलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलङ्काबाट 43,000 र भुटानबाट 36,000 सँगै म्यानमारबाट 30,700 पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनीका 29,300, थाइल्यान्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्। पहिरोका कारण अवरुद्ध बनेको काली गण्डकी करिडोरको बागलुङ खण्डमा 8 दिनपछि यातायात सेवा सञ्चालन भएको छ। बागलुङको जैमिनी 8 सिस्तीको चौरीखोला पुल नजिकै सडकमाथिबाट खसेको पहिरोका कारण यही साउन 1 गतेदेखि करिडोर अवरुद्ध भएको थियो। 2 लोडर र 1 एक्सकाभेटर प्रयोग गरी पहिरो पन्छाएपछि शुक्रबारदेखि सडक एकतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहट 4 निर्वाचित सांसद गणेश पौडेलमाथिको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। रासोपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गर्दै अस्ति राति सांसद पौडेल कालो मसी छ्यापेर दुर्व्यवहार भएको भन्दै आपत्ति जनाउनु भएको हो। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा विरोधको अधिकार भए पनि जनप्रतिनिधिमाथिको हिंसा स्वीकार्य नहुने चेतावनी सहित घटनामा संलग्नमाथि कारवाहीको माग गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: PFBS Gurkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकान

यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि डिफेन्स डिस्काउन्ट सर्भिस डट को डट युकेमा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो। BFBS, the forces station. Bags of music.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: स्वास्थ्य मन्त्री निशा मेहताले सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीको उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग टेलिफोन सम्वाद गर्दै डाक्टर केसीको उपचारमा कुनै कमी नहुन निर्देशन दिनुभएको हो। डाक्टर केसी पाँच बुधे माग राख्दै बिहिबारदेखि सत्याग्रहमा बस्नु भएको छ। मन्त्रालयका प्रमुख सल्लाहकार डाक्टर मनोहर प्रधानले अस्पताल प्रशासनसँग समन्वय गरी डाक्टर केसीको स्वास्थ्य अवस्था उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापन बारे जानकारी लिनुभएको छ। डाक्टर केसीलाई धनगढ़ी एकको कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ। यसैबीच डाक्टर केसीले अघि सारेका मागका विषयमा छलफलका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढ़ी जाने तयारी भएको मन्त्रालयले जनाएको छ। अख्तियारमा पर्ने उजुरी मध्ये आधाभन्दा बढी स्थानीय तहसँग सम्बन्धित हुने गरेको पाइएको छ। गएको आर्थिक वर्षमा आयोगमा 33,328 उजुरी परेका थिए। अघिल्लो वर्ष छिनोफानो हुन नसकेका 7,323 उजुरी समेत जोड्दा गएको आर्थिक वर्षमा आयोगमा 40,651 उजुरी थुप्रिएका थिए। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आयोगमा गएको वर्षसम्म आएका उजुरीमध्ये 48.96% स्थानीय तह, 38% संघीय निकाय र 13.04% प्रदेश सरकारसँग सम्बन्धित उजुरी छन्। आयोगमा आएका 40,651 उजुरीमध्ये 32,799 अर्थात् 80.68% उजुरीको छिनोफानो भएको आयोगले जनाएको छ। अब बाँकी 7,800 उजुरी भने यो आर्थिक वर्षका लागि सरेको छ। यो अवधिमा विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी 4 सहित 175 भ्रष्टाचारका मुद्दा दायर गरिएको छ। ती मुद्दाका प्रतिवादी विरूद्ध 25,31 करोड़ भन्दा बढीको बिगो दावी गरिएको आयोगले जनाएको छ। विशेष अदालतमा हालेका मुद्दा मध्ये आधा जति मात्रै अख्तियारले जितेको छ। गएको आर्थिक वर्षमा अख्तियारले हालेका मुद्दा मध्ये विशेष अदालतबाट 156 फैसला हुँदा 81 मात्रै कसुर ठहर भएको हो। विशेष अदालतबाट पूर्ण पाठ आएका फैसला मध्ये 104 मुद्दामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। गुणस्तरीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योग विरूद्ध मुद्दा दर्ता भएको छ।
4: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखेपछि मध्य प्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरूद्ध मुद्दा दायर गरिएको छ। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसाय विरूद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। नमूना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानूनी कार्यवाही प्रक्रिया अघि बढाइएको हो। आर्थिक वर्ष 2082-83 मध्य प्रदेशबाट कानून बमोजिम 578, उत्पादकको आग्रहमा 1,228, सरकारी निकायबाट प्राप्त 204,559 खाद्य नमूना संकलन गरिएको थियो। तीमध्ये 35 नमूनामा प्रतिकूल नतिजा देखेको र 10 नमूनामा कानूनी कार्यवाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
3: मुगुको मुगुम कारमारोङ 5 पुलु बजारमा पहिरोले घर पुर्दा एकजना बालकको मृत्यु भएको छ। बालकका आमा बाबु घाइते भएका छन्। आज बिहान 4 पहिरोले घर पुर्दा छायानाथ रारा 13, तिर्पका 3 रमेश बडुवालको मृत्यु भएको हो। बालकका बाबु जगन्नाथ र आमा सृजना घाइते भएको प्रहरीले जनाएको छ। बडुवाल परिवारले पुलुमा स्थानीय पेमा लामाको घर भाडामा लिएर होटल चलाएको थियो। बडुवाल परिवार सुतिरहेका बेला पहिरो झरेको हो। घाइते जगन्नाथ र सृजनाको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रहरीले दुवैजनाको अवस्था सामान्य छ भनेको छ। बडुवालको होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको र छेउछाउका 8 घर पनि पहिरोको उच्च जोखिममा परेपछि परिवारका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। नेपालमा कानून विपरीतका गतिविधिमा संलग्न 47 जना विदेशी महिलालाई देश निकाला गरिएको छ। रिपोर्ट हुनेहरू युगान्डा, भियतनाम, थाइल्याण्ड, ब्याङ्कक, बङ्गलादेश, केन्या र इन्डोनेसियाका महिला रहेको प्रहरीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

कर्णालीका मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कणेलले राजीनामा घोषणा गर्नुभएको हो। गएको असार 32 गते काँग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए। आज दिउँसो 3 बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक बोलाइएको थियो। गएको असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेसका 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, जलस्रोत मन्त्री विजय बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग पर्यटन तथा वन वातावरण मन्त्री सुरेश अधिकारीले राजीनामा दिनुभएको थियो। 2080 साल चैत 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। काँग्रेसका 4 मन्त्रीले राजीनामा दिएको भोलिपल्ट नै काँग्रेसले नेकपासँग सत्ता सहकार्य अगाडि बढाएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनमा अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढ़ी बोक्नु भएको छ। मन्त्री पोखरेलले आज मन्त्रालयका सचिव चुनामणि पौडेललाई संवादका लागि धनगढ़ी पठाउनु भएको हो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग संवाद गर्ने कार्यक्रम रहेको बताइएको छ। सरकारले वार्ता मार्फत निकास खोज्ने प्रयासलाई तीव्र बनाएको जनाएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि डाक्टर केसीको सेती प्रादेशिक अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिकल कलेजमा गरिएका नियुक्ति खारेज गर्ने लगायत माग राखेर डाक्टर केसी धनगढ़ीमा अनसन बस्नु भएको हो। डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैसी र शिक्षा मन्त्री सस्मित पोखरेल बीच गएको साँझ कुराकानी भएको जैसीले जानकारी दिनुभएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सत्याग्रहमा बसेका डाक्टर केसीको उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग टेलिफोन सम्वाद गर्दै उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो। डाक्टर केसी 5 बुँदे माग राख्दै बिहिबारदेखि सत्याग्रहमा बस्नु भएको हो। वीरगंजको नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। वीरगंज 25 का 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा आज मृत्यु भएको हो। घटनापछि उपचारमा लापरवाही भएको भन्दै आक्रोशित आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका छन्। अक्सिजन लिइरहेका बिरामीलाई उपचारका लागि लैजाँदा अक्सिजन छुटाएर लापरवाही गरी लगेका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ। घटनापछि स्थानीय प्रशासनको समन्वयमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चित्त रञ्जन शाह, पीड़ित परिवार लगायत सम्मिलित वार्तामा छानबिन समिति गठन गर्ने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृतको नेतृत्वमा गठन भएको समितिमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट चित्त रञ्जन शाह, जिल्ला प्रहरी कार्यालय पर्साबाट समेत सदस्य छन्। समितिले 7 दिनभित्र प्रतिवेदन तयार पार्ने र प्रतिवेदनको आधारमा कार्यवाही अघि बढ्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ। यस्तै इमर्जेन्सीमा कार्यरत चिकित्सक स्वास्थ्य कर्मीलाई तत्काल काममा रोक लगाउने, अस्पतालको सेवा राम्रो बनाउन आवश्यक काम गर्ने लगायत सहमति पनि भएको छ। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए पनि कक्रोच जनता पार्टीले प्रदर्शन जारी राख्ने भएको छ। शिक्षा मन्त्रीको राजीनामापछि जन्तर मन्तरमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै सीजेपीका संस्थापक अभिजित दिप्केले प्रदर्शन जारी राख्ने बताउनु भएको हो। सीजेपीले 3 माग राखेर प्रदर्शन गरेको थियो। त्योमध्ये शिक्षा मन्त्रीको राजीनामा पहिलो माग थियो। बाँकी 2 माग पूरा नभएको र माग पूरा नहुन्जेल प्रदर्शन जारी रहने दिप्केको भनाइ छ। सीजेपीले शिक्षा मन्त्रीको राजीनामासँगै प्रश्नपत्र लिक भएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई जनही 1-1 करोड दिनुपर्ने माग राखेको छ। यस्तै प्रदर्शनकै क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीहरू आन्दोलनकारी विरूद्ध दर्ता गरिएका सबै जाहेरी र मुद्दा फिर्ता गर्नुपर्ने माग राखेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार सीजेपी प्रवक्ता आशुतोष राकाले सबै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनु भएको छ। राकाले भोलि साँझ 6 बजे देशभर क्यान्डल मार्च निकालिने घोषणा पनि गर्नुभएको छ। वन डढेलो फैलाउँदै गएपछि स्पेन र फ्रान्समा 2 लाख भन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको छ। मध्ये स्पेन सबभन्दा बढी डढेलोको चपेटोमा परेको छ। मेड्रिडमा 2 वटा डढेलो जोडिएपछि आपतकाल घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्रीले डढेलो नियन्त्रणका लागि दक्षिण पश्चिम क्षेत्रमा 1000 सैनिक परिचालन गरिने बताउनु भएको छ। बोर्डर्सको पश्चिममा डढेलोका कारण फ्रेन्च एटलान्टिक तटका हजारौंको भागाभाग भएको छ।

0: change. In France, people have been evacuated from homes in the suburbs of Bordeaux. Regional official Sophie Brocas says
1: Party bis pradesh sarkar ma sahakari garne sahamati bhayeko cha. Emale adhyaksh KP Sharma Oli ra Nekapa ka samyojak Prasanna le sahakari garne sahamati garnu bhayeko ho. Sahamati anusar Kosi Bagmati ra Lumbini pradesh sarkar ko netritwa Emale le ra Karnali ra Sudurpashchim pradesh ko netritwa Nekapa le garne cha. Madhes ra Gandaki ma bhane sarkar gathan ka sandarbha ma pradesh sabha ma pratinidhitwa garne anya rajnitik dal haru samet paramarsh garne sahamati bhayeko cha. Sahamati ma Oli ra Prasanna le hastak गण्डकी र मधेश सरकारको सरकार गठन बारे टुङ्गो लागेको छैन. यी दुई प्रदेशमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अन्य राजनैतिक दलसँग थप छलफल गरी नेतृत्व र सहभागिताको ढाँचा तय गर्ने सहमति भएको छ. ब्रिटिस गोर्खाज नेपालमा रोयल गोर्खा राइफल्स आरजीआरको 32 जन्मोत्सव मनाइएको छ.
2: बहालवाला र पूर्व गोर्खा सैनिक परिवार बिजियनमा भेला भएर आरजीआरको जन्मोत्सव मनाएका हुन्. कार्यक्रममा सहभागी गोर्खा सैनिकले आरजीआरको इतिहास, वीरता र विश्व शान्तिका लागि पुर्याएको योगदानको स्मरण गरेका छन्. बिजियनका गोर्खा मेजर मेजर किरण पुन
3: आज हाम्रो 32 आरजीआर बर्थडे धुमधाम साथ मनाइरहेका छौँ. आज हामीले हाम्रो कमान्डर बिजियन साहबको उहाँको उपस्थितिमा हामीले अनि जति पनि भेटरन साहबहरू अनि गुरुजी भाइहरू अनि उहाँको फ्यामिलीहरूसँग चाहिँ बसेर हामीले चाहिँ आरजीआर बर्थडे ब्रिटिस गोर्खा नेपालको पारङ्गमा हामीले मनाइदिन्छ. हामीले सबै सम्पूर्ण भिभिआइपी गेस्टहरूलाई लिएर हाम्रो कर्नल आरजीआर ब्रिगेडियर प्याक साहब अनि वान आरजीआरको कमान्डिङ अफिसर अनि टु आरजीआर कमान्डिङ अफिसर साहबहरूले चाहिँ आरजीआर बर्थडेको भिडियो मेसेज पठाउनुहुन्छ. अनि हाम्रो चाहिँ बिजेन कमान्डर साहबले उहाँले चाहिँ आरजीआर बर्थडेको भाषण, केक कटिङ, फलोड बाई लन्च अनि हाम्रो भान्जा भान्जीहरूको एकदम मजबुर प्रस्तुति इन्टरटेनमेन्ट सेगमेन्ट.
2: पल्टनको जन्मोत्सव कार्यक्रमका लागि रेजिमेन्टका वरिष्ठ अधिकारीले शुभकामना सन्देश पठाएका छन्. आरजीआरले विश्वका कुना कुनामा पुगेर शान्ति स्थापनाका लागि भूमिका खेल्दै आएको छ. आरजीआरको भूमिका बारे गोर्खा मेजर पुन
3: हामी आरजीआर बटालियन चाहिँ इन्फेन्ट्री बटालियन हो. हामी ब्रिटिस आर्मीमा सब भएपछि जति पनि जुनै ठाउँमा पिस अपरेसन होस् अथवा जति पनि एकदम काइनेटिक अपरेसन होस् अथवा कुनै पनि क्लस्टर अथवा क्राइसिसहरूमा चाहिँ हामीले त्यहाँ म्यानेजमेन्ट गर्छौँ अनि हामी रेडिली डिप्लोएबल एनिवेयर.
2: आरजीआरको जन्मोत्सवमा मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो. आरजीआरसँग जोडिएका सेवारत पूर्व सैनिक र परिवारले आजको कार्यक्रममा अनुभव, सम्झना र गौरवका कथा पनि साटासाट गरेका छन्. सन् 1994 जुलाई 1 स्थापना भएको रोयल गोर्खा राइफल्सले बेलायती सेनामा गोर्खा सैनिकको परम्परालाई निरन्तरता दिँदै आएको छ.
1: बुधैयरले आज एटीआर 72600 विमान भित्र आएको छ. फ्रान्सको तुलुसबाट बुधैयरले कल साइन 9NAOS विमान ल्याएको हो. यो विमान आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गर्ने कम्पनीले जनाएको छ. यो एटीआर विमानमा उडान प्रणाली, पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ. यो सिरिजका विमानले कम इन्धन खपत गर्ने हुँदा वातावरण मैत्री मानिन्छन्. बुधैयारले आयात गरेको एटीआर 72600 सिरिजको विमानमा आरएनपी एआर एप्रोच प्रणाली जडान गरिएको छ. यो प्रणालीको सहयोगमा काठमाडौँ र भैरहवा विमानस्थलमा करिब 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ. नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको जनाएको छ. नेपालमा कानून विपरीतका गतिविधिमा संलग्न 47 विदेशी महिलालाई देश निकाला गरिएको छ. डिपोर्ट हुनेहरू युगाण्डा, भियतनाम, थाइल्याण्ड, ब्याङ्कक, बंगलादेश, केन्या र इण्डोनेसियाका महिला रहेको प्रहरीले जनाएको छ. जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले काठमाडौँका ठमेल, दरबार मार्ग लगायत पर्यटकीय क्षेत्रमा कानून विपरीतका काम गर्दै आएका 57 विदेशी महिलालाई विशेष अपरेसन गरी पक्राउ गरिएकामा 47 अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जानकारी दिनुभएको छ. आज काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही र अरू प्रदेशका एक दुई ठाउँमा मध्यम खालको वर्षा भएको छ. अरू केही ठाउँमा सामान्य पानी परे पनि ठूलो पानी भने परेन.
4: movie, and

नेपाली सिनेमा संसारको अपडेट्सको साथमा मुभी एन्ड मोर फेरि पनि आज आइसकेको छ र साथमा म संगीता श्रेष्ठ तपाईँहरूको लागि आजको मेरो कलेक्सनहरूको साथमा आइसकेको छु। आजको मेरो कलेक्सनमा पनि मैले के गर्नेछु भने तपाईँहरूलाई नेपाली सिनेमासँग जोडेका कुराहरूको जानकारी दिनेछु। कतिपय अवस्थामा नेपाली मात्र होइन, भाषा नेपाली मात्र नभए पनि सिनेमा त सिनेमा नै हो भन्छौँ नि त हामी, होइन? सो कहिलेकाहीँ हामीले कुनै अन्य भाषाको सिनेमा या सिनेमासँग जोडेका कुराहरू पनि तपाईँहरूसँग सेयर गर्ने गर्छौँ अनि साथमा गीत सङ्गीत त हामी सुन्छौँ। गीत सङ्गीतमा पनि प्रायःजसो नेपाली सिनेमाका गीतहरू हामी सुन्छौँ र आजको एपिसोडमा पनि यही कलेक्सनहरूको साथमा म आइसकेको छु भने तपाईँहरूको लागि मेरो यो कलेक्सन म बिस्तारै राख्दै जानेछु। आज भने यति बेला भने कार्यक्रमको सुरुवात भइसकेको छ, सो हामी के गरौँ, गीत सुनौँ र गीतबाट सुरुवात गरौँ कार्यक्रमको र त्यसपछि बाँकीको कुराहरू म तपाईँहरूसँग सेयर गर्दै जानेछु अफकोर्स।

आउनुहोस् आजको कार्यक्रमको सुरुवात हामी गरौँ चाँडै नै एकदमै लामो लिस्ट बनाएर यो यो यो यो सिनेमाहरू रिलिज हुँदैछ भनेर मैले तपाईँलाई केही अगाडि इन्फर्म गरेको थिएँ. भदौको फर्स्ट विकको कुरा गर्ने हो भने या पहिलो हप्ताको या दोस्रो हप्ताको कुरा गर्ने हो भने, किनकि धेरै कुराहरू सोचेर नै हुनुपर्छ यो समयलाई रोजेर, होइन बल्ल बल्ल बल्ल, किनभने सिनेमा रिलिज गर्नको लागि एउटा डेट तोक्नु आफैमा पनि च्यालेन्ज हुन्छ कि धेरै कुराहरू चाहिँ विचार गर्नुपर्छ यसरी कुनै पनि सिनेमालाई चाहिँ रिलिज गर्नुभन्दा अगाडि. र यसरी जुन एउटा लिस्ट मैले तपाईँलाई बताएको थिएँ कि कुन कुन सिनेमाहरू चाहिँ भदौ महिनामा, होइन त्यो पनि पहिलो हप्ता पारेर रिलिज हुँदैछ भनेर जुन एउटा डेटमा, होइन जुन सिनेमाहरूको लिस्ट मैले बताएको थिएँ, त्यो सिनेमाहरू थुप्रै थियो नेपाली सिनेमाहरूको. त्यो मैले भने किन त्यो पनि भन्नेछु, तर मैले अहिले यति मात्रै बताउन चाहेँ कि योभन्दा अगाडिको एपिसोडमा मैले तपाईँहरूसँग सेयर गरेको थिएँ कि यही दिन यही समय पारेर नेपाली लामो लाइन लगाएर सिनेमाहरू रिलिज हुँदैछ, जस्तै पार्वती, जस्तै मास्टरनी, जस्तै जदौ, त्यस्तै गरी बेहुली, त्यस्तै गरी ग्रेट, थुप्रै सिनेमाहरू लिस्ट चाहिँ लामै थियो भनौँ न नेपाली सिनेमाको लागि. तर यही कार्यक्रममा मैले एउटा अर्को कुरा पनि के भनेको थियो भने, भदौको यस्तै यस्तै ताका पारेर या भनौँ भाद्र 10 गते अगस्त 26 डेट एउटै हो, यो दिनलाई पारेर एउटा बहुचर्चित अनि साध्यै प्रतीक्षामा रहेको सिनेमा पनि रिलिज हुँदैछ भनेर. यो सिनेमा नेपाली होइन, यो साउथको एउटा सिनेमा हो जुन सिनेमालाई नाम दिएको छ टक्सिक भनेर. टक्सिक त्यही सिनेमा हो जुन सिनेमामा चाहिँ हामीले केजिएफका यशलाई देख्नेछौँ. भनिरहनु पर्दैन हामीले, स्पेसली केजिएफ पछि उनका फ्यानहरू जुन लेभलमा बढेका छन्, उनलाई फलो गर्नेहरूको जुन लेभल बढेको छ, त्यो भनेर साध्यै छैन. उनीलाई लिएर बनेको र उनीलाई लिएर रिलिज हुन लागेको सिनेमालाई असाध्यै पर्खाइरहेको छ, यो सिनेमाको निकै नै पर्खाइरहेको छ. र आजभोलि भन्नै पर्दैन नेपालमा पनि साउथ इन्डियन सिनेमाहरूको एकदम धेरै पर्खाइ हुन थालेको छ. साउथ इन्डियन कुनै सिनेमा, त्यो पनि एकदमै आफूलाई मनपर्ने कलाकारको सिनेमा रिलिज हुँदैछ भने सबै कुरा बिर्सेर दर्शकहरू सिनेमा हल पुग्न थालेका छन्. र यति बेला पनि यो सिनेमा नै टाउको दुखाइ बनेको छ अधिकांश सिनेमाहरूको लागि, विशेष गरी ती सिनेमाहरूको लागि जो रिलिज हुने तयारीमा रहेको छ. यो सिनेमाभन्दा दुई चार दिन अगाडि आउनेलाई पनि त्यतिकै टेन्सन छ, किनभने धेरै दिन त होइन आफ्नो सिनेमालाई चाहिँ थिएटरमा राख्न पोसिबल नहोला भनेर. रिलिज यो सिनेमा भइसकेपछि आफ्नो फिल्म ल्याउने हो भने पनि यो फिल्म अझै कति लामो समयसम्म जाने हो त्यो पनि थाहा छैन, किनभने हामीले देखेका छौँ साउथ इन्डियन सिनेमाहरू 2-3-4 weeks चाहिँ कन्टिन्यू जाने गरेको हामीसँग रेकर्ड पनि छ. सो टक्सिकलाई लिएर जुन यति बेला टाउको दुखाइ बनेको छ थुप्रै सिनेमाहरूको लागि, तीमध्ये धेरै सिनेमाहरूले चाहिँ के गर्यो भने आफ्नो सिनेमाको डेट नै चेन्ज गरिएको देखियो. सबभन्दा पहिला कुरा गर्ने हो भने मास्टरनीको कुरा गर्न मन लाग्यो मलाई. हुन त यति बेला मास्टरनी भन्ने बित्तिकै यो सिनेमाको प्रमोसनल टुल्सको नाममा जुन गीत बाहिर लिएर आयो, त्यो गीत सहन नसक्ने, सुन्न नसक्ने, सेयर गर्न नसक्ने, फ्यामिलीसँग बसेर सुन्न नमिल्ने भन्ने जस्तो किसिमको कुराहरू आइसकेपछि, यो सिनेमाको यो गीत, यो प्रमोसनल टुललाई लिएर धेरै कुराहरू चल्यो पनि हामी पछि कुरा गरौँला त्यो बारेमा. तर अहिले यति बेला पनि मलाई के भन्न मन लाग्यो भने, सबभन्दा पहिला त यो सिनेमा मास्टर नै जुन सिनेमाले चाहिँ आफ्नो एउटा तोकिसकेको रिलिज डेटभन्दा एक हप्ता अगाडि नै यो सरेर अगाडि आयो सिनेमा, किनभने यो सिनेमाले बरु के सोच्यो होला भने 5 गतेलाई डिसाइड गर्यो अहिले, होइन 5 गते रिलिज भयो भने अर्को सिनेमा चाहिँ 10 गते भनेपछि लगभग 5 दिन आफूसँग टाइम हुन्छ, र 5 दिनसम्ममा सिनेमाले कमाइ गर्यो भने राम्रै कमाइ हुनसक्छ भन्ने सोच बनाएर पनि हुनसक्छ यो सिनेमा अगाडि सर्यो. अर्को सिनेमा बेहुली, जसले आफ्नो डेट सारेर पुर्यायो भदौको 26 गते, यानि 10 गते टक्सिक रिलिज हुन्छ भने एटलिस्ट 2-3 weeks भए पनि आफूसँग सेफसाइड भयो भने रिलिज गर्यो भने पनि ठिकै हुनसक्छ कि भनेर अनुमान गरेर बेहुली पनि त्यता सर्यो. होइन जदौको कुरा गर्ने हो भने, जदौले अझै महिनालाई नै जम्प गरेर भनौँ न भदौबाट सरेर एकैचोटि असोजमा पुगेको छ यो सिनेमा. र जदौलाई तपाईँले अब हेर्न चाहनुहुन्छ भने यसलाई हेर्नको लागि तपाईँले असोजको 9 गतेसम्म पर्खिनु पर्ने.

बित्तिकै धेरैले अप्रिसिएट गरे उनलाई यो सिनेमाको लागि. त्यो कारणले पनि हुनसक्छ उनले चाहिँ आफ्नो यो जुन आफ्नो डेट छ होइन, आफ्नो सिनेमा रिलिज गर्ने डेट भदौको 12 गते, आफ्नो यही भदौको 12 गतेको डेटमा नै आफू रिलिज हुने भन्ने अडान छ अहिलेसम्म पार्वती टिमले चाहिँ लिएको छ. सो 10 चाहिँ टक्सिक रिलिज हुने, 12 पार्वती, तर आफूहरूले यो डेट चाहिँ नसार्ने, यही डेटमा नै आउने भनेर कुरा यति बेला चलेको छ. सो हामी हेर्दै जाउँ के हुन्छ, टक्सिक आइसकेपछि यसको कमाल कस्तो हुन्छ, होइन आफूले सोचेको जस्तो हुन्छ कि हुँदैन, त्यसपछि पार्वती आउला, पार्वतीको सिचुएसन कस्तो होला, यो बारेमा हामी कुराकानी गर्नेछौँ तपाईँहरूसँग आगामी दिनमा. तर अहिलेलाई भने मैले जुन भदौको रिलिज गर्ने सिनेमाहरूको सिनारी थियो त्यो तपाईँहरूसँग सेयर गरेँ, किनकि मुभी एन्ड मोरमा हामी कुराकानी गर्ने गर्छौँ, विशेष गरी नेपाली सिनेमाको बारेमा. र यो जुन इन्फर्मेसन तपाईँहरूमा जुन मैले राखेँ, यसपछि अब भने म तपाईँहरूलाई एउटा गीत नै सुनाउँछु.

0: विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पाउन्ड तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: BFBS गोर्खा रेडियो। Movie and more.
2: नायिका सुरक्षा पन्त जसलाई हामी असाध्यै राम्रो अभिनय गर्ने कलाकारको रूपमा चिन्छौँ होइन, अनि कतिपय गीतहरू पनि हामीले देख्यौँ जसमा चाहिँ उनलाई डान्स गर्दै गरेको देख्यौँ, अनि मन पराइयो उनको डान्सलाई पनि होइन, उनको पर्फर्मेन्सलाई पनि मन पराइयो। यति बेला उनको एउटा अर्को सिनेमा चमेलीको पोइ, टाइटल आफैमा पनि एकदमै रमाइलो छ होइन, चमेलीको पोइ। अब कस्तो हुन्छ होला, के हुन्छ होला, त्यो त थुप्रै कुराहरू बाँकी नै छ होइन तपाईँसँग सेयर गर्नको लागि पनि। तर अहिले यति बेला भने सिनेमाको एउटा गीत ओइ ओइ चमेली भने जुन एउटा गीत छ, त्यो गीत चाहिँ सार्वजनिक भएको छ। र यो गीत सार्वजनिक भएको बेलादेखि नै भनौँ न धेरै दिनदेखि अलिकति ग्याप भइरहेको जस्तै, कुनै नयाँ कुरा नआइरहेको जस्तो अवस्थामा चाहिँ यो गीतलाई मन पराइएको छ। यो गीतको भिडियो जसको हामीले कुरा गऱ्यौँ, यो भिडियोमा चाहिँ हामीले सुरक्षा पन्तलाई देख्छौँ, वेलचम विक्रम राईलाई देख्छौँ, जो एकदमै रमाइलोसँग नाच्दै गरेको देख्छौँ। र एउटा अर्को इन्ट्रेस्टिङ र रमाइलो कुरा चाहिँ के भने, हामीले धेरै समयको अन्तरालपछि नारायण त्रिपाठीलाई पनि देख्यौँ त्यो गीतको भिडियोमा। नारायण त्रिपाठी तिनै कलाकार हुन् जसलाई हामीले हास्य कलाकार भनेर कुनै बेला असाध्यै माया गरेका थियौँ। बिचमा सायद उनी विदेशी, उनको आफ्नो पारिवारिक कुराहरू होलान्, हामीले यसरी सिनेमामा उनलाई फ्रिक्वेन्टली देखिरहेको थिएनौँ, तर यो सिनेमा चमेलीको पोइमा चाहिँ हामीले नारायण त्रिपाठीलाई पनि देख्नेछौँ। सो एभरेज सूर्य बोहराद्वारा निर्देशन गरिएको यो सिनेमा चमेलीको पोइ तपाईँहरू आज आउने तयारीमा त रहेको छ। यो सिनेमामा हामीले केवल तपाईँहरूको लागि, अघि मैले कुरा गरेको जस्तै सुरक्षा पन्त मात्रै हुने होइन कि, चमेलीको पोइमा हामीले कलाकारको रूपमा मुकुन भूषाललाई देख्नेछौँ, जो आफैमा एकदमै राम्रो कलाकारको रूपमा चिन्दछौँ हामी होइन, उमेश राई, रविन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन जस्ता कलाकारहरूलाई हामीले यस सिनेमामा देख्न पाउनेछौँ। र एभरेश्वरी बोराको निर्देशनमा रहेको सिनेमा, जुन यसको टाइटलले गर्दाखेरि पनि कुरा भइरहेको छ यति बेला, अलिकति फरक किसिमको भएको कारणले पनि होला, र गीतको जुन मैले कुरा गरेँ, यो गीत आफैले पनि एउटा राम्रो रेस्पोन्स पाइरहेको कारणले पनि आई होप चमेलीको पोइले पनि यत्तिकै रेस्पोन्स पाउँछ कि यो सिनेमा रिलिज भइसकेपछि। अल द बेस्ट टिम चमेलीको पोइलाई।

मुभी एन्ड मोरमा हामी प्राय जसो नेपाली सिनेमा, नेपाली कलाकार या नेपाली सिनेमासँग जोडेका कुराहरू गर्छौँ, नेपाली गीतहरू सुन्छौँ, तर कहिलेकाहीँ अलिकति फरक किसिमको विषयवस्तु रह्यो भने चाहिँ हामी त्यो बारेमा पनि कुरा गर्छौँ। यति बेला मलाई कुरा गर्न मन लाग्यो बलिउडमा तयार भएको एउटा सिनेमा जसको असाध्यै प्रतीक्षा रहेको छ। फिल्मको टाइटल रामायण। रामायण भन्ने बित्तिकै तपाईँहरूको माइन्डमा के आउँछ? फर्स्टमा आई थिङ्क वर्षौँ अगाडि हामीले टेलिभिजनमा हेरेको रामायण सिरियल याद आउँछ होला, होइन? किनभने यो चाहिँ कुनै बेलाको वास्तविकतासँग जोडेर बनाइएको कथाहरू हो भनेर हामी विश्वास गर्छौँ, होइन? त्यही कथाहरूलाई लिएर बनाइएको रामायण थियो र यो रामायणलाई यति बेला सिनेमाको लुक्स पनि दिएको छ। यो रामायणलाई यसरी पर्खिनुको पछाडि कारण सायद यो पनि होला कि एक त धेरैलाई रामायणको कथा थाहा छ, होइन? सिरियलको रूपमा हामीले धेरै कुराहरू हेरिसकेका छौँ, तर सिनेमा बनाएर ल्याउँदाखेरि यसलाई कसरी प्रस्तुत गर्ने हो, एकदमै भव्य रूपमा प्रस्तुत गर्छ कि के हो भन्ने पनि छँदैछ। त्यो बाहेक पनि यो सिनेमाको कुरा यस कारणले पनि भयो किनभने यस सिनेमामा रामायणमा रामको भूमिका निभाउनको लागि रणवीर कपूरलाई छानियो, जो बलिउडमा असाध्यै मन पराएको एक्टर हुन्। रणवीर कपूर मात्रै होइन, यो सिनेमामा हामीले सनी देवललाई देख्नेछौँ, त्यस्तै गरी साई पल्लवीलाई पनि देख्नेछौँ, काजल अग्रवाललाई देख्नेछौँ, विवेक ओबेरोयलाई देख्नेछौँ, रकुल प्रीत सिंहलाई देख्नेछौँ, रणवीर कपूर आफै त भइहाल्यो। र यो सिनेमाको कुरा यति धेरै किन पनि भइरहेको होला भने सिनेमाको दुई भाग बनाइएको छ र यो सिनेमा चाहिँ बलिउड सिनेमाको हिस्ट्रीमा सबैभन्दा बढी पैसा कमाउने सिनेमा बन्नेछ भनेर पनि आशा गरिएको छ व्यापारिक रूपमा भन्ने हो भने। र दुईवटा एपिसोड या भनौँ दुईवटा पार्ट वान पार्ट टू गरेर जुन यो बनाइएको सिनेमा छ, यो दुईवटा पार्टको लागि मात्रै यो सिनेमामा इन्भेस्ट भारतीय रुपियाँ 4,000 करोड इन्भेस्ट गरिएको छ। भनेपछि प्रतीक्षा त हुनै नै भयो, यत्रो ठुलो रकम इन्भेस्ट गरिसकेपछि होइन प्रतीक्षा त हुनै नै भयो सिनेमा कस्तो बनेको छ होला भनेर। त्योभन्दा पनि अर्को कुरा चाहिँ के भने, यो सिनेमाको काम गर्ने क्रममा, बनाउने क्रममा चाहिँ यस्तो कुनै पनि फोटो, कुनै पनि भिडियो, कुनै पनि सुटिङ स्पटको कुराहरू, कुनै पनि चिजहरू लिक नहोस् र ट्रेलर जब रिलिज हुन्छ तब मात्रै दर्शकहरूले धेरै कुराहरू चाहिँ सिनेमाको बारेमा थाहा पाओस् भनेर प्रयास चाहिँ गरियो। भारतमा मात्र होइन, नेपालमा पनि जब सिनेमा रिलिज हुन्छ, होइन, सिनेमा रिलिज हुनुभन्दा अगाडि कतिपय कुराहरूलाई जोगाउन हम्मे हम्मे हुन्छ, त्यो सिनेमाको सेट अनि ड्रेसअप अनि गेटअप अनि ट्रेलर अनि अरू कुनै पनि कुराहरू चाहिँ लिक नहोस् भन्नलाई हम्मे हम्मे पर्छ प्रोडक्सनलाई यो कुराहरू जोगाउनलाई। सायद यही चिजहरू रामायणको टिमले पनि गर्यो किनकि यो सिनेमालाई रिलिज गर्नलाई तिहार रोजिएको छ, तिहारमा मात्रै फिल्म रिलिज हुने भनेर गरियो अनि ट्रेलर चाहिँ बाहिर ल्याउने तयारी गर्दै नै थियो। गर्दा गर्दै यो सिनेमाको ट्रेलरको केही क्लिप्सहरू बाहिर आयो, जुन बाहिर आएको क्लिप्समा हामी के देख्न सक्छौँ भने रणवीर कपूरलाई भगवान रामको अवतारमा देख्न सक्छौँ किनकि मैले अघि नै भने रामको क्यारेक्टर चाहिँ रणवीर कपूरले निभाउँदैछन् भनेर। त्यो ट्रेलरमा के देखिन्छ भने रणवीर कपूरलाई जसरी एन्ट्री गराइएको छ, इन्ट्रोड्युस गराइएको छ, होइन, घोडामा चढेका छन्, आँखामा पट्टी बाँधेका छन्, होइन, अनि त्यसपछि धनुष बाण जुन चलाइरहेका छन्, सो यो सबै चिजहरू चाहिँ ट्रेलरमा आउनुपर्ने कुराहरू थियो। त्यसै गरी यही जुन लिक भएको भिडियोमा चाहिँ साई पल्लवी जो माता सीताको रूप उनले लिएकी छिन् भने यशले चाहिँ रावणको भूमिका निभाएका छन्। सनी देवललाई हनुमानको रूपमा उतारिएको छ र रमाइलो कुरा त के भने, कुनै बेला रामको भूमिका निभाएकै कारणले जिन्दगीभर राम भनेर चिनिएका अरुण गोविल उनलाई पनि यो सिनेमामा कास्ट गरेको छ, तर यसपल्ट भने उनले राम होइन राजा दशरथको भूमिका निभाएका छन्। त्यस्तै गरी लारा दत्ता बलिउडको कुनै बेलाको चर्चित नायिका भनौँ, उनलाई चाहिँ कैकेयीको भूमिकामा हामीले देख्न सक्छौँ। यो ट्रेलरको सुरुवातमा चाहिँ नि यस्तै यस्तै किसिमको कुराहरू देखियो, यो लिक भयो भनौँ न, कसैबाट लिक भयो। कुरा गर्नुपर्दा यो टिमले 4,000 करोड भारू भारतीय रुपियाँ जुन इन्भेस्ट गर्यो, उनीहरूले सुरक्षाको लागि यो चिजहरू लिक नहोस् भन्नुलाई कति धेरै सजगता अप्नायो होला, कति धेरै अवेर भयो होला, व्यवस्थापनलाई टाइट बनाउनलाई कति धेरै कोसिस गरे होला, तर त्यो हुँदा हुँदै पनि कुनै पनि कारणवश यो सिनेमाको केही क्लिप्सहरू बाहिर आयो भनौँ न। सो मैले के कुरा जोड्न खोजेको भने, यहाँ हाम्रो नेपालमा पनि सिनेमा हलमा फिल्म हेर्न जाँदा कति रिक्वेस्ट गरिन्छ, प्लिज तपाईँहरूको हात हातमा मोबाइल छ, क्लिप्सहरू नखिचिदिनुहोस्, तपाईँहरूले खिचिएको क्लिप्सलाई भोलि सार्वजनिक गरिसकेपछि दर्शकहरूले बाँकीको सिनेमा हेर्न नआउलान्,
उनीहरूले रिजेक्ट गर्देलान् या के कुरा आउला, कन्ट्रोभर्सी होला, सिनेमा नचल्देला भन्ने त्रास त प्रड्युसरलाई जहिले पनि हुन्छ नि त, होइन? आफूले बनाएको सिनेमालाई कसरी प्लान गरेर बाहिर ल्याउने, कसरी इन्ट्रोड्युस गर्ने, त्यो प्लान त उनीहरूले गरिरहेको हुन्छ। तर यस्तै यस्तै कारणले गर्दाखेरि कहिलेकाहीँ त्यो सफलता पाउन सकिँदैन। सो रामायणको पनि केही क्लिप्सहरू, टिजरको केही क्लिप्सहरू लिक भएको छ र जस्ता लिएर सबैजना अचम्ममा परेको छ, यो भयो कसरी भनेर। सो यो कुराहरू तपाईँहरूसँग मलाई सेयर गर्न मन लाग्यो मुभी एन्ड मोरमा, किनकि मैले बताइहालेँ भारतमा यति स्ट्रिक्ट होइन व्यवस्थापन हुँदा हुँदै पनि यस्तो भयो, हाम्रो नेपालमा पनि यस्तो कुराहरू छ्यापछ्याप्ती हुने गरेको छ। कतिचोटि साइबर क्राइमको कुरा भयो, साइबर ब्युरोसम्म पुग्यो, केस भयो, धेरै कुराहरू भयो। सो हामी आशा गरौँ यस्तो चिजहरू आगामी दिनबाट सायद बन्द हुन सक्छ कि। सो यो रामायणको जानकारी मैले तपाईँलाई गराएँ मुभी एन्ड मोरमा, मसँग अझै इन्फर्मेसनहरू बाँकी नै छ।

नेपाली सिनेमा इन्डस्ट्रीमा भीष्म पितामहको रूप दिएको छ, नाम दिएको छ, यही नामबाट पनि चिनिनुहुन्छ उहाँ। फेरि एकपल्ट भन्छु, म नेपाली फिल्मका भीष्म पितामहको रूपमा चिनिनुहुन्छ उहाँ। कुरा गर्दैछु म, सायद अनुमान तपाईँले लगाइसक्नु भएको छ, म कसको बारेमा कुरा गर्दैछु। म कुरा गर्दैछु कलाकार, म कुरा सायद अनुमान तपाईँले लगाइसक्नु भएको छ कि म कुरा गर्दैछु वरिष्ठ चलचित्र निर्देशक कलाकारको रूपमा हामी उहाँलाई चिन्दछौँ, निर शाहज्यू, जसलाई चाहिँ हामीले वर्षौँदेखि होइन नेपाली सिनेमामा जुड्दै आएको रूपमा देखेका छौँ, अभिभावकको रूपमा देखेका छौँ, कलाकारको रूपमा उहाँले धेरै कुराहरू दिइसक्नु भएको छ, निर्देशकको रूपमा पनि। र नेपाली सिनेमाहरूलाई यसो फर्केर हेर्दाखेरि, यदि ऐतिहासिक विषयहरूमा कुनै सिनेमाहरू बनेका छन्, बनाइएको छ भने ती सिनेमाहरूमा पनि उहाँको प्रष्ट योगदान छ, कलाकारको रूपमा कहिले कहिले निर्देशकको रूपमा। होइन, हामीले बसन्तीको कुरा गर्न सक्छौँ जसमा नेपालको थुप्रो इतिहासलाई समावेश गरेको छ, प्रेमपिण्डको कुरा गर्न सक्छौँ हामी, होइन मसानको कुरा गर्न सक्छौँ, थुप्रै छन् यस्ता कथाहरू जुन चाहिँ नेपालमा कुनै बेलाको नेपाल झल्काउने, नेपालको इतिहास झल्काउने जस्ता कथाहरूमा चाहिँ विशेष गरी उहाँको योगदान रह्यो। यति बेला म भीष्म पितामहको रूपमा चिनिएका निर शाहको कुरा यस कारणले गर्दैछु किनकि 10 वर्षको अन्तरालपछि उहाँले एउटा सिनेमा निर्देशन गर्नुभएको छ, कमला मिस, जुन श्रावणको 22 गते प्रदर्शन हुँदैछ। त्यो त छुट्टै कुरा भइहाल्यो, तर यो सिनेमा जब रिलिज हुनलाई धेरै समय बाँकी छैन, अब यो हुँदै गर्दाखेरि उहाँ एउटा अर्को सिनेमा बनाउने तयारीमा लाग्नु भएको छ, जुन सिनेमाको नाम दिएको छ प्रिन्स भनेर। प्रिन्स होइन, नेपालीमा भन्नुपर्दा यसलाई राजकुमार भन्नु पर्यो, इङ्ग्लिसमा प्रिन्स भनेर नाम दिएको छ। अब यो नेपाली सिनेमासँग यो प्रिन्स कसरी के कारणले र के भएर जुडेको छ त्यो त छुट्टै कुरा भयो, तर प्रिन्स नाम गरेको सिनेमा निर्देशन गर्ने तयारीमा लागिसक्नु भएको छ उहाँ। र हालै मात्र यो सिनेमाको एउटा गीतको रेकर्डिङ पनि भएको छ, होइन, जुन गीतमा चाहिँ समुजित बास्कोटाले सङ्गीत दिनुभएको छ, निशा स्वयंले दिनुभएको छ शब्द, लिरिक्स उहाँको नै हो, र यो गीतमा आवाज चाहिँ शिव परियारले दिएका छन्। सो हामी के बुझ्न सक्छौँ भने यो सिनेमाको कथा जुन निशा आफैले लेख्नुभएका हुन्, होइन, पटकथा अनि संवादको कुरा गर्ने हो भने त्यो चाहिँ शिवम अधिकारीले तयार पारेका छन् र सौरभ लामाले सिनेमालाई खिच्ने तयारी गरिरहेका छन्। सो यति बेला हामी के भन्न सक्छौँ भने 10 वर्षको अन्तरालपछि फिल्म निर्देशन गरेर उहाँको सिनेमा कमला मिस आउने तयारी रहेको छ। योभन्दा अगाडिको कुरा गर्ने हो भने परान सिनेमा, जुन परान सिनेमामा एउटा बुवाको भूमिका निभाएर त्यसै उहाँ चर्चामा आउनुभयो, असाध्यै नै, किनकि उहाँले असाध्यै राम्रो काम गर्नुभएको थियो त्यो सिनेमामा, होइन। एउटा अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ उहाँको जीवनको हेर्ने हो भने दशकौँदेखि नेपाली सिनेमामा जुडेको भए तापनि उहाँले पहिलोपल्ट उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड पनि जित्नुभयो यसै वर्ष। र सेतो बाघ जस्तो सिनेमा पछिल्लोपल्ट उहाँले निर्देशन गर्नुभएको थियो, त्यसपछि सायद अलिकति लामै ब्रेक लिनुभयो र यति बेला अब उहाँले कमला मिस त्यसपछि प्रिन्स लिएर तपाईँहरू माझ आउने तयारी गराउनु भएको छ। सो हामी आशा गरौँ कि उहाँको निर्देशनमा बनेको सिनेमाहरूको लिस्ट हेर्ने हो भने सेतो बाघको कुरा गर्ने हो, वासुदेवको कुरा गर्ने हो, 25 वसन्तको या वसन्तीको या मसानको भने कालजयी सिनेमाहरू भन्न मिल्छ यी सिनेमाहरूलाई। त्यही मध्येको एउटा सिनेमा बन्नेछ अबको कमला मिस या प्रिन्स पनि भनेर आशा गरौँ।

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यति बेला कार्यक्रमको यो बिचमा तपाईँहरूसँग मलाई कुरा गर्नु मन लाग्यो। अघिको सुरुवातमा मैले कुरा गरेको मास्टरनी सिनेमाको गीतको बारेमा, मास्टरनी भन्ने बित्तिकै यति बेला त सबैको मुखमुखमा झुन्डिसकेको छ यो सिनेमा। प्रियङ्का कार्कीद्वारा बनाइएको सिनेमा हो, उनीको होम प्रडक्सनमा बनाइएको सिनेमा हो यो मास्टरनी। र यति बेला सबैलाई थाहा भइसकेको छ, सबैको मुखमुखमा यो सिनेमाको नाम चाहिँ मास्टरनी भनेर बुझिसकेको छ, भनिसकेको छ। त्यो सायद यस कारणले पनि किनकि जुन यो सिनेमाको प्रमोसनल टुलको रूपमा भनेर एउटा गीत सार्वजनिक गर्यो, त्यो सार्वजनिक गरिएको गीत यसरी कन्ट्रोभर्सीमा आयो, गीतको लिरिक्सले गरेर बोल्ने तरिकाले गाइने शैलीले गर्दा, होइन? जसरी दुर्गेश थापाले यो सिनेमाको प्रमोसनल गीतको लागि भनेर यो गीत तयार पारे, शब्द सङ्गीत सबै कुराले, जुन कन्ट्रोभर्सीले यति बेला मास्टरनीलाई चाहिँ सबैको मन मस्तिष्कमा हालिदिएको छ, सिनेमा एकदम बवाल बनेको छ भनेर होइन कि, यो गीतको कारणले गर्दाखेरि। अनि धेरैले भनिरहेका छन् सायद उनीहरूको इन्टेन्सन यति मात्रै थियो, यस्तै लेभलमा एउटा गीत बनाउने, सार्वजनिक गर्ने, यसरी हल्ला हुन्छ, कन्ट्रोभर्सी हुन्छ, चर्चा हुन्छ, त्यसपछि सबैको मन मस्तिष्कमा मास्टर नै चाहिँ छापिएको जस्तै गरेर छापिन्छ। अनि जब मेरो सिनेमा रिलिज हुन्छ, त्यो रिलिज हुने बेलामा भने दर्शकको हामीलाई कमी हुँदैन, सायद यो नै थियो कन्सेप्ट। किनभने मैले योभन्दा अगाडि पनि बताएको थिएँ कि प्रियङ्का कार्की, जसलाई नेपाली सिनेमाको मास्टरनी नै भनेर चिन्दछौँ, किनकि उनलाई कुनै कुरा सिक्न पनि बेर लाग्दैन, कुनै कुरा सिकाउन पनि बेर लाग्दैन, किनभने उनले गर्ने प्लान, उनले गर्ने कुराहरू त्यो लेभलको हुन्छ, त्यो किसिमको प्लान गरेर कसरी चाहिँ आफ्नो कुराहरू दर्शकमा आज राख्ने भन्ने कुरामा चाहिँ पोख्त भनेर चिनिन्छन् प्रियङ्का कार्की। तर यो पछिल्लोपल्ट जे भयो भनौँ न, गीत बाहिर आइसकेपछि जसरी कन्ट्रोभर्सी भयो, चारैतिरबाट चाहिँ दुर्गेश थापा र प्रियङ्का कार्कीलाई खास गरी गाली गलौज गरियो, गाली गरियो, कस्तो गीत बनाएको, किन बनाएको, के कारणले बनाएको, माफी माग्नुपर्छ भनेर विभिन्न सङ्घ संस्थाहरूले समेत, यो चाहिँ एउटा शिक्षा पेसालाई लिएर बेइज्जती हो, शिक्षिकाहरूको लागि बेइज्जती हो भन्ने किसिमको कुराहरू भइसकेपछि फाइनली दुवैजनाले चाहिँ माफी पनि मागे र गीत युट्युबबाट हटाए पनि। तर सायद सबैले भने जस्तै इन्टेन्सन हल्ला गराउनु नै थियो, 4 दिन 5 दिनको हिसाबले मात्रै नै गीतलाई सार्वजनिक गरौँ, 4-5 दिनमा यसरी तातिन्छ, त्यसपछि हटाइदिउँ अनि फिल्मलाई हेल्प हुन्छ भन्ने नै कन्सेप्ट थियो होला। त्यो कन्सेप्ट अनुसार नै यो सिनेमा पनि बनाइएको हो र त्यही कन्सेप्ट अनुसार नै यो गीत पनि बनाइएको हो भनेर कुरा गर्नेहरूको कमी छैन नि यति बेला। सो यो कुराले के पनि बताउँछ भने, कुनै एउटा लेभलमा पुगिसकेका कलाकारहरू जसलाई माया गर्ने दर्शकहरू असाध्यै छन् भने सायद उनीहरूको जिम्मेवारी ती दर्शकहरूप्रति पनि हुनुपर्छ कि, आफूले बोल्ने कुरा, आफूले राख्ने कुरा, के राख्दैछु, के पस्किँदैछु, के भन्दैछु भन्ने कुरा चाहिँ होस पुर्याउनु पर्छ कि भनेर पनि कुराहरू यति बेला चलिरहेको छ। वेल, मुभी एन्ड मोरमा मैले तपाईँहरू माझ यस्तै किसिमको जानकारी, कन्ट्रोभर्सिज, होइन, सिनेमा रिलिज भएको कुरा, हिट भएको कुरा, फ्लप भएको कुरा, रिलिज भएको कुरा, होइन, रिलिज हुन नसकेको कुरा, सबै कुराहरू नै सेयर गर्ने गर्दछौँ। सो आजको लागि यो मैले भर्खरै तपाईँहरूसँग जुन अपडेट दिएँ, जानकारी दिएँ तपाईँहरूलाई, यो पछि अब म फेरि पनि तपाईँलाई गीत नै सुनाउँछु, गीतपछि म तपाईँहरूसँग फेरि पनि कुराकानी गर्ने नै छु।

आजको मुभी एन्ड मोरको मेरो कलेक्सन क्रमीसँग तपाईँहरूमा आज मैले राखेँ, तपाईँलाई बताएँ कि आजको मेरो कार्यक्रममा के छ भन्ने कुरा. सो अब पनि फाइनली मैले बिदा माग्नुपर्ने समय भइसकेको छ यति बेला कार्यक्रमबाट. तर जाँदा जाँदै मुभी एन्ड मोरमा म तपाईँहरूमा चाहिँ फेरि एउटा गीत छोड्दै जाँदैछु. यो गीत सुन्नुहोस् तपाईँहरू र रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो. तपाईँहरूको समय शुभ रहोस्. नमस्ते.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्।
2: नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डले सहकार्य गर्ने सहमति गर्नु भएको हो। सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछ। मधेस र गण्डकीमा भने सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गर्ने सहमति भएको छ। सहमतिमा ओली र प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। गण्डकी र मधेस प्रदेशको सरकार गठनबारे भने टुङ्गो लागिसकेको छैन। आफू विरूद्ध अविश्वासको प्रस्ताव पेश भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल खडेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै खडेलले राजीनामा घोषणा गर्नुभएको हो। गएको असार 32 गते काँग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री खडेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। आज दिउँसो 3 बजे मुख्यमन्त्रीले प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक डाकिएको थियो। गएको असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेस 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। खडेल 2080 चैत 27 गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। काँग्रेसका 4 मन्त्रीले राजीनामा दिएको भोलिपल्ट नै काँग्रेसले नेकपासँग सत्ता सहकार्य अगाडि बढाएको हो। अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढ़ी पुग्नु भएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले आज मन्त्रालयका सचिव चुडामणी पौडेललाई संवादका लागि धनगढ़ी पठाउनु भएको हो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग संवाद गर्ने कार्यक्रम रहेको बताइएको छ। सरकारले वार्ता मार्फत निकास खोज्ने प्रयासलाई तीव्र पारेको जनाएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि डाक्टर केसीको सेती प्रादेशिक अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष र गेटा मेडिकल कलेजमा गरिएका नियुक्तिको खारेजी लगायत माग राख्दै डाक्टर केसी धनगढ़ीमा अनसन बस्नु भएको हो। सर्वोच्च अदालतका 3 वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाअभियोग सामना गर्न धम्की दिइएको खबरपछि न्याय क्षेत्र तरंगित भएको छ। इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेशनलले संयुक्त रूपमा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन अस्वीकार गरेमा महाअभियोगको धम्की दिएको बताएपछि कानून व्यवसायीले आपत्ति जनाएका हुन्। वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गोपीलाल नेउपाने,
3: यो खबर कतिको बिझाउने खालको हो?
4: एकदमै यो नराम्रो कुरा हो, किनभने सरकार मेजोरिटीमा छ भन्दैमा अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने यो षड्यन्त्र हो होइन। यो षड्यन्त्रको पर्दाफास हो, विभिन्न संस्थाहरूले गरेका छन् त्यो सही छ, र इन्डिपेन्डेन्ट जुडिसियरी जो नेपालको संविधानले कल्पना गरेका छ त्यसमा सरकारले, संसदले अथवा दल कसैले पनि हस्तक्षेप गर्न मिल्दैन, त्यो सरासर 101% गलत काम हो।
3: तर सरकारको कानून मन्त्रीको कुरा सुन्दाखेरि त हामीलाई केही पनि थाहा छैन भनेर उहाँले भन्नुभएको छ यो विषयमा। अब सरकार र ती 3 न्यायाधीशले खुलाउन चाहिँ पर्छ कि पर्दैन?
4: होइन, त्यो त नभनिकन सरकारले दबाब नदिइकन, अब त्यस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले त्यसै त भनेनन्, र किनभने एउटा एउटा एउटा सन्देह हो सरकारप्रति के छ भने 3-4 वरिष्ठतम न्यायाधीश हुँदा हुँदै तपाईँले सरकारले आफ्नो पक्षमा वकालत गराउनको लागि, आफ्नो पक्षमा फैसला गराउनको लागि 4-5 नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउनुको मतलब नै त्यहाँ केही अप्ठ्यारो केही नराम्रो नियत देखिन्छ सरकारको। त्यसैले यो त स्वाभाविक हो, यो प्रमाणित त न्यायाधीशहरूले गर्ने होइन नि, यो प्रमाणित त सरकारले आफूले गर्नुपर्छ। सरकारलाई आरोप लागिसकेपछि उनले चाहिँ आफ्नो आरोप अस्वीकार गर्ने अथवा हो भन्ने के हो उनले प्रमाणित गर्ने हो, न्यायाधीशहरूले होइन।
3: न्यायाधीशहरू चाहिँ बोल्न पर्दैन हामीलाई दबाब आएको हो भनेर?
4: होइन, यो विषयमा उनीहरूले भनेरै त ती संस्थाहरूले भने होला नि त, उनीहरूले दुखेसो पोखे होला नि त, नत्र भने त यहाँ सेक्युरिटीको कुरो होला, न्यायाधीशहरूले भोलि काम गर्न नसक्लान् होइन, उनीहरूलाई जबरजस्ती सार्वजनिक विवादमा घिसारेर उनीहरूले काम गर्न नसक्ने वातावरण तयार गर्नु पनि त हुँदैन नि। त्यसैले यो यो कुरो सरकारको, यो बल सरकारको कोर्टमा छ, सरकारले प्रस्तुतीकरण दिनुपर्छ।
3: अनि त्यस्तो हो भनेदेखि त न्यायाधीशहरूले यदि भनेका हुन् अन्तर्राष्ट्रिय संस्थाहरूमा भनेदेखि उनीहरूले कसरी काम गर्न सक्छन्, अथवा सरकारलाई नङ्ग्याएर पाउँछ चाहिँ के न्यायालयले?
4: सरकार र न्यायालय भने त फरक कुरा हो नि त। सरकारसँग शक्ति हुन्छ, पोलिटिकल पावर हुन्छ, सत्ता हुन्छ, कहिले कहिले सत्ताको बलमा मान्छेहरू अन्ध हुन्छन् र त्यसलाई इन्डिपेन्डेन्ट जुडिसियरले करेक्सन गर्ने हो, होइन सरकारको छाया न्यायालयमा पर्नु हुँदैन, त्यसको निम्ति इन्डिपेन्डेन्ट जुडिसियरी स्वतन्त्र न्यायपालिका भनेर बनाए हो। यदि सरकारले आफू अनुकूलका मान्छे नियुक्त गर्ने अनि आफ्नो प्रतिकूलमा डिसिजन आउने हो भने ती मान्छेहरूलाई माओवादी लाउँछ भन्दै थ्रेट गर्नु त यो त निरङ्कुशता हो नि त।
3: अब त्यस्तो हो भने, त्यस्तो हो भनेदेखि यदि यो कुरा सत्य हो भनेदेखि अब न्यायालयको अभिगत चाहिँ के हुन्छ?
4: न्याय मरेर जान्छ, सरकार तानाशाही हुँदै जान्छ, न्यायाधीशहरू बोल्न सक्दैनन्, डरले बोल्न सक्दैनन्, होइन वकिलहरूले उनीहरूको पक्षमा बहस गर्न थाल्छन्, न्यायालयले सरकारको पक्षमा फैसला गर्दै जान्छ, त्यसो गर्दाखेरि जनता मारमा पर्छन्, जनता इन्जस्टिस हुन्छ, न्याय मरेर जान्छ।
2: अब खबर फटाफट।
3: नेपालगञ्ज उपमहानगरमा एकै दिन 6 शालिग अनावरण, 80 लाख खर्च गरेर पूर्व प्रधानमन्त्री सुशील कोइराला, बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, पुष्पलाल र सेतु बिकको शालिग निर्माण। सर्पको जोखिम बढेपछि रूपन्देहीका विद्यालयमा सचेतना कार्यक्रम, सर्पको पहिचान, बच्ने उपाय, प्राथमिक उपचार र संरक्षणको ज्ञान पनि दिइयो। धान रोपेको एक सातामै पात सुक्न थालेपछि पर्वत फलेवास छ, देवी स्थानका किसान चिन्तित, सुगन्धित र धेरै उत्पादन हुने भनेर भारतबाट आयातित बिउ किनेका किसान मारमा। धनुषा धाम 5900 बिगाका वडा सदस्य सुरेश शाहले लुकाएर राखेको 300 बोरा भन्दा बढी डिएपी मल प्रहरीको नियन्त्रणमा, वडा सदस्य शाहले मध्यरातमा मल ओसान लागेको बेला फेला पारियो, फरार वडा सदस्यको खोजी हुँदै। घुमुवा प्रहरी हुँ भन्दै नक्कली रिभोल्भर देखाएर भैरवा बजारमा ठगी गर्दै हिँडेका रूपन्देही सिद्धार्थ नगर 13 राकेश प्रताप राणा प्रहरीको फन्दामा, बजारमा 10,000 उठाउँदै हिँडेको सूचना पाएपछि पिसा गर्दै हिँडेको प्रहरीले नक्कली रिभोल्भर, चालक अनुमति पत्र र गाँजा समेत फेला पार्यो। कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको वर्ष दिनमा 1,27,000 भन्दा बढी चिठी पत्र र हुलाक सामग्री ओसार पसार, हुलाकबाटै 64,32,000 राजस्व संकलन। र अनलाइन ठगी आरोपमा हेटौँडामा होटल सञ्चालक र 3 भारतीय पक्राउ, टेलिग्राम, व्हाट्सएप लगायतका एप मार्फत समूह बनाएर ठग्ने गरेको पाइएपछि हेटौँडा 10 को वास्तोला होटल सञ्चालक दीपक सहित बिहार पटनाका इन्द्रजित सरकार, हर्षजित सरकार र अमनराज प्रहरी हिरासतमा।
2: भारतको मोदी सरकार कक्रोच युवा आन्दोलन सामु झुकेको छ। युवा विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि आन्दोलनकारीको माग अनुसार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको बीबीसीले जनाएको छ। प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै वर्तमान परिस्थितिको फाइदा देश विरोधी शक्तिहरूले नउठाउन् र देशको एकता कायम रहोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको बताउनु भएको छ। साथै भारतका विद्यार्थीको भविष्य कानूनी उल्झनमा नपरोस् र बच्चाहरूले करियरमा ध्यान दिउन् भन्ने आफ्नो उद्देश्य रहेको पनि उहाँको भनाइ छ। नीट प्रश्नपत्र बाहिरिएको घटनामा विद्यार्थीले शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै आन्दोलन चर्काएका थिए। भारतमा हुने राष्ट्रिय स्तरको प्रवेश परीक्षा नीटमा प्रश्नपत्र बाहिरिएपछि विद्यार्थी आक्रोशित थिए। भारतमा मेडिकल क्षेत्रमा लाग्न चाहने विद्यार्थीले नीट परीक्षा पास गर्नु अनिवार्य छ। नीट पेपर लिक मामिलामा विद्यार्थीले महिना दिन अघि दिल्ली केन्द्रित आन्दोलन थालेका थिए। यो आन्दोलन पटनामा समेत फैलिएको थियो। यसैबीच अभियन्ता सोनम वाङचुकले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको स्वागत गर्दै यसलाई लोकतन्त्रको जितको संज्ञा दिनुभएको छ। वाङचुकले कक्रोच जनता पार्टी सीजेपी, जेएनजी र देशभरका नागरिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ। यसैबीच भारत सरकारले कक्रोच जनता पार्टी सीजेपीका बाँकी सबै माग पनि स्वीकार गरेपछि सीजेपीले आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेको छ। तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा सीजेपीका प्रवक्ता सौरभ दास र आशुतोष राकाले संयुक्त पत्रकार सम्मेलन गर्दै माग स्वीकार भएको बारे जानकारी दिनुभएको हो। पत्रकार सम्मेलनमा सौरभ दासले सरकारले आफ्ना सबै माग स्वीकार गरेको भन्दै आन्दोलनकारीलाई घर फर्कन आग्रह गर्नुभएको हो। वन डढेलो फैलाउँदै गएपछि स्पेन र फ्रान्समा 2.5 लाख भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ। मध्य स्पेन सबभन्दा बढी डढेलोको चपेटामा परेको छ। म्याड्रिडमा 2 डढेलो जोडिएपछि आपतकाल घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्रीले डढेलो नियन्त्रणका लागि दक्षिण पश्चिम क्षेत्रमा 1,000 सैनिक परिचालन गरिने बताउनु भएको छ। बरेक्सको पश्चिममा डढेलोका कारण फ्रेन्च एटलान्टिक तटका हजारौंको भागा भाग भएको छ। घर छाडिहाल्न भनिएकी स्थानीय जुलियन
1: We were evacuated, I think it was around 2 a.m. The flames were behind the house, then they receded, and now I don't know, I just don't know. We're just waiting for news.
2: र अस्ट्रेलियाको ब्रिस्बेनमा आयोजित काबुल्सर ओपन इन्टरनेसनल टेक्वान्डो प्रतियोगितामा तीन नेपाली टेक्वान्डो खेलाडीले तीन स्वर्ण
5: पदक बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो यो। श्रोताहरू एक घन्टासम्म रहनेछौँ तपाईँ हामीसँगै भनौँ र आजको नारीमा आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना पनि आइपुग्नु भएको छ स्टुडियोमा र उहाँसँगको हाम्रो एक घन्टाको भन्नाले लगभग एक घन्टाको बसाइ रहनेछ श्रोताहरू। र आजको नारीमा आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजाल हुनुहुन्छ श्रोताहरू। उहाँ रेकी ग्रान्ड मास्टर हुनुहुन्छ र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ, महागुरु क्वान्टम हिलर हुनुहुन्छ, साउन्ड थेरापिस्ट हुनुहुन्छ र पास्ट लाइफ थेरापिस्ट पनि हुनुहुन्छ र उहाँ ट्यारोट कार्ड रिडर पनि हुनुहुन्छ। आज हामी यी सबै विषयहरूमा चाहिँ बनाउने यी विषयहरू वरिपरि नै बसेर कुराकानी गर्नेछौँ उहाँसँग र आज हाम्रो सौभाग्य हो आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजालजी हुनुहुन्छ। सबै कुराहरूको भरसक हामी जानकारी लिनेछौँ आज श्रोताहरू र उहाँ एउटा समाजसेवी हुनुहुन्छ। यी सबै कार्यहरूबाट उहाँले विशेष गरेर समाजमा एउटा ठुलो सेवा गरिराख्नु भएको छ भनौँ र आउनुहोस् अब हामी अवेर नगरौँ हाम्रो हिलर लीला रिजाललाई स्वागत गरिहालौँ। नमस्ते लीलाजी।
6: नमस्ते म्याम। पहिले पनि हजुरले बोलाउनु भएको छ यो स्टुडियोमा, त म पहिले पनि आइसकेको छु। थ्याङ्क यू सो मच सेकेन्ड टाइम पनि हजुरले बोलाइदिएर दर्शकहरूको माझमा मेरो स्वरहरू, मेरो सबै कुराहरू राख्न पाएकोमा हजुरलाई थ्याङ्क यू सो मच।
5: हजुर, हामी पनि तपाईँलाई दोस्रो चोटि यो स्टुडियोमा पाउँदाखेरि साह्रै नै खुसी छौँ होइन, र यस्ता कुराहरूको ज्ञान हामी सबैलाई जरुरी छ भनौँ होइन।
6: हजुर,
5: र तपाईँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ, रेकी ग्रान्ड मास्टर हुनुहुन्छ, थुप्रै थुप्रै कामहरू गर्नुहुन्छ, हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ होइन, यो विशेष गरेर यो क्षेत्रमा चाहिँ तपाईँ कति वर्षदेखि हुनुहुन्छ साँच्ची?
6: म यो क्षेत्रमा टोटली अब लागि नै परेको छु, अब 7 इयर्स लागिसक्यो। योभन्दा अगाडि चाहिँ म यत्तिकै आफूले आफ्नै घरको बच्चाहरूलाई, मेरो फ्यामिली परिवारलाई, अरू अरूलाई चाहिँ गर्थेँ, आफूलाई पनि गर्थेँ। तर अब जसरी मेरो अफिस खोलेर म जब गर्न स्टार्ट गरेँ, त्यो चाहिँ अब ठ्याक्क हजुरको चाहिँ 6 इयर कम्प्लिट भएर 7 लाग्दैछ।
5: जे होस् 6-7 वर्षको तपाईँको यात्रा भएछ यो क्षेत्रमा होइन।
6: हजुर,
5: अनि सुरुमा चाहिँ यो स्पिरिचुअल हिलिङमा होइन कसरी आउनुभयो? एउटा संयोग भयो कि यसमा इच्छा थियो कि एउटा होइन यसपछि कुनै स्टोरी केही छ?
6: यसमा चाहिँ एकदमै राम्रो स्टोरी नै छ भन्नु पर्यो हजुर। जहाँ जाँदा पनि, जे गर्दा पनि, जुन काम गर्दा पनि सक्सेस नहुने, अनि जसो गर्दा पनि आफ्नो मनमा चाहिँ सेटिस्फाई चाहिँ कहिले पनि नहुने, यही कुरामा अरू मान्छे चाहिँ खुसी हुन सक्ने, तर त्यही कुरामा म चाहिँ खुसी हुनै नसक्ने, भनेपछि पक्कै पनि मेरो डेस्टिनी चाहिँ अलगै छ भन्ने मलाई चाहिँ फिल चाहिँ हुन्थ्यो। अनि मनैदेखि मलाई चाहिँ मान्छेहरूलाई चाहिँ कसो गर्दा चाहिँ हिल गर्न सक्छु, यो व्यक्तिलाई वास्तवमा के चाहिएको छ भने जस्तो मलाई फिल हुन्थ्यो। र मान्छेको पछाडिको जुन दुःख हुन्छ नि, छोपेर सबै आएको हुन्छौँ, हामी पनि छोप्छौँ, मान्छेहरूले बाहिर सबैले देखाउने एउटा चेहरा हुन्छ, भित्रको अर्कै हुन्छ। मान्छेको भित्रको जुन एकदमै उनीहरूलाई पीडा भएको, दुःख भएको, कष्ट भएको चाहिँ म परैबाट कसरी कसरी फिल गरिसक्थेँ कि ओहो, यसलाई चाहिँ मायाको जरुरी रहेछ, यसलाई किन फ्यामिलीले एक्लो बनाएछन्, यसलाई किन कसैले केयर नगरेको, यसलाई अलिकति माया दियो भने यसलाई यस्तो हुन्छ, यसलाई चाहिँ यसको प्रब्लम छ, यसलाई पैसाको प्रब्लम, धेरै कुराहरू चाहिँ मैले मान्छेलाई भेटेर एकछिन कुरा गर्दै बुझिसक्थेँ कि उसको भित्रको भाव चाहिँ। त्यो भएर मलाई त्यो भयो, फेरि हजुरको सबै कुरासँग चाहिँ मलाई एकदमै अट्याच के, लाइक जङ्गल भयो, वन भयो, रुख बिरुवा, सबै हजुरको नेचर, प्रकृति, हामीले पालेको जनावरहरू, सबै के बाहिर कुकुरहरू, बाटोमा कसैले अब गाडीले किच्याइदिएको छ, बाइकले किचेको छ, या उसलाई यसै पनि लुतो आएको छ, घाउ भएको छ, खटिरा भएको छ, लन्ठाङ लन्ठाङ दौडिरहेको छ, म त्यस्तो देख्दाखेरि बसेर यसलाई हिल गरिदिन पाएदेखि, यसलाई बिचरा अलिकति राम्रो गर, सबैप्रति चाहिँ मलाई चाहिँ एकदमै करुणा भाव आउने, कसै कसैको पनि दुःख चाहिँ देख्न नसक्ने. अब यो म यता साइडमा लागेर कुनै पनि बिजनेस व्यापार गरेर मेरो लाइफलाई अगाडि बढाउनु भन्दा म चाहिँ किन समाजसेवा नगर्ने, एउटा कुनै कुरालाई म चाहिँ लिएर अगाडि बढेर मान्छेलाई हिल गर्न थालेँ भने म सबै कुराहरू गर्न सक्छु भन्ने एउटा मलाई पहिलेदेखि नै एउटा ट्रस्ट थियो, बिलिभ थियो. अनि यस्तै यस्तै घटनामा चाहिँ एकजना कस्तो भने पढे लेखेको हुनुहुन्थ्यो, उहाँ चाहिँ डक्टरै हो, डेन्टिस्ट. अनि मेरो हस्बेन्डको साथी हुनुहुन्थ्यो, उहाँलाई चाहिँ हामीले एउटा मिठाई सपमा भेट्यौँ. भेटिसकेपछि उहाँलाई देखेँ, उहाँले यस्तो यस्तो उडेका कुराहरू गर्नुभयो. अनि मेरो हस्बेन्डलाई सोधेँ, अनि मेरो हस्बेन्डले चाहिँ त्यस्तो यो चाहिँ अलिकति उडेको जस्तो दिमाग भइसकेको छ, यो चाहिँ अलि बकवास कुराहरू गर्छ, यस्तो त्यस्तो धेरै तिमी नबोल भन्नुभयो. तर मेरो हस्बेन्डले भने पनि ओहो तिमीलाई यो कुरा बुझिरहेको छैनौ, म उसको फिलिङ्स बुझाएको छु, म यस्तै मान्छेलाई चाहिँ टार्गेट गरिरहेको छु, यस्तै टाइपको व्यक्तिलाई चाहिँ मलाई निको बनाउन मन छ, यस्तो व्यक्तिको चाहिँ मनको भावनाहरू बुझ्न मन छ, यसलाई केही न केही भएर नै लाइफमा यस्तो टाइपको यसको चाहिँ बिहेभियर भइरहेछ, यसलाई चाहिँ यस्तो प्रब्लम आइरहेछ, यो चाहिँ बिमारी जस्तो मान्छेहरूले देखिरहेछन्, अलिकति यसलाई चाहिँ मेन्टली डिस्टर्ब छ, यो के कारणले हो. म चाहिँ अब गहिराईमा गएर एकछिन उसँग बोल्न खोजेँ. 10 मिनट जस्तो बोल्ने क्रममा उसले धेरै कुराहरू हुने नहुने, लाइक हुन्छ नि हजुरको माइन्डले चाहिँ एउटा कुरा सोचिरहेछ, भनिरहेछ अर्को, त्यो एउटा अब हजुरलाई कसरी भन्ने, एउटा लाइक सपनामा बोलिरहे जस्तो टाइपको के, मेरो हिजो ठुलो बुवाको डेथ भयो, म सडनली अनि गाडीले हानिदियो, आजभोलि यस्तो छ, मेरो यस्तो भइरहेछ, म यो म त्यो, अब उसले त्यो चाहिने भन्दा नि नचाहिने बकवासहरू. अनि मेरो हस्बेन्डले तिमी उसको कुरा नसुन, अब उसले चाहिँ मुखले एउटा कुरा भनिरहेको थियो, म उसको कुरा त्यो सुन्नुभन्दा नि पछाडि बियोन्ड सिन चाहिँ म चाहिँ उसलाई हेरिरहेको थिएँ कि, उसको सबै प्रब्लमहरू चाहिँ म देखि नै रहेको थिएँ कि, उसलाई के भइरहेको थियो भने त्यहाँनिर कसैले चाहिँ पास्टमा मेबी हुनसक्छ 10 इयर्स 15 इयर्स या त चाइल्डहुड ट्रमा पनि हुनसक्छ, उसलाई चाहिँ एकदमै केयर नगरेको, कसैले उसलाई चाहिँ बिट्रेल धोकाहरू दिएको, माया धेरै उसले खोज्दा खोज्दै माया चाहिँ उसले नपाएको, इमोसनली चाहिँ ऊ एकदमै टुटेको, उसलाई चाहिँ मान्छेहरूले इमोसनली ब्रेक गरेको, मैले चाहिँ उसको भित्रको भावना बुझेँ. बुझिसकेपछि ओहो यो मान्छे मेरो लाइफमा आयो भनेर मैले यसलाई हिल गरेँ भने म यसलाई हिल गर्न सक्छु भन्ने चाहिँ मैले त्यसलाई देखेर एकदमै फिल भयो. म अनि फर्केर आएँ, आएपछि ओहो हुँदैन मलाई त यो रेकी यस्तो मलाई अलिअलि पहिले नै आउँथ्यो, म मान्छेहरूलाई यसो टच गरेर अलिकति हिल गरिदिन सक्ने, मसँग मान्छेहरू बस्यो भने मेरो कुराहरू मेरो औरामा आएर मान्छेहरूलाई राम्रो फिल भयो, कस्तो टेन्सन ल्याएको थिएँ तिमीसँग आएपछि कस्तो हल्का फिल भयो, यस्तो चाहिँ मसँग सबैले पहिलेदेखि नै भन्थ्यो, झन् त्यो पछि मलाई यति धेरै यतैतिर मात्रै मेरो चाहिँ माइन्डले चाहिँ डोर्याउन थाल्यो. त्यसपछि म रेकीको फर्स्ट डिग्री लिन गएँ, त्यो पछि मलाई कहिले सकिन्छ र सेकेन्ड डिग्री लिउँ जस्तो भयो. त्यसपछि मैले सेकेन्ड डिग्री मास्टर डिग्री गर्दै गर्दै म अर्को पनि म केही सिक्छु भने थेरापी पनि थेरापी हजुरको यो सिङ्गिङ बलबाट पनि धेरै कुराहरू बिमारीहरू ठिक गर्न सक्छ, यसले चाहिँ हजुरको चाहिँ कसैलाई कानहरू कराउने, कसैको चाहिँ क्राउन चक्रहरू बन्द भएको छ, टाउकोहरू दुखिराख्ने, झम्म हुने, चक्कर आउने, यस्तो यस्तो प्रब्लम छ भने नि ठिक हुन्छ, हजुरको सबै चक्राजहरू ब्लकेज छ भने पनि ठिक हुन्छ. अब यो साउन्ड थेरापी धेरैभन्दा धेरै राम्रो छ, यो किन नसिकौँ, यसबाट पनि धेरै कुराहरू चाहिँ लाभ उठाउन सकिन्छ भने फेरि म त्यो सिक्न गएँ. त्यो पछि फेरि आजकल त हजुरको यो हिप्नोसिस

0: पुरै सबै पुरानो पास्टको कुराहरू चाहिँ पुरै हामीले डिलिट गरेर उडाइदिएर फेरि उसलाई चाहिँ नयाँ कुराहरू राखिदियो भने उसले त्यो कुरा फेरि बार बार सम्झिँदैन. अब यो हिप्नोटाइजले एक थुकमा त होइन धेरै कुराहरू गर्न सक्छ, जस्तै पास्ट लाइफमा हजुरले लिएर जान सक्नुहुन्छ, मान्छेलाई डिप स्लिपतिर लान सक्नुहुन्छ, मान्छेहरूलाई हिल गर्न सक्नुहुन्छ. फेरि म यतातिर लागेँ, फेरि मैले हिप्नोसिस पनि गर्दै गएँ. अब यस्तै यस्तै क्रममा अझ अब मलाई चाहिँ अलिकति मान्छेहरू देख्दाखेरि चाहिँ यसको एनर्जी यस्तो छ, यो व्यक्ति यस्तो हो, यसको भित्रको मनोभाव यस्तो छ भन्ने कुरा चाहिँ सबै म चाहिँ बुझ्ने. तर पनि म चाहिँ फेस रिडर पनि अलिकति जान्दथेँ, पाम रिडिङ पनि म हल्का गर्ने हो, पाम रिडर पनि हो, फेस रिडर हो. तर त्योभन्दा पनि अझै बेटर केही जाने भने मान्छेहरूलाई यो पनि मैले दिन सक्छु, यो नि पस्किन सक्छु. एउटा प्रब्लमले आएको धेरैवटा प्रब्लमहरू चाहिँ एकैचोटि उसले चाहिँ मसँगै आएर सेयर गर्न सक्छ. मैले सबै कुराहरू चाहिँ एकै ठाउँबाट चाहिँ उसलाई सिकाइदिन सक्छु. किन नसिक्नु, वाइ नट भनेर फेरि म ट्यारट पनि सिक्न गएँ. ट्यारट कार्डबाट चाहिँ हजुरको पास्ट, प्रेजेन्ट, फ्युचर हुँदै पास्ट लाइफ पनि हेर्न सकिन्छ. सँगसँगै हजुरको बच्चा, फ्यामिली, परिवार, म्यारेज, हजुरको अब बिजनेस, एजुकेसन, सबै कुरा, हेल्थ वेल्थ, सबै कुराहरू चाहिँ यो ट्यारटबाट चाहिँ देखिन्छ. त्यो भएर यो पनि म हजुरको सिक्न गएँ. गर्दै गर्दै अब मैले यो सबै कुराहरू चाहिँ लिएर गर्न स्टार्ट गरेको चाहिँ 3 इयर्स पुरा भयो. अहिले चाहिँ धेरै राम्रो भइरहेको छ. मसँग आउनुभएको धेरै म्यामहरूको चाहिँ हस्बेन्डहरूले छोडेर अर्को केटीसँग जानुभयो, म्याम के गर्ने भन्नुहुन्छ. फेरि पनि मैले तपाईँहरू आउनुहोस्, उहाँहरूको म हिल गरिदिन्छु भन्छु. फोटोबाट पनि मैले हिल गरिदिन्छु. एनर्जी पास, औरा क्लिन, मान्छेको नाम र एड्रेस दियो भने मैले त्यो मान्छेको एउटा फोटोबाट पनि गरेर अर्को केटीसँग गएको व्यक्ति पनि फेरि फर्केर आफ्नै वाइफसँग आएको पनि धेरैवटा मैले रिजल्ट पाएको छु. होइन, हजुरहरूलाई त्यस्तो कसैलाई पनि प्रब्लमहरू छ भने मलाई सम्झिन सक्नुहुन्छ. एक त एउटै ठाउँमा सबै कुरा गरिदिने भयो, अर्को कुरा मेरो एकदमै चार्ज पनि रिजनेबल छ. किनभने मान्छेहरू सबैसँग पैसा छ भन्ने छैन, कतिलाई प्रब्लम भएको हुन्छ. तर धेरै ठाउँमा चाहिँ पैसा नभएको गरिबै छ भने पनि लुटेर एकदमै निचारेर पैसा लिइरहेको पनि सुनिएको छ. होइन, अब हिलिङ गर्न गएको मान्छेलाई 25,000, 50,000, 60,000 भनेर धेरै हो. म एक हप्ता 10 दिनको जम्मा 5,000-7,000 हेरेर अझ हजुरको धेरै नै गाह्रो छ भने 3,000-4,000 मान्छेहरूलाई सेवा गरिदिइरहेको छु. होइन, छ भने ठिक छ, उहाँहरूसँग छ भने आफै म्याम पर्दैन, हजुर किन घटाउनुहुन्छ, हामी दिन सक्छौँ भन्नुहुन्छ. होइन, तर छैन भने त त्यो व्यक्तिलाई त मैले अभियसली सितै पनि गरिदिन्छु. होइन, त्यो भएर मैले चाहिँ जे गरिरहेको छु म आइएम भेरी भेरी सेटिस्फाई है अहिलेको मेरो यो कामबाट. र मेरोमा आउनुहुने व्यक्तिहरू म 100% त भन्न सक्दिनँ, कति पर्सेन्टलाई त मन पनि पर्दैन होला सायद, मेबी. तर 1% छोडेर 99% अहिलेसम्म मसँग आउनुभएको, सबै ठोकिनु भएको, एकदमै खुसी हुनुहुन्छ. उहाँहरूको लाइफ मसँग आएर धेरै चेन्ज भएको छ भन्नुपर्छ हजुर. यो पनि भगवान्को कृपा हो, म त के सक्छु र होइन हजुर, हामी सेम हौ. हजुर
1: हजुर, श्रोताहरू, यो आफ्नो आफ्नो डेस्टिनी हो. हामी सबैको सेवाको लागि उहाँको जन्म भएको छ भनौँ न, होइन, किनभने उहाँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ. अनि यति धेरै तपाईँले कोर्सहरू गर्नुभयो, अघि भन्नुभयो रेकी ग्रान्ड मास्टर तपाईँले कम्प्लिट गर्नुभएको छ, हिप्नोटिजम पनि कम्प्लिट गर्नुभएको छ, होइन, ट्यारो कार्ड रिडिङहरू भयो, होइन, पास्ट लाइफ थेरापिस्टहरू भयो, यो कोर्सहरू चाहिँ कहाँ गर्नुभएको?
0: अब धेरै चाहिँ मैले नेपालमा पनि गरेको छु, तर यो जुन चाहिँ महागुरु चाहिँ हजुरको क्वान्टमवाला चाहिँ मैले इन्डोनेसियाको गुरुसँग गरेँ. ग्रान्ड मास्टर चाहिँ मैले इन्डियामा गरेँ, र ट्यारोट चाहिँ मैले नेपालमा चाहिँ बेसिक गरेर अरू हजुरको चाहिँ इन्डियनहरूसँगै सिकेको हो, अनलाइनबाटै सिकेँ त्यो चाहिँ.
1: हजुर हजुर, अनि यो महागुरु क्वान्टम हिलर भने चाहिँ के हो?
0: अब यसमा चाहिँ कस्तो भने धेरै कुराहरू चाहिँ हामीले बुझ्न सक्छौँ म्याम. हामी वरिपरिको वातावरणलाई कस्तो छ भनेर हेर्न सक्छौँ. हामीसँग भएको कुराहरू चाहिँ एकदम सिम्पल कुरा पनि धेरै नै ठुलो हुनसक्छ, हामीले नबुझ्या हुन्छ. अब जस्तै एउटा हजुरको अगाडि गइराख्नु भएको छ, एउटा हजुरले स्टोन भेट्नुभयो, त्यो स्टोन हजुरले यस्तो समाएर नर्मल सम्झिनु भएको छ, तर त्यही स्टोनभित्र नै के हजुरले चाहिँ पाउन सक्नुहुन्छ क्या. अब एउटा स्टोनकै कुरा गर्दाखेरि मेरो गुरुले भन्नुहुन्थ्यो, उहाँलाई पनि एकदमै दुःख भएको थियो अरे, अनि त्यसपछि उहाँले एउटा स्टोन लिएर आउनुभएछ, र उहाँले चाहिँ यो चाहिँ मेरो बिक्रीमा छ भनेर यतिकै $3,000 चाहिँ प्राइज राखेर राख्नुभएछ अरे. त्यसपछि अमेरिकाबाट उहाँलाई चाहिँ सोध्यो अरे यो तिम्रो $3,000 भनेको यो जुन स्टोन छ त्यो चाहिँ म लिन चाहन्छु भनेर अनि 3,000 त्यसले किन्यो त्यसपछि त्यही स्टोन

0: चाहिँ हजुरको 50,000 त्यसले चाहिँ सेल गरे अरे, फेरि अर्कोले त्यसलाई 1,00,000 गर्यो अरे, गर्दै गर्दै हजुरको चाहिँ बढ्दै बढ्दै गइरहेको थियो अरे। भनेपछि हामीसँग वरिपरि भएको वातावरणमा भएका सामानहरू, चिजबिजहरू, रुखहरू, बिरुवाहरू हरेकको चाहिँ एकदमै बहुमूल्य छन्, तर हामीलाई केही पनि थाहा छैन क्या। यस्तो कुराहरू चाहिँ हजुरले बुझ्नुहुन्छ, कुन प्लान्ट कस्तो छ, कुन प्लान्टले हजुरलाई पोजिटिभ भाइब्स दिन्छ, कुन प्लान्ट नेगेटिभ छ, कुन प्लान्टको के युज गर्न सक्नुहुन्छ, कुन स्टोन के हुन्छ, कहाँ कस्तो कस्तो वातावरणमा चाहिँ कसरी गर्ने, कसरी हजुरले आफ्नो वातावरणलाई चेन्ज गर्न सक्नुहुन्छ, धेरै गइरहेका कुराहरू सँगसँगै हजुरको आफ्नो औराले अरू पनि व्यक्तिहरू बनाउन सक्नुहुन्छ, जुन चाहिँ हजुरले कल्पना पनि गर्नुभएको छैन होइन। आफ्नै औराबाट 2-3 मै जस्तो एनर्जीको व्यक्ति मिलाएर उसलाई केही कामहरू गर्न दिन सक्नुहुन्छ। अब जस्तै पृथ्वी जस्तै हजुरको चाहिँ प्यारालाल दुनियाँ छ, प्यारालाल वर्ल्डमा चाहिँ हजुर र म जस्ता धेरै व्यक्तिहरू हरेक वर्ल्डमा चाहिँ छन्। अब तिनीहरूसँग हामी कन्ट्याक्ट कसरी गर्न सक्छौँ, यो एकदमै भित्रको कुरा, धेरै गहिरो गहिरो कुरा चाहिँ यसमा आउँछ। अब यो कुरा चाहिँ हजुरको चाहिँ अब नर्मल व्यक्तिहरूलाई त अलिक साइको जस्तो पनि लाग्छ होइन तर हजुर अब अलिकति कोही कोही व्यक्ति चाहिँ अलिकति साइकिक पावरको पनि हुन्छ। म चाहिँ बच्चादेखि नै अलिकति साइकिक पनि थिएँ, अनि त्यो साइकिक व्यक्तिलाई यस्तो कुराहरू सिक्दा मजा पनि लाग्ने, ए मैले चाहिँ एउटा काल्पनिक संसार बनाउँथेँ तर साँच्चीकै यस्तो पनि रहेछ है भने जस्तो अलिकति अब आफूलाई चाहिँ अझै मलाई चाहिँ मोटिभेसन भयो जस्तो, अलिकति मलाई चाहिँ यसमा चाहिँ केही न केही आत्मबल बढे जस्तो होइन त्यस्तो फिल भयो, त्यस्तो त्यस्तो कुराहरू आउँछ हजुर। यो चाहिँ यताभन्दा नि यता हाम्रो चाहिँ जुन हजुरको ज्योतिषी गुरु अब हाम्रो भनौँ न पुराण यताका कुराहरू भन्दा नि त्यो चाहिँ अलिकति डिफ्रेन्ट टाइपको भन्नु पर्यो हजुर।
1: जे होस् थुप्रै तरिकाले भनौँ न तपाईँले हिल गर्नुपर्छ मान्छेहरूलाई होइन, तरिका बेग्लै बेग्लै रहेछ तपाईँको, साउन्ड थेरापी
0: स्टोनबाट चाहिँ हजुरलाई हिल गर्यो भने धेरै राम्रो। अब अहिले त हजुरको स्टोनबाट हिल हुन्छ, वाटरबाट हिल हुन्छ, वाटर थेरापिस्ट भन्छ होइन, वाटरबाट पनि हिल गर्न सकिन्छ, स्टोनबाट हिल गर्न सकिन्छ, हजुरहरूलाई चाहिँ नेचरबाट हिल गर्न सकिन्छ, धेरै कुराहरू छन् कि एउटा मात्रै होइन। सँगसँगै म चाहिँ चक्र साधनाहरू पनि गराइदिन्छु होइन, मान्छेहरूको चक्र डिसब्यालेन्स छ भने धेरै कुराहरू चाहिँ प्रब्लम हुन्छ, लाइफमा प्रब्लम आउँछ, चक्र ब्यालेन्स भएपछि पनि मान्छेलाई धेरै कुराहरू चाहिँ सहज हुन्छ, त्योहरू पनि मैले गराइदिन्छु।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: अब तपाईँ बोल्दै गर्दा मैले के सम्झेँ भने, पहिला प्राचीन युगमा होइन डक्टरहरू नहुँदाखेरि ऋषि मुनिहरूको यही त होला नि तरिका जस्तो लाग्यो क्या मलाई, होइन त्यति बेला डक्टरहरू थिएन, अब भनौँ न जडीबुटी भनौँ, यस्तै थेरापीहरू भनौँ होइन, वाटर थेरापी, नेचर थेरापी भनौँ होइन, रेकी थेरापी भनौँ होइन, त्यति बेलाको यस्तै थियो होला भनेर तपाईँ बोल्दै गर्दा मैले कल्पना म यता गर्दैछु अनि अब यति धेरै काम गर्दै हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा भनौँ न अघि भनिहाल्नु भयो म धेरै महँगो पनि छुइनँ भनेर, नत्र भने अरू धेरै महँगाहरू स्पिरिचुअल हिलरहरू हुनुहुन्छ भन्ने सुनिन्छ होइन। अर्को कुरा, उहाँलाई मैले अस्ति लगभग 2 बादमा मैले कल गरेँ, एकैपल्टमा उठाउनु भयो, म्याम गरेर चिच्याउनु भयो है, इच्छा लाग्यो मलाई, अरे यस्तो फेमस भएर पनि यस्तो स्पिरिचुअल हेलर भएर पनि एकैपल्टमा फोन उठाउनु भयो भनेर, नत्र हतपत्त उठ्दैन नि होइन।
0: अहिले पनि मेरो धेरै क्लाइन्टहरूले त्यही भन्नुहुन्छ, हजुर कति छिटो दिनुहुँदो रहेछ रिप्लाई, कस्तो खुसी लाग्यो हो, अरूलाई त कति दिनसम्म वेट गर्नुपर्छ भन्नुहुन्छ, मलाई त कसैले वेट गराउनै मन लाग्दैन।
1: त्यही त मलाई अचम्म लाग्यो, चिच्याउनु भयो म्याम गरेर तपाईँ होइन, अनि अरे फोन नम्बर पनि रहेछ मेरो भनेर, नत्र त अरूसँग गर्दाखेरि हतपत्त विचाराहरू हुन्छ, सेसनमा हुन्छ है, म सेसनमा थिएँ भन्नुहुन्छ, भरे भरे के थियो होला हजुरको भनेर मेसेज आउँछ है, तर तपाईँले एकैपल्ट म उठाउनु भयो त्यसको लागि थ्याङ्क यू सो मच होइन। सेवा यसैबाट बुझिन्छ क्या, सेवा गर्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ होइन। र अब अहिलेको भनौँ न लीलाजी, अहिलेको मान्छेहरू कति साह्रो दुःखी, कति धेरै समस्यामा होइन, मन्दिरमा गए त्यत्तिकै भिड, यता ज्योतिषीकोमा गए त्यत्तिकै भिड होइन हुन्छ, हस्पिटलतिर पनि त्यत्तिकै भिड हुन्छ, रोगले भनौँ अनि मेन्टल्ली डिस्टर्ब त्यस्तै होइन, तपाईँहरू जस्तोकोमा आउनुहुन्छ त्यत्तिकै, कस्तो लाग्छ तपाईँलाई अब यसरी हिल मान्छेलाई हिल गर्दा गर्दा चाहिँ अहिलेको समयमा?
0: यस्तो एक्चुअलमा यस्तो म्याम, हामीले पनि यस्तो कुरा बुझेको थिएनौँ, अब धेरै मान्छेहरूलाई यो कुरा को बिचरा जानकारी नै छैन। वास्तवमा कस्तो भने, हजुरको औराबाट नै नेगेटिभ छिर्ने हो, हजुरको औरा एउटा चाहिँ मजबुत भयो भने नेगेटिभिटीहरूले हजुरलाई चाहिँ छुँदैन, मेन नेगेटिभ एनर्जीले नै गरेर हजुरलाई पीडा प्रब्लम आउने हो, हजुरको बन्न बन्न लागेको कामहरू बिग्रिने, घरमा हस्बेन्ड वाइफको झगडा हुने, बच्चाहरूले आमा बाउले भनेको नमान्ने, प्यारेन्ट्सहरूले भनेको नमान्ने, घरमा अब लडाइँ झगडा जहिले पनि कल कलेज डाङराङ डुङ सबै प्रब्लम चाहिँ हजुरको नेगेटिभ एनर्जीले हो। अब एनर्जी भनेको हजुरको चारैतिर नेगेटिभ नै छ, पोजिटिभ पनि छ, तर अहिले चाहिँ हजुरको वातावरणमा यति धेरै हेप्पी डार्क एनर्जी छ कि यसलाई चाहिँ हामीले चाहिँ कसरी बियर गर्ने, अब सबै तपाईँको खानपानदेखि लिएर मान्छेहरूको सोच विचारदेखि लिएर सबै कुरा चाहिँ नेगेटिभै नेगेटिभ भयो, परिवारमा एउटा व्यक्ति राम्रो पोजिटिभ छ भने धेरै मान्छेहरूको सोच विचारहरू छिटो राम्रो गरौँ, छिटो माथि जाउँ, छिटो कमाऊ, यसलाई तल पारेर भए पनि आफू माथि जाउँ, मान्छेको सोच विचार अहिले यस्तो भइसक्यो, त्यो भएर चाहिँ हजुरको राम्रो वातावरण खासै कसैकोमा हुँदैन। अब यस्तो टाइममा हजुरले अरूलाई मैले बनाउन सक्छु भनेर पछि लाग्नुभन्दा नि आफूलाई चाहिँ म बनाउन सक्छु, केही मैले चाहिँ आफूलाई गर्न सक्छु भनेर हजुरले सोच्नुभयो भने चाहिँ मेरो हिसाबले मैले हजुरलाई सिकाउँदा चाहिँ पहिले चाहिँ हजुरले आफ्नो औरालाई एकदम स्ट्रङ गर्नुहोस्, धेरै बार अर्काकोमा जाने, धेरै मान्छेहरूसँग चाहिँ उठबस गर्ने, ज्यादा हजुरको अरूको कुराहरू चाहिँ सुन्ने होइन, अर्काको कुरा पनि नसुन्ने, धेरै नचाहिने कुराहरू नहेर्ने, नचाहिने कुराहरू नबोल्ने, यसरी चाहिँ हजुरलाई अलिकति आफू अलिकति चाहिँ हजुरलाई आफूलाई नै टाइम दिन स्टार्ट गर्नुभयो भने के अलिकति चाहिँ मान्छेहरूबाट चाहिँ अलिकति टाढा राखेर आफूलाई टाइम दिन स्टार्ट गर्नुभयो, अनि त्यसपछि आफ्नो औरालाई बलियो बनाउनलाई हजुरले हरेक दिन चाहिँ नुहाउँदाखेरि कि कहिले नुन राखेर, थोरै नुन राखेर हजुरले आफ्नो बडीलाई मजाले पहिले वास गर्ने, त्यसपछि सावर लिने, कहिले हजुरले चाहिँ थोरै खाने हाम्रो कफी राखेर गर्न सक्नुहुन्छ, कहिले सिनामन पाउडर भनेर दालचिनीको धुलो, कहिले हजुरले काँचो दुध राखेर गर्न सक्नुहुन्छ, कहिले दही राखेर गर्न सक्नुहुन्छ, कहिले कालो तिल राखेर, हरेक दिन हजुरले चेन्ज गर्न सक्नुहुन्छ। हजुरको औरा यसै पनि 24 आवर त यति धेरै मजबुत हुन्छ होइन, नेगेटिभिटीहरू कहीँ हजुरको औराबाट चाहिँ छिरिरहेछ, हजुरलाई हार्म गर्दैछ भने पनि हजुरको चाहिँ त्यो टोटली जान्छ के, त्यो 24 घन्टासम्म हजुर फ्रेस हुनु नै धेरै ठुलो कुरा हो, अर्को 24 घन्टा फेरि हजुरले त्यसरी नै गर्न सक्नुहुन्छ। घरमा हजुरले चाहिँ बिहान कपुर, एउटा दुइटा ल्वाङ, सुकमेल, हजुरले यसरी नै दालचिनीको स्टिकहरू या त दालचिनी त्यो हजुरले चाहिँ तेजपत्ता, अनि त्यसपछि छ भने हजुरले तोरी या त सर्स्यु यसरी सबै राखेर बालेर चाहिँ धुनी लगाइदिनु भयो, घरतिर घुमाइदिनु भयो भने पुरै नेगेटिभ एनर्जीहरू चाहिँ निस्किएर जान्छ। बिहान बिहान त्यसरी घरलाई क्लिन्जिङ गर्न सक्नुहुन्छ, आफैलाई पनि एकदमै हेप्पी फिल भयो भने दुई तिनवटा मरिच, दुई तिनवटा ल्वाङ राखेर यसरी आफ्नो शिरमा घुमाएर त्यसलाई चाहिँ कपुरको सहायताले बाहिर लगेर बालिदिनु भयो हुन्छ। घरलाई कहिलेकाहीँ क्लिन चाहिँ हजुरले चाहिँ नुनले गर्ने, कहिले बेसारले गर्ने, कहिले गङ्गाजलले गर्ने गर्नुभयो भने नि हुन्छ। धेरै कुराहरू छन् होइन, यस्ता यस्ता हजुरले अप्नाउनु भयो गर्ने अनि हजुरले चाहिँ हेर्ने के हेरिराख्नु भएको छ दैनिक हजुरले कस्तो कस्तो टिभीमा कस्तो कस्तो हजुरले चाहिँ मोबाइलमा हेर्नुहुन्छ कस्तो प्रोग्रामहरू हेर्नुहुन्छ यसमा थोरै चेन्जेसहरू ल्याइदिनु पर्यो कि हजुरले पोजिटिभ कुरा हेर्नु पर्यो पोजिटिभै हजुरले चाहिँ सुन्नु पर्यो बुझ्नु पर्यो सिक्नु पर्यो सबै कुरा धेरै कुराहरू छन् जस्तै हजुरलाई सानो सानो टिप्स भन्दाखेरि पुरानो कपडाहरू हामीले राख्छौँ क्या पहिलेको मान्छेहरूले त अझ कहिले कहिलेको पनि राख्छ त्यसरी हजुरले घरमा राख्नु भएन सुजहरू पनि पछि लाउँछु म स्लिम भएर यो लुगा लाउँछु म अलिकति मोटो हुँदा यो लाउँछु मलाई यो एकदमै मनपर्छ यसरी हामीले धेरै कुराहरू पुरानो कुराहरू राख्छौँ दराजभरि त्यसले पनि नेगेटिभ एनर्जीहरू धेरै ल्याएको हुन्छ सामानहरू पनि चाहिने नचाहिने हामीले धेरै राखेका हुन्छौँ त्यो सानो सानो थिङमा पनि हजुरको नेगेटिभ एनर्जी आएर बसेको हुन्छ त्यो भएर घरलाई नै चिटिक्क सफा राख्ने नचाहिने कुराहरू सबै फालिदिने पुरानो कुराहरूलाई फालिदिने पुरानो लुगाहरूलाई हटाइदिने बरु ब्रान्डेड नखोज्ने अलि सिम्पल सस्तो नै होस् बरु होइन दुई चारवटा चाहिँ नयाँ लुगाहरू लिएर नयाँ नयाँ लुगाहरू लाउने अलिक सफा हुने आफूलाई चाहिँ अलिकति हजुरले ग्रुमिङ गर्ने अब नुहाइ धुवाई गर्ने सफा हुने यस्तरी हजुरले आफूलाई चाहिँ अगाडि बढाउँदै जानुभयो भने औराहरू चाहिँ हजुरको मजबुत हुँदै गयो भने हजुरको के हुन्छ भन्दा चारैतिर चाहिँ पोजिटिभै पोजिटिभ चाहिँ हजुरले चाहिँ एनर्जीलाई तान्न थाल्नुहुन्छ है अब हजुरको औराले पोजिटिभ कुराहरूलाई मात्रै खोज्न थाल्छ हेर्नुहोस् है भाइब्रेसनै पोजिटिभ भयो हजुरले अनि त्यस्तै त्यस्तै फलो गर्दै गर्दै गर्दै हजुरको चाहिँ सबकन्सियस माइन्डमा पोजिटिभ हजुरको ब्रह्माण्डमा नि पोजिटिभ सबै कुरा पोजिटिभ हुँदै गएपछि हजुरको लाइफ पुरै 360 degrees चाहिँ चेन्ज हुन्छ मान्छेले कल्पनै गर्न सक्दैन यो व्यक्ति 1 year अगाडि यस्तो थियो 1 year पछाडि कसरी यस्तो भयो अचम्म लाग्छ मान्छेलाई देख्दाखेरि होइन तर उसले त्यो सानो सानो थिङ एकैचोटि हजुरले बिग कुराहरू गर्नु पर्दैन कि सानो सानो बस्ने ठाउँ सफा सुत्ने ठाउँ सफा नचाहिने कुराहरू राख्नु भएन पुरानो पुरानो कुराहरू मैलो लुगाहरू आज लायो भोलि नधोए त्यत्तिकै बरु यसो वास गर्ने सुकाइदिने पानीले मात्रै भए पनि होइन धेरै कुराहरू चाहिँ हजुरले ख्याल गर्नुपर्ने हुन्छ अब यसरी गर्न थाल्नु भने चाहिँ नेगेटिभिटीहरूले चाहिँ हजुरलाई त्यति छिटो हार्म गर्दैन अनि हजुरको मुड एकदम स्विङ भइरहेको छ भने चाहिँ त्यो स्टेबल हुन थाल्छ हजुरलाई नचाहिने कुराहरू गर्नै मन लाग्दैन नचाहिने कुरा सुन्नै मन लाग्दैन नचाहिने कुराहरू हेर्नै मन लाग्दैन अब हजुर एकदमै प्योर हुँदै जानुहुन्छ प्योर हुनासाथ औरा हजुरको क्लिन हुँदै प्योर हुन थाल्यो हजुरको औरा चाहिँ एकदमै ब्राइट मजबुत हुन थालेपछि त हजुरले त अट्र्याक्टै सबै पोजिटिभ गर्नुहुने भयो त्यो भएर हजुरहरूले पनि यस्तो सानो सानो टिप्सबाट नै स्टार्ट गर्दै ठुल्ठुलो कुराहरू गर्न पाउनुहुन्छ ठुलो कुराहरू ग्राफ गर्न सक्नुहुन्छ त्यो भएर मेरो हजुरहरूले टिकटकमा गएर भिडियो पनि हेर्न सक्नुहुन्छ धेरै कुराहरू मैले सिकाइदिएको छु त्यसलाई नै फलो गर्न सक्नुहुन्छ थ्याङ्क यू
1: हजुर श्रोताहरू उहाँ टिकटकमा हुनुहुन्छ हिलर लीला होइन तपाईँको टिकटकको नाम हिलर लीला नामले उहाँ हुनुहुन्छ त्यहाँ धेरै कुराहरू उहाँले राख्नु भएको छ सबैलाई राम्रो होस् भनेर जे होस् अब यो खेल चाहिँ एनर्जीकै रहेछ श्रोताहरू नेगेटिभ एनर्जी र पोजिटिभ एनर्जी जुन चाहिँ हामी ऊर्जा भन्छौँ होइन खेल चाहिँ त्यसैको रहेछ आफ्नो ऊर्जालाई आफ्नो औरालाई चाहिँ भनौँ क्लेन्ज गर्ने बेला बेलामा हुनुपर्ने रहेछ यस्तो कुराहरू पनि सिक्ने पर्ने सिक्नुपर्ने रहेछ हामीले जे होस् आफू वरिपरि जति आफूले पोजिटिभ एनर्जी बनाउन सक्यो त्यति नै आफूलाई पनि राम्रो हुने अनि परिवारमा पनि राम्रो हुने होइन अहिलेको समस्याहरू चाहिँ मेरो यो क्वेसन थियो नि होइन किन चाहिँ अहिले यस्तो हुन्छ धेरै जस्तो मान्छेहरू पीडित भन्ने होइन त्यसमा चाहिँ यहाँ विशेष गरेर यो औरा हाम्रो औरालाई क्लिन राख्नुपर्छ भन्ने कुराहरू आयो पोजिटिभ एनर्जी क्रिएट गर्न सक्नुपर्छ भन्ने कुराहरू आयो श्रोताहरू र हिलर लीला भनेर उहाँ हुनुहुन्छ टिकटकमा र फेसबुकमा उहाँसँग जोडिनुहोला अनि अब अहिले पास्ट लाइफ थेरापिस्ट भन्नुभएको छ तपाईँले पास्ट लाइफ थेरापिस्टको पनि तपाईँले यो सबै तपाईँ सबै कुरामा भनौँ न होइन स्पिरिचुअल हिलर रेकी ग्रान्ड मास्टर हिप्नोटिजम ग्रान्ड मास्टर महागुरु क्वान्टम हिलर साउन्ड थेरापिस्ट पास्ट लाइफ थेरापिस्ट यो सबै तपाईँ सर्टिफाइड हुनुहुन्छ है सबै कुरा सबैको सर्टिफिकेट छ भने
0: अनि
1: भ्याउनु पनि भ्याउने भएको है अब यो पास्ट लाइफ थेरापिस्ट, अब आजकल त धेरै मान्छेहरू पास्ट लाइफमा जाने चलन छ होइन, पास्ट लाइफ हेर्ने छ. मलाई कसैले सोध्यो भने चाहिँ अहिलेको लाइफमा त कस्तो यहाँ सही नसक्नु छटपटि भएर चाहिँ के पास्ट लाइफ जानु भन्छु म चाहिँ मान्छेहरूलाई होइन. किन जान्छ मान्छेहरू पास्ट लाइफमा अहिले?
0: यस्तो म्याम, अब सबैलाई हजुरले भने जस्तै छटपटि छ, पीडा छ होइन. कतिलाई चाहिँ मेरो मैले के चाहिँ गरेर रहेछु, मेरो कर्म के चाहिँ रहेछ र मलाई यति दुःख भएको भन्ने सोचेर पनि उनीहरूलाई पास्ट लाइफ हेर्न मनपर्छ. कतिलाई चाहिँ पास्ट लाइफबाटै उनीहरू चाहिँ अलिकति ध्यान साधना योगहरू गरेर आएको हुन्छ, उनीहरूलाई दैविक कुराहरू चाहिँ उनीहरूलाई धेरै नै आइरहेको हुन्छ कि, लाइक हुन्छ नि मलाई यो गर्न सक्छु, मलाई चाहिँ भगवान्ले दर्शन दिनुहुन्छ, म चाहिँ सपनामा मन्दिरहरू गइरहेको हुन्छु, म सपनामा यस्तो हुन्छु त्यस्तो हुन्छु, भोलि हुन लागेको कुरा आजै जस्तो चाहिँ मलाई सिक्स सेन्सले भनिदिन्छ, मलाई थाहा हुन्छ यो हुन्छ त्यो हुन्छ सबै कुराहरू चाहिँ हामीलाई, तर म को हुँ भन्ने चाहिँ मलाई थाहा छैन, मलाई धेरै बुझ्न मन छ. त्यति मात्रै होइन, मेरो फ्यामिलीले मलाई एक्लै बनायो, मेरो हस्बेन्डले मलाई छोडिदियो, मेरो बच्चाहरूले पनि मेरा कुरा सुनेनन्, मेरो सबैतिर चाहिँ यस्तो यस्तो छ लाइफ, किन यति साह्रो दुखी भएको, म के रहेछ कसो रहेछ, मान्छेलाई यी सबै कुराहरू बुझ्न मनपर्छ. पास्ट लाइफ वास्तवमा एक्चुअलमा भन्यो भने पास्ट लाइफ चाहिँ हजुर आफै जान सक्नुहुन्छ, ध्यान साधना मेडिटेसन गर्दै जानुभयो भने हजुर एकदमै शान्त चित्त भएर यति डिपमा पुगेपछि हजुरले पास्ट लाइफ देख्न थाल्नुहुन्छ. त्यो अलिकति ढिला प्रोसेस भयो, किनभने सबैलाई ध्यान गर्न मन नलाग्ला, सबै साधनातिर नजाला सबैलाई. अब यो अहिले चाहिँ हजुरको हिप्नोटाइज गरेर या त हजुरलाई चाहिँ सबकन्सियससम्म लिएर गएर हजुरको सबकन्सियसमा पुऱ्याएर चाहिँ हजुरलाई आकाशिक रेकर्डबाट चाहिँ हजुर पास्ट लाइफमा को हुनु रहेछ, के गर्नुहुँदो रहेछ, कहाँ जन्मिनु भएको रहेछ, कुन जातिको हुनुहुँदो रहेछ, कुन धर्म मान्नुहुँदो रहेछ हामीले हेर्न सक्छौँ. यो हेर्नुको मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि सबैलाई त यो कुराले बेनिफिट होला भन्ने पनि छैन, तर कति कुराले चाहिँ बेनिफिट पनि छ. जस्तै कुनै व्यक्तिलाई डायबिटिज भएको छ भने पास्ट लाइफमा गएर हेर्दाखेरि उसको चाहिँ पेट सम्बन्धी केही न केही समस्याहरू, या त उसलाई एक्सिडेन्ट भएको, या त उसको प्यान्क्रियाज नै उसको चाहिँ ड्यामेज भएको, या त केही समथिङ देखिन्छ. त्यो प्यान्क्रियाजै ड्यामेज भएको छ भने त्यो चाहिँ हजुरको डिजिज अहिलेसम्म पनि यो लाइफमा नै आउँछ र उसलाई चाहिँ सुगरको पेसेन्ट भएर उसलाई चाहिँ सताइरहेको हुन्छ. हामीले पास्टमा गएर हेरेपछि उसको त्यो कुनै पनि त्यस्तो डिजिजहरू थियो, या त पास्ट लाइफमा पेन्क्रियाजमा केही प्रब्लम थियो, ऊ चाहिँ कहीँ एक्सिडेन्ट भएको थियो, उसको चाहिँ सबै त्यो पास्ट लाइफमा पेन्क्रियाज चाहिँ एकदमै फुटेर छताछुल्ल भएको थियो, र यही अहिले पनि क्यारियन उसले लिएर आयो, आएर चाहिँ ऊ चाहिँ अहिले सुगरको पेसेन्ट भएको छ भने उसले त्यो सबै देखेपछि त्यहाँ पुगेर फेरि हिल गर्यो भने ऊ त्यो हजुरको ट्रमाबाट निस्किन्छ. त्यस्तै ट्रमा अरूको पनि हुन्छन् है, हेर्नु चाहिँ त कसैले पास्ट लाइफमा माथि हाइटबाट ठेलेर झारिदिएर चाहिँ उसको त्यो डेथ भएको हुन्छ, कसैको आगोले पोलेर जलेर, या त आफैले पनि त्यसरी केही गरेर, या त एक्सिडेन्टली त्यसरी मरेको हुनसक्छ, कसैलाई एकदमै गाह्रो मरण के कहीँ एक्सिडेन्ट भएर बल्ल बल्ल छटपटाएर धेरै मान्छेहरूलाई आगोदेखि डराउने, पानीदेखि डराउने, हाइटदेखि डराउने, हरेक हुँदै हुँदै यस्तै फ्यामिली परिवार मेरो नगइदिए हुन्थ्यो, फ्यामिली परिवारले मलाई चाहिँ नछोडोस्, म सँगै हुन पाए हुन्थ्यो, किन मलाई सबैले छोड्छन्, किन एक्लो बनाउँछन्, किन म एक्लै हुने, त्यस्तो टाइपको हुन्छ. किनभने उसको पास्ट लाइफमा उसले केही न केही गरेको छ, फ्यामिलीहरू त्यो पास्ट लाइफमा पनि उसको चाहिँ लस्ट भएको छ, ऊ एक्लै परेको छ, त्यो भएर यो लाइफमा नि उसलाई चाहिँ फ्यामिली परिवार साथीभाइ चाहिन्छ. हेर्नुहोस् है, अब मैले हेरेको केसमा दुई चारवटा कस्तो आयो भने एउटा मान्छे एकदमै फ्यामिली फ्यामिली फ्यामिली फ्यामिली भन्ने, अहिले त उसको 100 फ्यामिली मेम्बरै हजुरको 100 जति छ. हेर्नुहोस् है त, मामा घर, काका घर, ठुलो बुवा, सानो बुवा, आफ्नो दाई भाउजू, आफ्नो सबै परिवार घर त्यसरी उसको रहेछ. पास्ट लाइफमा उसले के भनेको रहेछ भने अन्तिममा मर्ने बेलामा चाहिँ मलाई चाहिँ फ्यामिली चाहियो, किनभने ऊ चाहिँ एउटा बिचमा समुद्रमा गएर हराएछ र एउटा बिचमा घरि यता घरि उता गर्दै गर्दै त्यसरी उसको प्राण गएको देखियो. अब त्यहाँ पनि हजुरको 20 ऊ हराएको अनि फ्यामिलीसँग चाहिँ झगडा गरेर त्यसरी निस्केको, अब उसको चाहिँ त्यस्तो त्यस्तो हिस्ट्री चाहिँ देखियो. त्यसले अन्तिममा चाहिँ म चाहिँ फ्यामिलीसँग चाहिँ यसरी पाऊँ, यसरी यो जन्म जस्तो चाहिँ मेरो चाहिँ अर्को लाइफ भयो भने नहोस् उसले कल्पना गरेको थियो मनमा मात्रै, अहिले आएर त्यसरी सबै फ्यामिलीहरू पाए. त्यस्तै हामीले धेरै कुराहरू कल्पना गरेको, हामीले अन्तिम टाइममा सोचेको कुराहरू चाहिँ हामीले यो लाइफमा पाउँछौँ. त्यहाँ गएर हजुरलाई हेरेपछि धेरै कुराहरू चाहिँ बेनिफिट हुन्छ है त. त्यो भएर हजुरहरूले त्यति मात्रै होइन, एउटा साधारण व्यक्ति एउटा सिम्पल हजुरको किसान खेती गर्ने, किसान खेती मात्रै गर्थ्यो, त्यो 50 वर्षको एजमा त्यसको डेथ भयो र अहिले यो जन्ममा त्यो भर्खर 25 इयर्सको छ भने ऊ पास्ट लाइफमा गयो भने किसान खेती गर्ने व्यक्तिले कति ज्ञानहरू चाहिँ आर्जन गर्यो होला भन्नुहोस् न 50 एजमा. धेरै कुराहरू उसले सिक्यो नि, त्यो सिकेको सबै कुरा चाहिँ के हुन्छ यो 25 एजको मान्छेलाई आयो. अब प्लस गर्दाखेरि त उसले त धेरै नलेज पायो नि त, 25 इयर्सको मान्छेको उता प्लस 50 वर्षको अनुभव एक्सपिरियन्सले त उता 75 जस्तो एजको सबै ज्ञानहरू आयो नि. त्यस्तै हजुरको गुरुहरू लेभलका मान्छे हुन्छ, उनले चाहिँ पास्ट लाइफमा के चाहिँ हजुरको चाहिँ दीक्षा लिएको, कति चाहिँ हजुरको चाहिँ तन्त्र साधनाहरू गरेको, कति चाहिँ उसले योग ध्यानहरू, तपस्याहरू, मेडिटेसनहरू, हरेक कुराहरू, मन्त्रहरू, सबै कुरा चाहिँ स्वाच्छै यो लाइफमा थाहा हुन्छ र उसलाई प्लस हुन्छ त्यसले. त्यस्तै त्यस्तै धेरै कुराहरू छन्, कसैलाई अब हजुरको ज्ञानहरू लिन, कसैलाई चाहिँ मेरो लाइफमा के कस्तो थियो भनेर बुझ्न त मन लाग्छ, तर त्यसबाट हजुरले धेरै कुरा लर्न पनि गर्नुहुन्छ. यस्तैमा एउटा चाहिँ मन्दिरमा बस्ने रहेछ एकजना लेडिज, उसको चाहिँ एकदमै दुःखद कहानी फेरि, अनि त्यसलाई चाहिँ अरू मान्छेहरूले चाहिँ एकदमै युज गरेको, उसलाई चाहिँ एकदमै अब्युज गरेको, उसलाई चाहिँ हुन्छ नि 3-4 मान्छेहरूले चाहिँ रेपहरू गरेको, हरेक कुराहरू त्यो चाहिँ उसले पास्ट लाइफको देख्यो र धेरै स्याड भयो. अब यस्तो पनि हुन्छ, यहाँ धेरै कुराहरू हुन्छ हजुर. अब यो हजुरहरूलाई इन्ट्रेस्ट लाग्छ भने, कसैलाई अब मलाई एकदमै हेर्न मन छ भन्छ भने, मेरो हिसाबले चाहिँ हेर्नुभएको राम्रै हो, बुझ्नुभएको राम्रै हो.
1: हजुर, भनेपछि पास्ट लाइफ हेऱ्यो भने अलिकति बेनिफिट पनि रहेछ, त्यताको ज्ञानहरू ल्याउन पनि सकिने रहेछ, होइन त? अनि त्यही त अहिले धेरै चलन छ, यस्तै अचम्म अचम्मको कुराहरू हुन्छ है श्रोताहरू. तपाईँहरू पनि पास्ट लाइफ हेर्न चाहनुहुन्छ भने मलाई चाहिँ डर लाग्छ, होइन? मलाई चाहिँ अहिले चाहिँ लीला चाहिँ कस्तो भएको छ भने, तपाईँहरू जस्तो मान्छेहरूको धेरै सङ्गत गरेँ मैले, होइन? मैले सन्तहरूको सङ्गत पनि गरेँ, होइन? सन्तहरूको सङ्गत गर्नु भन्छ नि, होइन? मैले सानैदेखि हाम्रो घरमा आउनुहुन्थ्यो सन्त, साधु सन्तहरू धेरै बास बस्नु आउने. अहिलेसम्म पनि म तानिन्छु सन्तहरूको बोली, तपाईँहरू जस्तोको बोलीले तानिन्छु, अनि मलाई जिज्ञासा हुन्छ के सोध्नु मन लाग्छ, के सोध्नु मन लाग्छ तपाईँहरू जस्तोको. त्यही त, के सन्तहरूको सङ्गतले भनौँ, तपाईँहरू जस्तो पर्सनालिटीहरू भनौँ को सङ्गतले मलाई अहिले चाहिँ कस्तो हुन्छ भने, आहा, साँच्चै नै यो शरीर मात्रै पो जान्छ त, यो आत्मा त अर्कोमा पो जाने रहेछ त. अहिले चाहिँ मलाई मैले छर्लङ्ग भएको छ भनौँ, यो शरीर मात्रै जाने रहेछ, यो यहाँसम्म चाहिँ म पुगेको छु है.
0: यो चाहिँ धेरै नै राम्रो कुरा हो, यति पुग्नु नै धेरै नै राम्रो कुरा हो हजुरलाई. तर कस्तो भने, मेन चाहिँ हामीले पाएको त अब यो आत्मालाई राख्नलाई नै यो शरीर पाएको हो म्याम, आत्मा बस्नेलाई यो शरीर पाएको हो. यो शरीर त मिट्टीको शरीर त हो के भनेर, मेन चाहिँ हजुरको चाहिँ आत्मा भनेको चाहिँ अब हाम्रो चाहिँ स्कुल आएको छौँ क्या, हामी अहिले विद्यालयमा छौँ, हामी सबैजना सिकिरहेछौँ क्या, यो आत्माले नै सिक्नलाई आएको हो नि त. अहिले हामी विद्यालयमा छौँ, सबैजना सिकिरहेछौँ. यो सिक्ने क्रममा कोही अलि बेसी सिक्छ, कोही अलिक कम सिक्छ, कसले धेरै नै सिक्छ. स्टुडेन्टमा पनि हजुरको कोही फर्स्ट, सेकेन्ड, थर्ड, कोही लास्ट हुन्छ, यस्तै हो क्या.
1: हजुर हजुर हजुर. अनि यो साउन्ड थेरापिस्ट सिङ्गिङ बोल हुन्छ, होइन? सिङ्गिङ बोल त काठमाडौँमा प्रशस्तै पाइन्छ है, विदेशीहरूले धेरै लानुहुन्छ. यो चाहिँ विशेष गरेर यो साउन्ड थेरापिस्टकै लागि मात्रै हो, साउन्ड थेरापीकै लागि मात्रै?
0: यो साउन्ड थेरापी सँगसँगै यसले चाहिँ अरू पनि गर्छ म्याम. अब जस्तै हजुरलाई चाहिँ बडीहरू पेन भएको छ भने त्यो साउन्ड हिलिङ बलाई लिएर चाहिँ बजाउँदै बजाउँदै बडीहरूलाई हजुरको चाहिँ चारैतिर चाहिँ मसाज जस्तो गरिदिन सकिन्छ. हजुरको हेड एकदमै दुखिरहेछ भने हेडमा राखेर पनि बजाइदिइराख्यो भने हजुरलाई हेड एकदम हल्का हुन्छ. हजुरको अब खुट्टाहरू दुख्छ, बडीहरू त्यस्तै हुन्छ भने भाइब्रेट गर्नलाई उभाएर हजुरलाई ट्याङ ट्याङ साइडबाट चारैतिरबाट बजाउन मिल्छ. सँगसँगै हजुरलाई सुताएर यो थेरापी पनि बिस्तारी गऱ्यो भने हजुर एकदमै डिपमा जानुहुन्छ, हजुरलाई एकदमै रिल्याक्स हुन्छ. कति मान्छे त एस्ट्रल ट्राभल पनि गर्छ, धेरै नै राम्रो हो के. बुझ्नु पनि यति धेरै डिपमा जान्छ, यसले धेरै रिल्याक्सेसन दिन्छ। अब यो चाहिँ गर्नुभएको कुरा हाम्रो हिलिङ भनेको त एउटा मात्रै होइन, धेरै कुराहरू छन् होइन। अब हजुरलाई कुनै सुनेर आनन्द आउनेछ, कोही बोलेर सुनाउँदाखेरि मजा लाग्छ, हा हजुरले कति राम्रो कुरा त्यहाँ हिल हुन्छ। हिलिङ भनेको यस्तो हो, कहिले हातले यसरी टच गरेर हिल गर्दाखेरि आनन्द आएर हुन्छ, धेरै कुराहरू छन्।
1: त्यही त अनि अब विशेष गरेर यो श्रोताहरू साउन्ड थेरापिस्ट तपाईँले नेपाल आउँदाखेरि काठमाडौँमा बौद्धतिर देख्नुहुन्छ होला, बोल सिङ्गिङ बोल बेच्दै गरेको होइन, यसको पनि ठुलो काम रहेछ हाम्रो लाइफमा भनौँ, र धेरै विदेशीहरूले किनेर लान्छन्। तपाईँहरू पनि यसो आउँदाखेरि चाहिँ हाम्रो लीलाजीसँग कन्ट्याक्ट गरेर यो साउन्ड थेरापीको चाहिँ अलिकति बेसिक नलेज लिएर जानुभयो भने, त्यो सिङ्गिङ बोल पनि लिएर जानुभयो भने तपाईँहरूलाई घरमा परिवारमा काम लाग्छ। अनि अर्को कुरा मैले देखेको यो ट्यारोट कार्ड रिडिङ, यो पनि तपाईँले अलिकति बेसिक नलेज लिएर जानुभयो भने तपाईँहरूको परिवारलाई सबैको लागि हेर्नलाई राम्रो हुन्छ। अब पास्ट लाइफतिर त नजाऊँ होइन,
0: जानु भए पनि हुन्छ, अब त्यो चाहिँ हजुरको गुरु लेभलमै गएको व्यक्ति त अब ध्यानबाट नि जान्छ। अब नर्मल व्यक्तिलाई डर लाग्छ, एकदमै फियर छ, फोबियाहरू छ भने के रहेछ त, किन यस्तो भइरहेछ भनेर बुझ्न जान सकिन्छ। त्यस्तो कन्डिसनमा चाहिँ त्यहाँ पुगेर आफ्नो फियर फोबिया यो कारण रहेछ भनेर थाहा भएपछि हजुरलाई डर भनेको लाग्दैन। जस्तै पानीमा हजुरको मृत्यु भएको थियो, फेरि पास्ट लाइफमा गएर त्यो सिनहरू हजुरले देखेपछि त्यहीँ नै हजुरको चाहिँ पुरै हामीलाई डिस्ट्रोय गरिदिन्छ, त्यहीँ नै खतम गरिदिन्छ त्यो हजुरको ट्रमालाई। अब फेरि हजुरलाई त्यो ट्रमाले दुःख दिँदैन, त्यो
1: पास्ट लाइफको ट्रमाले।
4: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: त्यही त प्रारब्ध भन्छौँ हामी श्रोताहरू, पूर्वजन्मको कमाइ भन्छौँ होइन, भन्दै अहिले अब हिँडिरहेको छौँ भनौँ न होइन लीलाजी।
0: हजुर,
1: अब जे होस् जे हुँदैछ अब ठिकै छ भन्दै हामी हिँड्छौँ, पूर्वजन्मको कमाइ प्रारब्ध, मेरो प्रारब्ध भन्दै हिँड्छौँ। प्रारब्धलाई पनि अलिकति सच्याउन चाहिँ मिल्ने रहेछ भन्ने कुरा बुझियो यो पास्ट लाइफ थेरापीबाट चाहिँ भन्ने कुरा बुझ्यो होइन, अलिकति सच्याउनु मिल्ने रहेछ, अलिकति क्लेन्ज गर्नु मिल्ने रहेछ, क्लेन्जिङ गर्नु मिल्ने रहेछ भन्ने कुराहरू चाहिँ बुझ्यो। यो अब स्पिरिचुअल हिलिङ भनेको त अब यही त हो नि सबै होइन, रेकी भयो, अब रेकी पनि त तपाईँको यो हातबाट अलिक हात टाढै राखेर यो सबै, यसमा सबै मलाई लाग्छ साइन्टिफिक रिजन
0: म्याम। अब जस्तै कस्मिक एनर्जी त हामी सबैले क्यारी गरेका छौँ, अहिले हजुर म बोलिरहेको छु, यो बोली निक्लेर हामी यति बोल्नु पनि होइन, यति बोल्नु पनि हजुरको चाहिँ के हो त भन्दाखेरि कस्मिक एनर्जी नै हो। हजुर म यहाँ बोलिराख्दाखेरि हाम्रो बडीमा सबै खानेकुराहरू अघि खाएको पचिरहेछ होइन, एनर्जी सबैतिर दौडिरहेछ, काम सबै गरिरहेछ, यो सबै कस्मिक एनर्जी। तर त्योभन्दा पनि अझै बेसी बढाएर गर्नलाई चाहिँ हामीले ध्यान प्रार्थना मेडिटेसन गरेर तानेर हामीले चाहिँ आफ्नो हातमा राखेर कुनै पनि सेम्बलहरू बनाएर अरूलाई चाहिँ हामीले टच गरेर दिन सक्छौँ। यत्तिकै पनि हजुरलाई हावाबाट पनि यसरी पठाउन सक्नुहुन्छ, वायुबाट नै पठाउन सक्नुहुन्छ, सेम्बलहरू नै पठाउन सक्नुहुन्छ।
1: अब एनर्जी पठाउनुहुन्छ नि तपाईँहरू होइन, यो विशेष गरेर आफ्नो क्लाइन्टहरूलाई आफ्नो रोगीहरूलाई एनर्जी पठाउनुहुन्छ, त्यो चाहिँ ध्यान बसेर पठाउनुहुन्छ होला होइन?
0: त्यो चाहिँ नर्मली पनि हामीले प्रेयर प्रार्थना गरेर तान्छौँ, तानिसकेपछि हामीले चाहिँ अनि पठाइदिन्छौँ, हाम्रो हातमा आएको हुन्छ, पछि फेरि हामीले प्रेयर गरेर पठा फर्काइदिनुपर्छ, त्यो एनर्जीलाई राखिराख्न चाहिँ मिल्दैन।
1: हजुर, अब पहिला अब केही नहुँदाखेरि भनौँ न, प्राचीन युगमै जाउँ फेरि होइन, टेलिप्याथी, अब यो दिमाग दिमाग कनेक्ट गरेर बात गर्ने होइन कुरा गर्ने सङ्केत गर्ने टेलिप्याथी हुन्थ्यो अरे भन्छ अहिले पनि कता कता चाहिँ हुन्छ नि फेरि मैले तिमीलाई सम्झेको म त्यति तिम्रो कला आयो भनेर त्यो पनि त टेलिप्याथी नै हो होइन
0: बढाउनु पर्छ म्याम. अब त्यो बेला चाहिँ उनीहरू एउटा ऋषिमुनिको टाइममा धेरै हाइली उनीहरू चाहिँ
1: हाई लेभलको
0: अरू डाइमेन्सनसम्म नै कनेक्ट हुन्थ्यो. हामी चाहिँ अहिले यतिमै छौँ कि त्यही भएर
1: त्यही
0: तलाई त्यति नसक्या हो
1: हामीलाई चाहिँ अलिकति झसङ सम्झेको बेला म कल आयो भने आहा टेलिप्याथी
0: अनि हायर डाइमेन्सनसम्म चाहिँ पुग्यो भने चाहिँ हामी पनि सक्छौँ.
1: हजुर हजुर त्यही त है नसक्ने कुरा केही छैन. यो सबै श्रोताहरू यो सबै प्राचीन समयको भनौँ ऋषि मुनिहरूले गरेको सबै यो अहिलेको जो उहाँहरूले गर्दै हुनुहुन्छ जुन तरिकाले उहाँले सेवा गर्दै हुनुहुन्छ त्यो सबै मैले चाहिँ त्यसरी बुझेको छु लीलाजी होइन. तपाईँ बोल्दै गर्दाखेरि म कल्पना पनि गर्दैछु म कल्पना गर्नु छिट्टो सुने.
0: अब सानो चाहिँ मलाई श्रोताहरूलाई भनिदिनु मन लाग्ने कुरा चाहिँ धेरै कुराहरू चाहिँ आफूले बोकेर हिँड्नुभन्दा पनि हजुर चाहिँ कनेक्ट चाहिँ युनिभर्स र डिभाइनसँग चाहिँ जहिले नै हुनुहोस् अनि युनिभर्सलाई चाहिँ आफ्ना सबै प्रब्लमहरू सेयर गरिदिने गर्नुहोस् र सानो सानो कुरामा चाहिँ ग्रेटिट्युड पनि दिनुहोस् है. ग्रेटिट्युडकै कुरा गर्दा एउटा मान्छेले यस्तो ग्रेटिट्युड गर्थ्यो अरे ऊ कहाँबाट कहाँ धन सम्पत्ति फ्यामिली परिवार सबै उसको चाहिँ एकदमै मौलाउँदै गयो एकदमै राम्रो भयो. अर्को व्यक्ति चाहिँ खालि आफैलाई कोचिराख्थ्यो अरे कि मेरो चाहिँ यस्तो थोत्रे लुगा मेरो चाहिँ घर पनि थोत्रे मेरो चाहिँ फ्यामिली पनि राम्रो छैन मसँग चाहिँ पैसा पनि छैन. अब यहाँनिर के भयो भनेर भन्नुहुन्छ नि बिचमा एउटा गुरु हुनुहुन्थ्यो अरे गुरुलाई चाहिँ एकजना मान्छेले के भनेछ अरे भन्नुहुन्छ भने यो धनी मान्छेलाई चाहिँ तपाईँले भगवान् ध्यान मेडिटेसन गर्दा भगवान्लाई भेट्नुभयो भने यो धनी भएको व्यक्तिलाई चाहिँ पैसा कम दे यो जो गरिब छ यसलाई चाहिँ टन्न दे भनेर भनिदिनुहोस् है भनेर चाहिँ उसलाई चाहिँ भनेछ अरे र अनि उसले ओके भन्यो. तर भगवान् आउनुभयो आएपछि किन फलानु व्यक्तिलाई चाहिँ हजुरले पटक्कै दिनुहुन्न र त्यो दुखीको दुखी छ प्रभु र यो चाहिँ झनभन्दा झन मौलाको मौला छ. अब भगवान्ले भन्नुभयो अरे म जे दिन्छु उसले थ्याङ्क यू भन्छ सानो कुराको लागि नै उसले ग्रेटिच्युड दिन्छ मलाई मलाई थ्याङ्क यू भन्छ म कसरी उसलाई नदिनु मलाई त अझै दिन मन लाग्छ नि त. अर्को जहिले पनि उसले कोचेको गर्छ मलाई भगवान्ले दिनस् मेरो जिन्दगी यस्तो बनाइदिस् मलाई यो भयो मलाई त्यो भयो एटलिस्ट उसँग भएको कुराको त थ्याङ्क यू भन्दै हुन्थ्यो नि त. राम्रो दुइटा आँखा देख्ने भएको छ दुइटा आँखा छ दुइटा खुट्टा छ यति राम्रो बडी छ सबै कुराहरू छ होइन ब्रेन द्याज छ हातहरू दिएको छ कमाएर खान सक्छ सबै कुरा छ उसलाई स्वस्थ छ राम्रो छ केहीमा थ्याङ्क यू भन्दैन यो नि त प्रभुले दिनुभयो हो नि हजुर मैले बनाएँ होइन. त्यो भएर हजुरहरूले चाहिँ थ्याङ्क यू चाहिँ हरेक कुरामा भन्दै जानुस् अनि चेन्ज हुन्छ लाइफ. खाना पाए नि थ्याङ्क यू लाउन पाए नि थ्याङ्क यू एकछिन रमाइलो गर्न पाए नि थ्याङ्क यू सबै कुराको लागि थ्याङ्क यू ग्रेटिट्युड चाहिँ दिनुहोस्.
1: हजुर हजुर थ्याङ्क यू गड फर द वर्ड सो स्विट थ्याङ्क यू गड फर द फुड विट भनेर थ्याङ्क यू गड फर एभ्रिथिङ गरेर नानीहरूको प्रार्थना याद आयो मलाई हजुर होस्. अब हामी आजको नारीलाई भिट मार्ने बेला भयो तर तपाईँको कुरा त जति सुन्यो तपाईँ आँखा चाहिँ गरेर बोल्नुहुन्छ है सुनिरहँ जस्तो के गर्नु अब छेउमा आएर घरैमा आएर सुन्नु पर्ला कुरा चाहिँ होइन. हजुर होस् हामीले सबै कुराहरू चाहिँ राख्यौँ होइन लीलाजी प्राय जे होस् श्रोताहरू जे होस् हिलिङको जरुरी महसुस भयो भने तपाईँहरू नेपाल आएको बेलामा हाम्रो हिलर लीलासँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ. टिकटकमा उहाँ हिलर लीला गरेर हुनुहुन्छ उहाँलाई फलो गर्नुहोला. फेसबुकमा पनि हुनुहुन्छ हिलर लीला उहाँलाई फलो गर्नुहोला. यसो रिक्वेस्ट पठाउनुहोला हुन त तपाईँहरूको त भरि हुन्छ है तर फलो गर्नुहोला म्यासेज गर्नुहोला म्यासेज पनि हेर्नु भ्याएन भने मलाई भन्नुहोला म उहाँसम्म पुर्याइदिन्छु. जे होस् स्पिरिचुअल हिलर हुनुहुन्छ रेकी ग्रान्ड मास्टर हुनुहुन्छ र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ महागुरु क्वान्टम हिलर हुनुहुन्छ साउन्ड थेरापिस्ट हुनुहुन्छ पास्ट लाइफ थेरापिस्ट हुनुहुन्छ र ट्यारोट कार्ड रिडर हुनुहुन्छ उहाँ श्रोताहरू. अहिले धेरै मान्छेहरू ट्यारोट कार्ड रिडरकोमा जान्छ विशेष गरेर यो तासको जोखाना चाहिँ एकदम करेक्ट हुन्छ भन्छ है.
0: हजुर एकदमै किनभने यो चाहिँ डिभाइनसँगै कनेक्ट हुन्छ कि युनिभर्ससँग डाइरेक्ट कनेक्ट हुन्छ. सर
1: कस्तो हामी तास खे तास नखेल्नु है भन्छौँ होइन अब हेर्नु खोज तासको कुरा आयो है. पहिला न्युमरोलोजीको मात्रै चाहिँ हामीले जोखाना करेक्ट हुन्छ अरे भनेर सुन्थ्यौँ अहिले त ट्यारोट कार्ड भनौँ तास तासै हो होइन तास र रिडिङ क्लबबाट पनि हुने रहेछ र तपाईँहरू कोर्सहरू गर्नु चाहनुहुन्छ भने आएर उहाँलाई सम्पर्क गर्नुहोला बेसिक कोर्स गरेर बेसिक नलेज लिएर चाहिँ आफ्नो परिवारको लागि तपाईँले हेरचाह गर्न सक्नुहुन्छ भन्दै अब हामी के गर्नु लीलाजी समय थोरै थोरै छ है अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्नुहुन्छ जाँदा जाँदै
0: त्यही हो अहिले सबैलाई दुःख लाग्छ धेरै मान्छेहरू दुखी छन् पैसा भएर दुखी छन् फ्यामिली सम्बन्ध राम्रो नभएर दुखी छन् कोही अरू नै कुराले दुखी छन् के कुराको दुःख छ के कुराको सबै जे दुःख भए पनि हजुरले एउटै बाटो छ भगवान् युनिभर्स डिभाइन जसलाई मान्नुहुन्छ हजुरले सबै कुराहरूलाई सरेन्डर गरिदिनुहोस् एकदमै धेरै प्रब्लम भएको बेलामा हजुरको हातबाट सिचुएसन हजुरले अब थाम्न नसक्ने स्थितिमा हजुरको बिजनेस पनि राम्रो भइरहेको छैन हजुरको फ्यामिली परिवारसँग राम्रो छैन हजुरलाई आफ्नो कस्तो भने हेल्थ पनि एकदमै बिग्रिरहेको छ चारैतिर डामाडोल स्थिति छ भने हजुरले बसेर एकछिन प्रेयर प्रार्थना गरेर प्रभु आजको दिनसम्म मैले मेरो जिन्दगीको डोर चाहिँ समाउँदै लिएर अगाडि हिँडेको थिएँ यो डोरीलाई आज हजुरलाई मैले सबै सुम्पेको छु जे गर्नु छ अगाडि हजुर हजुरले गरिदिनुहोस् म हजुरले जुन मार्ग भन्नुहुन्छ त्यहीमा हिँड्छु भनेर सरेन्डर मोडमा सरेन्डर भावमा भएर सरेन्डर गरेको दिनदेखि हजुरको जिन्दगी पुरै चेन्ज हुन्छ म यति नै भन्दै आजलाई बिदा माग्छु थ्याङ्क यू सो मच म्याम हजुरलाई हजुरले बोलाएर यति कुरा राखिदिनु भएकोमा र सबै श्रोताहरूलाई नि थ्याङ्क यू
1: हजुर लीलाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद फेरि पनि तपाईँसँग भेट गर्ने नै छु म थ्याङ्क यू सो मच श्रोता र हाम्रो लीलाजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई भेट मार्ने बेला भइसकेको छ म सुजन बालालाई आज्ञा दिनुहोस् नमस्ते बाई

0: Belayan Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Sanya Samudai Ma
0: Belayan Padi
3: नेता पोखरेल
4: आज बालिनको सरकार पपुलिजम एनार्किजम र अपर्चुनिजमको जगमा जसरी खडा भएको छ यो लामो समयको चुनौती हो भन्ने म ठान्दिनँ किन कुनै पनि शक्ति जति छिटो उदय हुन्छ त्यसको पतन त्यति नै छिटो हुने सम्भावना रहन्छ यो विज्ञानको कुरा उनीहरू जसरी नाटकीय रूपमा नेपालको राजनीतिमा स्थापित भएका छन् उनीहरूको पतन त्यसै गरी हुन्छ यसमा ढुक्क हुँदा हुन्छ तर सवाल के हो त भने उनीहरूको पतन पछाडिको भविष्य के हुने त्यो भविष्य हामीले चाहे जस्तो हुन्छ कि हुँदैन बनाउन सक्छौँ कि सक्दैनौँ यो प्रश्न मुख्य प्रश्न हो भन्ने मलाई लाग्दछ
3: तर रासुवाको पतनपछि जनमत आफूतिर आउने कुरामा विश्वस्त हुन सक्ने आधार भने नभएको उहाँको भनाइ छ पोखरेलले युवा पुस्ताको पार्टीप्रति आकर्षण नभएको स्वीकार गर्दै हरेक कार्यक्रममा पाका अनुहार नै ज्यादा देखिने गरेको बताउनुभयो आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आरोपमा मुरुङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्रेको छ विराटनगर साथका 46 वर्षे कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र हाटखोलाको संयुक्त टोलीले आज घरबाटै नियन्त्रणमा लिएको हो कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ कार्की लामो समयदेखि गिरीसँग सम्बन्धमा रहेको खुलेपछि नियन्त्रणमा लिइएको मोरङका डीएसपी मखेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ मोरङ प्रहरीले कार्कीमाथि गिरीसँगको सम्बन्ध आर्थिक गतिविधि र सम्भावित आपराधिक संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ प्रहरीले गिरीसँग जोडिएका अरू व्यक्तिमाथि पनि निगरानी बढाइएको बताएको छ विराटनगरका गिरीमाथि कैदीबन्दीको रकम दुरुपयोग ठगी र आपराधिक विश्वासघात लगायतका आरोपमा अनुसन्धान हुँदैछ कार्कीले गिरीको आर्थिक हिसाब किताब मिलाउने व्यवस्थापन गर्ने र विभिन्न गतिविधिमा सहयोग गर्ने भूमिका निर्वाह गर्दै आएको पाइएको छ कार्कीले विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै आएको पनि प्रहरीले जनाएको छ प्रहरीले गिरीको प्रभावमा रहेर असुली मिटर ब्याज ठेक्का पट्टामा दबाव सिर्जना गर्ने धाक धम्की दिने तथा समाजमा आतंक फैलाउने गतिविधिमा संलग्न केही व्यक्ति फरार छन् भनेको छ गिरीसँग केही दलका नेता कार्यकर्ताको समेत लामो समयदेखि सम्पर्क देखिएको प्रहरीले जनाएको छ मोरङ कारागारका कैदी बन्दीको राशन भत्ता र पारिश्रमिक सहित 13,60,000 लिएको आरोपमा गिरीलाई असार 13 गते विराटनगर 8 घरबाट पक्राउ गरिएको थियो असार 22 गते जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाडे पनि लगत्तै सीआईबीले ठगी र आपराधिक विश्वासघात मुद्दामा पक्राउ गरेको थियो हाल गिरीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ अपहरण तथा शरीर बन्धक मुद्दामा 9 वर्ष कैद सजाय भोगेर 2079 चैत 5 गते रिहा भएका गिरीमाथि कारागारभित्रै आर्थिक शोषण गर्ने राशन तथा लत्ता कपडाको भत्ता हडप्ने र बाहिर समूह परिचालन गरेर मिटर ब्याजको कारोबार सञ्चालन गर्ने गरेको आरोप लाग्दै आएको थियो गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योग विरुद्ध मुद्दा दर्ता भएको छ
5: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखेपछि मध्य प्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51 महोत्तरीका 7 सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको छ उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसायी विरुद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ नमूना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानूनी कार्यवाही प्रक्रिया अघि बढाइएको हो आर्थिक वर्ष 2082-83 मध्य प्रदेशबाट कानून बमोजिम 578 उत्पादकको आग्रहमा 1228 सरकारी निकायबाट प्राप्त 20,459 खाद्य नमूना संकलन गरिएको थियो तीमध्ये 35 नमूनामा प्रतिकूल नतिजा देखेको र 10 नमूनामा कानूनी कार्यवाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ
3: पीरगंजको नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। पीरगंज 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा आज मृत्यु भएको हो। घटनापछि उपचारमा लापरवाही भएको भन्दै आक्रोशित आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: रोल्पाको सुनसहरी एक सेरमको दवाङ लेकमा हिजो दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन्। गाई बाख्रा चराउन गएकी स्थानीय 35 वर्षीय अमिरा घरती मगर र 38 वर्षीय असौजी घरती मगर मृत भेटिनु भएको सुनसहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभएको छ। पुनका अनुसार पहिरोमा परि 62 वर्षीय कुले घरती मगर गम्भीर घाइते हुनु भएको छ। उहाँलाई उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा लगिएको छ। पहिरोमा केही पशु चौपाया पनि मरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो गाई बाख्रा चराइरहेका बेला माथिबाट 81 पहिरो खसेको थियो। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा सङ्खुवा सभा र भोजपुरमा 3 वेलफेयर पेन्सनरका पुराना जीर्ण घरलाई मर्मत सम्भारसँगै नयाँ स्वरूप दिएको छ। ट्रस्टले अर्थक्वेक रेजिस्टेन्ट होम इन्हान्समेन्ट प्रोजेक्ट अन्तर्गत घरको मर्मत सम्भार, रङरोगन, शौचालय निर्माण लगायतका काम गरेको हो। भोजपुर सडानन्दका वेलफेयर पेन्सनर बद्री बहादुर राई, भोजपुर साल्पा सिलिछोका मच्छिन्द्र राई र सङ्खुवा सभा चैनपुरका श्री प्रसाद राईको घर मर्मत सम्भार गरी हस्तान्तरण गरिएको हो। एडब्ल्युसी खाँदबारीका वेलफेयर अफिसर क्याप्टेन रिटायर्ड प्रताप सिंह राई,
1: इक्यू इन्हान्समेन्ट भन्छ, जुन चाहिँ 2015 सालमा ठुलो भूकम्पले हाम्रो नेपालमा निकै क्षति पुर्याएको थियो, सोही क्रममा हाम्रो वेलफेयर पेन्सनहरूको घर पनि बिगारेको थियो। त्यही समयमा हाम्रो 21-14-76-47 राइफलम्यान बद्री बहादुर राई, उहाँ 10 GR को छाप्ले गाउँ साम्पाङको चाहिँ जुन चाहिँ सडानन्द गाउँपालिका भस्नु पर्छ त्यहाँ बस्नुहुन्थ्यो र त्यो चाहिँ 2016 सालमा बनाएको थियो। तर त्यतिखेर बनाएको इक्यू होम अहिलेको समयमा त्यति स्ट्यान्डर्डको थिएन। त्यसलाई अलिकति इन्हान्समेन्ट प्रोजेक्ट ल्याए र फुल्ली रिफर्बिस गरेर व्हील चेयर एक्सेस, टोयलेट, किचनहरू बनाइदिएर रिप्लास्टरिङ गरेर अलिकति भरन्डालाई एक्सपेन्ड गरेर रिफर्बिसमेन्ट पुरा गरिदिएको थियौँ र त्यसको लागि कुल लागत चाहिँ 3,76,830 रुपियाँ लागेको थियो। र अर्को चाहिँ छ 21-15-58-27 राइफलमेन मच्छिन्द्र राई, उहाँ पनि 10 GR र उहाँ चाहिँ सालेवा दोभाने भन्ने ठाउँको, यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भोजपुर जिल्लामा पर्छ र उहाँको पनि 2016 सालमै बनेको इक्यू होम, त्यो पनि अहिलेको समयलाई मध्यनजर गर्दाखेरि अप टु स्ट्यान्ड नभएको कारणले इन्हान्समेन्ट गरिएको थियो। टोयलेट अनि किचन साथै रिप्लास्टरिङ, सिलिङ, भरन्डा सानो थियो, भरन्डालाई अलिकति एक्सपेन्ड गरेर व्हील चेयर एक्सेसिबिलिटी बनाएर राम्रो स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि समयमा ह्यान्डओभर गऱ्यौँ र उहाँ पनि एकदम नै खुसी हुनुहुन्थ्यो। त्यसको लागि जम्मा लागत 2,56,425 रुपियाँ लागेको थियो। अर्को चाहिँ हुनुहुन्छ 21-15-20-97 राइफलमेन श्री प्रसाद राई, उहाँ चाहिँ 7 GR र उहाँ चाहिँ चापा भुइँ चैनपुर 11 जुन चाहिँ सङ्खुवा सभा जिल्ला पर्छ त्यहाँ बस्नुहुन्छ र उहाँको पनि 2016 सालमै बनेको घर थियो र त्यो पनि अर्थक्वेक रेजिस्टेन्ट होम्सको इन्हान्समेन्ट गरेर उहाँको पनि किचन भरन्डालाई अलिकति एक्सप्यान्ड गरियो, सिलिङहरू लाइयो, रिपेन्टिङ गरेर उहाँलाई एकदम राम्रो बनाएर स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि ह्यान्ड ओभर गऱ्यौँ र त्यसको चाहिँ कुल लागत चाहिँ 5,60,600 रुपियाँ लागेको थियो। र अघिको जस्तै यसको लागतहरू अलिकति फरक छ, त्यो चाहिँ अब ठाउँ हेरी अनि प्रोजेक्टको रिक्वायरमेन्ट हेरेर अनि ढुवानी खर्च हेरेर फरक फरक हुन्छ। यसरी हामीले 3 पहिले बनेको इक्यू होमलाई चाहिँ इन्हान्समेन्ट प्रोजेक्ट गरेर हाम्रो प्रोजेक्ट सुपरभाइजर मोहन थापा अहोरात्र खटेर स्ट्यान्डर्डको इक्यू होमलाई इन्हान्समेन्ट गरेर बुझाउन सफल भएको थियौँ।
0: अर्घाखाँची जिल्लामा छनौटमा परेका 26 बाँदर हेरालु डिभिजन वन कार्यालयबाट नियुक्ति पाएर गाउँ हिँडेका छन्। हेरालुले जिल्लाको 6 तहका बाँदर प्रभावित क्षेत्रका 26 ठाउँमा पुगेर भोलिदेखि मकै नोक्सान गर्न बारीमा आउने बाँदरलाई धपाउनेछन्। अर्घाखाँचीमा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भुक्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर हेरालु नियुक्त गरेको हो। कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार उनीहरूलाई मकै बाली संरक्षणका लागि 2 का लागि नियुक्त गरिएको हो। उनीहरूले मासिक 12,500 रुपियाँ पारिश्रमिक पाउनेछन्। आज काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही र अरू प्रदेशका 1-2 स्थानमा मध्यम खालको वर्षा भएको छ। अरू केही ठाउँमा पानी नै परे पनि ठूलो पानी भने परेन। बेलुकी पख चितवन, दैलेख लगायतका जिल्लामा पानी परेको छ। मौसम पूर्वानुमान अनुसार बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्ने।
2: Yes, Gorkha Radio. मधेसीको सन्देश।

0: हजुर धुन बज्यो, कार्यक्रम सुरु भयो। संचालक विनोद यस कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित भएको छु। यहाँलाई स्वागत छ र नमस्कार पनि।
1: हजुर हजुर, नमस्कार छ मेरो पनि र सम्पूर्ण आदर श्रोतालाई कार्यक्रममा स्वागत छ। र हामी फेरि पनि एक हप्ता पछि आइसकेका छौँ। श्रावणे झरी सँगसँगै हामी पनि आइसकेका छौँ दाजु, र श्रावणमा त साह्रै नै झरी परेको अवस्था पनि छ।
0: अवस्था त्यस्तो तर पहिला पहिलाको जस्तो चाहिँ झरी परेन भनिएको छ के?
1: ए हजुर हजुर है। काठमाडौँ उपत्यकाको कुरा गर्नु पर्दाखेरि काठमाडौँमा विभिन्न स्थानमा झरी परिरहेको छ, तर दिउँसो फेरि टन्टला पोहोर घाम लाग्छ होइन, बेलुकी भएपछि झरी पर्छ।
0: ओके, अब इतिहासको कुरा गर्दाखेरि चाहिँ अब श्रीतिन सरकार हो थाहा भएन, राणाकालको मात्रै कुरा सुनेको थिएँ होइन, यति धेरै बाढीले दुःख दियो रे। त्यतिखेरको घरहरू पनि अलि जस्तो पक्की थिएन, छिङ्गटीको घर माटोको घर हुन्थ्यो, अलिअलि भयो भने भनौँ न अब पोलेको इट्टा भनेर भन्ने चलन थियो होइन। यहाँबाट डुबानको डरले चाहिँ नागार्जुन चाहिँ गएको रे बस्नलाई भनेर भर गरे मैले कता कता देखेँ, खोज्नु पर्ला होइन। जाँदाखेरि बागमती बढेर त्यो बेलामा के हुन्थ्यो भने नदी चाहिँ फैलिने मौका पाउँथ्यो के
1: होइन,
0: नदी फैलिँदा के हुन्थ्यो धनजनको क्षति हुन्थेन, त्यसले चाहिँ मलिलो माटो पनि ल्याउँथ्यो होइन। र बागमती विष्णुपति जति पनि हनुमन्ते खोलादेखि काठमाडौँ भ्यालीका र अन्य ठाउँका नदीहरूले चाहिँ फैलेपछि एकदम मलिलो माटो ल्याउने अलिअलि त भगवान् त गर्थ्यो नि, नगर्ने त होइन होइन, तर त्यो चाहिँ सोचिने होइन, वाटर रिचार्ज हुने मौका पाइन्थ्यो पाउँथे के होइन, त्यहाँदेखि ठुलो क्षति हुन्थेन। खैर अब इतिहासविदले के भन्छन्, जियोग्राफरले के भन्छन्, साइन्टिस्टले के भन्छन् त्यो अर्कै कुरा होइन, तर जे होस् खिर खाने दिन चाहिँ आउँदैछ नि होइन र दही चुरा त खायौँ हामीले असारमा, तपाईँले खानुभयो नि?
1: हजुर हजुर, मैले पनि खाएँ दाजु।
0: अब यो साउनमा चाहिँ खाने चाहिँ खिर खाने दिन चाहिँ आउँदैछ, त्यो चाहिँ कहिले हो भने शुक्रबार 15 गते साउन महिनाको है।
1: हजुर हजुर,
0: तपाईँले चाहिँ खिर बनाउनु पर्यो कसरी बनाउनु छ बहिनी ल भन्नु?
1: हजुर, मैले एकदम सिम्पल तरिकाले दाजु, अलि चाहिँ चिनी अलिक कम खाने भएको कारणले गर्दाखेरि चिनी चाहिँ थोरै थोरै राखेर मात्रै, र त्यो किसमिसहरू पनि राख्छु दाजु बेला
0: बेलुकामा
1: होइन,
0: तर एक दुईजनाले बनाएको देखाएको छु कि बहिनी, चिनी एक थोपा नराख्ने तर बाक्लो दुध थियो बहिनी होइन, त्यसको चाहिँ आफ्नै स्वादिलोपन भन्नुपर्छ। एनिवे खानेकुराको कुरा धेरै नगरौँ, तर हाम्रो चलनमा खिर खाने त छ भनेर भन्नु त पाइयो नि होइन। ओके, विशेष गरी दिदी बहिनीहरूलाई यसपालि यो बेलामा सम्झिनुपर्छ, उहाँहरू आमाहरू बिहानै उठेर दुधको जोहो गर्दै कता कताबाट ल्याउँदै होइन, अझ गाउँ घरमा त पहिला नै एक दुई दिन अगाडि नै तयार गर्नुपर्छ क्या होइन, कसको घरमा दुना गाइछ होइन, ल्याएर अनि मनज्ञ बनाउनु पर्यो नि त होइन। ओके, यो बेलामा ज्वाइँ साहबहरूलाई पनि बोलाउने चलन छ कि छैन त?
1: छ दाजु, यता हाम्रो स्याङ्जा जिल्लातिर चाहिँ छोरी ज्वाइँ होइन अनि भान्जा भान्जीहरू सबैलाई बोलाउने चलन छ र एकदमै रमाइलो हुन्छ। अब हाम्रो गाउँतिर चाहिँ धेरै जसो गाई भन्दा पनि भैँसी पालन गर्छन् दाजु,
0: है
1: भैँसीको प्योर दुधबाट बनेको खिर चाहिँ खाने चलन छ।
0: हजुर, मिसावट भनेको अलिअलि पानी त होला,
1: अहिले त पानी मिसावट हुन्छ,
0: दुधमा पानी कि पानीमा दुध भन्ने पनि एउटा कथा अर्कै छ है होइन, के मिसाएको भनेको पानीमा दुध मिसा भनेर के एउटा
1: एकचोटि त्यो सिरियल पनि आएको थियो नि दाजु दाजुहरूको
0: ल त। अब यो मिसावटको कुरा गर्दाखेरि सरकारले चाहिँ चारैतिर नजर दौडाइरहेको छ, हामीलाई खुसी लाग्छ किनभने आफ्नो जिम्मेवारी हो होइन,
1: गर्दाखेरि
0: मिसावटी दुधदेखि अन्य पदार्थहरू जनताले चाहिँ सेवन गर्नु नपरोस् खानु नपरोस् भन्ने धारणाले सबै सक्रिय छन्। हाम्रो अल द बेस्ट भन्नुपर्छ, हामीले पनि साथ सहयोग गर्नुपर्छ बहिनी होइन,
1: सिर्फ
0: यति मात्रै होइन कि यो भएन त्यो भएन मात्रै होइन के, वाट हेभ यु गिभन, के दिएको छ त आफ्नोबाट कन्ट्रिब्युसन के त होइन, खालि प्रब्लम मात्रै लिएर आउने सल्युसन चाहिँ नदिने त भएन नि होइन। एनिवे अब फेरि हाम्रा सम्पूर्ण श्रोतालाई नमस्कार भन्दै अब ठेगाना दिनुहोस् त बहिनी।
1: हजुर, ठेगाना भन्नुपर्छ, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल एचक्यू बिजिएन बिएफपिओ4, इमेल आइडी आइडी छ बिएफएस गोर्खा एट द रेट बिएफएस डट कम. फेसबुक रहेको छ बिएफएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक. हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930.
0: ठेगाना भयो, टेलिफोन नम्बर पाउनुभयो, सम्पर्क गर्नुहोला. कतिले चाहिँ यो कार्यक्रम कहाँबाट बन्छ, कसले बनाउँछ, कसको लागि भनेर चाहिँ नयाँ नयाँ श्रोतकलाई कौतूहल होला, होइन बहिनी? छोट गरे भन्नुहोस् त, तपाईँ नै भन्नुहोस् त, कसको लागि हो, कसले, हामी को हौ भनिदिनुहोस् त.
1: पक्कै पनि. र विशेष गरी हाम्रो नयाँ श्रोता जस्तै निशा लामा हुनुहुन्छ है, उहाँले फोन गरिरहनुहुन्छ अनि फोन गर्ने बित्तिकै यो रेडियो नेपाल हो भनेर सोध्नुहुन्छ के. अनि मैले निशाजीलाई सम्झाउँछु, मेरै नाम राशिको हुनुहुँदो रहेछ होइन. उहाँले आज पनि एउटा मिठो गीत गाउनु भएको छ, हामी अन्तमा सुनाउँछौँ. मिठा मिठा गीतहरू सुनाउनु हुन्छ र उहाँले के सोच्नु हुँदो रहेछ भन्दाखेरि, परदेशीको सन्देश चाहिँ रेडियो नेपालबाट प्रसारण हुने भएकोले रेडियो नेपालकै कार्यक्रम हो कि भन्ने चाहिँ उहाँले सोच्नु भएको रहेछ है. त्यसैले अब निशाजी जस्ता हाम्रा श्रोता धेरै श्रोता हुनुहुन्छ जसले अलि बुझ्नु भएको छैन होइन. हामी चाहिँ कार्यक्रम परदेशीको सन्देश सञ्चालन गर्छौँ र हामी बिएफबिएस गोर्खा रेडियो ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस हाम्रो रेडियोको नाम हो. यो कार्यक्रम प्रोड्युस गर्छौँ र रेडियो नेपालमा पुर्याउने गर्छौँ. र
0: ओके, तपाईँले त्यो चाहिँ हामी कहौँ भन्नुभयो, कसको लागि त,
1: कसको लागि त, हामी चाहिँ ब्रिटिस आर्मीमा कार्यरत हाम्रा दाजुभाइ दिदीबहिनीहरू, उहाँहरूको परिवार र रिटायर्ड लाइफमा जो हुनुहुन्छ अहिले आमा बुवाहरू हुनुहुन्छ होइन, अहिले युकेमा बसिराख्नु भएको छ, उहाँहरूको साथी भनेको अहिले बिएफबिएस गोर्खा रेडियो हो. उहाँहरूको लागि हामी 24 घन्टा 7 दिन 365 दिनै छौँ.
0: ओके, यो त हाम्रो र हाम्रो श्रोताको बारेमा भनिदिनुभयो. इतिहासको कुरा गर्नुपर्दाखेरि हामी 1952 अप्रिल 1 होइन 1952 ईस्वीसम्मदेखि बिएफएस एक्जिस्टेन्टमा छ, अस्तित्वमा छ. सिङ्गापुर हुँदै, हङकङ हुँदै, हामी ब्रुना युके काठमाडौँमा छौँ र एकदमै ठुलो साथ सहयोग गर्नुहुने रेडियो नेपाललाई हामीले धन्यवाद गर्नुपर्छ. धेरै वर्षदेखि, करिब 20-25-30 वर्षदेखि नै यो परदेशको सन्देश कार्यक्रम उहाँहरूले हामीलाई बजाउन दिइरहनु भएको छ होइन. यो सहकार्य अझ अनन्त कालसम्म जाओस्, किनभने जहाँ चाहे गोर्खाली हौ कि नेपाली हौ होइन, नेपाली भाषी हौ, देशको कुना काप्चा मात्र होइन, धेरैजस्तो ठाउँ र चाहिँ पपुलेसनले सुन्नुहुन्छ नेपालमा र विदेशमा रेडियो नेपाल पनि सुन्नुहुन्छ, अनलाइनबाट हाम्रो कार्यक्रम पनि सुन्नुहुन्छ. गर्दाखेरि यो सब आम नेपालीको लागि हो. गोर्खाली हामी सानो एउटा चाहिँ उसमा छौँ, तर हाम्रो निम्ति भने पनि आखिर त हामी नेपाली हौँ. त्यसले गर्दाखेरि सबै नेपालीहरू विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, सहभागिता भइरहेको छ, हामी यसमा खुसी छौँ. हाम्रो म्यानेजमेन्ट खुसी छ, रेडियो नेपाल खुसी छ. हामीले पुऱ्याएको योगदान, यदि योगदान ठान्नुहुन्छ भने अझै तपाईँहरूको पनि के भन्छ सहकार्यको आवश्यकता छ, होइन बहिनी? ओके, आज अलिकति बिएफएस गोर्खा रेडियोको बारेमा जानकारी गराउनु भयो र हाम्रो स्टेसन काठमाडौँमा यहाँ ब्रिटिस क्याम्प जौलखेलमा छ, ब्रुनाईमा छ, ब्रुनाईमा हामी आउटपुटमा त्यहाँ गोर्खा पल्टन छ, त्यहाँ सुनाउँछौँ. 2 फ्रिक्वेन्सी छ युकेमा, 22 ठाउँमा हाम्रो फ्रिक्वेन्सी अझ बढ्दैछ बहिनी, होइन? अनि हाम्रो विभिन्न लोकेसनमा भएका, बेलायतमा भएका पल्टनहरू, परिवारहरूले सुन्नुहुन्छ र पल्टन भएको नजिकका सबै साथीभाइहरूले पनि जो 10-12 किलोमिटरको सेरोफेरमा हुनुहुन्छ उहाँले पनि सुन्नुहुन्छ बहिनी. र जर्मनी, जिब्राल्टर, साइप्रसदेखि फोकलेन टापुसम्म प्रत्यक्ष प्रसारण छ बहिनी. यदि कतै हाम्रा पल्टनका साथीहरू डिप्लोय हुनुभयो, अब अपरेसन जानुभयो, एक्सर्साइजमा जानुभयो भने हामीले त्यहाँ पनि सुनाउँछौँ प्रत्यक्ष र अनलाइनबाट त संसारभरि नै बहिनी. यदि भन्दाखेरि अलिकति इन्फर्मेसन पाउनुभयो होला होइन? निशा बहिनीले अब के भन्नु छ, यानि कि निशा लामाले विनोद दाई चाहिँ को भन्नु छ, पल्टनको रिटायर भनेर भन्नुहोस् है.
1: राम्रो मौसम खुन्दुङ दाई हुनुहुन्छ दाजु, उहाँ पनि पल्टनकै सदस्य हुनुहुन्छ है. उहाँ पूर्वबाट बिलोङ गर्नुहुन्छ र अहिले युकेमा हुनुहुन्छ र अहिले 1-2 हप्ताको लागि चाहिँ 2 हप्ताको लागि बन्नु भएको थियो. बुनु म चाहिँ अहिले जर्मनीमा छु भन्दै हुनुहुन्थ्यो दाजु, सायद उहाँ सर्भिसबाटै जानुभएको जस्तो लाग्यो.
0: यो चौतारी हो के बहिनी, पल्टनमा भएका, रिटायर्ड भएका परिवारजन र उहाँका नातागोता गाउँले आफन्तजन जो जहाँ हुनुहुन्छ गाउँदेखि विदेशसम्म अमेरिकाको वासिङटनमा हुनुहुन्छ कि न्युयोर्कमा हुनुहुन्छ कि टोकियोमा हुनुहुन्छ कि सबैको लागि हो कि
1: भाइ होइन
0: गर्दाखेरि यसरी हामीले उहाँहरूलाई एकै ठाउँमा एउटा चौतारीमा ल्याउन सक्छौँ गर्दाखेरि प्लिज टेक पार्ट एन्ड से हेलो टु यु फ्यामिली एन्ड फ्रेन्ड्स होइन त बहिनी ओके आजको यो बसाइमा पहिलो पत्रलाई स्थान दिइहालौँ है त को हुनुहुन्छ बहिनी
1: हामीले अर्ग्यानिक कुरा गरिरहेका छौँ दाजु सो हामी अर्ग्यानिक तरकारी पाउने ठाउँतिर जान्छौँ आज
0: टिस्टुङ पालुङतिर जस्तो लाग्यो मलाई हैन ओके दामनको कुरा मैले सोधेको कहिले कहिले चाहिँ जवाफ आउँछ बहिनी थाहा नगरपालिका तीन शिखरकोट पालुङ मकवानपुरबाट आउनुहुने हाम्रा मित्र हुनुहुन्छ राजाराम रायमाजी लेख्नुहुन्छ आदरणीय विनोद सर हजुर लगायत निशाजी मिनाजी सुजन बालाजी लगायत सबैमा मेरो नमस्कार भन्नुहुन्छ
1: ओहो राजारामजी नमस्कार छ तपाईँलाई कार्यक्रममा स्वागत छ अब टिस्टुङतिर होइन टिस्टुङ भन्दा पनि पालुङतिर अब जाने भन्दा भन्दै अलिकति समय बितेको छ र उहाँले घुम्न आउनुहोस् भनेर भनिराख्नु भएको छ दाजु उहाँले
0: अस्ति मैले एउटा रिसोर्टको नाम ल्याएको थिएँ नि नाम बिर्सिएको थिएँ होइन ओ मारदेव हो के भने टिस्टुङमा छ है एकदम राम्रो रहेछ है
1: हजुर हजुर
0: त्यो चाहिँ अनलाइन पाइन्छ एनिवे त्यो त्यस्ता त राम्रो ठाउँमा जानु पनि पर्छ किनभने आन्तरिक पर्यटक भए पो त देशको चाहिँ अर्थतन्त्र चलायमा गर्दाखेरि सबले सबलाई सपोर्ट गर्नुपर्छ ट्राभल गर्दाखेरि ट्रान्सपोर्टेसनमा भएकाहरूको सपोर्ट हुन्छ कतै जानुभयो भने त्यहाँको स्थानीय बासिन्दाको खाना खाइन्छ किनेर घर ल्याइन्छ होइन त बहिनी
1: गर्दाखेरि
0: यी कुराहरूलाई हामीले ध्यान दिनुपर्छ लेख्नुहुन्छ म हजुरको नियमित श्रोता हुँ राजाराम रायमाजी पालुङ शिखरकोटबाट विनोद सर यता घुम्न आउनुभएको कुरा सुनेको थिएँ तर भेट हुन सकेन दुःख लागेको छ भन्नुभएको छ बहिनी मैले दुई तिन तालिका आएको छु त्यहाँ होइन इन्द्र सरोवर गए आजकल त बहिनी त्यहाँ एउटा टिकटक एउटा झरना निकै फेमस है टिकटकमा
1: हो
0: त्यो छेउछाउमा त्यहाँसम्म पुगेको थिएँ तर त्यो झरना टिकटकै झरना चाहिँ जान पाइनँ कुनै दिन मिल्ला होइन र अरू अरू ठाउँ चाहिँ बिस्तारै घुम्नु पर्ला भन्नु पर्यो तपाईँलाई पनि सरप्राइज दिउँला लेख्नुहुन्छ मलाई गुलाम अलीको गाजुलो ती ठुला ठुला आँखा भन्ने गीत सुन्न मनपर्छ सुनाइदिनु होला यो गीत मेरो जीवनसाथी किशोर रायमाझी लभली छोरा राम राजा रायमाझी अनि स्याङ्जाको नरेन्द्र रिमाल काठमाडौँका हुनुहुन्छ अरुण नदी खत्री दक्षिणकालीका सुखराम लामा र उहाँको श्रीमती नवलपुरको ओममणि सापकोटा चितवनको रामबहादुर खड्का सुमी लिम्बू मुना मुखिया सृजना मुखिया रेन्द्र बान्त बराई र था साथ यानि कि था नगरपालिका साथका सूर्य लामा अर्चन बाबा थाम पालुङका चन्द्रबहादुर बोमजुमलाई र मलाई राजा राम रामाजी भनेर चिन्ने सबैलाई सुनाउन चाहन्छु हस्तलाई फेरि भेट्ने बाचा गर्दै यसलाई बिदा लिने भन्नुभएको छ बहिनी उहाँले
1: आज त छोटो मिठो लेख्नु भएको रहेछ होइन दाजु मिठो गीत पनि रोज्नु भएको छ था नगरपालिका तीन पालुङ शिखरकोटका हाम्रा श्रोता राजाराम रायमाझीजीले पठाउनु भएको यो पत्र हामीले पढ्यौँ र एकदमै मिठा मिठा भावना पनि बेला मौकामा कोर्नुहुन्छ उहाँले चाहिँ घुम्न आउनुहोस् है भनेर हामीलाई जहिले पनि बोलाउनुहुन्छ त्यसको लागि धन्यवाद छ अवश्य पनि दाजु त जानुहुन्छ हामी पनि अवश्य आउँछौँ दाजुको पछि पछि भएर
0: उहाँले आफ्नो छोरालाई पनि सम्झना गर्नुभयो उहाँको सुपुत्र होइन लभली छोरा राम राजा रायमाझी अमेरिका जानुभएको थियो अहिले पनि उतै हुनुहुन्छ कि पढाइ सक्यो कि काममा लाग्नुभयो स्वदेश आउनुभयो के छ खबर बहिनी
1: हजुर उहाँ अहिले अध्ययनको सिलसिलामा युएसएमै हुनुहुन्छ दाजु अमेरिकामै हुनुहुन्छ
0: ल त ठुला ठुला पोस्टमा पुगेको सुन्न पाऊँ राम्रो पढेको सुन्न पाऊँ होइन आइटीको सेक्टरमा भए पनि मेडिकल सेक्टरमा जे गरे पनि नेपालीले राम्रो गरिनु भएको छ उहाँको छोराले पनि राम्रो गरेको सुन्न पाऊँ है बहिनी हाम्रो आशीर्वाद पनि छ भन्नु पर्यो होइन अनि यहाँ एकजनाको नाम लिनु भएको छ बहिनी उहाँले कहाँको नाम लिनु भएको छ भने ठ्याक्कै म त्यहाँ कुनै बेलामा दक्षिणकालीमा थिएँ कि बहिनी दक्षिणकालीको सुखराम लामाको नाम लिनु भएको छ दक्षिणकालीको त्रिभुवन आदर्श विद्यालय भन्ने विद्यालयलाई अस्ति हेर्न पाउँदा मनै कटक्कै खायो क्या बहिनी हामी बोर्डर भएको स्कुल हो के
1: है
0: हामी बोर्डिङ हुँदाखेरि केटाकेटीमा बसेको स्कुल हो त्यहाँ त्यतिखेरका राजा त्रिभुवन सरकारबाट त्यो प्रधान भएको स्कुल हो के बहिनी बनाइदिएको स्कुल हो आवासीय हो पहिलो बोर्डिङ स्कुल भन्नुपर्छ त्यहाँ लिचीदेखि लिएर पुरा खेत के भन्छ फलफुलहरू

0: अत्यन्तै मन पराएको हिट गीत भनेर भन्नुपर्छ, होइन त? गुलाम अलीको यो गीत नै हाम्रो श्रोताले माग्नुभयो र सुन्न पाउनुभयो भन्ने आशा पनि गरौँ, होइन?
1: हजुर हजुर, हाम्रो राजाराम रायमाझीजीले एकदमै मिठो गीत गजल भन्छौँ होइन, गजल रोज्नु भएको छ र सुन्न नि पाउनु भयो होला, उहाँलाई धेरै धन्यवाद छ।
0: अघि मैले दक्षिण काली फर्मीको कुरा तपाईँ पनि पुग्नु भएको रहेछ नि, होइन?
1: 1997 मेरो साथीसँग हामी गएका थियौँ
0: पिकनिकलाई,
1: पिकनिक भन्दा पनि मेरो साथीको घर फर्पिङ छ है, अहिले पनि छ, ऊ अहिले चाहिँ अस्ट्रियामा छ। त्यो बेला चाहिँ हामी क्लास 7 पढ्थ्यौँ दाजु, अनि क्लास 7 इक्जाम सकेपछि जाउँ मेरो घर भन्नुभयो, अनि उहाँ साथीले भनेपछि चाहिँ हामी 3-4 साथीहरू मिलेर
0: कुन सिजनमा जानुभएको थियो भन्नुहोस् त,
1: त्यो नास्पति फलेको थियो मलाई याद आउँछ होइन, नास्पति एकदम धेरै फल्दो रहेछ नि दाजु, त्यो
0: काठमाडौँ भ्यालीमा नास्पति कहीँ फल्छ भने नास्पति फर्पिङकै टप के बहिनी,
1: हजुर हजुर,
0: मकै आदि यति सधैँ छ होइन, नास्पति चाहिँ एकदम फेमस छ, त्यो पनि चारैतिर बगैँचै बगैँचा छ के बहिनी, एउटा दुइटा मात्रै रुख होइन कि, हरेक गाउँलेहरूको घरमा बगैँचा छ,

0: विशेष गरी त्रिभुवन आदर्श विद्यालय त्यो पुरा वाराणसीकोमा त झन् धेरै फल्थ्यो कि बहिनी. अनि अब त्यहाँ चाहिँ नारायण थानमा स्विमिङ खेल्थ्यौँ हामी, होइन, माछा कस्तो थियो त्यहाँ, अहिले पनि छ बहिनी, असला माछा छ. अहिले नयाँ कुरा दिएको चाहिँ डल्ले खोर्सानी पाउँदो रहेछ कि बहिनी, होइन, अस्ति भर्खर मैले अलिअलि किनेर ल्याएँ, आदि आदि. बडो राम्रो छ, बाटो राम्रो छ पहिला भन्दा, होइन, एकैछिनमा पुगिन्छ. ए त्यो चाहिँ अब त्यो त एउटा चाहिँ सहरै जस्तो बनेको छ बहिनी, गर्दाखेरि अहिले चाहिँ एकदमै पहिला पहिला गाउँ घर भन्थ्यो भने अहिले सहर बजार भनेर भन्नुपर्छ, होइन. आज फर्मिङको हामीले कुरा गर्दाखेरि फर्मिङवासीहरूले कतै रेडियो नेपाल सुन्नुहुन्छ भने तपाईँहरूलाई भेट्न होला फेरि, होइन,
1: एकदमै. र हाम्रो श्रोता हुनुहुन्छ नि अमेरिका निवासी मणिराज बस्नेत, उहाँ चाहिँ फर्मिङ निवासी हुनुहुन्छ, उहाँकै बहिनी पढ्नुहुन्छ कि मेरो साथी चाहिँ, अनि उहाँले नि यहाँ हामीलाई जब भेट आउनुभयो, ओ मेरो साथीको दाजु पो पढ्नु हुँदो रहेछ, अब त्यो बोल्दै जाँदाखेरि चाहिँ उहाँले चिन्नुहुँदो रहेछ मेरो साथीलाई, अनि दाजु पढ्नु हुँदो रहेछ है, अनि उहाँको भाइ पनि हुनुहुन्छ, उहाँले चाहिँ फिल्महरू बनाउनुहुन्छ है, कलाकारै हुनुहुन्छ. अनि मेरो साथीको घरमा चाहिँ दाजु त्यो एउटा काठे भन्ने फल्ने कि धेरै
0: त्यो
1: सानो है, त्यस्तो धेरै फल्थ्यो, अनि हामीले झोला झोला लिएर आएको थियौँ त्यो, अनि नास्पती होइन.
0: ओके, अब गाउँघरको कुरा गर्दा फर्मिङको बढी चर्चा भयो, होइन, के कसले गर्दाखेरि भन्दाखेरि दक्षिणकालीको सुखराम लामाजीले गर्दाखेरि, अब कुनै दिन सुखराम लामाजीले पनि हामीलाई लेख्नुहुन्छ होला. भन्दै अब अर्को पत्रमा जो बहिनी,
1: हजुर, मेरो हातमा छवि थापा दाजुले पत्र लेख्नु भएको छ, उहाँको पत्र मेरो हातमा परेको छ दाजु, उहाँले फोक्सटन केन्ट बेलायतबाट लेख्नु.
0: ओके, बेलायती बाबुले के भन्नुहुन्छ,
1: हजुरको छिमेकी पढ्नुहुन्छ होइन, कुशल रही कुशलताको कामना गर्दछु भनेर सुरुवात गर्नु भएको छ, धन्यवाद छ. दिदी र बहिनीहरू, अब नजिकै आउँदै गरेको नारीहरूको महान पर्वको तयारी गर्दै हुनुहुन्छ, नाच्नु हाँस्नु र धेरै लामो वर्षसम्म बाँच्नु यही नै मेरो शुभकामना हजुरहरूप्रति भनेर सबैभन्दा पहिला हामी दिदी बहिनीहरूलाई उहाँले यहाँ सहयोग दिनुभएको छ.
0: तपाईँले नै पहिला धन्यवाद भन्नुहोस् बहिनी.
1: हजुर, धन्यवाद छ सबैलाई. हरितालिका तिजको बेलामा चाहिँ पत्र लेख्नुहुन्छ, अरू बेला पनि लेख्नुहुन्छ, तर विशेष विशेष यो बेला किन लेख्नुहुन्छ भन्दाखेरि उहाँले हामीलाई चिपेस्ट टिकट काटिदिन्छौँ, तपाईँहरू यिकै आउनुहोस् भन्नुहुन्छ कि बेला मौकामा.
0: हुँदा हुँदा चिपेस्ट टिकट चाहिँ यो कोभिड लागेदेखि चाहिँ झन् डबल ट्रेबल भइसक्यो, होइन. र पहिला पहिला म पनि जाँदाखेरि भने 500 पाउन्ड 400 पाउन्डमा जान्थ्यो, अहिले चाहिँ 1200 पुगिसकेको छ कि बहिनी, होइन. त्यसले गर्दाखेरि अब चिपेस्ट टिकट चाहिँ अब सपनामा मात्र है बहिनी,
1: सपनामा. हजुर हजुर, उहाँले सुरुवातमै शुभकामना दिनुभएको छ, धेरै धन्यवाद छ दाजु. कार्यक्रम
0: बडो राम्रो कुरा गर्नुभयो उहाँले, सबभन्दा पहिला हाँस्नुहोस् नाच्नुहोस् अनि धेरै
1: है. मेरो परिचय भन्नुपर्दा छवि थापा नेपालको ठेगाना गुल्मी जिल्ला हङ्सरा पम्फुका हो र हाल पनि कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु. सम्झना भन्नुपर्दा विशेष मलाई सधैँ सम्झिरहनुहुने मेरो नम्बरी कृष्ण चामलिङ, दाई धनवीर पुन, राजेन्द्र बान्तवराई र उहाँहरूका परिवारजनहरू, त्यसै गरी स्वदेश र विदेशका विभिन्न ठाउँमा बसेर छरिएर बस्नुभएका सबै मेरा आफन्तजनहरूमा साइन अनुसारको ढोग आशीर्वाद माया अनि धेरै धेरै सम्झना छ. छवि दाईले दिदीबहिनीहरूलाई सम्झने क्रममा दाईलाई बिर्सिनु भएछ
0: होइन, हामी त साथी हौ होइन, छिमेकी हौ, उहाँले बिर्से पनि म नजिकै छु के उहाँको, होइन, मनमा पनि नजिक छु अनि उहाँको गाउँमा पनि नजिक छु के, गर्दाखेरि नो वरिज, सिर्फ यसो मिल्यो भने वान पाइन्ट फाइन, होइन,
1: त्यही त म त यहाँ हेर्छु है, छैन दाजुको नामै,
0: वान पाइन्ट फाइन, होइन. ओके, अगाडि बढौँ.
1: हजुर, अगाडि उहाँले जीवन साथी सम्झनु भएको छ, जीवन साथी गीता लगायत सबै मेरा परिवारहरूमा मुठीभरिको न्यानो माया अनि धेरै धेरै आशीर्वाद छ. अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू हुनुहुन्छ भक्त राई, यामदास मुलिचा, प्रेम ध्वज गुरुङ, मदन लिम्बू, जसले संसारको जुनै पनि देशमा गए पनि बिएफएस गोर्खा रेडियो सुनिरहनुहुन्छ. नेपालमा रहनुहुने अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोष, सुषमा सुस्केरा, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नुहुने र नचिन्नुहुने सम्पूर्ण परदेशी वा परदेशीको सन्देशलाई माया गरी सुन्नुहुने श्रोतालाई मिठो मिठो सम्झना छ. अन्तमा रेडियो नेपाल, बिएफएस गोर्खा रेडियो काठमाडौँ, ब्रुनाई र बेलायतका सम्पूर्ण रेडियो परिवारहरूप्रति हार्दिक धन्यवाद अनि आभार प्रकट गर्दछु. फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु. मिल्छ भने सावनको झरी बनी तिमी आऊ न बुलको गीत सुन्न चाहन्छु. स्वर सम्राट नारायण गोपालले गाउनु भएको यो गीत सुनाउँदै आजको कार्यक्रमबाट म ओझेल पढ्न चाहन्छु. हवस् त, धन्यवाद भन्नुभएको छ. छवि थापा दाजुले फोक्सटन केन्ट बेलायतबाट हामीलाई लेख्नु भएको छ.
0: ओके, उहाँले मलाई बिर्सिनु भएको होइन बहिनी, तपाईँलाई बढी ध्यान दिएको के. दिदी बहिनीहरू फेरि यो तिजको बेलामा अलिकति सम्झना गर्नै पर्छ भनेर तपाईँलाई फोकस बढी गरे है बहिनी. हामी दाजुभाइ त हाम्रो कुरा मिलिहाल्छ होइन, त्यसमाथि पल्टने हाम्रो धेरै अनुभव छ. लडाइँमा हामी सँगै बस्छौँ, लडाइँमा सँगै खायौँ होइन, अनि ट्रेनिङमा दैनिकीमा गर्दाखेरि वी क्यान अन्डरस्ट्यान्ड इच अदर, नो प्रब्लम. ल अगाडि बढौँ. उहाँलाई चाहिँ के रे,
1: हजुर उहाँलाई हामीले गीत राखिदिएका छौँ, स्वर सम्राट नारायण गोपालले गाउनु भएको
0: सावनको
1: झरी बनी तिमी आउन.
0: वाह, गीत हामी राखिहालौँ आजको बसाइमा.

0: रेडियो हो।
1: हजुर, बिएबिएस गोर्खा रेडियोको यो मध्यभाग भन्नुपर्छ, म आइपुग्यौँ। अब फेरि पनि हाम्रा श्रोतालाई नमस्कार छ, कार्यक्रममा स्वागत छ। सञ्चालक विनोद खड्काको तर्फबाट
2: हजुर, साथमा छु म निशा गुरुङ। यहाँहरू सबै सबैलाई पुनः स्वागत तथा अभिवादन भन्दै कार्यक्रममा फेरि पनि हामी छोटकरीमा ठेगाना दिन चाहन्छौँ। हजुर, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 54 28 55 54 37 364 54 33 930।
1: ओके, ठेगाना पाउनुभयो भने यसपालि त हाम्रो पुरस्कार दिने पालो त थियो बहिनी, के भएछ त? अगाडि हाम्रो श्रोता नबढेको बहिनी?
2: हजुर, हाम्रो एक दुईजना श्रोताले त प्रश्नको उत्तर पठाउनु भएको थियो दाजु, तर के भयो भन्दाखेरि आइतबार फाइनल भयो अनि सोमबार उहाँहरूले पठाउनु भयो,
1: त्यसले गर्दा क्वालिफाई भएन, डिसक्वालिफाई हैन।
2: हजुर हजुर,
1: गर्दाखेरि यसपालि हाम्रो प्रश्न चाहिँ के थियो, नियरेस्ट एउटा चाहिँ गेस हो, यसपालिको फिफा वर्ल्ड कपको फाइनलमा कुन देश पुग्छ र कति गोल हुन्छ भन्दाखेरि, मैले पनि 2-1 भनेको थिएँ स्पेनलाई, म हारे के बहिनी, 1-0 भन्नेले जित्यो होइन त?
2: हो, अरुणजीले पनि आइतबारको बेलुकी चाहिँ के लेख्नु भएछ, तपाईँले भने जस्तै उत्तर लेख्नु भएछ है, र उहाँले एकदम साह्रो त्यहाँ भाँति पुऱ्याएर फेरि के गर्नुभएछ, सोमबारको बिहान ट्याक्कै फेरि 1-0।
1: यसपालि चाहिँ हाम्रो पुरस्कार त बच्यो
2: बच्यो।
1: अब यसो गर्नु पर्ला, यसपालिको प्रश्न दिउँ त।
2: हुन्छ हजुर,
1: वर्ल्ड कप फिभर त गइसक्यो, तर पनि अब रहल पहल यसो सोध्नु पर्ला है बहिनी,
2: होइन?
1: यसपालिको जुन चाहिँ फिफा वर्ल्ड कप 3 देशमा मेक्सिको, युएसए र क्यानाडा सम्पन्न भयो, लास्टमा चाहिँ अन्तिम दिन 19 तारिक आइतबारको दिन भन्नुपर्छ होइन, 2 देश अर्जेन्टिना महारथी र चाहिँ स्पेन बिचको खेलमा 1-0 भएर स्पेनले जित्यो, त्यो आफ्नो ठाउँमा छ। स्पेनलाई धेरैले सपोर्ट पनि गरेका थिए र पछि जुन चाहिँ खेल पछिको विवादले गर्दाखेरि अलिकति कता कता अर्जेन्टिनाको उसमा चाहिँ फेभर त्यति गएको छ, नपाइएको छ बहिनी होइन, सपोर्टमा। तर सबैले चाहिँ फी के भन्छ, यसपालि मेसीले गरेको जादुमय खेलको प्रशंसा सबैले गरेका छन्, उहाँ चाहिँ अल टाइम ग्रेट फुटबलर पनि भनेका छन् बहिनी। र आज फुटबलकै विषयमा, तर फुटबलरको विषयमा होइन, खेलाडीको विषयमा होइन, यसपालि चाहिँ थुप्रै पुरस्कार दियो के बहिनी, 2026 फिफा वर्ल्ड कपमा चाहिँ टोटल रेकर्ड पुरस्कार दियो, कति दियो मिलियनमा भन्नु पर्यो बहिनी, ओके, जम्मा जम्मा एकजना जित्यो होइन, उसले के भन्छ स्पेनले जित्यो, स्पेनले 50 मिलियन पायो युएस डलर है बहिनी, त्यसै गरेर 33 मिलियन रनर्स अपले, यानि कि अर्जेन्टिनाले थर्ड प्लेस पाउने बेलायत भयो होइन, बेलायतले 29 मिलियन पायो, फोर्थ प्लेस फ्रान्स भयो 27 मिलियन, यसै गरेर क्वार्टर फाइनलिस्ट, राउन्ड अफ 16, राउन्ड अफ 32 अनि ग्रुप स्टेजका सबैले पुरस्कार पाएका छन् होइन, टोटल मनी भनिदिनु पर्यो, ओके, त्यसले गर्दाखेरि टोटल मनी कति चाहिँ सबैलाई बाँडियो इन डलर्स, युएस डलर्समा, जसले मिलाउनुहुन्छ त्यति त पैसा दिन सक्दैन हामी होइन, त्यो नजिक नजिक सम्झाउने एउटा चाहिँ केही एउटा पुरस्कार दिउँला है त बहिनी, ओके, भने मतलब टोटल मनी होइन, टोटल पटबाट चाहिँ फर्स्ट सेकेन्ड थर्डदेखिलाई चाहिँ राउन्ड अफ 16 र वान अफ राउन्ड अफ 32 र चाहिँ ग्रुप स्टेज बाट एक्सिट भएका टिमले पनि 9 मिलियन पाउनु भएछ कि बहिनी,
2: ओके,
1: त्यसले गर्दाखेरि त्यति धेरै पैसा उठेछ भनेर भन्नुपर्छ। अर्को ताली चाहिँ कति उठ्यो, फिफालाई चाहिँ कति फाइदा भयो भने पनि एउटा चाहिँ प्रश्न राख्न सकिन्छ नि होइन,
2: अहिले
1: नै राखिदिउँ, फिफालाई चाहिँ कति यो चाहिँ मिलाउनै पर्छ भन्ने छैन, फिफाको चाहिँ गोजीमा कति गएछ, एकाउन्टमा ब्याङ्क एकाउन्टमा कति गएछ त्यो पनि खोजेर भन्न सक्नुहुन्छ नि भन्नु होला,
2: तर
1: जम्मा जम्मा पट अफ प्राइजेस प्राइज पनि कति हो भनेर भन्नु पर्यो
2: है। यो 50 मिलियन डलर भनेको चाहिँ नेपाली कति हुन्छ होला,
1: ओहो, तपाईँले त्यसलाई 130 चाहिँ गुणा गर्नुहोस् त बहिनी, अझ बढ्दा पनि छ होला, त्यो चाहिँ क्यालकुलेटरमै अट्दैन,
2: एरोरै
1: आउँछ बहिनी, ओके, तर प्राइज मनी इन्डियन रुपिजमा गरिदिउँ त म, ओके तुरुन्तै म एकछिनमा भनिदिउँला हेरिहालो इन्डियन रुपिजमा कति आउँदो रहेछ ओहो धेरै पो छ त बहिनी अहिले एकछिनपछि हिसाब किताब गर्नुपर्छ है त बहिनी ओके करोडमा च्याम्पियन्समा चाहिँ 51 million 50 चाहिँ एप्रोक्सिमेटली 4,909 करोड हुँदो रहेछ बहिनी करोड भारतीय रुपियाँ है ओके अगाडि बढौँ अब
2: हुन्छ अब हामी आवाजमा रहेको सन्देशतर्फ लाग्छौँ दाजु मैले चाहिँ कुराकानी गरेको छु कोसँग भन्दाखेरि हाम्रो भाइ हुनुहुन्छ 2025 भर्ती भएर जानुभएको भाइ हुनुहुन्छ 30-44-53-03 राजेन्द्र जबेगु उहाँको जन्मदिन चाहिँ यो 30 जुलाईको दिन बिहिबारको दिन परेको रहेछ त्यसैले हामीले एडभान्समा उहाँलाई ह्याप्पी बर्थडे भन्नको लागि चाहिँ उहाँको बुवा धनबहादुर जबेगु जो 5 थरमा हुनुहुन्छ उहाँलाई हामीले फोन गरेका थियौँ दाजु र हामी दुवैजनाको कुराकानी यति लामो भयो कि ओहो त्यहाँ त कोदो रोप्नेदेखि लिएर मकै भाँच्नेसम्मको कुराकानी भयो त्यसैले अलिकति लामो भएको छ र भाइलाई पनि बुवाले आशीर्वाद र शुभकामना दिनुभएको छ
1: ओके राम्रो कुरा हो नि
2: हजुर
1: राम्रो कुरा त जति लामो भयो नि के फरक पर्यो होइन
2: हजुर
1: जाँदाखेरि यो लामो तपाईँको कुराकानी कुन ठाउँ भन्नुभयो तपाईँले
2: 5 थर दाजु
1: 5 थर हामी लाग्ने त
2: लाग्छौँ र 5 थर र यो स्याङ्जाको जुन तपाईँ कोलमा पुग्नु भएको छ नि दाजु हजुर यो 5 थर पनि सेम त्यस्तै रहेछ होइन ठाउँ चाहिँ लेक भन्छौँ हामी है यसो कोदो मकै सबै हुँदो रहेछ अनि कोदो रोप्ने कसरी रोप्नुहुन्छ त तपाईँहरूले भन्दाखेरि एकदमै एक्ज्याक्ट त्यो सेम हुँदो रहेछ कि तरिका हजुर कुनै कुनै ठाउँमा फरक हुन्छ दाजु यो रोप्ने
1: तपाईँको तरिका के
2: हाम्रो 13 र 5 थरतिर एउटै हुँदो रहेछ कसरी भन्दाखेरि जस्तै अगाडि बाउसेले खन्दै जान्छ दाजु बारी होइन त्यहाँ फेरि कस्तो हुन्छ नि 2 थरीको हुन्छ कि जस्तै म मकै पनि रोपिरहेको हुन्छ मकै पनि फलिरहेको हुन्छ र अर्को क्रपको रूपमा हामीले चाहिँ कोदोलाई लिन्छौँ होइन अनि बाउसेले खन्दै खन्दै जान्छ अनि रोपारहरूले चाहिँ रोप्दै रोप्दै जान्छन् है अब कसरी जान्छन् भन्दाखेरि रोप्दै अगाडि जान्छन् कि दाजु अनि अगाडि गएपछि त त्यो कोदो कुल्चिन्छ भन्ने हुन्छ नि त होइन तर त्यो कुल्चिए पनि के फरक पर्दैन त्यो आफै उठ्छ कि अनि कस्तो हुन्छ नि यता अर्को पूर्वतिर चाहिँ अर्कै तरिकाले रोप्नु हुँदो रहेछ उहाँहरूको चाहिँ मकै बाली नभइकन उहाँहरूको कोदो बारी मात्रै हुँदो रहेछ है र होल बारीभरि उहाँले जब बाउसेले खन्दै खन्दै गयो उहाँहरूले चाहिँ के गर्नु हुँदो रहेछ अरे पहिला खन्ने अनि रोप्दाखेरि उहाँहरू पछि सर्नु हुँदो रहेछ है कोदो कुल्चिन्छ हजुर र यो कुरामा हाम्रो योगराज दाजु र मैले कुराकानी गर्दा गर्दै हाम्रो डिस्कसन पर्यो दाजु
1: हेर्नुहोस्
2: हामीले चाहिँ यसरी रोप्छौँ दाजु भन्दाखेरि कसरी हुन्छ कोदो अगाडि रोप्दै गएपछि कोदो कुल्चिन्छ कोदो मर्छ भन्नुभयो होइन अनि मैले हुँदैन दाजु त्यो मर्दै मर्दैन एक दिन ढले पनि अर्को दिन उठ्छ भनेर मैले भने अनि उहाँलाई
1: पत्याएको ढल्ले
2: होइन दाजु अनि उहाँले पत्याउनु भएन होइन अनि मैले चाहिँ युट्युब खोलेर देखाइदिएँ कि दाजु युट्युबमा त हुन्छ नि त भिडियो होइन ल हेर्नुहोस् दाजु यसरी रोप्छ भनेर तर केही हुँदैन रहेछ 5 थरमा पनि त्यस्तै गर्नु हुँदो रहेछ
1: अनि धान रोप्दाखेरि गीत गाइन्छ होइन कोदो रोप्दा गीत गाइन्छ गाइन्न त
2: कोदो रोप्दा पनि पश्चिमी भाकाहरू हाम्रो दिदी बहिनीहरू आम बुवाहरूले चाहिँ गाउनुहुन्छ दाजु
1: ओके ओके ल त कोदो रोप्नतिर लागौँ त अब ओके
2: हजुर कार्यक्रम परदेशीको सन्देशमा आज हामी 5 थरतर्फ लाग्दैछौँ श्रोता र 5 थरमा हुनुहुने हाम्रा दाजु धनबहादुर जबेगु अहिले लाइनमा आउनु भएको छ उहाँको छोरा 30-44-53-03 राजेन्द्र जबेगुको 30 जुलाईको दिन जन्मदिन परेको छ 30 जुलाई भनेको बिहिबारको दिन र यो कार्यक्रम प्रसारण होन्जेल भने उहाँको जन्मदिन आउन बाँकी 3-4 दिन बाँकी हुन्छ होइन उहाँलाई एडभान्समा हामी जन्मदिनको शुभकामना दिनको लागि उहाँको बुवा धनबहादुर दाजुलाई हामीले फोन गरेका छौँ नमस्ते धन दाई
0: नमस्कार
2: सन्चै हुनुहुन्छ 5 थरको कुन ठाउँमा हुनुहुन्छ दाई
0: यो 5 थरको फालिलो एक वार्ड नम्बर पनि एक हो
2: ओहो भनेपछि अहिले 5 थरमै हुनुहुन्छ अहिले 5 थरमा के गर्दै हुनुहुन्छ दाई
0: 5 थरमा त अब यस्तै खेतीपातीहरू केहरू गरिन्छ
2: अहिले खेतबारीमा के रोप्नु भएको छ दाई
0: खेतबारीमा त अब धान त्यस्तै मकैहरू कोदो
2: हजुर अब मकै पाक्ने बेला भइसक्यो होला होइन दाजु हरियो मकै खाइसक्नु भयो कि छैन अलिक ढिलो हुँदो रहेछ तपाईँकोतिर है लेकमा त कोदो पनि एकदमै खेती हुन्छ होइन दाजु कोदो रोपिसक्नु भयो ए भनेपछि तपाईँहरूकोतिर अलिक ढिलो हुँदो रहेछ कि क्या हो है हजुर हजुर म चाहिँ यता पश्चिम स्याङ्जाको भएको कारणले गर्दाखेरि स्याङ्जातिर भने अहिले कोदो रोपिसकेको अवस्था छ है दाजु हामी लेकमै छौँ माथि कोदो रोप्न बाँकी भएकाहरूलाई चाहिँ रोप्दै हुनुहुन्छ, तर म्याक्सिममको सकियो भन्ने कुरा गर्दै हुनुहुन्थ्यो, र मकै पनि पाक्न थालिसके, सुकी पनि सके पनि भन्नुभएको थियो है. हजुर, अब तपाईँहरूकोतिर चाहिँ हजुर हजुर कोदो रोप्दाखेरि कम्प्लिटली यो कोदो बारी नै हुन्छ कि मकैको तल तल रोप्नुहुन्छ दाजु?
3: मकैको तल तल
2: त्यही त हाम्रोतिर नि त्यस्तै गरिन्छ कि, खोटाङतिर भयो होइन यतातिर चाहिँ कोदो बारी नै हुँदो रहेछ कि, कोदो नै मात्र रोप्ने है त्यस्तो गर्नुहुँदो रहेछ, मैले चाहिँ युट्युबमा हेरेको थिएँ. अनि दाजु यो कोदो रोप्दाखेरि जस्तै हामी यता स्याङ्जातिर कस्तो गर्छौँ भन्दाखेरि अगाडि अगाडि बाउसीले खन्दै खन्दै जान्छ, अनि कोदो रोपारेहरू चाहिँ पछाडि पछाडि रोप्दै रोप्दै अगाडि अगाडि सर्छन् क्या, तपाईँहरूकोतिर के गर्नुहुन्छ?
3: सेम त्यही हो, बाउसी भन्छन्
2: हजुर,
3: खन्दै जाने अनि अगाडि खन्दै जाने पछाडि रोप्दै आउने.
2: ए ओके ओके. अनि मैले एकजना हाम्रो दाजु हुनुहुन्छ बिएफबिएस स्टोनकिफमा है स्टेसन म्यानेजर योगराज राई दाजु हुनुहुन्छ, अनि दाजु चाहिँ खोटाङको हुनुहुन्छ. दाजु र मेरो चाहिँ एकचोटि चाहिँ यहाँ नेपालमा भेट हुँदाखेरि डिस्कस जस्तै भयो कि है. मैले के भने भन्दाखेरि हाम्रोतिर चाहिँ कोदो रोप्दै हामी अगाडि अगाडि सर्छौँ भने है, अनि उहाँले के भन्नुभयो भने होइन कोदो रोप्दै हामी त पछाडि पछाडि सर्छौँ, अब त्यो कोदोलाई किच्दै गयो भने त कोदो रोपेको के अर्थ भयो र, कोदो त मारिहाल्छ नि भन्ने कुरा गर्नुभयो कि उहाँले. अनि हामी दुईजना अलिक डिस्कस जस्तै पर्यो, अनि मैले चाहिँ उहाँलाई चाहिँ एउटा हुन्छ नि प्रमाणको स्वरूप युट्युब देखाइदिएँ है दाजु, अनि युट्युबमा चाहिँ पश्चिमको मान्छेहरूले कसरी रोप्छन् त भनेर मकैको तल तल यो चाहिँ अब दुई बाली होस् भन्ने हिसाबले होइन, मकै खाएपछि सकेपछि फेरि अर्को बाली हुन्छ नि त होइन दाजु, अनि अगाडि अगाडि रोपेको देखाइदिएँ मैले भिडियो है, अनि उहाँ छक्क पर्नुभयो, अनि यो कोदो कुल्दै कुल्दै गएपछि यो कोदो मर्दैन त भनेर प्रश्न गर्नुभयो उहाँले है. अब यसबारे तपाईँले के भन्न चाहनुहुन्छ दाजु, मर्छ त कोदो?
3: अगाडि अगाडि रोप्दै जाँदा त अनि पौषेभन्दा अगाडि जाँदा त सबै टेकिङ छ नि त.
2: हो टेक्दै पनि गइन्छ त, टेक्दै गयो भने कोदो चाहिँ मरिन्छ भनेर चाहिँ उहाँले भन्नुभयो कि, मरिन्छ त दाजु कोदो टेक्दाखेरि?
3: होइन अब उखेलिन्छ नि त.
2: त्यस्तो खासै टेक्दैमा त्यो कोदो मर्ने होइन नि हेर्ने दाजु,
3: कोदो त मर्न त मर्दैन तर सबै टेकेर लतर पतर हुन्छ,
2: पछि त आफै उठिहाल्छ नि त्यो त होइन दाजु,
3: उठ्नु त उठिहाल्छ तर पनि सबै मारिन्छ.
2: पाँच थर र यता स्याङ्जातिरको रोप्ने चलन चाहिँ एउटै एउटै स्टाइलको रहेछ होइन दाजु?
3: हजुर हजुर एउटै स्टाइलको, अघि तपाईँले भन्नुभएको थियो ठ्याक्कै त्यही स्टाइल हो.
2: हजुर हजुर. त्यो मकैको तल तल सिमीहरू बोडीहरू पनि रोपिन्छ नि दाजु, तपाईँहरू त्यस्तै गर्नुहुन्छ?
3: सिमीहरू त हाल्दै रोपिन्छ यहाँ चाहिँ होइन, बोडी छेउछेउमा रोपिन्छ.
2: ए हाम्रो चाहिँ थाँक्राको लागि त्यो लहरा जान्छ नि त, थाँक्रा हुन्छ नि त त्यो मकैको बोट है, त्यो पनि हुन्छ भनेर चाहिँ बोडीहरू होइन त्यसरी सिमीहरू लगाउने चलन छ क्या दाजु उतातिर. गाउँ नै गएको जस्तो फिल भयो कि, म सानो बेलामा काठमाडौँ आएको दाजु, अनि मेरो मम्मीहरूले रोपेको चाहिँ देखेको, मैले आफैले चाहिँ रोपेको छुइनँ कोदो है, त्यो देखे अनुसारको याद गरेको मैले. अब यो कोदोको बिउ हामीले जसरी हातमा लिन्छ नि दाजु होइन, देब्रे हातमा कोदोको बिउ लिन्छ, अनि दाहिने हातले जुन रोपिन्छ नि त्यो एउटा बिउ लियो, अनि कसरी त्यो माटोभित्र कसरी गाड्नुहुन्छ दाजु तपाईँहरूकोतिर? ओके, मैले पनि त्यस्तै गरेको देखेको थिएँ, जस्तै बुढी औँलाले यसरी लियो एउटा बिउ, अनि त्यसपछि त्यो माटोभित्र यसरी खाँदियो, अनि चोर औँलाले फेरि पुर्ने होइन दाजु,
3: पुर्ने बढार्दै गयो अनि ठ्याक्कै रोप्दै गयो अनि अलिकति पुर्दै पुर्दै गयो.
2: त्यो भिजुअलाइजेसन मेरो आँखा अगाडि आयो कि त्यो रोपेको जस्तो होइन, एकदमै मलाई पनि गाउँ पुगेकै जस्तो भान भयो. अनि यसपालि हजुरले कि बाउसीको काम गर्नुभयो कि रोपारको काम गर्नुभयो दाजु?
3: म त त्यति रोपारको त गर्दिनँ, कोही कोही बेला बाउसी आफ्नै खेती चाहिँ गरिन्छ.
2: हजुर हजुर ओके. अनि त्यतातिर यो पर्मा जाने भन्ने चलन हुन्छ नि, खेताला जाने चलन हुन्छ कि हुँदैन दाजु?
3: जति जति अर्मा पर्मा भन्छ,
2: अब एउटा घरको सक्यो भने फेरि अर्को घरको सुरु होइन, पालै पालो त्यसो चलन छ. अनि हजुरले चाहिँ यो खेताला जाँदा अनि यो पर्मा जाँदा खाजा चाहिँ के खानुहुन्छ दाजु?
3: यहाँ त जे अब मकै भयो मकै, अहिले त अब बजारे चलन हुन्छ चिउरा चाउचाउ त्यस्तै. अहिले त
2: पहिला पहिला त धेरै अर्ग्यानिक खाना खानेकुराहरू हुन्थ्यो नि होइन दाजु?
3: पहिला पहिला त अब जस्तै अहिले पनि यहाँ चल्छ आलुहरू मकै भुटेकोहरू त्यस्तै चल्छ,
2: गुन्द्रुक भटमासहरू पनि हुन्छ होला दाजु है?
3: हुन्छ
2: एकदमै. हजुर अब गाउँघरको भनेपछि अर्ग्यानिक त कति मिठो हुन्छ होइन?
3: हजुर हजुर
2: हो नि, मुखमा पानी आइसक्यो त्यो कुरा गर्दा गर्दै. हजुर अब धन्दाईसँग बोल्न थालेको खेताला र पर्मको कुरा गऱ्यौँ अनि कोदो रोपेको कुरा गऱ्यौँ होइन गाउँमै पुगेको जस्तो भान भयो मलाई र आज हामीले फोन गरेको कारण होइन अब त्यो कारण पनि बिर्सनु हुँदैन दाजु र विशेष गरी हाम्रो भाइ हजुरको छोरा हुनुहुन्छ होइन उहाँको आर्मी नम्बर 3044503 हो उहाँको नाम हो राजेन्द्र जबेगु र उहाँको चाहिँ आउने बिहिबार होइन बिहिबारको दिनमा चाहिँ यो 30 तारिक उहाँको जन्मदिन परेको छ भाइलाई के भन्न चाहनुहुन्छ
3: ऊ त अब नेपालको गोर्खाली भएपछि नेपालको नाच गोर्खाली यता युकेमा भएपछि उसले त राम्रो गर्नु पर्यो देशको सेवा गर्नु पर्यो त्यहाँका पर्यटनको साथीहरूसँग सबैसँग मिलेर जस्तै भए पनि दुःख सुख कष्ट काटेर पनि उसले पुरा गर्नुपर्छ तालिमहरू सबै
2: हजुर हजुर अब जन्मदिनको अवसरमा विशेष विशेष के भन्न चाहनुहुन्छ भाइलाई
3: विशेष त अब जन्मदिनको लागि हार्दिक शुभकामना दिन्छु उसलाई दीर्घायु समान बाँचि रहोस् त्यही भन्न चाहन्छु अब उहाँको मम्मी पनि तल हुनुहुन्छ अहिले होइन
2: हजुर मम्मी चाहिँ काम गर्दै हुनुहुन्छ
3: तल काम गर्दै हुनुहुन्छ
2: त्यस मम्मी बुवाको तर्फबाट भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना अनि आशीर्वाद भन्नुहुन्छ होइन दाजु ओके अब जाँदा जाँदै छोरालाई त आशीर्वाद छँदैछ जन्मदिनको शुभकामना पनि छँदैछ जन्मदिनको कुनै एउटा गीत राखिदिन्छ हुँदैन हजुर अञ्जु पन्त र प्रताप दासले गाउनु भएको छ निकै मिठो गीत छ जन्मदिनको अवसरमा हस् धन्यवाद हजुरलाई हजुरको अब कति धेरै काम थियो होला काम छोडेर भए पनि हाम्रो फोनको प्रतीक्षामा बस्नुभयो आफै कल गर्नुभयो यति लामो कल गर्नुभयो है दाजु म आफै यहाँबाट कल ब्याक गर्छु दाजु भनेको होइन होइन म यति ठिक छु भन्नुभयो अब 15-20 मिनट गइहाल्यो अब त्यहाँ एनटिसी एनसेलको पैसा झ्वाम भयो है दाजु केही छैन हाम्रो लाउरे भाइको बुवा पो पढ्नुभयो त होइन र हजुर हुन्छ हजुर अनि दिदीलाई फेरि पनि धन्यवाद छ नमस्कार छ अनि तपाईँहरू स्वस्थ भएर बस्नुहोला है दाजु हस् धन्यवाद हस् नमस्कार बाई
1: नमस्ते हेभ अ ग्रेट डे बाइ बाइ
2: सम्पूर्ण त्रिवेणीहरूलाई ह्याप्पी श्रावण भन्दै निशा गुरुङ आगा चाहन्छु नमस्ते शुभ दिन बाइ बाइ

0: Pilaen Pari. On air. Atma. Ani smart speaker ma bhanos.
1: International Commission of Jurist Human Rights Watch र Amnesty International ले संयुक्त रूपमा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिएको बताएपछि कानून व्यवसायले आपत्ति जनाएका हुन्। वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गोपीलाल न्यौपाने,
2: यो खबर कतिको बिझाउने खालको हो?
3: एकदमै यो नराम्रो कुरा हो, किनभने सरकार मेजोरिटीमा छ भन्दैमा अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने यो षड्यन्त्र हो होइन। यो षड्यन्त्रको पर्दाफास जो विभिन्न संस्थाहरूले गरेका छन् त्यो सही छ, र इन्डिपेन्डेन्ट जुडिसियरी जो नेपालको संविधानले कल्पना गरेका छ त्यसमा सरकारले, संसदले अथवा दल कसैले पनि हस्तक्षेप गर्न मिल्दैन, त्यो सरासर 101% गलत काम हो।
2: तर सरकारको कानुन मन्त्रीको कुरा सुन्दाखेरि त हामीलाई केही पनि थाहा छैन भनेर उहाँले भन्नुभएको छ यो विषयमा। अब सरकार र ती तीनजना न्यायाधीशले खुलाउन चाहिँ पर्छ कि पर्दैन?
3: होइन, त्यो त नभनिकन सरकारले दबाब नदिइकन, अब त्यस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले त्यसै त भनेनन्, र किनभने एउटा एउटा एउटा सन्देह सरकारप्रति के छ भने तिनजना चारजना वरिष्ठतम न्यायाधीश हुँदा हुँदै तपाईँले सरकारले आफ्नो पक्षमा वकालत गराउनको लागि, आफ्नो पक्षमा फैसला गराउनको लागि चौथो पाँचौ नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउनुको मतलब नै त्यहाँ केही अप्ठ्यारो केही नराम्रो नियत देखिन्छ सरकारको। त्यसैले यो त स्वाभाविक हो, यो प्रमाणित त न्यायाधीशहरूले गर्ने होइन नि, यो प्रमाणित त सरकारले आफूले गर्नुपर्छ। सरकारलाई आरोप लगाइसकेपछि उसले चाहिँ आफ्नो आरोप अस्वीकार गर्ने अथवा हो भन्ने के हो उनले प्रमाणित गर्ने हो, न्यायाधीशहरूले होइन।
2: न्यायाधीशहरू चाहिँ बोल्न पर्दैन हामीलाई दबाब आएको हो भनेर?
3: अनि यो विषयमा उनीहरूले भनेरै त ती संस्थाहरूले भने होला नि त, उनीहरूले दुखेसो पोखे होला नि त, नत्र भने त यहाँ सेक्युरिटीको कुरो होला, न्यायाधीशहरूले भोलि काम गर्न नसक्लान् होइन। उनीहरूलाई जबरजस्ती सार्वजनिक विवादमा घिसारेर उनीहरूले काम गर्न नसक्ने वातावरण तयार गर्नु पनि त हुँदैन नि। त्यसैले यो यो कुरो सरकारको, यो बल सरकारको कोर्टमा छ, सरकारले प्रष्टीकरण दिनुपर्छ।
2: अनि त्यस्तो हो भनेदेखि त न्यायाधीशहरूले यदि भनेका हुन् अन्तर्राष्ट्रिय संस्थाहरूमा भनेदेखि उनीहरूले कसरी काम गर्न सक्छन्, अथवा सरकारलाई नङ्ग्याएर पाउँछ चाहिँ के न्यायालयले?
3: सरकार र न्यायालय भने त फरक कुरा हो नि त। सरकारसँग शक्ति हुन्छ, पोलिटिकल पावर हुन्छ, सत्ता हुन्छ, कहिले कहिले सत्ताको बलमा मान्छेहरू अन्ध हुन्छन् र त्यसलाई इन्डिपेन्डेन्ट जुडिसियरले करेक्सन गर्ने होइन। सरकारको छाया न्यायालयमा पर्नु हुँदैन, त्यसको निम्ति इन्डिपेन्डेन्ट जुडिसियरी, स्वतन्त्र न्यायपालिका भनेर बनाए हो। यदि सरकारले आफू अनुकूलका मान्छे नियुक्त गर्ने अनि आफ्नो प्रतिकूलमा डिसिजन आउने हो भने ती मान्छेहरूलाई माओवादी लाउँछु भन्दा ट्रेड गर्नु त यो त निरङ्कुशता हो नि त।
2: अब त्यस्तो हो भने, त्यस्तो हो भनेदेखि यदि यो कुरा सत्य हो भनेदेखि अब न्यायालयको हविकत चाहिँ के हुन्छ?
3: न्याय मरेर जान्छ, सरकार तानाशाही हुँदै जान्छ, न्यायाधीशहरू बोल्न सक्दैनन्, डरले बोल्न सक्दैनन् होइन, वकिलहरूले उनीहरूको पक्षमा बहस गर्न थाल्छन्, न्यायालयले सरकारको पक्षमा फैसला गर्दै जान्छ, त्यसो गर्दाखेरि जनता मारमा पर्छन्, जनता इन्जस्टिस हुन्छ, न्याय मरेर जान्छ।
1: भारत सरकारले कक्रोच जनता पार्टी सिजेपीका बाँकी सबै माग पनि स्वीकार गरेपछि सिजेपीले आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ। तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा सिजेपीका प्रवक्ता सौरभ दास र आशुतोष राकाले संयुक्त पत्रकार सम्मेलन गर्दै माग स्वीकार भएको बारे जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा सौरभ दासले सरकारले आफ्ना सबै माग स्वीकार गरेको भन्दै आन्दोलनकारीहरूलाई घर फर्किन आग्रह गर्नुभएको हो। सरकारले राजधानी दिल्ली मात्र नभएर देशभर आन्दोलनका क्रममा दर्ता भएका सबै एफआईआर फिर्ता लिन सहमति जनाएको छ। साथै भविष्यमा सिजेपीका कुनै पनि कार्यकर्तामाथि आन्दोलनका कारण कुनै पनि कारवाही नगर्ने प्रतिबद्धता पनि सरकारले जनाएको दासले जनाउनु भएको छ। गएको वर्ष दिनमा 12,09,000 बढी विदेशी पर्यटकले नेपाल घुमेका छन्।
4: नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 3,11,500 जना, अमेरिकाबाट 1,11,300 र चीनबाट 1,09,900 पर्यटक नेपाल आएका हुन्। यो अवधिमा बंगलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलंकाबाट 43,000 र भूटानबाट 36,000 सँगै म्यानमारबाट 30,700 पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनीका 29,300, थाइल्याण्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्।
5: BFBS, Gorkha Radio.

हेलो नमस्ते बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म सुसन बालाको तर्फबाट र सङ्गीत सागर आइपुगेको छ श्रोताहरू तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा सताझै आफ्नै समय अनुसार भनौँ तोकिएको समयमा भनौँ होइन त र मिठा मिठा गीत सङ्गीतको साथमा आइपुगेको छ आज पनि सङ्गीत सागर र आशा छ विश्वास छ आजको सङ्गीत सागरलाई एकदम इन्जोय नै गर्नुहुन्छ भन्ने र सुरुमा एउटा गीत सुन्यौ श्रोताहरू हामीले नसम्झ भुलि दिनेलाई टाढा भइजानेलाई नबोलाऊ साथी फेरि फेरि हृदय तोड्नेलाई भनेर हाम्रो गायक एड्रियन प्रधान भन्दै हुनुहुन्थ्यो श्रोताहरू र कहिलेकाहीँ यस्तै हुन्छ श्रोताहरू चोट लागिदिन्छ मन दुखिदिन्छ होइन त्यो नजिकको मान्छेलाई पनि भुलिदिउँ कि जस्तो लाग्छ त्यो नजिकको मान्छेलाई पनि नसम्झ्यौँ कि जस्तो लाग्छ कहिले पनि नसम्झ्यौँ जस्तो लाग्छ कहिले पनि नबोलाऊ जस्तो लाग्छ होइन त यस्तै यस्तै भावनाहरू थियो यो कार्यक्रमको धारणीमा यो गीतमा श्रोताहरू हृदय तोड्नेलाई चाहिँ किन बोलाउने भन्ने हाम्रो गायक एड्रियन प्रधानको भनाई हजुर र मिठा मिठा गीत सङ्गीतको साथमा आइपुगेको छ तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा सङ्गीत सागर र हामी सङ्गीत सागरको छालहरूमा छौँ आइपुगिसकेका छौँ तपाईँ हाम्रो भेट भइसकेको छ सङ्गीत सागरको किनारामा भनौँ तपाईँ हाम्रो भेट भइसकेको छ र श्रोताहरू अर्को गीततर्फ पनि लागिहालौँ गीतै मिठो होइन त श्रोताहरू सुरेश लामा र सबिना योङहाङले गाउनु भएको गीत छ तिमी हाँसिदेऊ साथ दिन्छु पहरामा फुलाउला भनेर उहाँहरू एकअर्कामा भन्दै हुनुहुन्छ श्रोता र माया प्रीतिका कुराहरू छन् अबको प्रस्तुतिमा सम्बन्धमा यस्तै यस्तै मिठा मिठा कुराहरू हुन्छ यस्तै यस्तै मिठा मिठा सोचहरू भनौँ होइन कल्पनाहरू भनौँ हुन्छन् र सुरेश लामा सबिना योङहाङले गाउनुभएको गीत अबको प्रस्तुतिमा भद्रकला आङबुहाङ राईले लेख्नुभएको शब्दहरू छन् भने सङ्गीत यसमा सञ्जीव बराइलीको रहेको छ श्रोताहरू स्वीकार्नुहोस् यो गीत तिमी हाँसिदेऊ म साथ दिन्छु पहरामा फुलाउला

आफ्नो नजिकको मान्छेको साथ पाएपछि श्रोताहरू आफ्नो नजिकको मान्छेको मुस्कान देखेपछि पहरामा पनि फुलाउला भन्ने भनाइहरू थिए सुरेश लामा र सबिना योङहाङको। भने अब यहाँ स्वप्निल शर्मा र जोन राईको यो गीत छ श्रोताहरू, बादल सरी वरिपरि पछि लाग्नेछु बारुलकी भनेर पछ्याउने छु भनेर उहाँहरू दुईजना भन्दै हुनुहुन्छ। बारुलकी भनेर एकअर्कालाई पछ्याउने भनिन्छ नि, कसैले सम्झे पनि बारुली लाग्छ भनेर, होइन त श्रोताहरू? बारुलकी लगाउँदै सम्झना गर्दै, होइन थुप्रै थुप्रै सम्झना गर्दै बारुलकी लगाउँदै एकअर्काको पछि लाग्ने, एकअर्काको पछि नछोड्ने उहाँहरूको भनाइ रहेछ, कल्पना रहेछ।

स्वप्निल शर्मा र जोन राई बादल सरी वरिपरि पछि लाग्ने कुरा गर्दै भनौँ बाडुल्की भनेर पछ्याउने कुरा गर्दै हुनुहुन्थ्यो भने अब यहाँ एसटी योगी र नविता पौडेल आउनु भएको छ चलचित्र लन्डन टु प्यारिसको गीत बोकेर तपाईँहरू समक्ष भनौँ आजको संगीत सागरको यो किनारामा भनौँ शब्दहरू राम अविरल विष्टले लेख्नु भएको छ भने संगीत एसटी योगीको रहेको छ गीतको बोल चाहन्छु यो माया दिन तिमीलाई तर भन्न सक्दिन किन तिमीलाई भनेर भन्दै हुनुहुन्छ श्रोताहरू मायालाई एक्सप्रेस गर्न भन्दा टाइम लाग्छ नि होइन त

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: श्रोताहरू, एसडी योगी र नविता पौडेलको आवाजमा यो गीत सुन्नुभयो, चलचित्र लन्डन टु प्यारिसको। र अब अर्को गीत छ फिरोजको आवाजमा रहेको छ, उहाँ 1974 AD को चाहिँ लिड भोकलिस्ट हुनुहुन्छ। र आएन चिठीहरू मेरो धेरै दिन भो किन आएन, सम्झेन उसले मलाई आज भोलि, त अलिकति निराश पो पाइयो त उहाँलाई, होइन त? र चिठीहरू आएन रहेछ नजिकको मान्छेबाट, धेरै दिन भो भइसकेछ, उसले सम्झेन कि आज भोलि मलाई बिर्सियो कि भनेर उहाँको मनमा अलिकति शंका जागेको छ। श्रोताहरू, आशा छ बिर्सिनु भएको छैन उहाँको नजिकको मान्छेले।

बीएफपीएस गोर्खा रेडियो हजुर श्रोता बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. संगीत सागरमा छौँ, मिठा मिठा गीतहरूमा छौँ भनौँ, गीत संगीतमा छौँ भनौँ. संगीत सागरको किनारामा बसेर होइन तपाईँ हामी यी गीतहरूमा रमाइरहेका छौँ. आजको भेट हाम्रो रमाइलो हुँदैछ पक्कै पनि, होइन त श्रोताहरू? र अब यो मिठो रमाइलोको साथसाथै भनौँ अर्को गीततर्फ पनि हामी लागौँ, किनभने यो रमाइलोलाई कन्टिन्यू त गर्नु पर्यो नि त, होइन त? यहाँ अनुराधा पौडवाल आउनुभएको छ चलचित्र दिल है कि मान्ता नहीं को टाइटल गीत लिएर. गीतको बोल दिल है कि मान्दा नहीं. हजुर श्रोताहरू, दिल कहिलेकाहीँ मान्दैन पक्कै पनि, अटेरी गर्छ नि होइन त, बेइमानी गर्छ कहिलेकाहीँ दिलले पनि कि कस्छ.

दिल है कि मान त नहीं उहाँ हाम्रो अनुराधा पौडवालले गाउनु भएको गीत सुन्नुभयो। चलचित्र दिल है कि मान त नहींको टाइटल ट्र्याक थियो यो। र अब यहाँ नेपाली गीत अर्को सुजन चापा गाई। हजुर श्रोता, र हाम्रो चर्चित गायक सुजन चापा गाईलाई मैले निम्त्याएकी छु। उहाँ आइपुग्नु भएको छ। उहाँले हर्क साउथको शब्दहरू बोकेर आउँदै हुनुहुन्छ। अबको प्रस्तुतिमा आफ्नै सङ्गीतले सजाउनु भएको छ ती शब्दहरूलाई। जाँदा माया हाँस्दै जानुला, खुसी सबै सँगाली लानुला भन्ने उहाँको भनाई। किन माया बस्छ आफै दुख्नलाई भनेर उहाँको भनाइहरू छन् श्रोताहरू। माया भन्ने चिज यस्तै हो, कहिले हाँसो दिन्छ भने कहिले दुःख दिन्छ, आँसु दिन्छ, कहिले एकदमै पीडा दिन्छ। यो मायाले होइन त श्रोताहरू, कहिले काहीँ धेरै खुसी दिन्छ भने कहिले काहीँ धेरै पीडा, सही नसक्नुको पीडा दिन्छ। त्यसले गर्दाखेरि पोजिटिभ भएर बरु मायालाई पनि जाँदाखेरि हाँस्दै जानु, खुसी सबै सँगालेर तिमी नै लैजानु भनेर उहाँ हाम्रो गायक सुजन चापागाईको भनाइ छ।

0: SBS गोर्खा रेडियो, गोर्खा रेडियो।
1: कहिले काहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
2: जाँदा माया हाँस्दै जानु ल, खुसी सबैसँग अलि लानु ल भनेर हाम्रो सुजन चापागाई, हजुर चर्चित गायक सुजन चापागाईले भन्दै हुनुहुन्थ्यो। पक्कै पनि श्रोताहरू अलिकति पोजिटिभ भएर उहाँले आफ्नो मायालुलाई भनौँ, आफ्नो प्रियसीलाई भनौँ, आफ्नो नजिकको मान्छेलाई भनौँ, होइन, जान त जाऊ तर तिमी हाँस्दै जाऊ र खुसीहरू सबै तिमीले नै सँगालेर लैजाऊ, सम्हालेर लैजाऊ भनेर उहाँ भन्दै हुनुहुन्थ्यो। र अब अर्को गीत छ श्रोताहरू, मैले हिन्दी गीत फेरि लिएकी छु, एउटा फाहिम अब्दुल्लाहको आवाजमा रहेको छ, इर्शाद कमिलको शब्दहरू छन् भने सङ्गीत तनिष्क बागीको रहेको छ। सैयारा चलचित्रको गीत हो र यो टाइटल सङ्ग हो यो चलचित्रको, तु पास है मेरे पास है ऐसे, मेरा कोही एहसास है जैसे, हाय मैं मरी जाऊँ। हजुर, यो गीत निकै चर्चित गीत भनौँ होइन, यो गीत सुनौ फाहिम अब्दुल्लाहको आवाजमा, अबको प्रस्तुतिमा यो सङ्गीत सागरको छालहरूमा, सङ्गीत सागरको किनारामा बसेर।

हजुर श्रोताहरू, मिठा मिठा गीत सङ्गीतमा डुब्दा डुब्दै भनौँ, मिठा मिठा गीत सङ्गीतमा रमाउँदा रमाउँदै भनौँ, यो सङ्गीत सागरको किनारामा बसेर रमाइलो गर्दा गर्दै भनौँ, आजको सङ्गीत सागरलाई बिट मार्ने बेला भइसकेको छ र अर्को साता फेरि पनि यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा म आउनेछु। आजलाई भने म सुसन बालालाई आकी दिनुहोस्। नमस्ते, बाई।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: तीनजना वेलफेयर पेन्सनरका पुराना जीर्ण घरलाई मर्मत सम्हारसँगै नयाँ स्वरूप दिएको छ। ट्रस्टले अर्थक्वेक रेजिस्टेन्ट होम एनहान्समेन्ट प्रोजेक्ट अन्तर्गत घरको मर्मत सम्हार रङरोगन शौचालय निर्माण लगायतका काम गरेको हो। भोजपुर सडानन्दका वेलफेयर पेन्सनर बद्रीबहादुर राई, भोजपुर साल्पा सिलिछोका मच्छिन्द्र राई र सुखुवा सभा चैनपुरका श्री प्रसाद राईको घर मर्मत सम्हार गरी हस्तान्तरण गरिएको हो। एडब्ल्युसी खादबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
4: इक्यू इन्हान्समेन्ट भन्छ जुन चाहिँ 2015 सालमा ठुलो भूकम्पले हाम्रो नेपालमा निकै क्षति पुर्याएको थियो, सोही क्रममा हाम्रो वेलफेयर पेन्सनहरूको घर पनि बिगारेको थियो। त्यही समयमा हाम्रो 21-14-76-47 राइफलमेन बद्री बहादुर राई, उहाँ 10 GR को छाप्ले गाउँ साम्पाङको चाहिँ जुन चाहिँ सडानन्द गाउँपालिका भस्नु पर्छ त्यहाँ बस्नुहुन्थ्यो, र त्यो चाहिँ 2016 सालमा बनाएको थियो। तर त्यतिखेर बनाएको इक्यू होम अहिलेको समयमा त्यति स्ट्यान्डर्डको थिएन, त्यसलाई अलिकति इन्हान्समेन्ट प्रोजेक्ट ल्याएर फुल्ली रिफर्बिस गरेर व्हील चेयर एक्सेस, टोयलेट, किचनहरू बनाइदिएर रिप्लास्टरिङ गरेर अलिकति भरन्डालाई एक्सपेन्ड गरेर रिफर्बिसमेन्ट पुरा गरिदिएको थियौँ, र त्यसको लागि कुल लागत चाहिँ 3,76,830 रुपियाँ लागेको थियो। र अर्को चाहिँ छ 21-15-58-27 राइफलमेन मच्छिन्द्र राई, उहाँ पनि 10 GR र उहाँ चाहिँ सालेवा दोभाने भन्ने ठाउँको, यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भोजपुर जिल्लामा पर्छ, र उहाँको पनि 2016 सालमै बनेको इक्यू होम, त्यो पनि अहिलेको समयलाई मध्यनजर गर्दाखेरि अप टु स्ट्यान्ड नभएको कारणले इन्हान्समेन्ट गरिएको थियो। टोयलेट अनि किचन साथै रिप्लास्टरिङ, सिलिङ, भरन्डा सानो थियो, भरन्डालाई अलिकति एक्सपेन्ड गरेर व्हील चेयर एक्सेसिबिलिटी बनाएर राम्रो स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि समयमा ह्यान्डओभर गऱ्यौँ, र उहाँ पनि एकदम नै खुसी हुनुहुन्थ्यो। त्यसको लागि जम्मा लागत 2,56,425 रुपियाँ लागेको थियो। अर्को चाहिँ हुनुहुन्छ 21-15-20-97 राइफलमेन श्री प्रसाद राई, उहाँ चाहिँ 7 GR र उहाँ चाहिँ चापा भुइँ चैनपुर 11 जुन चाहिँ सङ्ख्या सभा जिल्ला पर्छ त्यहाँ बस्नुहुन्छ, र उहाँको पनि 2016 सालमै बनेको घर थियो, र त्यो पनि अर्थक्वेक रेजिस्टेन्ट होम्सको इन्हान्समेन्ट गरेर उहाँको पनि किचन भरन्डालाई अलिकति एक्सप्यान्ड गरियो, सिलिङहरू लाइयो, रिपेन्टिङ गरेर उहाँलाई एकदम राम्रो बनाएर स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि ह्यान्ड ओभर गऱ्यौँ, र त्यसको चाहिँ कुल लागत चाहिँ 5,60,600 रुपियाँ लागेको थियो। र अघिको जस्तै यसको लागतहरू अलिकति फरक छ, त्यो चाहिँ अब ठाउँ हेरी अनि प्रोजेक्टको रिक्वायरमेन्ट हेरेर अनि ढुवानी खर्च हेरेर फरक फरक हुन्छ। यसरी हामीले 3 पहिले बनेको इक्यू होमलाई चाहिँ इन्हान्समेन्ट प्रोजेक्ट गरेर हाम्रो प्रोजेक्ट सुपरभाइजर मोहन थापा अहोरात्र खटेर स्ट्यान्डर्डको इक्यू होमलाई इन्हान्समेन्ट गरेर बुझाउन सफल भएको थियौँ।
3: अब खबर फटाफट।
5: नेपालगञ्ज उपमहानगरमा एकै दिन 6 शालिग अनावरण, 80 लाख खर्च गरेर पूर्व प्रधानमन्त्री सुशील कोइराला, बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, पुष्पलाल र सेतु बिकको शालिग निर्माण। सर्पको जोखिम बढेपछि रूपन्देहीका विद्यालयमा सचेतना कार्यक्रम, सर्पको पहिचान, बच्ने उपाय, प्राथमिक उपचार र संरक्षणको ज्ञान पनि दिइयो। धान रोपेको एक सातामै पात सुक्न थालेपछि पर्वत फलेवास छ, देवी स्थानका किसान चिन्तित, सुगन्धित र धेरै उत्पादन हुने भनेर भारतबाट आयातित बिउ किनेका किसान मारमा। धनुषा धनुषा धाम 5,900 बिघाका वडा सदस्य सुरेश शाहले लुकाएर राखेको 300 बोरा भन्दा बढी डिएपी मल प्रहरीको नियन्त्रणमा, वडा सदस्य शाहले मध्यरातमा मल ओसान लागेको बेला फेला पारियो, फरार वडा सदस्यको खोजी हुँदै। घुमुवा प्रहरी हुँ भन्दै नक्कली रिभोल्भर देखाएर भैरवा बजारमा ठगी गर्दै हिँडेका रूपन्देही सिद्धार्थनगर 13 राकेश प्रताप राणा प्रहरीको फन्दामा, बजारमा 10,000 उठाउँदै हिँडेको सूचना पाएपछि पिसा गर्दै हिँडेको प्रहरीले नक्कली रिभोल्भर, चालक अनुमति पत्र र गाँजा समेत फेला पार्यो। कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको वर्ष दिनमा 1,27,000 भन्दा बढी चिठी पत्र र हुलाक सामग्री ओसार पसार, हुलाकबाटै 64,32,000 राजस्व संकलन। र अनलाइन ठगी आरोपमा हेटौँडामा होटल सञ्चालक र तीन भारतीय पक्राउ। टेलिग्राम, व्हाट्सएप लगायतका एप मार्फत समूह बनाएर ठग्ने गरेको पाइएपछि हेटौँडा 10 को वास्तवला होटल सञ्चालक दीपक सहित बिहार पटनाका इन्द्रजित सरकार, हर्षजित सरकार र अमनराज प्रहरी हिरासतमा।

अनि यति बेला मन्दिराले तपाईँलाई सम्झना गरे है. यो मनको आवाज हो, रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो. अनि मनको आवाज लिएर मन्दिरा हाजिर छु BFBS गोर्खा रेडियोमा. र मनको आवाजमा तपाईँ सम्पूर्णलाई थुप्रै थुप्रै माया, थुप्रै थुप्रै अभिवादन गर्दछु, किनकि तपाईँ नेपालमा मात्र होइन संसारका विभिन्न देशहरूमा छरिएर बस्नुभएको छ. कोही आफ्नो कर्मका लागि, कोही केका लागि, कोही केका लागि, कोही केका लागि, सबैजना व्यस्त हुनुहुन्छ, किनकि संसारै व्यस्त छ नि त अहिले, होइन. कोही आफ्नो पढाइमा व्यस्त छन्, कोही रोजगारीमा, कोही रोजगारीको खोजीमा, कोही परिवारमा, कोही परिवारको जिम्मेवारीमा, कोही आफ्नो लागि, कोही आफ्ना सपनाहरूलाई पुरा गर्ने यात्रामा, सबैजना कतै न कतै केही न केहीमा व्यस्त व्यस्त हुनुहुन्छ. तपाईँ जहाँ जस्तो सुकै रूपमा व्यस्त भए तापनि तपाईँको त्यो मनलाई, तपाईँको त्यो भावनालाई, तपाईँको त्यो कर्मलाई, तपाईँको त्यो मेहनतलाई सलाम गर्दै तपाईँलाई स्वागत गर्दछु मनको आवाजमा. र यो गीत पनि तपाईँको नाममा समर्पित गर्दछु.

बेला विश्वकपको रोमाञ्चक फुटबल सबैले हेर्नुभयो होला. त्यसको एउटा अनुभव सबैको मनमा छ. कसैको मनमा तिक्तता होला, कसैको मनमा रिक्तता होला, कसैको मन गदगद भइरहेको होला आफ्नो टिमले जित्यो भनेर. होइन, जित्ने टिमले खुसी मनाउँछन्, हार्नेले दुःख मनाउ गर्छन्. कसैले नाम कमाए, कसैले दाम कमाए, कसैले आफ्नो देशको इज्जत राखे. विभिन्न चिज छन् यो वर्ल्ड कपमा पनि, होइन. अनि कसैले नयाँ सपना बाँधे होलान् म पनि एक दिन त्यो मैदानमा पुग्छु भनेर. जे होस्, करोडौँ मानिसहरूले यो विश्वकपको रोमाञ्चक खेलको आनन्द लिए. कोही रातभर जागा बसेर हेरे, कोही के गरे, कोही के गरे, कोही के गरे, होइन. हाम्रो घरको छेउमा त पुरै भोज जस्तै हुन्थ्यो कि. राति सबैजनाले कोही मासु पकाउने, कोही सोयाबिनको अचार बनाउने, कोही पुरी बनाउने, कोही के राति फुटबल हेर्दाखेरि उहाँहरू खाने के सबैजना. उहाँहरूको आफन्त छिमेकीहरू बस्ने एकै ठाउँमा एउटै घरमा, अनि यी सबै खानेकुरा बनाएर राति खेल हेर्दै खाने के कस्तो रमाइलो कि उहाँहरूको चाहिँ. अब कतै घरका सबै सदस्यहरू एउटै टेलिभिजनको अगाडि बसेर पनि हेर्नुभयो होला, अनि आफूले भनेको जस्तो नहुँदाखेरि खुट्टा बाङ्गो बाङ्गो गएर जिउ पनि बाङ्गो बाङ्गो भयो होला, आफैले हार्न लागे जस्तो, होइन. अनि आफूले भनेको टिमले नजित्दाखेरि चित्त दुखेर त्यही टिम बिच पनि झगडा भयो होला. कतिजनाले त त्यो बाजी पनि राख्नु भएको थियो कि, मैले आज यति कमाएँ, मैले भनेको टिमले जित्यो अथवा यति गोल हान्यो. विभिन्न आफ्नै आफ्नै रोमाञ्चक खेल भनी के फुटबलको खेल त एकातिर छँदैछ, तर अर्कोतिर यस्ता साना साना आआफै बिच पनि खुब रमाइलो खेलहरू पनि हुने रहेछ. जे होस्, मानिसहरूको फुटबलप्रतिको यो सच्चा माया, यो प्रेम चाहिँ अद्भुतै छ.

अघि मैले भन्दै थिएँ नि होइन, फुटबललाई मानिसहरूले यति धेरै मन पराउँछन्, यति धेरै माया गर्छन्, त्यो फुटबलको साथसाथै राम्रो खेल्ने खेलाडीहरूप्रति पनि मानिसहरू भुतुक्त हुने गर्दछन्। केही खेलाडीहरूले नाम कमाएका छन्, संसारमा उनीहरूको ख्याति छ र धेरै व्यक्तिहरूले उनीहरूलाई मन पनि पराउँछन्, आफ्नो आइडल पनि मान्छन्। खासमा भन्यो भने फुटबलमा एउटा खेलाडीले एक्लै त्यो खेल जिताउन सक्दैन, त्यसलाई टिम चाहिन्छ। जीवन पनि ठ्याक्कै त्यस्तै हो। हामीलाई पनि परिवार चलाउनको लागि, हाम्रा परिवारहरू हुन्छन्, त्यो परिवार चलाउनको लागि टिम चाहिन्छ, साथी चाहिन्छ। र कहिलेकाहीँ कसैले तिमीले सक्छौ भनेर आत्मविश्वास दियो भने हाम्रो त्यो आवाज एउटी आवाज बन्न पुग्छ, हो म सक्छु। त्यसैले कहिले पनि आफूलाई एक्लो चाहिँ ठान्नु भएन, फुटबल टिम नै सोच्नु पर्यो। त्यसैले कहिले पनि आफूलाई एक्लो नठान्नु होला। हाम्रो परिवारको टिमको, हाम्रो परिवारको साथीको, हाम्रो साथीभाइहरूको, हामी सबै कसै न कसैको जीवनको एउटा महत्त्वपूर्ण खेलाडी हौँ। त्यसैले आफूलाई कमजोर पनि नठानौँ र म गर्न सक्दिनँ भनेर आफूलाई तल खसाउने काम पनि नगरौँ। जीवनले हामीलाई एउटा अवसर दिइरहन्छ, जित्ने कि हार्ने त्यसपछि त्यो अवसर फेरि आउला भन्नु पर्दैन। त्यसैले आएका अवसरहरूलाई सचेत भएर सोच पुर्याएर पाइला चाल्नु।

0: ஆர்எஸ் கோர்கா ரேடியோ.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS गोर्खा रेडियो.
4: BFBS गोर्खा रेडियोमा मनको आवाज.

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मान्दिरा छु। कहिलेकाहीँ कस्तो हुन्छ भने जे बोल्यो ट्याक्क ट्याक्क त्यो भइरहन्छ, होइन? दुई चार दिन अगाडि के भयो भन्दाखेरि हामी गेम हेरिरहेका थियौँ, ल ल गोल हानिहाल्यो भन्दा भन्दै ठ्याक्क हानिहाल्यो, होइन? यस्तै कुरा कुरामा हानि हानि अब हानिहाल्छ नि। यत्रो विश्व प्रसिद्ध खेलाडीहरू भएको र जहिले पनि वर्ल्ड कपमा चाहिँ नाम कमाएर एउटा सफलता हासिल गरेको, विजयी हासिल गरेको देश हो, जितिहाल्छ नि भनेको मात्रै के थियो, गोल हानिहाल्यो, होइन? अनि त्यो दिन चाहिँ दुई तिनचोटि भन्दाखेरि भन्न पाएन, गोल हान्यो के, अनि ओहो आज त के हो, जे बोल्यो त्यही पुगिरहेछ भन्ने कुरो भयो, हाँसी मजाक गऱ्यौँ, कुरो सिद्धियो। त्यसको भोलिपल्ट फेरि के भयो भन्दाखेरि चाहिँ जब मान्छेमा इच्छा हुन्छ, बाँच्ने इच्छा हुन्छ, त्यति बेला बाँच्दाखेरिको चाहिँ त्यो जीवन यापन गरेको त्यो बचाइ चाहिँ कति आनन्दको, कति राम्रो हुन्छ है। फलानु फलानु व्यक्ति चाहिँ यति लामो बाँचिरहेछन्, यत्रो वर्ष भइसक्यो, उहिले नै बित्लान बित्लान भनेको व्यक्ति आजसम्म पनि बाँचिरहेछन्। अब लामो समय बाँच्नु राम्रो हो, तर होस गुमाएर पैसा पनि छ, काम गर्ने मान्छे पनि राखिदिएको छ, तिन टाइम खुवाएको पनि छ, औषधि पनि दिएको छ, सबै कुरा सम्पन्न छ, तर म को हुँ भनेर नचिन्ने, कोही आएको व्यक्तिलाई पनि नचिन्ने, अनि म के गर्दैछु भनेर पनि होस छैन, कहाँ छु भनेर पनि होस छैन, अनि त्यसरी बाँच्दाखेरि के फाइदा, जबकि रहरै छैन, चिन्जानै छैन, म यहाँ किन छु भन्ने कुराको पनि होस नभई बाँच्दाखेरि त रमाइलो हुँदो रहेनछ नि है भनेर हामीले कुरा गऱ्यौँ। किनकि हामीले जो व्यक्तिको बारेमा कुरा गरिरहेका थियौँ उहाँ 95 पनि क्रस गरिसक्नु भएको थियो। लामो समय बाँच्नु राम्रो हो, तर रहरै नभइकन बाँच्दाखेरि त के फाइदा बाँचेको, ओहो म यो संसारमा छु, म कति भाग्यमानी, म कति कृतज्ञ छु, म जीवित छु भन्ने एउटा होस पनि नभइकन बाँच्दाखेरि परिवारका लागि चाहिँ ल मेरो व्यक्ति छ फलानु, मेरो हजुरबा, मेरो बा, मेरो जिजुबुवा हुनुहुन्छ भनेर त्यो परिवारका व्यक्तिहरूको लागि उहाँ प्रिय हुनुहोला, तर व्यक्तिका लागि त कुनै खुसीको, कुनै रमाइलो कुरा भएन नि। त्यसकारणले बाँच्दाखेरि पनि आफ्नो होस छौन्जेल चाहिँ बाँच्दा राम्रो हुँदो रहेछ है भनेर हामीले कुरा गऱ्यौँ। कि कुरा गरेको दुई तिन घन्टा मात्रै भएको थियो, खबर आयो उहाँ त आजै बित्नुभयो भनेर। अनि यस्ता यस्ता कुराहरू भइरहे कि, अनि हामी आफै छक्क पऱ्यौँ, ओहो हामीले त जे पाए त्यही बोल्नु हुँदैन, सरस्वती मुखमा आएर बस्छ भन्छन् मान्छेहरूले, होइन, शुभ शुभ बोल भन्छन् मान्छेहरूले, कति बेला कुन बोली के हुन्छ भन्ने कुरा थाहा हुँदो रहेनछ। त्यही भएर आफ्ना मनमा आएका नकारात्मक कुराहरू, आफ्नो ओठमा आएका ती शब्दहरू चाहिँ नकारात्मक छन् भने पनि त्यसलाई चाहिँ पानी पिएर भए पनि मुखबाट बाहिर निकाल्नु हुँदो रहेनछ जस्तो लाग्यो। कि यो एक दुई दिन अगाडिको घटनाहरू मात्रै हुन् मैले तपाईँलाई जुन बताएँ, दिन दिनै केही न केही बोलियो, केही न केही भइहाल्यो, अनि डर पनि लाग्यो कि मलाई। अनि यो मैले किन भनेको भन्दाखेरि चाहिँ हरेक व्यक्ति यस संसारमा जो छन् उनीहरू वरदानका कारण यस संसारमा आएका छन्, हरेकसँग केही न केही क्षमता छ, त्यसकारणले मनमा सकारात्मक विचार ल्याउँ, मनबाट कुरा निकाल्दाखेरि सचेत भएर बोलौँ, ताकि हामीले बोलेका शब्दहरू अर्थपूर्ण हुन्, राम्रा हुन्, हामीमा त्यो भावना छ, हामीमा त्यो मन छ, त्यही भएर शुद्ध विचार ल्याउँ, शुद्ध बोलौँ र राम्रा राम्रा कुराहरू मात्रै बोलौँ।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो. तपाईँको छेउमा मान्दिरा छु. अहिले साउन महिना होइन, झरी परेको परै गर्छ, कति बेला कता पर्छ थाहा पनि हुँदैन होइन. अब नेपालको कुरा गर्दैछु. चाहे जुनसुकै ठाउँमा गए पनि अब पानी पर्ने सिजन छ भने त पानी पर्छ पर्छ, खण्ड वृष्टि पनि हुन्छ आजकलको संसारमा होइन. यति पल्युसन, यति ग्लोबल वार्मिङले गर्दाखेरि मौसमको पनि केही ठेगान छैन. त्यसले गर्दाखेरि एउटा सानो रेनकोट हुन्छ कि छाता सानो हुन्छ कि आफ्नो ब्यागमा चाहिँ बोकेर हिँड्ने गरौँ, ताकि रुज्नु नपरोस्. तर एउटा कुरा थाहा छ तपाईँलाई, साउन महिनाको पहिलो झरी, यस्तो असारको पहिलो झरीमा चाहिँ रुज्नु भन्छन् कि. त्यो पहिलो झरीमा रुजेको चाहिँ त्यो चाहिँ एक हिसाबले रोमान्टिक हिसाबले पनि राम्रो रे, स्वास्थ्यको हिसाबले पनि राम्रो रे. कति कुराहरू छन् कि हाम्रो यो परम्परामा आउने कुराहरू होइन, त्यस्ता कुराहरू मान्दा पनि रमाइलो हुन्छ कि कहिलेकाहीँ. र कहिलेकाहीँ भिज्नु राम्रो, तर अब सधैँ भिज्यौँ, बेमौसममा भिज्यौँ भने अब स्वास्थ्य पनि बिग्रिन सक्छ. त्यस कारणले सोच्नुहोला, विचार गर्नुहोला. शरीरको क्षमता अनुसार, उमेर अनुसार पनि धेरै कुराहरू फरक पर्ने गर्दछन्. यो साउनको झरीको कुरा गरिसकेपछि अब एउटा झरीको गीत नसुनिकन कसरी हुन्छ र? हुन्छ र? हुँदैन. त आउनुहोस्, यति बेला म तपाईँको लागि सुनाउँछु पहिला नवीन के भट्टराईले गाउनु भएको यो गीत. यति बेला अमृता लिम्बूले पनि गाउनु भएको छ. यसको सङ्गीतकार शम्भुजित बास्कोटा हुनुहुन्छ. पहिला नवीन के भट्टराईले गाएका थिए भने अहिले यो गीतलाई पुनः रिअरेन्जमेन्ट गरेर अमृता लिम्बूले गाउनु भएको छ. यो फिमेल भर्जनलाई सुनिहालौँ.

धेरै पुराना चिजहरूले पनि हामीलाई दुःख दिन्छ, दरिद्र बनाउँछ। कति हाम्रो पुरानो लुगाहरू हुन्छ नि, यस्ता लुगाहरू, यस्ता कुइनी, यस्ता ढोसिका, पोछा लगाउन मिल्छ, के गर्न मिल्छ भनेर राखेका लुगाहरूले हाम्रो जीवनमा समृद्धि ल्याउने होइन, समृद्धि गुमाउँछन्। यस्ता चिजहरू चाहिँ फ्याँक्दा, जलाउँदा, घरबाट निकाल्दा फाइदा हुन्छ, राम्रो हुन्छ। र कैयौँ यस्ता लुगाहरू हुन्छन् जुन हामी लगाउँदैनौँ, नयाँ नयाँ लुगा हुन्छन्, फ्याँक्न पनि माया लाग्ने, लगाउँदाखेरि पनि निकाल्यो आ भन्यो फ्याँक्यो त्यत्तिकै छोड्ने, त्यस्ता लुगाहरू चाहिँ के हामीले दानमा दिन सक्छौँ, जसलाई आवश्यकता छ उनीहरूले लाउन सक्छन्, कि चाहिँ त्यस्ता लुगाहरूलाई काटेर त्यो लुगाहरूको कुन चाहिँ पार्ट राम्रो छ, कुसनको चकटीको खोल बनाउन मिल्छ कि, अथवा पर्दाको झल्लर बनाउन मिल्छ कि, सानसाना सानसाना टुक्राहरूलाई जोड्दै जोड्दै जोड्दै तन्ना बनाउन सकिन्छ, धेरै कपडाहरू छ भने टेबल पोस बनाउन सकिन्छ, झोला बनाउन सकिन्छ, यस्ता चिजहरूबाट चाहिँ त्यो दराजमा वर्षौँ वर्ष राख्दाखेरि पनि काम नलाग्ने चिजहरूलाई राखेर सञ्चित गरेर के पाइन्छ त, बरु यस्तो युज हुने चिजहरू बनायौँ भने त्यो प्रयोगमा पनि आउँछ अनि एक दिन फाटेपछि फ्याँकिन्छ पनि। नयाँ चिजहरू आइरहेका हुन्छन्, नयाँ चिजहरू लगायो, त्यसलाई फाट्छ, फ्याँक्यो, त्यो ठाउँ पनि खाली हुन्छ, अनि घरमा हामीले लगाउन मिल्ने, युज गर्न मिल्ने चिजहरूको स्टक पनि भइरहेको हुन्छ। अब वर्षौँ वर्ष राख्दाखेरि गनाउने चिजहरू छन् भने समृद्धि गुमाउँछ, राम्रा चिजहरू छन् प्रयोगमा आउँदैनन् भने यसरी चाहिँ ती चिजहरूको पनि कुनै अर्को ढङ्गबाट प्रयोग गऱ्यौँ भने सायद काम लाग्छ कि। यस्तो धेरै घरमा हुन्छ के, पोकोपुन्तर बनायो, चाहिन्छ भन्यो राख्यो, चाहिन्छ भन्यो राख्यो, स्टोरमा राख्यो, दराजको कुनामा राख्यो, दराज माथि राख्यो, आखिर कहिले पनि चाहिने होइन के, लोभ मात्रै हो, आँखाले देख्यो, लोभ लाग्यो, अब छैन फ्याँक्दियो भने चाहिँ सिद्धियो नि त, अनि त्यो ठाउँ त खाली भयो नि जस्तो लाग्छ के मलाई। मैले पनि पहिला दराजमा धेरै चिजहरू राख्थेँ कि, यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ, हेर्दा राम्रो छ, दिन पनि माया लाग्ने, लगाउन पनि आ कति लाउनु भन्ने जस्तो गर्दाखेरि यति धेरै लुगा के झोलाका झोला भयो, आ यो चाहिँ पनि यस्तै भनेर एकचोटि फ्याँकेपछि सिनित त घर पनि सफा भयो, ऱ्याक पनि सफा भयो, दराज पनि खाली भयो, अनि लाउँदाखेरि ए यो लाउँदिनँ भनेर झिकेर फ्याँक्नु पनि परेन। कैयौँ चिजहरू बन्दैनन् राख्नुभन्दा फ्याँक्नु नै बेस जस्तो लागेर मैले तपाईँलाई यो कुरा बताएको हुँ। तपाईँको घरमा पनि होला नि कति चिजहरू हो, तपाईँले भनेको ठिकै हो, मेरोमा पनि त्यस्तै बिजोग छ भन्नुहुन्छ भने आँखा चिम्म गरेर युज हुने चिजहरू युज गर्नुहोस्, युज नहुने कुरा फ्याँक्दिनुहोस्, त्यही हो कुरो।

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन बीएफबीएस गोर्खा रेडियोमा तपाईँको छेउमा मान्दिरा छु र जहिले पनि जहाँ पनि के यो कक्रोचले झिङ्गाले लामखुट्टेले कहिले नछोड्ने कि कमिलाले होइन कतै न कतैबाट घरको कुनै न कुनै कुनामा यो आइरहेकै हुन्छ झन् यो पानी पर्ने मौसममा त ओहो के भनौँ है लामखुट्टे पनि आएको छ कमिला पनि आएको छ होइन यो गर्मी महिना भएपछि साङ्लाहरू कहाँबाट उत्पत्ति भएका होलान् दिनभरि त गायब हुन्छन् जब राति तपाईँले हेर्नुहुन्छ जताततै साङ्ला देखिन्छ अब खानेकुरा छोपेर राखेन भने पनि थाहा हुँदैन खायो भने त्यहीँबाट खराबी भयो पेट दुख्न सुरु गर्यो होइन यस्ता सानसाना कुराहरू हुन्छन् जसले हामीलाई बिरामी पनि गराउँदछन् यदि तपाईँको भान्सामा भनौँ अथवा यत्तिकै भैँतिर साङ्लाहरू हिँडिरहन्छन् साङ्लाले दुःख दिन्छन् कमिलाले दुःख दिन्छन् भने तपाईँले अरू धेरै केही गर्न नसके पनि यसका धेरै उपायहरू होलान् होइन तर एकदमै साधारण डेली गर्न सक्यो भने चाहिँ यीबाट कक्रोच साङ्लाहरू लामखुट्टेहरू झिङ्गाहरू चाहिँ भाग्छन् त्यहाँ टिक्न सक्दैनन् सबैभन्दा पहिला तपाईँले निर्मूल पारेर एकचोटि ओखती सोखती हालेर त्यसलाई मार्नु पर्यो त्यसपछि चाहिँ जुन हामीले लुगामा हाल्ने कपुर छ नि हो त्यो लुगामा हाल्ने कपुरको दानालाई पिस्ने त्यसमा एक डेढ चम्चा जति डिटोल हालिदिने अनि एक मख पानीमा चाहिँ यो राखेर एउटा कपडाले चाहिँ यो पानीमा चोपेर झ्याल ग्रिलहरू टेबलहरू यताउता सबै पुछेर अनि त्यो बचेको पानीले चाहिँ भान्साको स्ल्याब अनि त्यसपछि भैँ किचनको भैँहरू अनि बरन्डाहरू सबै पुस्नुभयो भने चाहिँ यसरी पुस्नाले चाहिँ कक्रोच झिङ्गा कमिलाहरू चाहिँ आउँदैन।

अहिले तपाईँले सोसियल मिडियाहरूमा जस्तो टिकटकमा युट्युबमा रिल्समा तपाईँले देख्न सक्नुहुन्छ कैयौँ व्यक्तिहरूले चाहिँ आफ्नो कला देखाइरहेका हुन्छन्। जस्तो कि अब अहिले आँपको सिजन छ होइन, आँपको सिजनको बेलामा ती आँपहरूलाई चाहिँ तासेर काटेर जिपलक भएको पोलिथिन ब्यागहरूमा राखेर चाहिँ डिप फ्रिजमा राखेर अनि पछि आँप खान मन लाग्दाखेरि केही महिनापछि खान मिल्ने भनेर पनि तपाईँले देख्नु भएको होला। कैयौँले अमलाको सिजनमा अमलाको तितोरा बनाएर राख्नुहुन्छ पछि खाना हुन्छ भनेर, कैयौँले के कैयौँले के होइन। साँच्ची नै यस्ता चिजहरूले चाहिँ जीवनमा हामीलाई खान मन लागेको बेलामा त्यो सिजन नभएको बेलामा पनि यी चिजहरू हामीले खान सक्छौँ। र मैले यो दुई तिनवटा कुरा चाहिँ गरेर हेरेँ कि खुब फाइदा भयो, त्यही भएर म तपाईँलाई बताउँदैछु। एउटा चाहिँ मैले अमलाको सिजनमा अमला किनेर लिएर आएँ, अलि धेरै नै अमला किनेर लिएर आएँ होलसेलबाट, अनि त्यो अमलालाई मैले अलिअलि मात्रै भफाएँ थोरै पानी हालेर, किनकि त्यसको रस खेर नजाओस् भनेर। अनि मैले त्यसलाई स्टिलको कुकरमा चाहिँ अलिकति बफ्याएँ, एक दुई सिटी मात्रै लागेको थियो, अनि त्यसपछि मैले त्यसलाई त्यस्तिकै राखेँ। अनि त्यसपछि मैले त्यसलाई चाहिँ चिसो भएपछि त्यसको गेडा निकालेर केही नगरिकन शुद्ध अमलालाई मात्रै मैले मिचेँ। मिचिसकेपछि त्यसको गेडा निकालेर तितोरा बनाएँ, सुकाएर एउटा एयर टाइट कन्टेनरमा राखेँ। अब अहिले हेर्नुहोस् त म हरेक दिन एउटा दुईटा सुपारी खाए जस्तो गरेर चुसिरहन्छु। त्यस्तै लप्सीको बेलामा पनि मैले लप्सीलाई लिएर आएर त्यस्तै गरी मिचेर त्यसै गरी तितोरा बनाएर राखेको छु, कहिलेकाहीँ अचारमा कहिलेकाहीँ यताउतामा खान काम लाग्यो। अनि अर्को कुरा चाहिँ यो सिजनमा मैले के गरेँ भन्दाखेरि बेल किनेर लिएर आएँ र बेलको भित्रको गेडा फ्याँकिदिएँ, अनि त्यो गोदीलाई मैले त्यसै गरी मिचेर पेडा जस्तै गरी सानसानो मैले नाङ्लाभरि बनाएँ अनि सुकाएर राखेको छु। यो पनि जब सुक्छ त्यसै गरी राख्यो, अनि राखिसकेपछि दिनमा एउटा दुईवटा चाहिँ धुलो बनाएर पानीसँग घोलेर शरबत बनाएर खान मिल्यो। भन्दा जुन सिजन छ त्यसको चाहिँ बनाएर राख्न मिल्नेसम्म चिजहरू हामीले बनाएर राख्यौँ भने वर्षभरि खान सक्छौँ, शुद्ध पनि फाइदा पनि भयो। अनि आफ्नो घरमा कहिले के खाँदाखेरि शरीरले पौष्टिक पनि पायो। यस्ता धेरै चिजहरू छन् जुन चाहिँ हामीले सजिलोसँग पाउन सक्छौँ, सजिलोसँग बनाउन सक्छौँ र सजिलोसँग खान र खुवाउन सक्छौँ। यो सजिलो उपाय तपाईँले पनि यदि जाँगर चलाउन मन छ भने जाँगर चलाउँदाखेरि फाइदै हुन्छ। अर्को साता फेरि यस्तै केही राम्रा केही उपयोगी जानकारीहरू, मैले जानेका कुराहरू अथवा मैले सुनेका कुराहरू, व्यवहारमा भोगेका कुराहरू, जनजीवनमा भइरहने कुराहरूका साथमा तपाईँको मनको लागि थुप्रै खुराक लिएर मनको आवाजमा तपाईँलाई भेट्न आउने नै छु। केही होला नि तपाईँका पनि अनुभूतिहरू, तपाईँले जानेका कुराहरू, तपाईँको जीवनको भगाईहरू, साना साना कथाहरू, सानो सानो घटनाहरू जे छन् हामीसँग तपाईँले साट्न सक्नुहुन्छ, बाँड्न सक्नुहुन्छ। तपाईँको मनको आवाज पोख्ने ठाउँ हो यो। अब म छुट्टिन्छु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्नुहोला। हवस् त, नमस्कार।

0: Pilain Buddy. On air. Atma. Ani smart speaker ma bunhos.
1: सामना गर्न धम्की दिएको खबरपछि न्याय क्षेत्र तरङ्गित बनेको छ. इन्टरनेसनल कमिसन अफ जुरिस्ट ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेसनलले संयुक्त रूपमा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिफुयाललाई राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिएको बताएपछि कानून व्यवसायले आपत्ति जनाएका हुन्. वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गोपीलाल न्यौपाने,
2: यो खबर कतिको बिझाउने खालको हो?
3: एकदमै यो नराम्रो कुरा हो, किनभने सरकार मेजोरिटीमा छ भन्दैमा अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने यो षड्यन्त्र हो होइन. यो षड्यन्त्रको पर्दाफास हो विभिन्न संस्थाहरूले गरेका छन् त्यो सही छ, र इन्डिपेन्डेन्ट जुडिसियरी जो नेपालको संविधानले कल्पना गरेका छ त्यसमा सरकारले, संसदले अथवा दल कसैले पनि हस्तक्षेप गर्न मिल्दैन, त्यो सरासर 101% गलत काम हो.
2: तर सरकारको कानुन मन्त्रीको कुरा सुन्दाखेरि त हामीलाई केही पनि थाहा छैन भनेर उहाँले भन्नुभएको छ. यो विषयमा अब सरकार र ती तीनजना न्यायाधीशले खुलाउन चाहिँ पर्छ कि पर्दैन?
3: होइन, त्यो त नभनिकन सरकारले दबाब नदिइकन अब त्यस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले त्यसै त भनेनन्, र किनभने एउटा एउटा एउटा सन्देह हो सरकारप्रति के छ भने तिनजना चारजना वरिष्ठतम न्यायाधीश हुँदा हुँदै तपाईँले सरकारले आफ्नो पक्षमा वकालत गराउनको लागि, आफ्नो पक्षमा फैसला गराउनको लागि चौथो पाँचौँ नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउनुको मतलब नै त्यहाँ केही अप्ठ्यारो केही नराम्रो नियत देखिन्छ सरकारको. त्यसैले यो त स्वाभाविक हो, यो प्रमाणित त न्यायाधीशहरूले गर्ने होइन नि, यो प्रमाणित त सरकारले आफूले गर्नुपर्छ. सरकारलाई आरोप लागिसकेपछि उसले चाहिँ आफ्नो आरोप अस्वीकार गर्ने अथवा हो भन्ने के हो उसले प्रमाणित गर्ने हो, न्यायाधीशहरूले होइन.
2: न्यायाधीशहरू चाहिँ बोल्न पर्दैन हामीलाई दबाब आएको हो भनेर?
3: अनि यो विषयमा उनीहरूले भनेरै त ती संस्थाहरूले भने होला नि त, उनीहरूले दुखेसो पोखे होला नि त, नत्र भने त यहाँ सेक्युरिटीको कुरो होला, न्यायाधीशहरूले भोलि काम गर्न नसक्लान् होइन. उनीहरूलाई जबरजस्ती सार्वजनिक विवादमा घिसारेर उनीहरूले काम गर्न नसक्ने वातावरण तयार गर्नु पनि त हुँदैन नि. त्यसैले यो यो कुरो सरकारको, यो बल सरकारको कोर्टमा छ, सरकारले प्रष्टीकरण दिनुपर्छ.
2: अनि त्यस्तो हो भनेदेखि त न्यायाधीशहरूले यदि भनेका हुन् अन्तर्राष्ट्रिय संस्थाहरूमा भनेदेखि उनीहरूले कसरी काम गर्न सक्छन्, अथवा सरकारलाई नङ्ग्याएर पाउँछ चाहिँ के न्यायालयले?
3: सरकार र न्यायालय भने त फरक कुरा हो नि त. सरकारसँग शक्ति हुन्छ, पोलिटिकल पावर हुन्छ, सत्ता हुन्छ. कहिले कहिले सत्ताको बलमा मान्छेहरू अन्ध हुन्छन् र त्यसलाई इन्डिपेन्डेन्ट जुडिसियरले करेक्सन गर्ने होइन. सरकारको छाया न्यायालयमा पर्नु हुँदैन, त्यसको निम्ति इन्डिपेन्डेन्ट जुडिसियरी, स्वतन्त्र न्यायपालिका भनेर बनाए हो. यदि सरकारले आफू अनुकूलका मान्छे नियुक्त गर्ने अनि आफ्नो प्रतिकूलमा डिसिजन आउने हो भने ती मान्छेहरूलाई महाभियोग लाउँछु भन्दा थ्रेट गर्नु त यो त निरङ्कुशता हो नि त.
2: अब त्यस्तो हो भने, त्यस्तो हो भनेदेखि यदि यो कुरा सत्य हो भनेदेखि अब न्यायालयको अभिगत चाहिँ के हुन्छ?
3: न्याय मरेर जान्छ, सरकार तानाशाही हुँदै जान्छ, न्यायाधीशहरू बोल्न सक्दैनन्, डरले बोल्न सक्दैनन् होइन. वकिलहरूले उनीहरूको पक्षमा बहस गर्न थाल्छन्, न्यायालयले सरकारको पक्षमा फैसला गर्दै जान्छ. त्यसो गर्दाखेरि जनता मारमा पर्छन्, जनता इन्जस्टिस हुन्छ, न्याय मरेर जान्छ.
1: भारत सरकारले कक्रोच जनता पार्टी सिजेपीका बाँकी सबै माग पनि स्वीकार गरेपछि सिजेपीले आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ. तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा सिजेपीका प्रवक्ता सौरभ दास र आशुतोष ढाकाले संयुक्त पत्रकार सम्मेलन गर्दै माग स्वीकार भएको बारे जानकारी दिएका हुन्. पत्रकार सम्मेलनमा सौरभ दासले सरकारले आफ्ना सबै माग स्वीकार गरेको भन्दै आन्दोलनकारीहरूलाई घर फर्किन आग्रह गर्नुभएको हो. सरकारले राजधानी दिल्ली मात्र नभएर देशभर आन्दोलनका क्रममा दर्ता सबै एफआईआर फिर्ता लिन सहमति जनाएको छ. साथै भविष्यमा सिजेपीका कुनै पनि कार्यकर्तामाथि आन्दोलनका कारण कुनै पनि कार्यवाही नगर्ने प्रतिबद्धता पनि सरकारले जनाएको दासले जनाउनु भएको छ. गएको वर्ष दिनमा 12,09,000 बढी विदेशी पर्यटकले नेपाल घुमेका छन्.
4: नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 3,11,500 जना, अमेरिकाबाट 1,11,300 र चीनबाट 1,09,900 पर्यटक नेपाल आएका हुन्. यो अवधिमा बंगलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलंकाबाट 43,000 र भूटानबाट 36,000 सँगै म्यानमारबाट 30,700 पर्यटक नेपाल आएका छन्. त्यस्तै जर्मनीका 29,300, थाइल्याण्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्.

भर्खरै सुन्दै हुनुहुन्थ्यो विक्रम गुरुङको शब्द र स्वर्गीय अरुण थापाको आवाजमा रहेको यस गीतमा संगीत भने स्वयं अरुण थापाकै रहेको थियो र तपाईँ अहिले बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम।

Hello, Namaste, and a very, very warm welcome. Good afternoon. Yes, as you know, today is Saturday. Good luck. You are my opposite too. My name is Kiran Sual. This is your variant program, Children's Club. Yes, every Sunday, the pilot starts at 5 p.m. Bal Bali Kama Summer Pit Karikram Children's Club. Sunday, I am going to play. As you know, today good luck. Ramayla, Ramayla, guitar. The most important song is Sangai. Bal Bali Kama good luck. Different tips are related. Pani, my one hour of time. I am going to. को दिन सबैजनाले एकदमै मजाले यो वीकेन्ड पनि सेलिब्रेट गर्दै हुनुहुन्छ होला कतिजनाको आइतबार बिदा भयो कतिजनाको आइतबार बिदा छैन अहिले पनि हैन सो भोलि नै तपाई स्कूल जानुपर्ने कलेज जानुपर्ने खालको कन्डिसन छ भने आज मजाले भोलिको लागि प्रिपरेशन पनि गर्दै हुनुहुन्छ होला र भोलि बिदा छ भने त डेफिनेटली आराम गरौँ र अलिकति रेस्ट गरौँ भन्दै हुनुहुन्छ होला कतिपय भाइ बहिनीहरू पनि र यति बेला हामीलाई सुन्दै हुनुहुन्छ भने आज पनि म तपाईँको लागि केही कुराहरू सेयर गर्छु जुन कुरा तपाईँले इम्प्लिमेन्ट गर्नुहुन्छ भने लाइफमा सक्सेस त्यस्तो टाढा चाहिँ हुँदैन सफलता त्यस्तो पर हुँदैन नजिकै छ अलराइट सो विभिन्न रमाइलो गीतहरू पनि सुनाउँछु अब एज एन ओपनिङ नम्बर यो चिल्ड्रेन्स क्लबमा एउटा गीत म सुनाउँदैछु र गीतपछि आई शाल बी राइट ब्याक चिल्ड्रेन्स क्लब

Yes, welcome back, श्रोता. तपाईँ सुन्दै हुनुहुन्छ चिल्ड्रेन्स क्लब. मेरो नाम हो किरण सुवाल. सो चिल्ड्रेन्स क्लबको आजको यो एपिसोडमा म स्पेसली भाइ बहिनीहरू जो यति बेला रेडियो कान्तिपुर मार्फत हामीलाई सुन्दै हुनुहुन्छ, प्रो एक्टिभ कसरी बन्ने त, सक्रियता कसरी बढाउने भन्ने विषयमा केही जानकारी दिँदै पनि छु. एक्टिभ एन्ड प्रो एक्टिभको कुरा हामी धेरै सुन्छौँ. इभन तपाईँले स्कुलमा अध्ययन गर्ने सिलसिलामा, कलेजमा अध्ययन गर्ने सिलसिलामा, त्यहाँ तपाईँको टिचरले अब एक्टिभ मात्र भएर पुग्दैन, प्रो एक्टिभ हुनु पर्यो किरण भनेर भनेको होला मलाई जस्तो पहिला, होइन. सो कसरी प्रोएक्टिभ बन्न सकिन्छ त भन्ने विषयमा केही जानकारी म तपाईँलाई दिन्छु. जस्तै सफल व्यक्ति बन्नका लागि केवल राम्रो अङ्क ल्याउनु मात्र पर्याप्त हुँदैन. अहिलेको यो कम्पिटेटिभ एरामा तपाईँले एकाडेमिकली क्वालिफाइड भएर मात्र पुग्दैन, होइन. जीवनमा सफल हुनको लागि आफ्नो जिम्मेवारी बुझ्ने, समयमै निर्णय गर्ने, अवसर सिर्जना गर्ने र आफ्नो लक्ष्यतर्फ निरन्तर अगाडि बढ्ने बानी आवश्यक पनि हुन्छ. यही गुणलाई चाहिँ सक्रियता अर्थात् प्रोएक्टिभ भनिन्छ, प्रोएक्टिभनेस भनिन्छ. अब विद्यार्थीले कसरी प्रोएक्टिभ बन्ने त, अथवा विद्यार्थी कसरी प्रोएक्टिभ बन्ने भन्ने जानकारीमा पहिलो टिप्स यहाँको लागि रहेको छ. तपाईँको लक्ष्य, तपाईँको एम एकदमै क्लियर हुनु पर्यो. क्लियर एम भनिन्छ, होइन. लक्ष्य बिना गरेको मेहनत भाइ बहिनीहरू धेरै समय डिजाइन पनि हुनसक्छ. त्यसैले तपाईँले आफ्नो छोटो र दीर्घकालीन लक्ष्य चाहिँ निर्धारण गर्नुपर्छ. जस्तै लङ टर्म र सर्ट टर्म गोल भनिन्छ नि त. सो लङ टर्म अनि सर्ट टर्म गोल तपाईँले निर्धारण गर्दै अगाडि बढ्ने हो भने तपाईँको लक्ष्य एकदमै क्लियर पनि हुन्छ. फर इक्जाम्पल, जस्तै इक्जाममा अब यो रिजल्ट ल्याउने कुरा भनौँ न, रिजल्टमा एकदमै उत्कृष्ट मार्क्स ल्याउने कुरा, होइन. हरेक दिन 2 घन्टा अध्ययन गर्ने वा नयाँ नयाँ सिप सिक्ने जस्ता लक्ष्य बनाउन सकिन्छ. लक्ष्य स्पष्ट हुँदा यसलाई पुरा गर्न एक किसिमको एउटा प्रेरणा पनि मिल्छ र पुरा पनि गर्न सकिन्छ. त्यही भएर तपाईँको गोल एकदमै क्लियर हुनु पर्यो. लङ टर्म सर्ट टर्म गोल बनाउनुहोस्, त्यो अनुसार तपाईँ अगाडि बढ्नुहोस् र त्यसले गर्दा पनि तपाईँले गोल अचिभ गर्नको लागि यसले मद्दत गर्छ. अर्को टिप्स रहेको छ समयको सही व्यवस्थापन, प्रपर टाइम म्यानेजमेन्ट भनिन्छ. समय सबैभन्दा मूल्यवान सम्पत्ति हो. विद्यार्थी भाइ बहिनीहरू जो यति बेला सुन्दै हुनुहुन्छ, संसारमा के चिज मूल्यवान छ भनेर कसरी तपाईँलाई प्रश्न सोधेको खण्डमा यसको आन्सर्स तपाईँले कुनै डाउटफुल्ली, होइन, अथवा अनडाउटली तपाईँले चाहिँ समय हो, टाइम हो भनेर भन्नुपर्ने हुन्छ. हरेक दिनको अध्ययन, गृहकार्य, खेलकुद, त्यसै गरी आराम र मनोरञ्जनका लागि निश्चित समय छुट्याउनु पर्यो तपाईँले. र दैनिक तालिका बनाउने बानीले काम समयमै पुरा गर्न सहयोग गर्छ र तनाव पनि कम गर्छ. त्यही भएर यसरी हामीले टाइम म्यानेजमेन्ट गर्ने हो, टाइम म्यानेज गर्ने हो भने पनि यसले हामीलाई प्रोएक्टिभ बनाउँछ. अरू टिप्स पनि म तपाईँको लागि दिन्छु आजको चिल्ड्रेन्स क्लब. तपाईँ म किरण सुवालको साथमा.

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले

तपाईं सुन्दै हुनुहुन्छ चिल्ड्रेन्स क्लब। मेरो नाम हो किरण सवाल। आज शनिबारको दिन तपाईँलाई यो कार्यक्रम मार्फत साथ दिनको लागि म उपस्थित भएको छु। र भाइ बहिनीहरू, स्पेसली जो विद्यार्थी भाइ बहिनीहरू यति बेला हामीलाई सुन्दै हुनुहुन्छ, उहाँहरूको लागि आफू प्रोएक्टिभ कसरी बन्ने भन्ने विषयमा केही जानकारी दिँदै पनि छु। अब तपाईँले जुनै पनि काम गर्दा पनि, जुनै पनि होमवर्क गर्दा, असाइनमेन्ट गर्दा पनि एकदमै रेस्पोन्सिबल भएर गर्नु पर्यो, जिम्मेवारीपूर्वक भनिन्छ नेपालीमा, होइन? कुनै पनि काम अरूले सम्झाउने प्रतीक्षा नगरी आफैले समयमै पुरा गर्ने बानी बसाल्नु पर्यो। गृह कार्य, त्यसै गरी परियोजना, परीक्षा तयारी तथा अन्य जिम्मेवारी समयमा सम्पन्न गर्नु सक्रिय विद्यार्थीको एउटा विशेषता पनि हो। त्यही भएर पनि तपाईँको प्रोजेक्ट वर्क, स्कुलबाट असाइन भएको होमवर्क, त्यसै गरी इक्जामको प्रिपरेसन, त्यसै गरी अन्य रेस्पोन्सिबिलिटिजहरू पनि टाइममै तपाईँले सम्पन्न गर्ने हो, पुरा गर्ने हो भने यसले तपाईँ कतिको प्रोएक्टिभ हुनुहुन्छ भन्ने कुरा दर्शाउँछ पनि। र क्लासमा चाहिँ एभ्री टाइम तपाईँको एक्टिभ पार्टिसिपेसन हुनु पर्यो, होइन? क्लासमा ध्यानपूर्वक सुन्नु पर्यो आफ्नो टिचरलाई, 9 बजीको विषयमा टिचरसँग चाहिँ तपाईँले क्वेसन गर्नु पर्यो, अथवा चाहिँ डिस्कसनमा सहभागी हुनु पर्यो, आफ्नो विचार व्यक्त गर्न डराउनु भएन, होइन? र प्रश्न सोध्ने विद्यार्थीले धेरै सिक्ने अवसर पनि प्राप्त गर्छ। त्यही भएर आफूलाई कन्फ्युज हुँदासम्म टिचरले तपाईँलाई भनेको होला आस्क मी द क्वेसन भनेर तपाईँ चाहिँ हिस्किचाउनु भएन कि। मेन कुरो एकदमै एक्टिभ हुनु पर्यो, यसरी तपाईँ अगाडि बढ्नु भएमा चाहिँ इट वुड बी फार मोर

दिस इज चिल्ड्रन्स क्लब तपाईँले हरेक शनिबार 4-5 बजेसम्म एक घन्टाको लागि बाल बालिकाहरूमा समर्पित यो कार्यक्रम सुन्दै आउनु भएको छ र आजको यो कार्यक्रममा स्पेसली प्रो एक्टिभ कसरी बन्न सकिन्छ त तपाईँ भाइ बहिनी हुनुहुन्छ स्टुडेन्ट हुनुहुन्छ भने स्पेसली तपाईँको लागि डेडिकेटेड यो प्रोग्राम हो र मैले केही टिप्सहरू पनि दिइरहेको छु तपाईँ अब आजबाट अहिलेबाट आफू पनि प्रो एक्टिभ बन्ने कोसिस गर्नुहोला किनकि अहिले यस्तो धेरै कम्पिटिसन छ जुनै पनि ठाउँमा आफ्टर यु क्वालिफाइड होइन आफ्टर यो क्वालिफिकेसन तपाईँले ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ स्किल्स हो र सँगै अरू कुरा भनेको चाहिँ प्रो एक्टिभनेस नै हो र अर्को एउटा कुरा अघि नै मैले भन्न खोजेको जस्तै अध्ययनको पूर्व तयारी गर्नु पर्यो अर्को दिन पढाइ हुने पाठ घरमै पहिले पढेर जाँदा पनि हामीलाई बुझ्नलाई एकदमै सजिलो हुन्छ भोलि कलेजमा स्कुलमा कुनै पनि लेसन पढाउँदैछ भने त्यो लेसनलाई चाहिँ अलिकति तपाईँले घरमा बसेर हल्का पढ्ने हो भने पनि यसले कक्षामा शिक्षकको पढाइ सजिलै बुझ्न मद्दत पनि गर्छ र कन्फिडेन्स पनि बढाउँछ कन्फिडेन्ट पनि हुनको लागि मद्दत गर्छ र नियमित अध्ययन गर्ने बानी बसाल्नु पर्यो रेगुलर स्टडी गर्ने ह्याबिट अहिले धेरैजना स्टुडेन्टहरूको छुटिरहेको हामीले पाउँछौँ सो इक्जामको टाइममा मात्र पढ्ने अनि इक्जामको टाइममा के मात्र पढ्ने त्यत्रो च्याप्टर्स हुन्छ त्यत्रो लेसन हुन्छ सबै कुरा भ्याउँदैन पनि त्यही भएर परीक्षाको समयमा मात्र धेरै पढ्ने बानी भन्दा पनि प्रत्येक दिन थोरै थोरै अध्ययन गर्दा बढी प्रभावकारी हुन्छ म चाहिँ भाइ बहिनीहरूलाई के सल्लाह दिन्छु भने जस्तै आज तपाईँले कलेजमा घरमा अथवा स्कुलमा के पढाउनु भयो भन्ने कुरालाई मात्र रिकल गरे पनि पुग्छ कि त्यति धेरै डिपली पढ्न पनि आवश्यक छैन क्लासमा तपाईँको के पढाइ भयो त्यसलाई एकपल्ट घरमा आएर रिकल गर्ने त्यो रिकल गर्दा पनि तपाईँको चाहिँ इक्जाममा होल च्याप्टर पढ्दा पनि त्यो अलिकति हेर्ने बित्तिकै थाहा भइहाल्छ यो के भन्छ एक किसिमको एउटा याद भइहाल्छ होइन र परीक्षामै सबै कुरा पढ्नु पर्यो भने चाहिँ त्यो पोसिबल नै हुँदैन कसरी तपाईँले भ्याउने त त्यत्रो च्याप्टर होइन त्यो हिसाबमा पनि रेगुलरली पढ्ने बानी तपाईँले बसाल्दाखेरि पनि धेरै नै राम्रो हुन्छ दिस इज चिल्ड्रेन्स क्लब

了，高明。

वेलकम ब्याक दिवेला तपाईँ चिल्ड्रन्स क्लब सुन्दै हुनुहुन्छ. मेरो नाम हो किरण सुवाल. हरेक शनिबार 4-5 बजेसम्म एक घन्टाको लागि बाल बालिकामा समर्पित यो कार्यक्रम तपाईँले सुन्दै आउनु भएको छ. भाइ बहिनीहरू यति बेला हामीलाई सुन्दै पनि हुनुहुन्छ होला. सो भाइ बहिनीहरूको लागि नै स्पेसली हामी कसरी प्रोएक्टिभ बन्ने भन्ने विषयमा केही टिप्सहरू पनि म तपाईँलाई दिँदै पनि छु. यो कुरा तपाईँले सुन्दै पनि हुनुहुन्छ होला. अब अलिकति हामीले सिक्नुपर्ने अर्को एउटा कुरा भनेको चाहिँ प्रतिक्रिया स्वीकार गर्नु पर्यो. कसरी तपाईँलाई केही भनेर कमेन्ट गर्दैछ भने त्यो कमेन्ट तपाईँले इम्प्रेस गर्न सक्नु पर्यो, होइन? टिचरले, पेरेन्ट्सले, आफ्नो फ्रेन्ड्सले दिएका सुझावलाई सकारात्मक रूपमा तपाईँले लिनु पर्यो. आफ्नो कमजोरी सुधार्ने प्रयास गर्नु पर्यो अनि प्रतिक्रिया नै सुधारको एउटा आधार पनि हो. तपाईँलाई कमेन्ट गर्यो भन्दैमा रिसाउने, चित्त दुखाउने यो चाहिँ गर्न आवश्यक छैन, होइन? कमेन्ट्स मार्फत नै तपाईँले चाहिँ इम्प्रुभ पनि गर्न सक्नुहुन्छ. र प्रब्लमको सल्भिङ अथवा प्रब्लम सल्भिङ एउटा खोज्ने बानी पनि हामीले विकास गर्नुपर्छ. जस्तै समस्या आउँदा एकदमै डिप्रेस्ड हुने, फ्रस्ट्रेट हुने, समाधान खोज्ने प्रयास चाहिँ हामीले गर्नुपर्छ. इन्टरनेट, लाइब्रेरी, त्यसै गरी टिचर, फ्रेन्ड्सको सहयोग लिएर तपाईँले नयाँ उपाय यसलाई खोज्नु पनि पर्यो आउँदैन भने. र यही सोचले नेतृत्व क्षमता र आत्मनिर्भरता विकास पनि गर्छ. त्यही भएर समस्याको समाधान खोज्ने बानी चाहिँ तपाईँले विकास गर्नुपर्छ, ओके? र अर्को एउटा कुरा म तपाईँलाई सेयर गर्छु. जस्तै सकारात्मक सोच्नु पर्यो, थिङ्क पोजिटिभ भनिन्छ नि. असफलता जीवनको अन्त्य होइन, नेभर. फेलर इज नेभर द एन्ड अफ द लाइफ भनिन्छ, होइन? नयाँ सिकाएको अवसर पनि हो. र गल्तीबाट हामीले यसो लेसन सिक्नु पर्यो, पाठ सिक्नु पर्यो, अगाडि बढ्नु पर्यो र त्यही विद्यार्थी नै भविष्यमा सफल हुन्छ श्रोता. त्यही भएर पनि भाइ बहिनीहरू तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने यो कुरामा तपाईँले ध्यान दिएर अगाडि बढ्नु पर्यो. एन्ड इन इज एन्ड एभ्री मोमेन्ट Think positively, okay? र स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्क बस्छ. मतलब तपाईँ आफू हेल्दी हुनुहुन्छ भने हेल्दी व्यक्तिमा हेल्दी माइन्ड पनि हुन्छ. अब साउन्ड स्लिप हुनु पर्यो, ब्यालेन्स डाइट तपाईँले लिनु पर्यो, रेगुलर एक्सर्साइजमा तपाईँले ध्यान दिनु पर्यो अनि मेन्टल हेल्थमा पनि एकदमै ध्यान दिन आवश्यक छ. र हेल्दी स्टुडेन्टले मात्र राम्रो अध्ययन पनि गर्न सक्छ, उसले मात्र राम्रो पढ्न सक्छ नि त. त्यही भएर यो कुरामा चाहिँ ध्यान दिनुपर्छ, टु बी प्रोएक्टिभ, ओके? अहिलेको लागि म अर्को एउटा गीत फेरि पनि सुनाउँछु.

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
0: आर्थिक वर्षमा सङ्खुवा सभा र भोजपुरमा तीनजना वेलफेयर पेन्सनरका पुराना जीर्ण घरलाई मर्मत सम्हारसँगै नयाँ स्वरूप दिएको छ। ट्रस्टले अर्थक्वेक रेजिस्टेन्ट होम एनहान्समेन्ट प्रोजेक्ट अन्तर्गत घरको मर्मत सम्हार रङरोगन शौचालय निर्माण लगायतका काम गरेको हो। भोजपुर सदानन्दका वेलफेयर पेन्सनर बद्रीबहादुर राई, भोजपुर साल्पा सिलिछोका मच्छिन्द्र राई र सङ्खुवा सभा चैनपुरका श्री प्रसाद राईको घर मर्मत सम्हार गरी हस्तान्तरण गरिएको हो। एडब्ल्युसी खादबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
3: इक्यु इन्हान्समेन्ट भन्छ, जुन चाहिँ 2015 सालमा ठुलो भूकम्पले हाम्रो नेपालमा निकै क्षति पुर्याएको थियो, सोही क्रममा हाम्रो वेलफेयर पेन्सनहरूको घर पनि बिगारेको थियो। त्यही समयमा हाम्रो 21-14-76-47 राइफलम्यान बद्रीबहादुर राई, उहाँ 10GR को छाप्ले गाउँ साम्पाङको चाहिँ जुन चाहिँ सडानन्द गाउँपालिका भस्नु पर्छ त्यहाँ बस्नुहुन्थ्यो, र त्यो चाहिँ 2016 सालमा बनाएको थियो। तर त्यतिखेर बनाएको इक्यु होम अहिलेको समयमा त्यति स्ट्यान्डर्डको थिएन, त्यसलाई अलिकति इन्हान्समेन्ट प्रोजेक्ट ल्याएर फुल्ली रिफर्बिस गरेर व्हील चेयर एक्सेस, टोयलेट, किचनहरू बनाइदिएर रिप्लास्टरिङ गरेर अलिकति भरन्डालाई एक्सपेन्ड गरेर रिफर्बिसमेन्ट पुरा गरिदिएको थियौँ, र त्यसको लागि कुल लागत चाहिँ 3,76,830 रुपियाँ लागेको थियो। र अर्को चाहिँ छ 21-15-58-27 राइफलमेन मच्छिन्द्र राई, उहाँ पनि एक्सटेन्जियर, र उहाँ चाहिँ सालेवा दोभाने भन्ने ठाउँको, यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भोजपुर जिल्लामा पर्छ, र उहाँको पनि 2016 सालमै बनेको इक्यु होम, त्यो पनि अहिलेको समयलाई मध्यनजर गर्दाखेरि अप टु स्ट्यान्डर्ड नभएको कारणले इन्हान्समेन्ट गरिएको थियो, टोयलेट अनि किचन साथै रिप्लास्टरिङ, सिलिङ, भरन्डा सानो थियो, भरन्डालाई अलिकति एक्सपेन्ड गरेर व्हील चेयर एक्सेसिबिलिटी बनाएर राम्रो स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि समयमा ह्यान्डओभर गऱ्यौँ, र उहाँ पनि एकदम नै खुसी हुनुहुन्थ्यो। त्यसको लागि जम्मा लागत 2,56,425 रुपियाँ लागेको थियो। अर्को चाहिँ हुनुहुन्छ 21-15-20-97 राइफलमेन श्री प्रसाद राई, उहाँ चाहिँ X7GR, र उहाँ चाहिँ चापा भुइँ चैनपुर 11 जुन चाहिँ सङ्खुवा सभा जिल्ला पर्छ त्यहाँ बस्नुहुन्छ, र उहाँको पनि 2016 सालमै बनेको घर थियो, र त्यो पनि अर्थक्वेक रेजिस्टेन्ट होम्सको इन्हान्समेन्ट गरेर उहाँको पनि किचन भरन्डालाई अलिकति एक्सप्यान्ड गरियो, सिलिङहरू लाइयो, रिपेन्टिङ गरेर उहाँलाई एकदम राम्रो बनाएर स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि ह्यान्ड ओभर गऱ्यौँ, र त्यसको चाहिँ कुल लागत चाहिँ 5,60,600 रुपियाँ लागेको थियो। र अघिको जस्तै यसको लागतहरू अलिकति फरक छ, त्यो चाहिँ अब ठाउँ हेरी अनि प्रोजेक्टको रिक्वायरमेन्ट हेरेर अनि ढुवानी खर्च हेरेर फरक फरक हुन्छ। यसरी हामीले 3 पहिली बनेको इक्यु होमलाई चाहिँ इन्हान्समेन्ट प्रोजेक्ट गरेर हाम्रो प्रोजेक्ट सुपरभाइजर मोहन थापा अहोरात्र खटेर स्ट्यान्डर्डको इक्यु होमलाई इन्हान्समेन्ट गरेर बुझाउन सफल भएको थियौँ।
0: अब खबर फटाफट।
4: नेपालगञ्ज उपमहानगरमा एकै दिन 6 शालिग अनावरण, 80 लाख खर्च गरेर पूर्व प्रधानमन्त्री सुशील कोइराला, बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, पुष्पलाल र सेतु बिकको शालिग निर्माण। सर्पको जोखिम बढेपछि रूपन्देहीका विद्यालयमा सचेतना कार्यक्रम, सर्पको पहिचान, बच्ने उपाय, प्राथमिक उपचार र संरक्षणको ज्ञान पनि दिइयो। धान रोपेको एक सातामै पात सुक्न थालेपछि पर्वत फलेवास छ, देवी स्थानका किसान चिन्तित, सुगन्धित र धेरै उत्पादन हुने भनेर भारतबाट आयातित बिउ किनेका किसान मारमा। धनुषा धनुषाधाम 5,900 बिघाका वडा सदस्य सुरेश शाहले लुकाएर राखेको 300 बोरा भन्दा बढी डिएपी मल प्रहरीको नियन्त्रणमा, वडा सदस्य शाहले मध्यरातमा मल ओसान लागेको बेला फेला पारियो, फरार वडा सदस्यको खोजी हुँदै। घुमुवा प्रहरी हुँ भन्दै नक्कली रिभोल्भर देखाएर भैरवा बजारमा ठगी गर्दै हिँडेका रूपन्देही सिद्धार्थ नगर 13 राकेश प्रताप राणा प्रहरीको फन्दामा, बजारमा 10,000 उठाउँदै हिँडेको सूचना पाएपछि पिछा गर्दै हिँडेको प्रहरीले नक्कली रिभोल्भर, चालक अनुमति पत्र र गाँजा समेत फेला पार्यो। कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको वर्ष दिनमा 1,27,000 भन्दा बढी चिठी पत्र र हुलाक सामग्री ओसार पसार, हुलाकबाटै 64,32,000 राजस्व संकलन। र अनलाइन ठगी आरोपमा हेटौडामा होटल सञ्चालक र तीन भारतीय पक्राउ टेलिग्राम व्हाट्सएप लगायतका एप मार्फत समूह बनाएर ठग्ने गरेको पाइएपछि हेटौडा दशको वास्तला होटल सञ्चालक दीपक सहित बिहार पटनाका इन्द्रजित सरकार हर्षजित सरकार र अमनराज र हरिहरा सर

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर हामीलाई सुनिराख्ने सम्पूर्ण आदरणीय श्रोताहरूमा कार्यक्रम सङ्गीत गङ्गाको आजको यो व्यवसायमा म तुलसीको सङ्गीतमय अभिवादन।

त आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहन्छौँ निहालिरहन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा संगीत दुःखमा संगीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको यो एउटा छुट्टै प्रस्तुति संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृङ्खलामा सधैँ जस्तै आज पनि म उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत संगीतको साथमा। आज पनि यो व्यवसायको पूर्ण समय सुमधुर नेपाली गीत संगीत मात्रै राख्नेछु कार्यक्रम संगीत गंगामा। आशा छ तपाईँ आदरणीय श्रोताले कार्यक्रम सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशाको साथ साथै विश्वास पनि लिएको छु। हजुर, यही विश्वासको साथ अब नै म यो व्यवसायको उठान अर्थात् कार्यक्रम संगीत गंगाको उठान सधैँ जस्तै एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु, देश बोलेको गीतबाट गर्न गइरहेको छु, माटोको सुगन्ध पोखिएको गीतबाट गर्न गइरहेछु। र आज भने मैले नारी हस्ताक्षर गीतकार उन्नतिशिला बोराले लेख्नुभएको एउटा देशभक्ति गीत यो व्यवसायको उठानमा राख्न गइरहेको छु, फर्की आऊ शान्ति तिमी लाली गुराँस भन्छन्। यो गीतमा सुर कर्णदासको रहेको छ भने सङ्गीत यसमा शम्भुजित बास्कोटाको रहेको छ।

हजुर, फर्किआऊ शान्ति तिमी, लाली गुराँस भन्छन्, फर्किआऊ शान्ति तिमी भन्दै डाफे मुनाल रुन्छन्। आदरणीय श्रोताहरू, हामी नेपाली शान्तिका पुजारी, हामी हाम्रो भूगोललाई सधैँभरि शान्त भएको हेर्न चाहन्छौँ अनि यो ब्रह्माण्ड, यो विश्व समेत शान्तिमय रमेको हेर्न चाहन्छौँ हामी। यहाँ बाँच्नको लागि शान्ति अनि हाँस्नको लागि शान्ति चाहिएको छ। यही भएर बुद्धको त्यो चाहना पूरा भएन भने उल्टो शान्ति तिमीलाई पाप लाग्न सक्नेछ, श्राप लाग्नेछ यो जन्मभूमिको। त्यसैले त हामी शान्तिको खोजीमा छौँ, नत्र फेरि हामीलाई हाम्रै पिँढीको बात लाग्न सक्नेछ। यहाँका डाफे मुनालको त्यो बोलीमा समेत त्यही शान्तिको कामना हामी भेटिरहेका हुन्छौँ। युद्ध र अशान्तिमा पुछिएका ती सिउँदोहरूले समेत त्यही शान्तिको कामना गरिरहेका छन्। अनाथ, असहाय र टुहुराले समेत आज शान्तिकै काखमा रमाउन चाहिरहेको बेला यदि साँच्चै शान्ति तिमी आएनौ भने त्यो पाप तिमीलाई नै लाग्नेछ र नै त हामी पटक पटक भन्ने गर्छौँ एउटै आवाजले, फर्किआऊ शान्ति तिमी, यो भूमिमा, यो माटोमा, यो देशमा अनि यो विश्वमा। कर्णदासको स्वर, उन्नति शिला बोराको शब्द रचना र शम्भुजित बास्कोटाको सङ्गीतमा रहेको यो देशभक्ति गीतबाट मैले कार्यक्रम सङ्गीत गङ्गाको उठान गरिसकेको छु। अब नै व्यवसायलाई सङ्गीतमय बनाउनको लागि आदरणीय श्रोताहरू, फेरि पनि अर्को एउटा सुमधुर गीत यहाँहरू माझमा राखिहाल्छु र यस क्रममा राख्न गइरहेको छु अरुण थापा मगरले गाउनुभएको एउटा बहुचर्चित गीत, ऋतुहरूमा तिमी हरियाली बसन्त हौ, नदीहरूमा तिमी पवित्र गङ्गा हौ। गीत रचना रहेको छ राजेन्द्र रिजालको भने यसमा सङ्गीत रहेको छ राम थापाको।

एउटा सुन्दरताले मनलाई तानी दिएपछि मनभित्र उठेका अनेकौँ छालहरूले बगाउन खोज्दै गर्दा त्यो रूप, त्यो रङ्ग अनि ती हाउभाउ सबै सबै निष्कलङ्क अनि स्वच्छ लाग्न पुग्दा त्यो लाज पनि गहना जस्तै देखिनु अनि छरपष्ट चानाहरू पोखिएको देखेपछि आलादित भएको मन अझ भनौँ श्रोताहरू, त्यो वैश्य अनि त्यो यौवनले तानिदिँदा त्यो सिउँदो सिँगार्ने हात समेत आफ्नै पो हो कि भन्दै पुलकित मनको गीत थियो अरुण थापा मगरको स्वरमा, राजेन्द्र रिजालको गीत रचना अनि राम थापाको सङ्गीतमा। वास्तवमा आदरणीय श्रोताहरू, मनभित्र छोएर दुवै आँखा चिम्म गरी मनभरि रोइदिन पुग्दा मायाका छालहरू उर्लिएको पत्तो कहाँ हुन्छ र

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
1: हजुर आदरणीय श्रोताहरू बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक उडानमा तपाईँ यो क्षणी बेला हुनुहुन्छ र यसै क्रममा श्रोताहरू एउटा सुमधुर गीत यहाँहरू माझमा मैले राखेँ गीतकार प्रकाश जङ कार्कीको गीत रचना राजु सिंहको सङ्गीतमा गायिका विमला राईको स्वर रहेको थियो र जुन गीतले श्रोताहरू मनभित्र छोएर बसेको मायलुको त्यो रङ त्यो रूप अनि त्यही हाउभाउ र स्नेहले छोएपछि अनि मायाको जितको लागि लड्दा लड्दै यात्रा बिचमा कतै एक्लो हुन पुग्दाको एउटा दुखेसो अझ भनौँ प्रेमिल दुखेसो थियो हुन त आदरणीय श्रोताहरू यो माया भनेकै अनौठो हुने गर्दछ कहिले दुखेसो र गुनासो मात्रै हुन्छ त अनि फेरि कहिले मन चोर्ने र दित पुराएर त्यही मन परेको मान्छेलाई त्यो मायालाई हेरौँ हेरौँ लागिदिन्छ

एउटा सुन्दरताले बेसरी मनलाई तानिदिएपछि आफ्नै मन आफूसँग भएर पनि नभए जस्तै गरी त्यो सुन्दरतामा लोभिन पुग्दा, हाम फाल्न पुग्दा, आदरणीय श्रोताहरू, दुनियाँ सारा बिर्सेर लट्ठ हुन पुग्दा, मोहनीले नै बाँधे जस्तो गरी एकोरिएर मायाको एकतर्फी करारनामा समेत स्वीकार गरेर आफैले आफूलाई नै बन्धक राख्नसम्म तयार प्रेमी मनको भाव प्रस्तुत गीत थियो अशोक मुकारुमको स्वरमा। हुन त आदरणीय श्रोताहरू, जब सुटुक्कै मन कतै अल्झिन पुग्छ नि, अझ भनौँ नचिने पनि अलिअलि लजाएर आँखा जुदाउनेको मायाले मन तानिदियो भने चाहिँ सम्हालिन गाह्रो मात्र होइन, साँच्चै गाह्रो भइदिन सक्दछ।

हजुर, एउटा परदेशीले अलिकति आँखाको भाका बोलेर गइदिँदा उसैको त्यो हेराई, त्यो पाइला पाइलामा समेत आदरणीय श्रोताहरू मायाकै प्रतिबिम्ब देख्न पुग्दा सम्हालिन समेत उल्टो गाह्रो भएर थोरै पछुतोले पिरोलिन पुग्दा बेलामा नै बोली नफुट्दा त्यही फर्की फर्की हेर्ने, पर्खी पर्खी हिँड्ने त्यही अन्जान मान्छेको खोजीमा कतै दौडेको जस्तो गीत, अझ भनौँ त्यो एउटा अन्जान परदेशीसित एकाएक लोभिन पुग्दा मन भित्रबाट एक किसिमको पछुतो पनि पोखिरहेको अनि त्यही परदेशीले मन चोरिरहेको एउटा सग्लो बिम्ब टिपेको गीत कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाइमा यहाँहरू माझमा राखेँ मैले गायिका अस्मिता अधिकारीको स्वरमा। यस गीतका गीत रचना अनि सङ्गीत भने सुनिल गिरीको रहेको थियो। वास्तवमा आदरणीय श्रोताहरू, हो यसरी नै हो, यसै गरी नै हो। मन कतिखेर कहाँनिर अल्झिन पुग्छ, कहाँनिर पोखिन पुग्छ, त्यसको पत्तो मेलोमेसो त केही हुँदैन। अझ भन्नु श्रोताहरू, कतिपय अवस्थामा त नाम बिना पनि कति नाताहरू यस्तो भइदिन्छ कि जसको गहिराई नाप्नै गाह्रो हुन्छ, सागरभन्दा पनि गहिरो भएर त्यो नाता सम्बन्ध गाँसिए जस्तो लाग्न पुग्दछ। कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायमा अब भने हो यस्तै यस्तै एउटा भाव टिपिएको अर्को एउटा गीत पनि राखिहाल्छु व्यवसायमा। गीतकार नारी हस्ताक्षर राखी गौचनको कलमबाट राखी गौचनले लेख्नुभएको यो गीतमा स्वर रहेको छ सुरज कुमार थापाको भने श्रोताहरू, यसमा सङ्गीत रहेको छ नारायण सुवेदी आवासको। नाम बिना कति नाता गहिरो हुन्छ, पक्कै पनि नाता सम्बन्ध गहिरो हुनको लागि कुनै नाम चाहिँदैन, कुनै दाम पनि चाहिँदैन, बस मन मिले पुग्छ, मन झाङ्गिए पुग्छ, मन लोभिए पुग्छ, मन बकिए पुग्छ, यति भए त पुगिहाल्छ नि श्रोताहरू। अब नि बाँकी कुरा गीतैबाट सुनौ है त।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय बसाई कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक उडानमा तपाईँ यो क्षण बेला हुनुहुन्छ र यसै क्रममा श्रोताहरू भर्खरै मैले सुरज कुमार थापाको स्वरमा रहेको एउटा सुमधुर गीत राखे जसमा शब्द रचना राखी गौचनको रहेको थियो भने सङ्गीत थियो नारायण सुवेदी आवाजको नाम बिना कति नाता गहिरो हुन्छ। अर्थात् श्रोताहरू, एउटा सम्बन्धले कसिलो गरी मन जित्न पुग्दा त्यही मनको साथीको साथले थोरै पुलकित भएर मन छता छुल्ल भई पोखिँदा त्यसलाई अनि बुझ्न सके, महसुस गर्न सके, अझ भनौँ त्यो चाहना, त्यो इच्छा, त्यो रहरलाई छुन पुग्दा त्यो माया आफैमा अथाह हुन पुग्छ। तर त्यसैलाई बुझ्न नसक्दा उल्टो पहिरो जान सक्छ। अनेकौँ प्रश्नै प्रश्नहरू बीच मनलाई छुँदा पोखिएको खुसी थियो। त्यसो त आदरणीय श्रोताहरू, मायाको अनेकौँ रूप स्वरूप र प्रवृत्ति हुने गर्दछ। जस्तो कि कति कुरा बुझ्नको लागि इसारा काफी भइदिन्छ त कतिलाई त्यही इसारा पहिरो हुन्छ, अनि फेरि कति भने श्रोताहरू आँसु आँखाभरि छल्काएर मन जित्न मन चोर्न आइपुग्न सक्दछ।

कोही आँसु बगाएर त्यो मन जित्न भनी आउला। आदर श्रोताहरू, एउटा चाहना अनि थुप्रै रहर बोकेर फुल जस्तै कसैको काखमा कसैको आगनीमा फुल्न चाहँदै गरेकी एउटी प्रेयसीको त्यो चाहना कतै रेटिने पो हो कि कतै टुट्ने पो हो कि भन्ने डर अनि मायाको रहर फुलेको गीत थियो प्रस्तुत गीत मिलन नेवारको स्वरमा। गीत रचना थियो श्रोताहरू प्रस्तुत गीतमा निलम आङभुआङ राईको भने यसमा सङ्गीत रहेको थियो बिबी अनुरागीको। वास्तवमा श्रोताहरू यस्ता चाहना यस्ता रहर अनि इच्छा हुँदा हुँदै पनि कस्तो हुरी चल्ने हो अनि कस्तो आँधी आउने हो र त्यो हुरी त्यो आँधीले जीवनका खुसीहरू जीवनका लयहरूलाई कतातिर लैजाने हो कतातिर पुर्याउने हो त्यसको मेलो मेसो चाहिँ पाउन सकिँदैन। कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुच्छारमा बिसौनीमा हो यस्तै भावको एउटा गीत यहाँहरू माझमा सन्तोष लामाको स्वरमा छाड्दै म बिदा हुन चाहन्छु। र यो गीतमा शब्द रचना अर्थात् गीत रचना रहेको छ गीतकार घनबहादुर थापा मगरको अनि सङ्गीत यसमा राजकुमार बगरको रहेको छ। र यही गीत यहाँहरू माझमा छाड्दै म भने आजको व्यवसायबाट ओझेल पर्न चाहन्छु बिदा हुन चाहन्छु। सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pilaen Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: इन्टरनेसनल कमिसन अफ जुरिस्ट ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेसनलले संयुक्त रूपमा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिफुयाँलाई राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिएको बताएपछि कानून व्यवसायले आपत्ति जनाएका हुन्। वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गोपीलाल न्यौपाने,
4: यो खबर कतिको बिझाउने खालको हो?
5: एकदमै यो नराम्रो कुरा हो, किनभने सरकार मेजोरिटीमा छ भन्दैमा अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने यो षड्यन्त्र हो होइन। यो षड्यन्त्रको पर्दाफास जो विभिन्न संस्थाहरूले गरेका छन् त्यो सही छ, र इन्डिपेन्डेन्ट जुडिसियरी जो नेपालको संविधानले कल्पना गरेका छ त्यसमा सरकारले, संसदले अथवा दल कसैले पनि हस्तक्षेप गर्न मिल्दैन, त्यो सरासर 101% गलत काम हो।
4: तर सरकारको कानुन मन्त्रीको कुरा सुन्दाखेरि त हामीलाई केही पनि थाहा छैन भनेर उहाँले भन्नुभएको छ यो विषयमा। अब सरकार र ती तीनजना न्यायाधीशले खुलाउन चाहिँ पर्छ कि पर्दैन?
5: होइन, त्यो त नभनिकन सरकारले दबाब नदिइकन, अब त्यस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले त्यसै त भनेनन्, र किनभने एउटा एउटा एउटा सन्देह हो सरकारप्रति के छ भने तिनजना चारजना वरिष्ठतम न्यायाधीश हुँदा हुँदै तपाईँले सरकारले आफ्नो पक्षमा वकालत गराउनको लागि, आफ्नो पक्षमा फैसला गराउनको लागि चौथो पाँचौँ नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउनुको मतलब नै त्यहाँ केही अप्ठ्यारो केही नराम्रो नियत देखिन्छ सरकारको। त्यसैले यो त स्वाभाविक हो, यो प्रमाणित त न्यायाधीशहरूले गर्ने होइन नि, यो प्रमाणित त सरकारले आफूले गर्नुपर्छ। सरकारलाई आरोप लागिसकेपछि उसले चाहिँ आफ्नो आरोप अस्वीकार गर्ने अथवा हो भन्ने के हो उसले प्रमाणित गर्ने हो, न्यायाधीशहरूले होइन।
4: न्यायाधीशहरू चाहिँ बोल्न पर्दैन हामीलाई दबाब आएको हो भनेर?
5: होइन, यो विषयमा उनीहरूले भनेरै त ती संस्थाहरूले भने होला नि त, उनीहरूले दुखेसो पोखे होला नि त, नत्र भने त यहाँ सेक्युरिटीको कुरो होला, न्यायाधीशहरूले भोलि काम गर्न नसक्ला होइन, उनीहरूलाई जबरजस्ती सार्वजनिक विवादमा घिसारेर उनीहरूले काम गर्न नसक्ने वातावरण तयार गर्नु पनि त हुँदैन नि। त्यसैले यो यो कुरो सरकारको, यो बल सरकारको कोर्टमा छ, सरकारले प्रष्टीकरण दिनुपर्छ।
4: अनि त्यस्तो हो भनेदेखि त न्यायाधीशहरूले यदि भनेका हुन् अन्तर्राष्ट्रिय संस्थाहरूमा भनेदेखि उनीहरूले कसरी काम गर्न सक्छन्, अथवा सरकारलाई नङ्ग्याएर पाउँछ चाहिँ के न्यायालयले?
5: सरकार र न्यायालय भन्ने त फरक कुरा हो नि त। सरकारसँग शक्ति हुन्छ, पोलिटिकल पावर हुन्छ, सत्ता हुन्छ, कहिले कहिले सत्ताको बलमा मान्छेहरू अन्ध हुन्छन् र त्यसलाई इन्डिपेन्डेन्ट जुडिसियरले करेक्सन गर्ने होइन। सरकारको छाया न्यायालयमा पर्नु हुँदैन, त्यसको निम्ति इन्डिपेन्डेन्ट जुडिसियरी, स्वतन्त्र न्यायपालिका भनेर बनाए हो। यदि सरकारले आफू अनुकूलका मान्छे नियुक्त गर्ने अनि आफ्नो प्रतिकूलमा डिसिजन आउने हो भने ती मान्छेहरूलाई माओवादी लाउँछु भन्दै ट्रेड गर्नु त यो त निरङ्कुशता हो नि त।
4: अब त्यस्तो हो भने, त्यस्तो हो भनेदेखि यदि यो कुरा सत्य हो भनेदेखि अब न्यायालयको हविकत चाहिँ के हुन्छ?
5: न्याय मरेर जान्छ, सरकार तानाशाही हुँदै जान्छ, न्यायाधीशहरू बोल्न सक्दैनन्, डरले बोल्न सक्दैनन् होइन, वकिलहरूले उनीहरूको पक्षमा बहस गर्न थाल्छन्, न्यायालयले सरकारको पक्षमा फैसला गर्दै जान्छ, त्यसो गर्दाखेरि जनता मारमा पर्छन्, जनता इन्जस्टिस हुन्छ, न्याय मरेर जान्छ।
3: भारत सरकारले कक्रोच जनता पार्टी सिजेपीका बाँकी सबै माग पनि स्वीकार गरेपछि सिजेपीले आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ। तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा सिजेपीका प्रवक्ता सौरभ दास र आशुतोष राकाले संयुक्त पत्रकार सम्मेलन गर्दै माग स्वीकार भएको बारे जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा सौरभ दासले सरकारले आफ्ना सबै माग स्वीकार गरेको भन्दै आन्दोलनकारीहरूलाई घर फर्कन आग्रह गर्नुभएको हो। सरकारले राजधानी दिल्ली मात्र नभएर देशभर आन्दोलनका क्रममा दर्ता भएका सबै एफआईआर फिर्ता लिन सहमति जनाएको छ। साथै भविष्यमा सिजेपीका कुनै पनि कार्यकर्तामाथि आन्दोलनका कारण कुनै पनि कारवाही नगर्ने प्रतिबद्धता पनि सरकारले जनाएको दासले जनाउनु भएको छ। गएको वर्षमा 12,09,000 बढी विदेशी पर्यटकले नेपाल घुमेका छन्।
6: नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 3,11,500 जना, अमेरिकाबाट 111,300 र चीनबाट 109,900 पर्यटक नेपाल आएका हुन्। यो अवधिमा बंगलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलंकाबाट 43,000 र भूटानबाट 36,000 सँगै म्यानमारबाट 30,700 पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनीका 29,300, थाइल्याण्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्।

0: गोर्खा वेलफेयर ट्रस्टले गत आर्थिक वर्षमा सङ्खुवा सभा र भोजपुरमा 3 जना वेलफेयर पेन्सनरका पुराना जीर्ण घरलाई मर्मत सम्हारसँगै नयाँ स्वरूप दिएको छ। ट्रस्टले अर्थक्वेक रेजिस्टेन्ट होम एनहान्समेन्ट प्रोजेक्ट अन्तर्गत घरको मर्मत सम्हार रङरोगन शौचालय निर्माण लगायतका काम गरेको हो। भोजपुर सडानन्दका वेलफेयर पेन्सनर बद्रीबहादुर राई, भोजपुर साल्पा सिलिछोका मच्छिन्द्र राई र सङ्खुवा सभा चैनपुरका श्री प्रसाद राईको घर मर्मत सम्हार गरी हस्तान्तरण गरिएको हो। एडब्ल्युसी खादबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
1: इक्यू इन्हान्समेन्ट भन्छ, जुन चाहिँ 2015 सालमा ठुलो भूकम्पले हाम्रो नेपालमा निकै क्षति पुर्याएको थियो, सोही क्रममा हाम्रो वेलफेयर पेन्सनहरूको घर पनि बिगारेको थियो। त्यही समयमा हाम्रो 21-14-76-47 राइफलमेन बद्री बहादुर राई, उहाँ 10 जिआर को छाप्ले गाउँ साम्पाङको चाहिँ जुन चाहिँ सडानन्द गाउँपालिका भसु पर्छ त्यहाँ बस्नुहुन्थ्यो र त्यो चाहिँ 2016 सालमा बनाएको थियो। तर त्यतिखेर बनाएको इक्यू होम अहिलेको समयमा त्यति स्ट्यान्डर्डको थिएन, त्यसलाई अलिकति इन्हान्समेन्ट प्रोजेक्ट ल्याए र फुल्ली रिफर्बिस गरेर व्हील चेयर एक्सेस, टोयलेट, किचनहरू बनाइदिएर रिप्लास्टरिङ गरेर अलिकति भरन्डालाई एक्सपेन्ड गरेर रिफर्बिसमेन्ट पुरा गरिदिएको थियौँ र त्यसको लागि कुल लागत चाहिँ 3,76,830 रुपियाँ लागेको थियो। र अर्को चाहिँ छ 21-15-58-27 राइफलमेन मच्छिन्द्र राई, उहाँ पनि 10 जिआर र उहाँ चाहिँ सालेवा दोभाने भन्ने ठाउँको, यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भोजपुर जिल्लामा पर्छ र उहाँको पनि 2016 सालमै बनेको इक्यू होम, त्यो पनि अहिलेको समयलाई मध्यनजर गर्दाखेरि अप टु स्ट्यान्ड नभएको कारणले इन्हान्समेन्ट गरिएको थियो, टोयलेट अनि किचन साथै रिप्लास्टरिङ, सिलिङ, भरन्डा सानो थियो, भरन्डालाई अलिकति एक्सपेन्ड गरेर व्हील चेयर एक्सेसिबिलिटी बनाएर राम्रो स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि समयमा ह्यान्डओभर गऱ्यौँ र उहाँ पनि एकदम नै खुसी हुनुहुन्थ्यो। त्यसको लागि जम्मा लागत 2,56,425 रुपियाँ लागेको थियो। अर्को चाहिँ हुनुहुन्छ 21-15-20-97 राइफलमेन श्री प्रसाद राई, उहाँ चाहिँ 7 जिआर र उहाँ चाहिँ चापा भुइँ चैनपुर 11 जुन चाहिँ सङ्खुवा सभा जिल्ला पर्छ त्यहाँ बस्नुहुन्छ र उहाँको पनि 2016 सालमै बनेको घर थियो र त्यो पनि अर्थक्वेक रेजिस्टेन्ट होम्सको इन्हान्समेन्ट गरेर उहाँको पनि किचन भरन्डालाई अलिकति एक्सप्यान्ड गरियो, सिलिङहरू लाइयो, रिपेन्टिङ गरेर उहाँलाई एकदम राम्रो बनाएर स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि ह्यान्ड ओभर गऱ्यौँ र त्यसको चाहिँ कुल लागत चाहिँ 5,60,600 रुपियाँ लागेको थियो। र अघिको जस्तै यसको लागतहरू अलिकति फरक छ, त्यो चाहिँ अब ठाउँ हेरी अनि प्रोजेक्टको रिक्वायरमेन्ट हेरेर अनि ढुवानी खर्च हेरेर फरक फरक हुन्छ। यसरी हामीले 3 वटा पहिले बनेको इक्यू होमलाई चाहिँ इन्हान्समेन्ट प्रोजेक्ट गरेर हाम्रो प्रोजेक्ट सुपरभाइजर मोहन थापा अहोरात्र खटेर स्ट्यान्डर्डको इक्यू होमलाई इन्हान्समेन्ट गरेर बुझाउन सफल भएको थियौँ।
0: अब खबर फटाफट।
2: नेपालगञ्ज उपमहानगरमा एकै दिन 6 वटा शालिग अनावरण 80 लाख खर्च गरेर पूर्व प्रधानमन्त्री सुशील कोइराला, बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, पुष्पलाल र सेतु बिकको शालिग निर्माण। सर्पको जोखिम बढेपछि रूपन्देहीका विद्यालयमा सचेतना कार्यक्रम, सर्पको पहिचान, बच्ने उपाय, प्राथमिक उपचार र संरक्षणको ज्ञान पनि दिइयो। धान रोपेको 1 सातामै पात सुक्न थालेपछि पर्वत फलेवास छ, देवी स्थानका किसान चिन्तित, सुगन्धित र धेरै उत्पादन हुने भनेर भारतबाट आयातित बिउ किनेका किसान मारमा। धनुषा धाम 5,900 बिघाका वडा सदस्य सुरेश शाहले लुकाएर राखेको 300 बोरा भन्दा बढी डिएपी मल प्रहरीको नियन्त्रणमा, वडा सदस्य शाहले मध्यरातमा मल ओसान लागेको बेला फेला पारियो, फरार वडा सदस्यको खोजी हुँदै। घुमुवा प्रहरी हुँ भन्दै नक्कली रिभल्भर देखाएर भैरवा बजारमा ठगी गर्दै हिँडेका रूपन्देही सिद्धार्थ नगर 13 का राकेश प्रताप राणा प्रहरीको फन्दामा, बजारमा 10,000 उठाउँदै हिँडेको सूचना पाएपछि पिछा गर्दै हिँडेको प्रहरीले नक्कली रिभल्भर, चालक अनुमति पत्र र गाँजा समेत फेला पार्यो। कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको वर्ष दिनमा 1,27,000 भन्दा बढी चिठी पत्र र हुलाक सामग्री ओसार पसार, हुलाकबाटै 64,32,000 राजस्व संकलन। र अनलाइन ठगी आरोपमा हेटौडामा होटल सञ्चालक र तीन भारतीय पक्राउ टेलिग्राम व्हाट्सएप लगायतका एप मार्फत समूह बनाएर ठग्ने गरेको पाइएपछि हेटौडा दशको वास्तोला होटल सञ्चालक दीपक सहित बिहार पटनाका इन्द्रजित सरकार, हर्षजित सरकार र अमनराज प्रहरी हिरासत।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: गोर्खा वेलफेयर ट्रस्टले गत आर्थिक वर्षमा सङ्खुवा सभा र भोजपुरमा तीनजना वेलफेयर पेन्सनरका पुराना जीर्ण घरलाई मर्मत सम्हारसँगै नयाँ स्वरूप दिएको छ। ट्रस्टले अर्थक्वेक रेजिस्टेन्ट होम एनहान्समेन्ट प्रोजेक्ट अन्तर्गत घरको मर्मत सम्हार, रङरोगन, शौचालय निर्माण लगायतका काम गरेको हो। भोजपुर सदानन्दका वेलफेयर पेन्सनर बद्रीबहादुर राई, भोजपुर साल्पा सिलिछोका मच्छिन्द्र राई र सङ्खुवा सभा चैनपुरका श्री प्रसाद राईको घर मर्मत सम्हार गरी हस्तान्तरण गरिएको हो। एडब्ल्युसी खादबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई।
1: इक्यु इन्हान्समेन्ट भन्छ, जुन चाहिँ 2015 सालमा ठुलो भूकम्पले हाम्रो नेपालमा निकै क्षति पुर्याएको थियो, सोही क्रममा हाम्रो वेलफेयर पेन्सनहरूको घर पनि बिगारेको थियो। त्यही समयमा हाम्रो 21-14-76-47 राइफलमेन बद्रीबहादुर राई, उहाँ 10 जिआरको छाप्ले गाउँ साम्पाङको चाहिँ जुन चाहिँ सडानन्द गाउँपालिका भसु पर्छ त्यहाँ बस्नुहुन्थ्यो, र त्यो चाहिँ 2016 सालमा बनाएको थियो। तर त्यतिखेर बनाएको इक्यु होम अहिलेको समयमा त्यति स्ट्यान्डर्डको थिएन, त्यसलाई अलिकति इन्हान्समेन्ट प्रोजेक्ट ल्याएर फुल्ली रिफर्बिस गरेर व्हील चेयर एक्सेस, टोयलेट, किचनहरू बनाइदिएर रिप्लास्टरिङ गरेर अलिकति भरन्डालाई एक्सपेन्ड गरेर रिफर्बिसमेन्ट पुरा गरिदिएको थियौँ, र त्यसको लागि कुल लागत चाहिँ 3,76,830 रुपियाँ लागेको थियो। र अर्को चाहिँ छ 21-15-58-27 राइफलमेन मच्छिन्द्र राई, उहाँ पनि एक्सटेन्जियर, र उहाँ चाहिँ सालेवा दोभाने भन्ने ठाउँको, यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भोजपुर जिल्लामा पर्छ, र उहाँको पनि 2016 सालमै बनेको इक्यु होम, त्यो पनि अहिलेको समयलाई मध्यनजर गर्दाखेरि अप टु स्ट्यान्ड नभएको कारणले इन्हान्समेन्ट गरिएको थियो, टोयलेट अनि किचन साथै रिप्लास्टरिङ, सिलिङ, भरन्डा सानो थियो, भरन्डालाई अलिकति एक्सपेन्ड गरेर व्हील चेयर एक्सेसिबिलिटी बनाएर राम्रो स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि समयमा ह्यान्डओभर गऱ्यौँ, र उहाँ पनि एकदम नै खुसी हुनुहुन्थ्यो। त्यसको लागि जम्मा लागत 2,56,425 रुपियाँ लागेको थियो। अर्को चाहिँ हुनुहुन्छ 21-15-20-97 राइफलमेन श्री प्रसाद राई, उहाँ चाहिँ X7GR, र उहाँ चाहिँ चापा भुइँ चैनपुर 11 जुन चाहिँ सङ्खुवा सभा जिल्ला पर्छ त्यहाँ बस्नुहुन्छ, र उहाँको पनि 2016 सालमै बनेको घर थियो, र त्यो पनि अर्थक्वेक रेजिस्टेन्ट होम्सको इन्हान्समेन्ट गरेर उहाँको पनि किचन भरन्डालाई अलिकति एक्सप्यान्ड गरियो, सिलिङहरू लाइयो, रिपेन्टिङ गरेर उहाँलाई एकदम राम्रो बनाएर स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि ह्यान्ड ओभर गऱ्यौँ, र त्यसको चाहिँ कुल लागत चाहिँ 5,60,600 रुपियाँ लागेको थियो। र अघिको जस्तै यसको लागतहरू अलिकति फरक छ, त्यो चाहिँ अब ठाउँ हेरी अनि प्रोजेक्टको रिक्वायरमेन्ट हेरेर अनि ढुवानी खर्च हेरेर फरक फरक हुन्छ। यसरी हामीले 3 पहिली बनेको इक्यु होमलाई चाहिँ इन्हान्समेन्ट प्रोजेक्ट गरेर हाम्रो प्रोजेक्ट सुपरभाइजर मोहन थापा अहोरात्र खटेर स्ट्यान्डर्डको इक्यु होमलाई इन्हान्समेन्ट गरेर बुझाउन सफल भएको थियौँ।
0: अब खबर फटाफट।
2: नेपालगञ्ज उपमहानगरमा एकै दिन 6 शालिग अनावरण, 80 लाख खर्च गरेर पूर्व प्रधानमन्त्री सुशील कोइराला, बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, पुष्पलाल र सेतु बिकको शालिग निर्माण। सर्पको जोखिम बढेपछि रूपन्देहीका विद्यालयमा सचेतना कार्यक्रम, सर्पको पहिचान, बच्ने उपाय, प्राथमिक उपचार र संरक्षणको ज्ञान पनि दिइयो। धान रोपेको एक सातामै पात सुक्न थालेपछि पर्वत फलेवास छ, देवी स्थानका किसान चिन्तित, सुगन्धित र धेरै उत्पादन हुने भनेर भारतबाट आयातित बिउ किनेका किसान मारमा। धनुषा धनुषाधाम 5,900 बिघाका वडा सदस्य सुरेश शाहले लुकाएर राखेको 300 बोरा भन्दा बढी डिएपी मल प्रहरीको नियन्त्रणमा, वडा सदस्य शाहले मध्यरातमा मल ओसार्न लागेको बेला फेला पारियो, फरार वडा सदस्यको खोजी हुँदै। घुमुवा प्रहरी हुँ भन्दै नक्कली रिभोल्भर देखाएर भैरवा बजारमा ठगी गर्दै हिँडेका रूपन्देही सिद्धार्थनगर 13 राकेश प्रताप राणा प्रहरीको फन्दामा, बजारमा 10,000 उठाउँदै हिँडेको सूचना पाएपछि पिछा गर्दै हिँडेको प्रहरीले नक्कली रिभोल्भर, चालक अनुमति पत्र र गाँजा समेत फेला पार्यो। कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको वर्ष दिनमा 1,27,000 भन्दा बढी चिठी पत्र र हुलाक सामग्री ओसार पसार, हुलाकबाटै 64,32,000 राजस्व संकलन। र अनलाइन ठगी आरोपमा हेटौँडामा होटल सञ्चालक र 3 भारतीय पक्राउ, टेलिग्राम, व्हाट्सएप लगायतका एप मार्फत समूह बनाएर ठग्ने गरेको पाइएपछि हेटौँडा 10 वास्तोला होटल सञ्चालक दीपक सहित बिहार पटनाका इन्द्रजित सरकार, हर्षजित सरकार र अमनराज प्रहरी हिरासत।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: নেকপা এমালেকা মহাসচিব শঙ্কর পোখরেলি রাষ্ট্রপাকা বরিষ্ঠ নেতা বালেন্দ্র শাহ নেতৃত্বক সরকার লামো সময়সম্ম নটেকনে দাবি করুভাকো ছ। কাঠমান্ডুমা আয়োজিত কার্যক্রমলাই সম্বোধন গর্দে নেতা পোখরেল
1: আজ বালেন্দ্র সরকার পপুলিজম এনআরকিজম র অপরচুনিজম কো জগমা জসরি খড়া ভাকো ছ ইয়ো লামো সময়ক চুনৌতি হো ভন্নে ম ঠান্তিন কেন কুনে পনি শক্তি জতি ছিটো উদয় হুন্ছ ত্যসকো পতন তেতি নাই ছিটো হুনে সম্ভাবনা রহন্ছ। यो विज्ञानको कुरा उनीहरू जसरी नाटकीय रूपमा नेपालको राजनीतिमा स्थापित भएका छन् उनीहरूको पतन त्यसै गरी हुन्छ, यसमा दुःख हुँदा हुन्छ। तर सवाल के हो त भने उनीहरूको पतन पछाडिको भविष्य के हुने, त्यो भविष्य हामीले चाहे जस्तो हुन्छ कि हुँदैन, बनाउन सक्छौँ कि सक्दैनौँ, यो प्रश्न मुख्य प्रश्न हो भन्ने मलाई लाग्दछ।
0: तर राष्ट्रपाको पतनपछि जनमत आफूतिर आउने कुरामा विश्वस्त हुन सक्ने आधार पनि नभएको उहाँको भनाइ छ। पोखरेलले यो अवस्थाको पार्टीप्रति आकर्षण नभएको स्वीकार गर्दै हरेक कार्यक्रममा पाका अनुहार नै ज्यादा देखिने गरेको बताउनुभयो। गएको वर्ष दिनमा 12,09,000 विदेशी पर्यटकले नेपाल घुमेका छन्।
2: नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 3,11,500 जना, अमेरिकाबाट 1,11,300 र चीनबाट 1,09,900 पर्यटक नेपाल आएका हुन्। यो अवधिमा बंगलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलंकाबाट 43,000 र भूटानबाट 36,000 सँगै म्यानमारबाट 30,700 पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनीका 29,300, थाइल्याण्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्।
0: ब्रिटिश गोर्खा आज नेपालमा रोयल गोर्खा राइफल्सको 32 औं जन्मोत्सव हिजो मनाइएको छ।
3: बहालवाला र पूर्व गोर्खा सैनिक परिवार बिजिएनमा भेला भएर आरजीआरको जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा सहभागी गोर्खा सैनिकले आरजीआरको इतिहास, वीरता र विश्व शान्तिका लागि पुर्याएको योगदानको स्मरण गरेका छन्। बिजिएनका गोर्खा मेजर मेजर किरण पुन,
4: आज हाम्रो 32 औं आरजीआर बर्थडे धुमधाम साथ मनाइरहेका छौँ। आज हामीले हाम्रो कमान्डर बिजिएन साहबको उहाँको उपस्थितिमा हामीले अनि जति पनि भेटरन साहबहरू अनि गुरुजी भाइहरू अनि उहाँको फ्यामिलीहरूसँग चाहिँ बसेर हामीले चाहिँ आरजीआर बर्थडे ब्रिटिस गोर्खा नेपालको पारङ्गाउँमा हामीले मनाइदिन्छ। र हामीले सबै सम्पूर्ण भिभिआइपी गेस्टहरूलाई बोल लिएर हाम्रो कर्नल आरजीआर ब्रिगेडियर प्याक साहब अनि वान आरजीआरको कमान्डिङ अफिसर अनि टू आरजीआरको कमान्डिङ अफिसर साहबहरूले चाहिँ आरजीआर बर्थडेको भिडियो मेसेज पठाउनुहुन्छ। अनि हाम्रो चाहिँ बिजेन कमान्डर साहबले उहाँले चाहिँ आरजीआर बर्थडेको भाषण, केक कटिङ, फलोड बाई लन्च अनि हाम्रो भान्जा भान्जीहरूको एकदम मजबुर प्रस्तुति इन्टरटेनमेन्ट सेगमेन्ट।
3: पल्टनको जन्मोत्सव कार्यक्रमका लागि रेजिमेन्टका वरिष्ठ अधिकारीले शुभकामना सन्देश पठाएका छन्। आरजीआरले विश्वका कुना कुनामा पुगेर शान्ति स्थापनाका लागि भूमिका खेल्दै आएको छ। आरजीआरको भूमिका बारे गोर्खा मेजर पुन,
4: हामी आरजीआर बटालियन चाहिँ इन्फेन्ट्री बटालियन हो। हामी ब्रिटिस आर्मीमा सर्भ भएपछि जति पनि जुनै ठाउँमा पिस अपरेसन होस् अथवा जति पनि एकदम क्यानेटिक अपरेसन होस् अथवा कुनै पनि क्लस्टर अथवा क्राइसिसहरूमा चाहिँ हामीले त्यहाँ म्यानेजमेन्ट गर्छौँ अनि हामी रेडिली डिप्लोएबल एनिवेयर अक्रस द होल्ड।
3: आरजीआरको जन्मोत्सवमा मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो। आरजीआरसँग जोडिएका सेवारत पूर्व सैनिक र परिवारले आजको कार्यक्रममा अनुभव, सम्झना र गौरवका कथा पनि साटासाट गरेका छन्। सन् 1994 जुलाई 1 स्थापना भएको रोयल गोर्खा राइफल्सले बेलायती सेनामा गोर्खा सैनिकको परम्परालाई निरन्तरता दिँदै आएको छ।
0: स्पिड फायरका लागि आजको दिन ऐतिहासिक बनेको छ। यसको 90 औं वार्षिक उत्सव मनाउने क्रममा बेलायतमा यो प्रतिष्ठित लडाकु विमानका विभिन्न संस्करणहरूको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शनी आयोजना गरिएको छ। बेडफोर्डशायरको शटलवर्थ कलेक्सन्स एयर